आयोजना लागत तथा भविष्यमा विद्युतको बढ़दो मागका कारण सौर्य ऊर्जातर्फ प्रबन्धक एवं लगानीकर्ताहरू आकर्षित भइरहेका छन्। जल विद्युत आयोजना निर्माणका लागि 5 देखि 10 वर्षसम्म लाग्ने र सुरुङ पहिरो बाढ़ी तथा भूगर्भ जोखिमको सामना गर्नुपर्ने हुन्छ। त्यसको विपरीत सौर्य आयोजना सामान्यतया 12 देखि 18 महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिने र शून्य इन्धन लागतमा सञ्चालन हुने भएकाले पनि यसतर्फ आकर्षण बढ़ेको हो।

0: sama tu account open activate any karobar sachile sanga busy life easy banau dai har ek din global smart plus life ko pesma banking.
1: ए भतिज त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर
2: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
1: जे पाए त्यही खालास अनि रोगले समात्ला
2: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेको उत्पादन
1: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर 88 पंक्षीमा देखिएको बर्ड फ्लू रोग नियन्त्रणमा आइसके पोल्ट्री चुन्य उत्पादनको मूल्य बढ़न थालेको छ अण्डा मासु र चल्लोको मूल्य पूर्ववत अवस्थामा फर्किन थालेको नेपाल लियर्स कुखुरा पालक संघले बुधबारदेखि अण्डाको समर्थन मूल्य समेत बढ़ाएको छ
7: लगानी बोर्ड कार्यालयको बोर्ड बैठक बस्न नसक्दा लगानी स्वीकृति विभिन्न आयोजनाको वित्तीय व्यवस्थापन गर्न दिने स्वीकृति व्यावसायिक उत्पादन मिति तोक्नेदेखि भन्सार सिफारिश लगानी प्रवर्धनसम्मका काम रोकिएका छन् 29 मंगिर 2082 अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा 67 बोर्ड बैठक बसेको थियो त्यस यता बोर्ड बैठक समेत बस्न सकेको छैन
6: सरकार र आन्दोलनरत लघुवित्त पीड़ित र सरकारबीच बिहिबार पहिलो चरणको वार्ता भएको छ सरकारको वार्ता टोली गठन गरेपछि शुरू भएको छलफल बिहिबार बिना निष्कर्ष रुंगिएको छ अर्थ मन्त्रालयमा भएको प्रारम्भिक वार्ता सकारात्मक र समाधान उन्मुख रहेको मन्त्रालयले जनाएको छ अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको नेतृत्वमा गठन गरिएको वार्ता समितिले शुक्रबार पुनः छलफल गर्ने निर्णय गरेको छ
7: नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु खत्रीले सरकारले राहत शिक्षकलाई अयोग्यको बिल्ला भिराएर सेवाबाट बाहिर पठाउने प्रयास गरिरहेको आरोप लगाउँदै त्यस्तो कदम कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिनुभएको छ बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले राहत शिक्षकहरूको स्थायी व्यवस्थापन पेशागत सुनिश्चितता तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा सरकारले पटक पटक सम्झौता गरे पनि अहिलेसम्म कार्यान्वयन नगरेको बताउनुभयो
6: बैतडीको पाटन नगरपालिका 9 खोडपे आसपासका किसानलाई विषादीको सुरक्षित प्रयोग सम्बन्धी प्रशिक्षण दिएको छ केही दिन अघि कैलालीको अतरिया स्थित विषादी अवशेष परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पाटनबाट पठाइएको रायोको सागमा विषादीको अवशेष भेटिएपछि किसानलाई सचेत गराउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको जनाइएको छ
7: अब शेयर बजार घट्ने क्रम लगातार चौथो दिन पनि जारी छ नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बिहिबार नेप्से परिसूचक 16.29 अंक 0.60% घटेर 2672.58 अंकमा बन्द भएको छ अघिल्लो कारोबार दिन भने बजार 2688.88 अंकमा बन्द भएको थियो बिहिबार बजार 27 अंक भन्दा बढ़ीको ग्याप डाउन भएर 2661.13 अंकमा खुलेको थियो

0: विपाक को एकमात्र द्वितीय सेवा डिश होम डिश हो खुशी को कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। चीन रूस इरान र उत्तर कोरियाले कुनै औपचारिक रक्षा सन्धि वा रणनीतिक गठबन्धन बिना नै एउटा अघोषित गुट खड़ा गरेको अमेरिकी संस्था फाउण्डेशन फर डिफेन्स अफ डेमोक्रेसीले प्रकाशन गरेको नयाँ पुस्तकले जनाएको छ। एक्सिस अफ एग्रेसर्स काउन्टरिङ द कोअपरेशन अफ चाइना रसिया इरान एण्ड
0: खुशीको कनेक्शन। यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर।

0: सक्छन् भन्नेबारे विश्लेषण गरिएको छ। यो सहकार्यले अमेरिकालाई एकै साथ धेरै संकटको सामना गराउन सक्ने चेतावनी पुस्तकमा दिएको छ। सन् 2001 स्थापित एफडीडीमा दक्षिणपन्थी विचारधारा नजिक रहेको विश्लेषकहरूको वर्चस्व छ अमेरिकाको राष्ट्रिय सुरक्षा सुदृढ बनाउन र प्रतिस्पर्धी तथा शत्रुहरू अमेरिकामाथि प्रस्तुत गरेका चुनौतीलाई न्यूनीकरण गर्ने लक्ष्यसहित काम गरिरहेको दावी यस संस्थाले गर्दछ।
1: अब खेल र खेलाड़ीका खबर। नेपाली फुटबल प्रशंसकले अहिले शहीद स्मारक लीग ए डिभिजन आयोजना नभएको कति भयो भनेर हिसाब गर्न छाडेका छन्। नेपाली फुटबल नै अन्तर्राष्ट्रिय फुटबल निकाय फिफाको प्रतिबन्धबाट गुज्रिरहेको स्थितिमा यो यस्तो प्रश्न अस्वाभाविक हुन सक्छ, तर होइन दोहोर्याएर ए डिभिजन अन्तिम पटक कहिले भयो भनेर बुझ्ने हो भने यो कहाली लाग्दो नै छ। त्यसमाथि अहिले नेपालले अन्तर्राष्ट्रिय फुटबल कहिले खेल्ने हो त्यो टुंगो नै छैन। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाए यता अहिले सबै खाले फुटबल शून्यको स्थितिमा छ। सरकारवाला सबै चुपचाप देखिन्छन्। दक्षिण एसियाली फुटबल महासंघ साफले भर्खरै साफ च्याम्पियनशीपको मिति र खेल स्थल तय गरेको छ।
0: अब विचार तथा दृष्टिकोण। नयाँ पार्टी कसरी बन्दैछन् शीर्षकमा गेजा शर्मा वाग्लेको विचार कान्ति दैनिकमा छापिएको छ। मूलधारका पार्टीहरूले असफलता जनतामा व्याप्त निराशाको व्यापार गरी पपुलिस्ट नाराको सहारामा 2079 निर्वाचनमा राष्ट्रपतिले उल्लेखनीय सफलता हासिल गरेको थियो। राष्ट्रपतिले स्थापना कालदेखि नै भ्रष्टाचार नियन्त्रण सुशासन र डेलिभरी जस्ता पपुलिस्ट नारालाई प्रमुख अस्त्रका रूपमा प्रयोग गर्दै आएको छ। 2082 निर्वाचनमा त 48% लोकप्रिय मत र 182 सीट हासिल गरेपछि थप बहस र टिप्पणी नै गर्नु परेन। त्यसैले दस्तावेजमा जेसुकै लेखिए पनि राष्ट्रपतिको नीति र एजेण्डा तथा सरकारको नीति कार्यक्रम र कार्यशैलीका आधारमा विश्लेषण गर्दा ऊ पपुलिस्ट अनुदार पुँजीवाद र मध्य दक्षिणपन्थी पार्टी भएको देखिन्छ। रासुपा शाह र लामिछानेप्रति जनताको अपेक्षा उच्च छ। यदि उक्त अपेक्षा पूरा गर्न असफल भए उनीहरूप्रति झन ठूलो वितृष्णा हुनेछ। जुन गतिमा अप्रत्याशित रूपमा उदय भएको थियो त्यही नै गतिमा आकस्मिक रूपमा अवसान पनि हुन सक्छ। रासुपा र नेतृत्वको परीक्षण नभइसकेका कारणले हरेक पल जनताको परीक्षामा छन्।
1: शासकीय कौशलको परीक्षा शीर्षकमा भुवन नेउपानेको विचार गोर्खापत्रमा छापिएको छ। जनअपेक्षा सरकार परिवर्तनमा मात्र सीमित छैन, शासन परिवर्तनमा केन्द्रित छ। अब नागरिकले लोकप्रिय भाषण होइन प्रभावकारी सेवा चाहेका छन्। आकर्षक घोषणा होइन विश्वसनीय कार्यान्वयन खोजेका छन्। व्यक्ति पूजा होइन संस्थागत सुशासनको अपेक्षा गरेका छन्।
0: सत्ताद्वारा उपेक्षित राज्यको चौथो अंग शीर्षकमा सौभाग्य वालीको विचार नागरिक दैनिकमा छापिएको छ। जहाँ स्वतन्त्र सशक्त र उत्तरदायी संचार माध्यमको विकास भएको छ त्यहाँ सुशासन पारदर्शिता विधिको शासन र लोकतान्त्रिक संस्कृतिले बलियो आधार पाएका छन्। स्वतन्त्र मीडिया केवल समाचार प्रेषण गर्ने माध्यम होइनन्, लोकतन्त्रको जीवन शक्ति नागरिक चेतनाको सम्भाग र सत्यको पहरेदार हुन्।
1: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।
2: अहिले बिहानको 6 बजे
3: हजुरको रेडियो 102.1 मेगाहर्ज
4: पक्षको द्वितीय तिथि खिर खाने दिन
5: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
4: सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्री बालेन्द्र शाहको अपील, हिंसा भड्काउने जो कोहीलाई कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता, गृहमन्त्री र पीड़ित परिवारबीच रातभर छलफल, आज बिहान 6 बुते सहमति।
5: दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै साना उद्योगबाट 39 लाखलाई रोजगारी, लघुवित्त पीड़ित संघको वार्ता सकारात्मक।
4: कागती खेतीबाट 5 थरका किसान राम्रो आमदानी लिँदै पाल्पाको एकै गाउँपालिकाबाट 7.5 करोड़का खसी बोका बिक्री, भाषा परीक्षाको म्याद थप।
5: भारत सरकारद्वारा पेपर लीक रोक्ने सम्बन्धी कड़ा कानून पारित, इंग्ल्याण्डमा अत्यधिक गर्मी, इरानद्वारा अमेरिकी हवाई अड्डामा आक्रमण।
4: र एसियाडका लागि नेपाली टोलीले स्केटिङको प्रशिक्षण थाइल्याण्डमा लिने, विश्वकपको सेयर बेचे युरोपेली राष्ट्रले बहिष्कार गर्ने।
6: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: साझा खबरको सबैभन्दा शुरूमा सामाजिक सद्भाव कायम गर्नका लागि राजनैतिक र सामाजिक क्षेत्रबाट भए गरेको पहलको प्रसंग।
5: सुनसरी लगायतका तराई मधेसका जिल्लामा देखिएको अन्तर्धार्मिक समुदाय बीचको विवाद र तनाव कम गर्न प्रधानमन्त्री, मन्त्री र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व पंक्तिले भेटघाट र छलफललाई तीव्रता पारेको छ। राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले यसबीचमा ज्यान गुमाएका जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति श्रद्धांजलि अर्पण गर्नुका साथै परिवारजनहरूमा सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्नुभएको छ। घटनामा परि घाइते भएका नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायलाई स्पष्ट निर्देशन दिइसकेको पनि प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो।
7: आदरणीय बुवा आमा, दिदीबहिनी तथा दाजुभाइहरू, हाम्रो इतिहास साक्षी छ, कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेको छन्। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ। हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार संचारके माध्यम सबके धैर्यता आ संयमता अपनाके शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राखके लेल सरकारके तरफसे हार्दिक अपील कर रहल छी।
5: संवेदनशील घड़ीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढ़ाउने अभिव्यक्तिको प्रचार प्रसार नगर्न नगराउन अनुरोध गर्दै प्रधानमन्त्रीले शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल ल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत र यस्ता गतिविधिमाथि कड़ा कदम चालिने प्रतिबद्धता जनाउनुभयो। हिजो नै प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसाई प्रसाद यादवसँग पनि सम्वाद गर्नुभएको छ। राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री बालेन्द्र शाहसित निवास पुग्नु भएको थियो भने उपराष्ट्रपति यादवसँग टेलिफोनमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले पनि हिजो नै मधेस केन्द्रित राजनैतिक दलका शीर्ष नेताहरू र मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँगको सम्वादपछि पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले भन्नुभयो,
8: दुईजना, चारजना, दसजना, सयजना, हजारजना, लाखजना हामीसँग छन् भन्ने हामीलाई लाग्छ भने यतिखेर हाम्रो कर्तव्य के हुन्छ भने आफूलाई माया गर्ने र आफूलाई सुन्ने, आफूले भनेको अलिकति भए पनि ध्यानपूर्वक हेर्ने, सुन्ने, मान्ने, टेर्ने जनसमुदायलाई हामीले अपिल गर्नुपर्छ र हामीले गरेको अपिल बस्ती बस्तीमा टोल टोलमा पुग्नुपर्छ र त्यो अपिल पुगिसकेपछि ती आम नागरिकले बुझ्ने ढंगले हामीले भन्नुपर्छ कि अहिले एक आपसमा लड्दाखेरि जुन परिस्थिति सृजना हुन्छ त्यो परिस्थितिले हामी सबैलाई हराउँछ, यो कसैले पनि जित्दैन। मान्छे मान्छेसँग डराउनु पर्ने जुन अवस्था सृजना भएको छ त्यो अवस्थाबाट पहिला बाहिर निस्कनु पर्नेछ।
4: हिजो बिहान बसेको सुरक्षा परिषदको बैठकमा राजनीतिक सक्रियताको माध्यमबाट सद्भाव कायम गर्न सकिने सुझाव आएपछि प्रधानमन्त्रीले गृहमन्त्री सुधन गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहतालाई सुनसरी लगायतका विभिन्न जिल्लामा पठाउनु भएको छ। मन्त्रीद्वयले मृतकका परिवारका सदस्य, घाइते, अरू सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल पनि गर्नुभएको छ। आज बिहान 3:30 बजेदेखि सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका परिवारका सदस्य र सरोकारवालाका बीचमा सहमतिका लागि वार्ता भएको थियो, जुन वार्ताबाट 6 मुद्दामा सहमति भएको छ। सहमतिमा लेखिएको छ, मृतकलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढ़ाउने, मृतकका परिवारलाई 10 लाख रूपियाँ अक्षेपी 10 लाख रूपियाँ नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने, 2083 साल साउन 10 गते राति देवानगंज 3 कप्तानगंजमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उप प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढ़ाउने, देवानगंज गाउँपालिका 3 स्थित मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयहरूबारे आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने, प्रत्येक मृतकका परिवारका एकजना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, उक्त घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिशहरू प्रचलित कानून बमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाउने, मृतक द्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ। त्यसै गरी 2083 चार महिना 15 गते अर्थात आज दिनको 2 बजे मृतकको अन्तिम संस्कारमा सहभागी हुने बारेमा पनि सहमति भएको छ। 2083 साउन 14 गते देवानगंज गाउँपालिका वडा नम्बर 3 कप्तानगंजमा गत साउन 10 गते भएको दुखद घटनामा परि मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताको अभिभावकहरू पहिलो पक्ष र गृह मन्त्रालय दोस्रो पक्षबीच तपसील बमोजिमका शर्त पूरा गर्ने विषयमा सम्झौता भएको पनि उल्लेख गरिएको छ। गृहमन्त्रीको सचिवालयको यो जानकारी हो र हिजो नै राष्ट्रपाका कोशी र मधेसका सांसदहरूले राष्ट्रपा सभापति लामिछानेलाई भेटेर सरकारको उपस्थिति बढ़ाउनु पर्ने सुझाव दिएका थिए। गैराति नै एउटा सन्देश जारी गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सद्भावका लागि सक्रिय हुन र हिंसा भटकाउने कुनै पनि प्रकारका काममा नलाग्न पार्टी पंक्ति लगायत सबैसँग अनुरोध गर्दै त्यस्ता खालका गतिविधिमा सक्रिय भएको पाइएमा सदस्यता खारेज गर्ने पनि चेतावनी दिनुभयो।
9: नेपाली कंग्रेसका प्रत्येक सदस्यले जो जहाँ हुनुहुन्छ त्यहाँबाट सामाजिक सद्भावको निम्ति, धार्मिक सहिष्णुताका निम्ति, बन्धुत्वका निम्ति सक्ने काम तपाईँले गर्ने हो। कोही कसैले पनि कुनै पनि मिथ्या सूचना फैलाउने, कुनै पनि भ्रम फैलाउने, उत्तेजना फैलाउने, हिंसामा सहभागी हुने कुरा तपाईँले गर्नुहुन्न भन्ने अपेक्षा गरेको छु। यदि कसैले गर्नुभएको छ भने त्यो अनएक्सेप्टेबल हुन्छ। म हिंसामा पनि सहभागी हुन्छु, नेपाली कांग्रेसको सदस्य पनि भइरहेको छु भन्ने कुरा त्यो स्वीकार्य हुन्न। पार्टीको एउटा सदस्यको रियल क्यारेक्टर तपाईँले देखाउनुपर्छ, तपाईँसँग मेरो यो अपेक्षा छ। म जेएनजी साथीहरूलाई, नौजवान साथीहरूलाई विशेष अनुरोध गर्न चाहन्छु, अब हामीले अर्को एउटा हिंसा थिक्न सक्दैनौँ। हिंसा र उत्तेजनाले हामीलाई कहीँ पनि पुर्याउँदैन। आगलागी जसले गरेको छ उसले पनि त्यो सजाय पाउनुपर्छ। वातावरण बनाउने काम सबैभन्दा बढी तपाईँको जिम्मामा छ।
4: प्रतिनिधि सभाको हिजोको बैठकमा विपक्षी दलका सांसदहरूले स्थिति नियन्त्रण बाहिर जान लागेको भन्दै सरकारको ध्यान आकर्षण गराएका थिए भने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै राजनीतिक गम्भीर परिस्थितिमा संवाद गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको थियो।
10: एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु।
4: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो नै एउटा वक्तव्य जारी गर्दै आपसी सद्भावको कामना गर्नुभएको छ। स्थानीय स्तरमा प्रभावकारी संयन्त्र निर्माण गर्न उहाँले सरकारको ध्यान आकर्षण पनि गराउनु भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व राजा ज्ञानेन्द्र शाह लगायतले पनि छुट्टा छुट्टै सन्देश जारी गर्दै आपसी सद्भाव कायम राख्न अपील गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै रेडियोहरू तथा आम संचारका माध्यममा क्रियाशील संचारकर्मीहरूलाई शान्ति र सद्भावका लागि आफ्नो भूमिका निर्वाह गर्न आह्वान गरेको छ। अकुराबका कार्यवाहक महासचिव भक्त स्याङतानद्वारा जारी गरिएको विज्ञप्तीमा जात, धर्म, भाषा, क्षेत्र वा समुदायका आधारमा विभाजन सिर्जना हुने कुनै पनि गतिविधि नगर्न अपील गरिएको छ। प्रदेश, जिल्ला र स्थानीय तहमा पनि सरोकारवालाबाट सामाजिक सद्भावको अपील सहित संयुक्त वक्तव्य जारी गर्ने क्रम चलिरहेको छ। यही स्थानहरूमा आजका लागि पनि सद्भाव र्यालीको आयोजना गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। उद्योग वाणिज्य महासंघले वक्तव्य जारी गरी सामाजिक सद्भाव र शान्तिका लागि सक्रिय भूमिका खेल्न मातहतका निकायलाई अनुरोध गरेको छ। नेपाल बार एसोसिएशनले पनि आपसी सद्भावको लागि अपील गरेको छ।
5: यसैबीच आइतबार सुनसरीको दिवानगंजमा सामान्य विवादबाट शुरू भएको तनाव हिजो मधेसभर फैलिएको छ। सुनसरीमा गोली लागेका दुई र सिरामा एकजनाको मृत्यु भएको छ। चार जिल्लामा कर्फ्यू र एउटामा निषेधाज्ञा लगाई सेनालाई गोली चलाउने अधिकार समेत दिएको छ। सिधाको गोलबजारमा दिउँसो दुई बजेदेखि लगाइएको कर्फ्यूका बीचमा प्रदर्शन बढेपछि सुरक्षाकर्मीले गोली चलाउँदा औरै दुईका 17 वर्षीय गणेश यादवको मृत्यु भएको थियो। त्यस्तै सुनसरीमा घाइते भएका 20 वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो। आइतबार राति दिवानगंज 3 का 24 वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि तनाव थप बढ़ेको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेका अनुसार परिस्थितिलाई नियन्त्रणमा लिन सुनसरी, सिरा, सप्तरी र धनुषामा कर्फ्यू लगाइएको बताउनु भएको छ भने पर्सामा निषेधाज्ञा जारी गरिएको छ।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सामाजिक सद्भाव कायम गर्न तेस्रो पक्षको भूमिका महत्वपूर्ण।
11: उनीहरूले पनि विश्वास गर्न सक्ने केही पक्षहरूलाई समावेश गरेर राज्यले पनि जिम्मेवारी दिनुपर्छ। भएन भनेपछि नागरिकतामा पनि आफै पहल लिनुपर्छ, जुन कुरा प्रयास भइ पनि रहेको छ।
5: कागती खेतीबाट 5 थरका किसान राम्रो आमदानी लिँदै पाल्पाको एकै गाउँपालिकाबाट 7.5 करोड़का खसी बोका बिक्री, भाषा परीक्षाको म्याद थप लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि .org, फोन नम्बर 01-5224-352-5224-353।
14: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
15: खानेकुरा त सधैँ बेलैमा खान्छ त, होइन मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
16: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
15: गर्भवती हुँदा के खाने?
16: स्तनपानको मात्रा कसरी पुर्याउने?
15: शिशुलाई कहिलेदेखि थप खाना दिने?
16: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
15: यसको जवाब अनुमानमा होइन।
4: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट
15: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
4: सँगै सीआईएन को फेसबुक पेज युट्युब र टिकटकमा पनि।
17: पोषणको सही जानकारी स्वस्थ जीवनको बलियो तयारी।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको कान्तिपुरको पहिलो पृष्ठमा दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। संवैधानिक निकायका पदाधिकारीले राज्य कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिएको विधेयक सरकारले संसदमा लगेको छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक हिजो प्रतिनिधि सभामा दर्ता गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले दर्ता गराएको विधेयकमा सरकारी कोषबाट निवृत्त भरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै पनि व्यक्ति प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भए यस्तो व्यक्ति सो पदमा बहाल रहेसम्म निवृत्त भरण पाउने व्यवस्था गरिएको छ। संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी ऐन 2053 दफा 3 उपदफा 1 थपेर दोहोरो सुविधा नपाउने व्यवस्था प्रस्ताव गरिएको हो। त्यस्तै भित्रपृष्ठमा जिल्ला जिल्लामा सर्वपक्षीय पहल शीर्षकमा खबर प्रकाशित छ भने लगानी बोर्ड बैठक नबस्दा लगानी स्वीकृत वित्तीय व्यवस्था र व्यावसायिक उत्पादन मिति अन्यलमा शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। तल्लो अरूणको वित्तीय व्यवस्थापनका लागि म्याद थप अरूण 3 जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन मितिको म्याद थपदेखि लगानी स्वीकृति लगायतका कामहरू रोकिएका छन्। बोर्ड बैठक नबस्दा र सीईओ समयमा नियुक्त नहुँदा लगानीकर्ताहरूमा नकारात्मक सूचना फैलिन सक्ने विज्ञहरूले चिन्ता समेत व्यक्त गरेका छन्। त्यस्तै बर्ड फ्लूपछि घट्यो अण्डा उत्पादन बढ़्यो मूल्य शीर्षकमा प्रकृति दाहालले खबर लेख्नु भएको छ।
4: गोर्खापत्र दैनिकको भित्री पन्नामा कर्णालीका विमानस्थल चर्चामै सीमित शीर्षकमा रजनी योगीले लेख्नु भएको खबर छापिएको छ भने शान्ति र सद्भाव कायम राख्न निजी क्षेत्रले अपील गरेको बारेमा पनि खबर छ। लघुवित्त पीड़ितसँग वार्ता सकारात्मक शीर्षकमा अर्को खबर छ। लघुवित्त संस्थाको ब्याजदर र शैली प्रति प्रश्न उठाउँदै आन्दोलनरत लघुवित्त पीड़ितसँग सरकारले वार्ता शुरू गरेको हो। हिजो अर्थ मन्त्रालयमा पीड़ित र सरकारी वार्ता समिति बीच करिब 3 भएको वार्ता सकारात्मक भएको अर्थ मन्त्रालयले जनाएको छ। आज फेरि वार्तामा बस्ने गरी हिजोको वार्तालाई स्थगित गरिएको छ। गोर्खापत्र दैनिकमै निजामती मस्यौदामा सूक्ष्म अध्ययन शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छापिएको छ। एकै गाउँपालिकाबाट 7.5 करोड़का खसिबोका बिक्री शीर्षकमा रामपुरबाट लेखिएको खबर छापिएको छ। पाल्पाको निजदी गाउँपालिकाबाट गत आर्थिक वर्षमा 7.5 करोड़ बराबरका खसिबोका बिक्री भएको हो। आर्थिक वर्ष 2082-83 पालिकाभित्रका किसानहरूले 7.52 करोड़ रूपियाँ बराबरको खसिबोका बेचेका हुन्। 90 टन हिमाली जडीबुटी निकासी शीर्षकमा खलंगा दार्चुलाबाट लेखिएको खबर छापिएको छ। जडीबुटीका लागि प्रख्यात मानिने दार्चुला जिल्लाबाट ठूलो परिमाण मा हिमाली जडीबुटी बाहिर जिल्ला निकासी भएको हो। गत आर्थिक वर्ष 82-83 त्यहाँबाट 90,120 किलोग्राम हिमाली जडीबुटी कैलाली नेपालगंज काठमाडौँ र बाहिरी मुलुकमा निकासी भएको उल्लेख गरिएको छ। 600 भन्दा धेरै साना उद्योग थपिएको बारेमा खबर छ भने कागतीले फेरियो जीवन शीर्षकमा राधा लुइटेलले फिल्मबाट लेख्नु भएको खबर छ। पहिले यही 14 रोपनी पाखो बारीमा खनजोत गरेर मकै छर्थ्यौं। वर्षौंपछि गरेको मेहनतपछि बल्ल 2 महिनालाई धान पुग्थ्यो। बाँदर ढेडु र दुम्सीले बाँकी बाली पनि सखा पारिदिन्थे। अहिले त्यही जमीनले नगद फलाइरहेको छ। पाँच थरको फिदिम नगरपालिका 4 सालघारी निवासी रामकुमार तामाङले आफ्नो अनुभव सुनाउँदै भन्नुभएको छ। आर्थिक कारोबार दैनिकमा घर जग्गा कारोबारमा 34% बढ़ेको बारेमा गोपाल संग्रौलाले लेख्नु भएको खबर छ। साना उद्योगबाटै 39 लाखलाई रोजगारी शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा खबर छापिएको छ। अर्को खबर मधेश अशान्त संयमताका लागि आह्वान शीर्षकमा छापिएको छ भने नागरिक दैनिकमा कर्मचारी दरबन्दी कटौती कुन मन्त्रालयमा कति शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। मन्त्रालयको संख्या कटौतीपछि हालसम्म 10 मन्त्रालयले तलदेखि माथिसम्म कार्यरत सबै तहमा कर्मचारी दरबन्दी संरचनामा फेरबदल गरेको उल्लेख गरिएको छ। अर्को खबर भित्रीपन्नामा लुम्बिनीमा मुख्यमन्त्रीको टुङ्गो लाग्यो शीर्षकमा देवेन्द्र बस्नेतले लेख्नु भएको छ। मुख्यमन्त्रीको टुङ्गो लागेसँगै लुम्बिनी प्रदेश सरकार विस्तार प्रक्रिया अगाडि बढ़ने भएको छ। मुख्यमन्त्रीमा को रहने भन्ने एमाले विवाद अन्त्य भई मुख्यमन्त्री टुङ्गो लागेपछि सरकारमा सहभागिताका विषयमा नेकपा एमाले र नेकपा बीच बिहिबारदेखि छलफल प्रारम्भ हुने भएको हो। नेकपाका प्रमुख सचेतक इन्द्रजीत चौधरीले बिहिबारदेखि सरकार सहभागिताबारे छलफल शुरू भएको र तत्काल मन्त्री परिषद विस्तार हुने बताउनु भएको छ। अहिलेकै मुख्यमन्त्रीलाई निरन्तरता दिने विषयमा सहमति पनि बनेको छ। चिकित्सकको लापरवाहीले सुत्केरीको ज्यान गएको भन्दै प्रदर्शन शीर्षकमा कपिल वस्तुबाट लेखिएको किरणमान वज्राचार्यको खबर छापिएको छ। चिकित्सकको लापरवाहीले कपिल वस्तु नगरपालिका साथ धमौलीका सुत्केरीको मृत्यु भएको भन्दै मृतक परिवार र स्थानीयले कपिल वस्तु अस्पताल र प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। स्वास्थ्य बीमा बोर्डमा नवनियुक्त अध्यक्षका चुनौती शीर्षकमा अर्को विश्लेषण सहितको खबर छापिएको छ।
5: साझा खबरमा अब विदेशका खबर। भारतमा लगाइएको लगातारको विद्यार्थी आन्दोलन र चर्को राजनैतिक दबावका बीचमा संसदका दुवै सदनबाट पेपर लीक रोक्ने सम्बन्धी कड़ा विधेयक पारित भएको छ। लोकसभाबाट बुधबार पारित भएको सार्वजनिक परीक्षा संशोधन विधेयक 2026 हिजो राज्यसभाबाट पनि बहुमतले पारित भएको हो। विधेयक पारित भए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गैराति सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै देशवासीलाई आश्वस्त पार्नु भएको छ। पेपर लिक गर्ने माफिया र गिरोहलाई कुनै पनि हालतमा नछोड्ने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। इंग्ल्याण्डमा गर्मीका कारण करिब 2,877 जनाको मृत्यु भएको छ। युके हेल्थ सेक्युरिटी एजेन्सीले जारी गरेको अध्ययनमा मे र जूनमा यस पहिलो वर्षको पहिलो सोही समयको अवधिमा गर्मीयामका कारण मृत्यु हुनेको कुल मृत्यु संख्या 1,504 भन्दा झण्डै दोब्बरले बढ़ेको देखाएको हो। गर्मीले सार्वजनिक स्वास्थ्यमा ठूलो प्रभाव परेको एजेन्सीहरूले बताएका छन् र जोर्डनको अल अजराक हवाई अड्डामा गरिएको क्षेप्रास्त आक्रमणमा अमेरिकाका 3 F-35 लड़ाकु विमान पूर्ण रूपमा नष्ट भएको इरानले जनाएको छ। सो अड्डामा ती लड़ाकु विमान नष्ट गरिएको इस्लामिक रिभोल्युसन गार्डले जानकारी गराएको हो। सरकारी समाचार संस्था फार्सका अनुसार IRGCले जारी गरेको विज्ञप्तिमा अमेरिकाले इरानको किस टापुमा गरेको आक्रमणमा एक दम्पति र उनीहरूको एक सन्तानको मृत्यु भएपछि त्यसको प्रतिशोध स्वरूप हवाई अड्डामा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
4: साझा खबरमा अब खेल खबर। नेपाली फुटबल प्रशंसकले अहिले 37 स्मारक लीग ए डिभिजन आयोजना नभएको कति भयो भनेर हिसाब गर्न छोडिसकेका छन्। नेपाली फुटबल नै अन्तर्राष्ट्रिय फुटबल निकाय फिफाको प्रतिबन्धबाट गुज्रिरहेको स्थितिमा यो यस्तो प्रश्न अस्वाभाविक हुन सक्छ, तर होइन। दोहोर्याएर ए डिभिजन अन्तिम पटक कहिले भयो भनेर बुझ्ने हो भने यो कहारी लाग्दो नै छ। त्यसमाथि त अहिले नेपालले अन्तर्राष्ट्रिय फुटबल कहिले खेल्ने हो त्यो टुङ्गो छैन। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाएता अहिले सबै खाले फुटबल शून्य स्थितिमा झरेको छ। खेलाड़ी पलायन र स्तर खस्कने चिन्ता सरोकारवालामा देखिन थालेको छ। फिफाले आफ्ना प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सा बेच्ने योजना अगाडि बढ़ाए। युरोपेली फुटबल महासंघ यूईए एले अन्तर्गतका 55 सदस्य राष्ट्रले विश्वकप बहिष्कार गर्नेमा मतदानको निर्णय गरेका छन्। विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले मंगलबार विश्वकपको शेयर बेच्ने परियोजना अन्तर्गतको प्रस्ताव अगाडि बढ़ाउनु भएको थियो। जापानमा हुने 20 एसियाली खेलकुदमा सहभागी हुने स्केटिङ खेलाड़ीले थाइल्याण्डको बैंककमा प्रशिक्षण गर्ने भएका छन्। एसियाडमा भाग लिने दुई पुरूष खेलाड़ी गजेन्द्र बरदेवा र शरद कुमार राई शुक्रबार आज बैंकक जान लाग्नु भएको छ। 3 असोजमा शुरू हुने एसियाडमा दुवैले स्ट्रीट विधामा भाग लिने खबरहरू सार्वजनिक भएका छन्।
5: धार्मिक सहिष्णुताका लागि नागरिक समाजको भूमिका कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 को इन्टरनेट बोनस। सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो.

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम
1: टेसो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: साझा खबरमा अब सामाजिक सद्भाव बढ़ाउन तेस्रो पक्षको भूमिकाको कुरा मधेसका विभिन्न जिल्लामा दुई समुदाय बीचको झडपका घटना कम नहुनु दुखद विषय भएको भन्दै मानव अधिकार कर्मीले चिन्ता व्यक्त गरेका छन् विवाद र सम्वादको महत्वका बारेमा साथी दीपक आचार्यले मानव अधिकार कर्मी सुभाकर बुढा थोकीसँग कुराकानी गर्नुभएको छ
4: धार्मिक आस्थासँग विश्वाससँग जोडिएको विषयहरू सामान्य विषय पनि जटिल भन्न पुग्छन् त्यो जटिलतालाई सामान्यकरण गर्ने क्षमता चाहिँ त्यही धर्मगुरुहरूकै हुन्छ उहाँहरूलाई सहजीकरण कसरी गर्ने वातावरण सिर्जना गरिदिन सक्छौँ त्यसको तेस्रो पक्षको जुन तपाईँले कुरा गर्नुभयो तेस्रो पक्षको काम भनेको कुरा के भने वातावरण सिर्जना गर्ने हो सहजीकरण गर्ने हो आवश्यकता पर्दा कहिले मध्यस्थता पनि गर्नुपर्छ सूचनाहरू हामीले चाहिँ सही ढंगले प्रवाह पनि गर्नुपर्ने हो जसो अहिले तपाईँहरूले यो गरिरहनु भएको छ यसको मूल उद्देश्य भनेकै सही सूचना प्रवाह होस् भन्ने हो नि त मूल उद्देश्य भनेकै समाज शान्ति होस् सद्भाव होस् सही सूचना होस् र सुरक्षा होस् भनेको जुन लक्ष्यका साथ उद्देश्यका साथ हामीले यो कार्यक्रम सञ्चार संवाद गरिरहेका छौँ त्यसको पनि तेस्रो पक्षको त्यहाँनिर रेडियो पनि तेस्रो पक्षको भूमिका निर्वाह गर्न सक्छ सही सूचना प्रवाह गर्ने सबैभन्दा सशक्त माध्यम हो नि त त्यसो भने सामुदायिक रेडियो त अझ सशक्त माध्यम हो किन जिम्मेवारपूर्ण ढंगले सूचना प्रवाह गर्छ त्यस कारणले तेस्रो पक्षको संलग्नता अहिले जरुरी छ अब त्यो राज्यले पनि पहिचान गर्न सक्नु पर्यो त्यो एउटा विश्वसनीय पक्ष हुनुपर्छ फेरि द्वन्द्वमा छन् या एउटा मनमुटावमा भएका पक्षहरू छन् अब हामी अरू हिंसामा प्रयोग गर्न चाहन्न द्वन्द्वमा भएका या मनमुटावमा भएका समूहहरू छन् अहिले जुन चाहिँ अब जुन देखा परिरहेका छन् खास गरी अहिले धार्मिक रूपमा भन्दा पनि केही अनुयायीहरू चाहिँ बीचमा चाहिँ मनमुटाव भएको सिर्जना भएको उनलाई उनीहरूले पनि विश्वास गर्न सक्ने केही पक्षहरूलाई समावेश गरेर राज्यले पनि जिम्मेवारी दिनुपर्छ भएन भनेपछि नागरिक तहमा पनि आफै पहल दिनुपर्छ जुन कुरा प्रयास भइ पनि रहेको छ
5: जहिले पनि नागरिक प्रयास र मानव अधिकार कर्मीहरूको प्रयासले नै धेरै खालका घटनाहरूलाई एउटा सही मार्गमा लानलाई सरकारलाई सहयोग भएको अवस्थाहरू थिए होइन सरकारी पक्षबाट चाहिँ तपाईँहरूप्रति अलिकति मध्यस्थता होस् सहयोग होस् भन्ने जस्तो कुराहरू
4: यस्तो छ अब अहिलेको सरकार अब निर्वाचित सरकार हो हाम्रो सरकार हो लोकतान्त्रिक शासन पद्धतिमा निर्वाचनको माध्यमबाट आयो निर्वाचित सरकारको हामीले त्यसको हामीले सम्मान गर्नुपर्छ उसको राजनीतिक कानुनी संवैधानिक वैधता छ तर सरकार संवाद गर्न चाहँदैन आफू पनि गर्दैन अरूलाई अगाडि सार्न पनि चाहँदैन खास गरी यो विषयमा त यो चाहिँ सुनसरीबाट जुन कप्तानगञ्जबाट भएको घटनाको सन्दर्भमा राज्य साह्रै निरीह देखिएको छ राज्यको लापरवाहीपन पनि देखिन्छ न उसले प्रशासनिक संरचना र सही ढंगले परिचालन गरेको छ न सुरक्षा सम्बन्धी र सही ढंगले परिचालन गरेको छ र न नागरिक तहका पहलहरूलाई मान्यता दिएको छ भनेपछि ऊ न आफू गर्छ न अरूलाई गर्ने वातावरण सिर्जना गर्छ त्यस कारणले यो अहिलेको सबैभन्दा अहिलेको यो घटनाको लागि अलिकति यो जटिल स्वरूप लिनुमा पनि सरकारको जिम्मेवारी छ त्यस कारणले म चाहिँ के आग्रह गर्न चाहन्छु भने सरकारले या सरकारसँग नजिक राजनीतिक दलहरू या सरकारको कुनै संयन्त्रबाट सुनिरहेको छ भने राज्य जिम्मेवार बनिदियोस् पहिलो कुरा राज्यले पहल लिइदियोस् प्रशासनिक र सुरक्षात्मक कारवाही होइन सरकारबाट यो सम्भव छैन भने नागरिक तहबाट पहल भएका पहलहरूलाई पनि मान्यता दिनुपर्छ
3: मानव अधिकार कर्मी सुभाकर बुढाथोकीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
6: सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्रीको अपीलले हिंसा फटकाउने जो कोहीलाई कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता गृहमन्त्री र पीड़ित परिवार बीच रातभर छलफल आज बिहान 6 बुझे सहमति
3: दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै साना उद्योगबाटै 39 लाखलाई रोजगार लघु वित्त पीड़ित संघको वार्ता सकारात्मक
6: कागती खेतीबाट 5 थरका किसान राम्रो आमदानी लिँदै पाल्पाको एकै गाउँपालिकाबाट 7.5 करोड़का खसी बोका बिक्री भाषा परीक्षाको म्याद थप
3: भारत सरकारद्वारा पेपर लीक रोक्ने सम्बन्धी कड़ा कानून पारित इंग्ल्याण्डमा अत्यधिक गर्मी इरानद्वारा अमेरिकी हवाई अड्डामा आक्रमण
6: र एसियाडका लागि नेपाली टोलीले स्कटिङको प्रशिक्षण थाइल्याण्डमा लिने विश्वकपको शेयर बेचे युरोपेली राष्ट्रले बहिष्कार गर्ने
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ गुरू र चेला बीचको सम्बन्ध तर पछिल्लो समयमा कतिपय गुरूहरूमाथि आक्रमण भएका कक्षा कोठामै त्यस्ता दुर्व्यवहार भएका खबरहरू पनि सार्वजनिक भइराखेका छन् केही दिन अगाडि मात्रै गुरू पूर्णिमा थियो तर गुरू पूर्णिमाको दिन बिहानैदेखि अबेरसम्म सामाजिक सञ्जालदेखि भौतिक उपस्थितिमै फेरि विभिन्न प्रकारका कार्यक्रम पनि गर्ने गरिन्छ एउटा खुल्ला ठाउँ छ, तीनजना व्यक्तिहरू छन्, दुईजना पुरुष एकजना महिला र बीचमा रहेका एकजना अलिकति पाको अवस्थाका जस्ता देखिने व्यक्ति जो शिक्षक जस्ता पनि देखिन्छन्, केही भन्दैछन्, माथि यस्तो लेखिएको छ। अरू बेला मतलब छैन, गुरु पूर्णिमा मात्र गुरुको अति धेरै गुणगान, कस्ता चेलाहरू।
6: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हिलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएन ले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद, नमस्ते।
0: अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो। यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरू अगाडि?
1: यो 14 दिनको संसद स्थगित जुन ढंगले भएको थियो, हामी जिल्ला पनि गयौं, त्यसपछि गएर काठमाडौँमा पनि बस्नु, किनकि हाम्रो मेरो त कर्णाली हो, त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या। त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढंगले गतिविधि बढाउन सक्ने कन्डिसन चाहिँ यो मौसमले थिएन।
0: गए
1: तर फर्के,
0: कसरी प्रस्तुत हुने, के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी नै अगाडि बढ्ने भन्ने नै छ?
1: तयारी त पुग्छ नि, किन नपुग्नु? होइन, फिल्ड गइन्छ। अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त, देशैभरिको निर्वाचन क्षेत्र हो। देशैभरि मुभ गर्न नसके पनि जुन आफू जन्मेको हुर्केको ठाउँ छ त्यो क्षेत्रमा पुगेर त्यसले समग्र एउटा ठाउँको प्रतिनिधित्व गर्छ होइन। त्यसले गर्दाखेरि त्यहाँका समस्याहरू एकदम पुरा नोटिफाई गर्न सकिन्छ प्राथमिकतामा, के एक दुई तिन अब कसरी गइजाने भनेर होइन। त्यसपछि गएर अब सदनलाई कसरी प्रस्तुत हुने, जनताको आवाजलाई कसरी उठाउने भन्ने कुरा तयारी त फुलफिल गर्न सकिन्छ।
0: म यो विषयहरू यसरी उठाउँछु भनेर केही सूची बनाउनु भयो कि कस्तो छ अहिले? हजुर,
1: अहिले विशेष गरी पछिल्लो घटनाक्रमहरू घटिराखेका छन् होइन। त्यसपछि सुनसरीको घटना छ, देशैभरि यस्ता बाढी पहिरोबाट मान्छेहरू प्रभावित छन्, मान्छेहरूको उठीवास भइराखेका छन्। जाजरपुरमा आज भूकम्पका टहराहरू भत्केर मान्छेहरूको विचल्ली छ, यिनी विषयवस्तुलाई उठाउनु पर्छ सदनमा।
0: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो, अहिले 83 वर्ष पुगिसक्दाखेरि पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँ धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो र हालैको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ यो पुनर्निर्माणको कामलाई अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो। ढिला भएको बारेमा पनि यहाँले छिटो छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेको छ?
1: मेरो सदनको पहिलो कार्यकाल डे वानदेखि नै म निरन्तरमा केमा लागिरहेछ भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित बासस्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर। तर हामीलाई केले अल्झाइराखेको छ भने त्यो डिडिएको कार्यविधि जुन छ, त्यो डिडिएको कार्यविधिले नागरिकहरूको सिफारिस गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ। सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो डिडिएको कार्यविधि चेन्ज गरिदिनुहोस्, यो कार्यविधि चेन्ज नगरुन्जेलसम्म जनताले घर बनाउ सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ। अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो अवधिलाई उठाइराखेका छौँ र त्यहाँ जाने विशेष गरिन विपद व्यवस्थापन समितिको अध्यक्ष सिडिओ भएर जो जानुभएको छ उहाँले पनि एउटा पहलकदमीका साथ पछिल्लो चरण अहिले 188 कतिवटा घरहरू सिफारिस गरेको छु भनेर अस्ति मलाई भन्दै
0: हुनुहुन्छ
1: पुनर्निर्माणका लागि। तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
0: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
1: आशा त चाँडै होला भन्नै सकिँदैन, किनकि 4-5 जना कर्मचारी जोस यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ, त्यो 4-5 जना प्राविधिकहरूले जाजरपुरमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू एक वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित बासस्थान दिन सक्दैनन्। त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौँ भने जसरी 72 भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिन पर्यो, किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड, त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो। त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरेको थियो। अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो त्यहाँ तल ठोक्ने भनेको, त्यो काठ कुहिसक्यो 3 वर्षमा, अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले, त्यसपछि फेरि नागरिकले दुःख पाउने, त्यसपछि गएर नागरिकले अनावश्यक क्षति बेहोर्नुपर्ने, धेरै दुःख पाउनुपर्ने स्थिति जो छ योबाट हामी छिट्टै मुक्त गर्ने प्रयासमा छौँ।
0: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने, आफ्नो विचार राख्ने, सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि, पुनर्निर्माणको लागि, त्यो दौडधुप गरिराख्नु परेको छ कि कस्तो छ अहिले?
1: हामी त गरि नै रहेछौँ, हाम्रो कामै त के हो र सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि होइन। धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाइ भइरहेछ, त्यसपछि गएर यता भौतिक मन्त्रालयसँग बसाइ भइरहेछ, अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाइ भइरहेछ होइन, गृहमन्त्रीसँग आफै पनि बसिरहेछौँ, छलफल गरिरहेछौँ। तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि, त्यो नीति बनाइदिएन भने बडो गाह्रो हुन्छ कि। डिडिएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन।
0: के हो यो डिडिए भनेको?
1: डिडिएको भनेको घरको वर्गीकरण गरिरहेछ कि होइन, त्यो वर्गीकरण गरिरहेछ। त्यहाँ पनि के भनिदिइरहेछ भने अंशभण्डाको कुरा उठाइदिइरहेछ। अहिले अंशभण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंशभण्डा गरेका भन्छ क्या, त्यो त हुँदैन नि त। पहिला पनि अंशभण्डा गरेका थिए, मान्छेहरू एउटै घरमा बसेका थिए, तिनीहरू छुट्टिएर छुट्टै घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन। त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो त्यो जुन इएन बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चेन्ज गरिदिनुहोस् भनेका छौँ हामी।
0: अनि तपाईँले जुन आग्रह गर्दै आउनु भएको छ यसलाई परिवर्तन गर्नु भनेर संसददेखि सरकार र सडकबाटै पनि, अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ, त्यो चाहिँ के कारणले भयो होला?
1: आफूले गरेका काममा त जो विश्वासै गर्ने हो होइन, मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो। म पनि एउटा आशावादी व्यक्ति हो होइन, मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म। तर अन्यताको सिर्जना त हामीले जनताको आवाज उठाउने हो होइन, यो ल्याएका छौँ यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
0: अनि जाजरकोट भूकम्प प्रभावितहरूको कतिको गुनासो सुन्नु परिरहेको छ सांसदको रूपमा?
1: म आफै भोगिरहेको छु होइन, म आफै पीडित हो, लगायतका मान्छेले अब सांसदको रूपमा नसुन्ने उहाँहरूको पनि एउटै माग के हो भने हामी चुनावमा जाँदै गर्दा पनि मैले धेरै अन्त जानु पाइनँ, जिल्लामा त जिल्लाभरि नै गएको थिएँ, त्यति बेला पनि कस्तो स्थिति थियो भने हाम्रा घर बनाइदिने भन्ने थियो कि। सो आम नागरिकको त्यस्तो थियो हाम्रो प्रतिबद्धता पनि, हामी तपाईँहरूको घर बनाउनेमा सके जति हाम्रो सबै तागत लगाएर लाग्नेछौँ भन्ने नै थियो।
0: अनि त्यस अनुसार कि दिनदिनै जसो फोनहरू आउँछ कि कस्तो हुन्छ तपाईँलाई?
1: मान्छेहरू त घर टौराले जस्तो अस्ति हावाहुरी थियो टौरा उडाए, आज त्यसपछि गएर यो वर्षा सुरु भएको छ अनि बाढी पहिरो आउँछ, पहिरोले घर पुर्छ, अब दिनदिनै त भनिहाल्छ नि, अब हामीलाई नभनेर उहाँहरूको भन्ने ठाउँ पनि कतै हुँदैन, त्यसले गर्दाखेरि हामीलाई भन्नुहुन्छ उहाँहरूले।
0: तपाईँ चाहिँ अनि के भनेर जवाब दिनुहुन्छ?
1: अब यो भइरहेछ भन्छ अनि हामीले कुरा उठाइरहेछौँ होइन, उहाँहरूले सुन्नु पनि हुन्छ, फेरि तपाईँले सदनमा जे कुरा उठाइदिइराख्नु भएको छ, जे प्रयास गर्नुभएको छ, यो असाध्यै राम्रो हो, यो पुगेन छिटो गर्ने भन्नुहोस् भन्नुहुन्छ कि, नागरिक पनि बुझ्नुहुन्छ नि कहाँ त्यस्तो, हामीले गरेको काम तपाईँले केही गरेको छैन भन्दै भन्नुहुन्न नि उहाँहरू।
0: अनि तपाईँले अहिलेसम्म गरेको संवाद र छलफललाई आधार मान्ने हो भने जाजरकोट भूकम्प प्रभावितहरूको पुनर्निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाउनको लागि प्रधानमन्त्रीले यस्तो गरिदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो भन्ने हो कि, अथवा गृहमन्त्रीले यसरी अगाडि बढाइदिए हुन्थ्यो भन्ने लागेको कि, अथवा अरू कुनै मन्त्रालयको बीचमा अझ राम्रोसँग समन्वय भयो भने पुनर्निर्माणको काम अगाडि बढ्न सक्छ, त्यो गति लिन सक्छ?
1: सरकारसँग मैले सदनमा पनि कुरा उठाएको छु, हाम्रो एउटै माग कहाँ हो भने डिडिएको कार्यविधि चेन्ज गरिदिनु पर्यो र प्राविधिकहरू टन्नै होइन जति आवश्यकता छ कम्तीमा 50-60 जना त्यहाँ प्राविधिक पठाइदिनु पर्यो र एक वर्षमै त्यो काम चाहिँ फाइनल हुने गरी लगाइदिनु पर्यो भन्ने हाम्रो अहिले पनि आग्रह छ, हिजो पनि थियो र भोलि पनि रहन्छ।
0: पुनर्निर्माण बाहेक सेवा सुविधा जनतालाई आफ्ना नागरिकलाई त्यो पुर्याउनको लागि त्यो पनि समन्वय बराबर उत्तिकै भइरहेको छ कि कस्तो छ?
1: त्यो एकदम अहिले कस्तो छ भने प्रायः सबै सरकारी अफिसहरू भन्नु न जो भूकम्पबाट क्षतिग्रस्त छन् तिनी पुनर्निर्माणका लागि भनेर केही रकम छुट्याएको छ। मेरो अपेक्षा छ छिटो कार्यान्वयन भइदियोस् होइन, कार्यान्वयन भएन भने त फेरि त्यो रकम छुट्याएर मात्रै पनि अर्थ रहँदैन, त्यसले गर्दाखेरि छिटो कार्यान्वयन भइदियोस्। अब उहाँहरूको मोडल अनुसार त्यो छिटै कार्यान्वयन गर्ने जस्तो पनि देखिँदैन किनकि सबै त्यो त्यहाँको भरि सङ्घले हेर्ने भन्ने छ, अब सङ्घले कति भ्याउने हो त्यसले गर्दाखेरि अब छिटो कार्यान्वयन गरिदिनुपर्छ सरकारले, त्यसले त नागरिकलाई एकदमै प्रभावित बनाएको छ नि। जिल्ला प्रशासनमा काम लिन आउने मान्छेले, सेवा लिन आउने मान्छेले सजिलोसँगले सेवा लिन सकिराखेको छैन, मालपोतमा आउने मान्छेले अहिले पनि तिनी कागज जागज हराइराखेका छन् होइन, त्यस्तो कन्डिसन छ, त्यसले गर्दाखेरि उहाँहरूले एकदम दुःख पाइराख्नु भएको छ।
0: अनि चुनावको समयमा यहाँले अलिक बढी उठाएको भनेको भूकम्पको पुनर्निर्माणको कुरा र न्यायको कुरा र सामाजिक रूपमा पनि न्याय एउटा दलित समुदायमाथि अथवा अरू जो जुन खालको पीड़ा अथवा प्रभावमा छन् उनीहरूको लागि पनि केही गर्छु भन्नुभयो, त्यो बाहेक अरू केही पनि भन्नुभएको छ ताकि त्यो प्रतिबद्धता सम्झेर अहिले दिनहुँ जसो संसदमा जाने आफ्नो कुरा राख्ने अथवा सरकारवाला सरकारसँग पनि त्यो खालको समन्वय गरिराखेको यहाँले?
1: चुनाव मात्र भएन, मेरो पहिला पनि एउटा प्रतिबद्धता के थियो भने चुनावको बेला त स्वाभाविक ढंगले उम्मेद्वार भएर जाँदा आफ्नो प्रतिबद्धता हुन्छ नै होइन, त्योभन्दा पहिलादेखि यहाँसम्म आउँदा र भोलिका दिनहरूमा पनि एउटा जो मेरो सबैसँग एउटा प्रतिबद्धता र एउटा जो सबैको अपेक्षा के गर्छु भने चुनावको बेला जाजरकोट केन्द्रित र भोलि पनि जाजरकोटको समस्या समाधान भए त भएका छैनन्, विशेष गरी कर्णाली केन्द्रित होइन, कर्णालीको समस्या समाधान भए त भएका छैनन्, अहिले पनि कर्णालीलाई सरकारले उपेक्षा नै गरेको छ, त्यसले गर्दाखेरि हामी त्यहाँ केन्द्रित देशैभरिको त्यस्तो स्थिति होला। सामाजिक क्षेत्रमा हेर्ने हो भने म जुन ठाउँबाट हुर्केर आएछु नि त, जुन ठाउँमा जन्मेको छु नि, त्यो पीड़ा सम्झने हो भने मेरो अहिले पनि आँसु आउँछ क्या। त्यसले गर्दाखेरि मैले त्यो जो यो सामान मान्छेलाई मान्छे भएर स्थापित कसरी गर्न सकिन्छ भन्ने कुरा म निरन्तर रूपमा सायद विगत 14-15 वर्ष अब एजदेखि अहिलेसम्म निरन्तर रूपमा लागिराखेको छु र लाग्छु भने यो अन्तिमसम्म।
0: तपाईँले विशेष त दलित समुदायको अधिकारको विषयमा पनि तपाईँ लड्नु भयो, चाहे त्यो सोती घटनाको विषय होस् अथवा अरू विषयमा पनि तपाईँले कुरा उठाइराख्नु भएको छ, र समग्र देशैभरिमा दलित समुदायले जुन खालको उपेक्षा र जुन पीड़ा भोगिराख्नु पर्ने हो त्यो त एकातर्फ छ नि, त्यसमा कर्णाली भनेर फेरि अर्को ढंगबाट विभेद अर्को ढंगको फरक त्यपनाको महसुस गर्नु परिराखेको अवस्थामा, चाहे संघीय सरकारमा होस् चाहे प्रदेश सरकारमा, तपाईँको पार्टी त कुनै न कुनै ढंगबाट त फेरि संलग्न र सहभागिता त अवश्य पनि छ, सरकारले गर्नुपर्ने गर्नुपर्छ भनेर हामी भनिराख्दाखेरि सरकारमा त फेरि पार्टी छ होइन, तत्कालीन माओवादी अहिले नेकपा, त्यसमा हाल चलाइ त कर्णाली प्रदेशमा तपाईँकै पार्टीबाट मुख्यमन्त्री हुनुभयो, विगतमा कति काम भयो त्यो के कारणले भयो र किन हुन सकेन नभएको काम चाहिँ?
1: सामाजिक सुधारका काम सहित जनयुद्ध शुरू भएदेखि नै भएका हुन्, जसले जे सुकै भनोस् म दावाका साथ भन्छु यो समाजमा कसैले परिवर्तन ल्यायो भने त्यो जनयुद्धले ल्याएको, त्यसको नेतृत्व प्रचण्डले गर्नुभएको हो। म यसरी आइराखेको छु, एउटा के हो मधुर परिवारमा जन्मेको एउटा मधुरको छोरी भुइँ मान्छेको प्रतिनिधि भन्छु म अहिले पनि आफूलाई होइन, त्यसले गर्दाखेरि म जस्ता त कति छन् कति सरकारमा गएकाहरू सत्ता चलाएकाहरू, आज हेर्नुहुन्छ भने दुईटा वडा सदस्य मध्ये एकजना वडा सदस्य दलित महिला अनिवार्य हुनुपर्ने होइन, त्यसपछि दलितहरूले 60 वर्ष पुग्न बित्तिकै भत्ता पाउनुपर्ने, त्यसपछि श्रीमान बिर्न बित्तिकै एकल महिलाको रूपमा महिलाहरूले भत्ता पाउनुपर्ने, यावत समावेशी सिद्धान्तका कुराहरू, आज यो देशमा प्रधान न्यायाधीश महिला हुनुपर्ने, प्रधानमन्त्री महिला हुनुपर्ने होइन, यो देशको राष्ट्र प्रमुख राष्ट्रपति महिला हुनुपर्ने, यावत परिवर्तनका कुराहरू त जब जनयुद्ध शुरूआत भयो त्यहाँदेखि नै भएको होइन। त्यसपछि यता आउँदाखेरि पार्टी यो प्रवृत्तिसँग जोडिँदो रहेछ कि, पार्टी कहाँनिर आयो, त्यसपछि गएर पार्टी सरकारमा रह्यो कि रहेन, सरकारले केही गर्न सक्यो कि सकेन होइन। मैले शान्ति प्रक्रियामा आइसकेपछि हाम्रो संयोजक आदरणीय कमरेड प्रचण्डको एउटा इन्टरभ्यू त्यहाँ सुनेको थिएँ कि होइन, त्यो उहाँले के भन्नुभएको थियो भने सही धाटाउको हाम्रै हुन्छ, संरचना सबै अरूहरूले चलाउनेछन् है, शरीरका सबै संरचनाहरू भनेर भन्नुभएको थियो। त्यो अहिलेसम्म पनि त्यति बेलाको त्यो वोट कति दूरदर्शी रहेछ कि, अहिलेसम्म पनि त्यो चाहिँ लागू भइराखेको छ कि, त्यो प्रचण्डको हकमा मात्र होइन सबैको हकमा त्यो लागू भइराखेको छ।
0: त्यस्तो दूरदर्शी मान्छे पटक पटक प्रधानमन्त्री हुँदा, त्यस्तो दूरदर्शी मान्छेले नेतृत्वको पार्टीले पटक पटक त्यो सत्ताको स्वाद चाखिराख्दाखेरि हामी अहिले पनि दलित समुदायमाथि उत्पीडन छ, पीड़ा छ, प्रभाव छ भनेर तपाईँले जुन खालको एउटा अभियान पटक पटक चलाइराख्नु भएको छ र पटक पटक यसो हुनु पर्यो उसो हुनु पर्यो त्यो भनिराख्ने अवस्था आउनु सुखद हो कि दुःखद हो?
1: मैले त अहिले त्यही कुरा गर्दैछु, म त अहिले पनि भन्छु यदि दुःखद कुरा हो यो समाजमा रहेको कुसंस्कारमा रहेको जातीय छुवाछुत जातको आधारमा गरिने छुवाछुत त्यो कहीँ छ भने हाम्रो देशमा छ कि, कति विडम्बना मान्छेलाई, आखिर मान्छे भनिन्छ, मान्छे भइसकेपछि मान्छे हो भनेर बाँच्न दिने जो अवस्था छैन हामी कहाँ होइन, जातको आधारमा छुवाछुत यस्तो छ मान्छे हो होइन, यो त प्राकृतिक नियम होला नि त, मेन्सुरेसन हुन्छ पर गोठ बनाइकन घरभन्दा होइन, त्यसपछि 50 मिटर पर होइन 200 मिटर पर गोठ बनाइकन राख्नुपर्ने स्थिति, जो 5 दिनसम्म महिनावारी बार्नुपर्ने स्थिति यही देशमा सञ्चालित छ क्या, त्यो त्यो सामाजिक नियम अझ पनि यति दह्रो ढंगले चलिराखेको छ होइन। त्यसले गर्दाखेरि यो सबै विकृतिहरूको अन्त्य चाहन्छौँ हामी र
0: चाहन्थ्यौँ। समीक्षा गर्दाखेरि यसमा कति कति त्यसको सकारात्मक नतिजा निस्क्यो, अझै कति प्रतिशत बाँकी छ जस्तो लाग्छ?
1: जातका आधारमा गरिने छुवाछुतको हकमा छुवाछुत अहिले हटेको छ, विभेद बढेको छ अहिले होइन, यो सुती घटना जस्ता घटनाहरू विभेदकै कारण भएका हुन्, छुवाछुतको कारण चाहिँ भएका होइन। छुवाछुतको कारण भइदिएको भए त केटी मान्छेहरू घरमै गएर बस्ने खानेसम्मको चलिरहेको थियो नि त, त्यसले गर्दाखेरि यो विभेदका कारण घटेका देशैभरका उनीहरूले त्यो विभेद यसै गर्न सकेको राखेका छैनन् कि। अस्ति भने मैले सदनमा केही कुरा बोलेका थिएँ, दुई तिनवटा कुरा बोलेको थिएँ, दुनियाँ मान्छेहरूले मलाई यति गाली गर्यो कि ओहो कुरै छोड्नुहोस् होइन, त्यो भीम उपाध्यायबाट सुरु भयो. म उहाँलाई चिन्दिनँ होइन, व्यक्तिगत हिसाबले चिन्दिनँ, उहाँको स्ट्याटस हेर्दा थिएँ. उहाँबाट सुरु भएको लहर सहित शिवसेना र हिन्दू महासंघ भन्नेहरूसम्म पनि गइकन जोडिएर उहाँहरूले मलाई पुरै ज्यान मार्ने धम्कीसम्म दिनुभयो कि मैले आइजाऊ भाइ मार्नका लागि म धेरै टाढा छैन भनेर. त्यो सम्मको भन्नुपर्ने चाहिँ स्थिति सिर्जना भयो. भनेपछि समाज त कति विकराल अवस्था छ. म यो सबै अवस्थाको अन्त्य होस् भन्न चाहन्छु कि अहिले पनि सरकारमा म त हिजो विगत 5 वर्ष कार्यपालिका पनि बिताएर आएको होइन, मैले त्यहाँ पनि एउटा काम शुरूआत गरेको थिएँ. सायद त्यसले यति धेरै राम्रो सन्देश थियो, पहिलो गाँसमै ढुङ्गा भने जस्तै गरिकन सुति घटना हामीले बेहोर्नु पर्यो र भोग्नु पर्यो होइन. त्यो त्यस्तो घटनाको जो ह्यान्डल कसैलाई पनि गर्न नपरोस् अब म कामना गर्छु होइन. कोही मान्छे त्यति पीडित हुन नपरोन् तर म लगाए सिंह जाजरकोटीले त्यो सामना गर्यौँ कि त्यो पीड़ा चाहिँ पचाउने स्थिति चाहिँ सिर्जना भयो. त्यति बेला यतिसम्म भयो कि मान्छेको बुझाइ यस्तोसम्म रहेछ कि एकजना नरेन्द्र शाह भन्ने नगेन्द्र शाह भन्ने जाजरकोटी राज खानदानको एउटा सदस्य हो कि उहाँ होइन, त्यो आन्दोलनको समय जब उहाँ हुनुहुन्थ्यो उहाँलाई बाहिरबाट जाने धेरैले दलित भन्दो रहेछन् कि तपाईँ दलित कम्युनिटीको कुन थरको मान्छे हो भनेर भन्दो रहेछ. अनि दाइले मलाई सेयर गर्नुहुन्थ्यो यस्तो भन्छन् शान्ता भनेर भन्नुहुन्थ्यो कि मलाई, त्यो त राम्रो विषय हो त दाई भनेर भन्नु मलाई पनि खुसी लागेको छ भनेर भन्नुहुन्थ्यो कि स्वभावली उहाँ अलिकति कम्युनिस्ट विचारधारा राख्ने भएको कारणले होइन. यस्तोसम्म कि अरूलाईसम्म पनि त्यस्तो बनाइदिने जो वातावरण छ यो कहिले अन्त्य हुन्छ. त्यसैले म समाजका सबै अगुवा सबै अलिकति चेतनशील मान्छेहरूसँग यो आग्रह गर्छु कि जातका आधारमा गरिने छुवाछुत जस्तो जघन्य अपराधलाई सहित दलित कम्युनिटीको त रोदन मात्रै हो नि हो त होइन. दलित समुदायबाट आएका मान्छेहरूले यो अन्त्य हुनुपर्छ भनेर भन्ने कुरा एउटा रोदन हो, तर जो वर्गबाट होइन त्यो पीडा भइराखेको छ पीडितहरू नै यसलाई अन्त्य गर्नुपर्छ भनेर लाग्नुपर्छ कि.
0: अनि जस्तो पछिल्लो समयमा यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनिसकेपछि संसदमा तपाईँले पनि सुन्नुभयो कि सरकारको तर्फबाट भनेर सभापति रवि लामिछानेले चाहिँ जुन खालको माफी मागेर हामी नयाँ ढंगबाट केही गर्छौ भनेर कुरा उठाउनुभयो र त्यो सबैले देख्यो सुन्यो होइन. यसले चाहिँ कतिको प्रभाव पार्छ कि पार्दैन अथवा त्यति मात्रै गरेर पुग्ने हो कि थप केही गर्नुपर्नेछ संसदबाट र सरकारबाट.
1: सरकार र संसद भनेको यो देशको सर्वोच्च अङ्ग हो होइन, सरकारले त्यतिले पुग्दैन. सरकारले गर्ने साना कामले पनि नागरिकहरूसँग धेरै ठूलो प्रभाव पार्छ होइन, नपार्ने भन्ने कुरा रहँदैन. तर त्यो माफी चाहिँ दलित समुदायसँग माफी मागेको सरकारले होइन कि, सरकार सत्तारूढ पार्टीका सभापतिले हो. सभापतिले चाहिँ माफी माग्नुभयो, त्यो माफी सरकारले
0: सरकारको तर्फबाट पनि म भनेर त्यसरी उहाँले उच्चारण गर्नुभयो.
1: त्यस्तो त्यो हुँदैन नि, कहाँ हुन्छ. सरकार प्रमुख आफै आएर भन्नु पर्यो नि.
0: सत्तारूढ दलको तर्फबाट त्यो माफी माग्नुलाई कतिको सकारात्मक अथवा कसरी,
1: त्यो त राम्रो पक्ष हो. सत्तारूढ दलको प्रमुखले माफी माग्ने कुरा त्यो राम्रो पक्ष हो होइन, यो विश्वमा पनि कहीँ त्यस्ता प्र्याक्टिसहरू रहेछन् होइन. त्यसले गर्दाखेरि त्यो राम्रो पक्ष हो, म त राम्रोलाई राम्रै भन्छु.
0: अब त्यसो भए सरकारले र सरकार मात्रका अरू विभिन्न अङ्गहरूले अब गर्नुपर्ने चाहिँ के हो त त्यसो भए अर्को फेरि 10 वर्षपछि चाहिँ यही खालको विभेदको एउटा कथा कहानी हामीले सुनाउन नपर्ने गरी अथवा अनुभव त्यो अनुभूत गर्न नपर्ने गरी चाहिँ के भइदियो भने चाहिँ साँच्चैकै राम्रो हुन्छ अब भविष्यमा.
1: अब यो सुन्दा त फेरि मलाई गाली गर्नेको लहरै हुन्छ होइन. हाम्रो राज्य सत्ताको संरचना बेस छ कस्तो भन्नुहुन्छ भने अलिकता हिन्दू राज्यमा जो स्थापित बेस छ होइन, त्यसपछि गएर मुख्य छुवाछुतको जननी भनेको हिन्दू धर्म हो. अहिले अन्य धर्ममा पनि होला तर त्यो खासै देखिएको छैन. हिन्दू धर्मभित्रका केही विकृतिहरूलाई अन्त्य गर्ने हो भने हिन्दू धर्मावलम्बी अभियन्ताहरू नै अगाडि बढ्नुपर्छ. यो संविधान त च्यान्जो हुन्छ भने यो पनि सामाजिक ऐन हो होइन, सामाजिक कानून जसरी बनाए पहिलाका पुर्खाहरूले. म सम्मान गर्छु धेरै कानूनहरू अहिले पनि यो समाजमा लागू गर्न लायक छन्, नैतिकताको कुरा छ होइन. त्यसपछि गएर अन्य प्रसङ्गहरू छन् तिनी यो समाजमा अहिले पनि अहिले समाजमा जसरी अराजकताहरू भट्किराखेको छ अहिले पनि लागू गर्न लायक छन्. तर कहाँ हो भने त्योभित्रका केही गलत चिजहरूको त अन्त्य गर्न पर्यो नि. जातका आधारमा गरिने छुवाछुत कुन देशबाट आयो भन्ने हुन्छ कि, मैले त्यो ब्याकग्राउन्ड हेर्दाखेरि सही त्योबाट आएको छ. त्यसले गर्दाखेरि मैले भनेको छु तपाईँहरू हामीलाई हिन्दू धर्म बेठिक भयो भनेर गाली मात्रै नगर्नुहोस्, त्यो भित्र भएका विकृतिलाई सफा गर्नेतिर लाग्नु नि त, हामी पनि लाग्छौ भनेर मैले चाहिँ निरन्तर रूपमा भन्छु र अहिले पनि भनिराखेको छु. अस्ति मात्रै मैले सभामुखसँग कुरा गरेँ, छलफल गरेँ होइन, यसको अन्त्य कम्तीमा यो देशमा तपाईँहरूले कसरी हुन्छ. सबै मान्छेलाई राज्य सत्ताको बनेको कानूनलाई मात्र कार्यान्वयन गर्दैन न, काफी हुन्छ नि बनेको कानूनलाई कार्यान्वयन गरिदिने हो भने. अनि त्यसपछि गएर मान्छेलाई एउटा हुन्छ नि धार्मिक सहिष्णुता सहितको अभियान चलाइदिनुहोस्. अहिले पनि तपाईँ हेर्नुहुन्छ भने उता सुनसरीको घटना होइन यस्तो स्थिति चाहिँ सिर्जना भएको छ। त्यसले गर्दाखेरि त्यो अभियान चलाइदिनुहोस् जहाँ कि नेपालमा बस्ने सबै नेपाली होइन त्यसपछि गएर यहाँ बस्ने मान्छेहरूले विविध प्रकारको धर्म आस्थाका आधारमा धर्म मान्न पाउनुपर्छ, यो हाम्रो नेपालीहरूको नैसर्गिक अधिकार हो भन्ने वातावरणको सिर्जना गराइदिनुहोस् भनेर मैले सभामुखसँग पनि कुरा गरेको छु।
0: सरकारले र सरकार मात्रका अरू मन्त्रालय अथवा अरू अङ्गहरूले जस्तो बनेको कानूनलाई कार्यान्वयन गर्ने एउटा कुरा भयो, त्यो बाहेक अरू गर्न सक्ने कुरा
1: अहिले थुप्रै कुराहरू छन् नि। जस्तो कहाँ हो भने शैक्षिक हिसाबले दलित समुदाय धेरै पछि छ अहिले पनि, होइन शिक्षामा लगानी गरिदिनु पर्यो, त्यसपछि गएर स्वास्थ्यमा अहिले पनि उपचार गर्न सक्ने कन्डिसन छैन, कैयन मान्छेहरू अकाल नै मर्नु परिराखेको छ, उपचार स्वास्थ्यमा लगानी गरिदिनु पर्यो। त्यसपछि गएर अहिले पनि हेर्नुहुन्छ भने कर्णाली लगायतका विगत बस्तीका मान्छेहरूलाई यस्तो वातावरण सिर्जना भएको छ, हामी कहाँ छौँ भन्ने छ विकास निर्माणको दृष्टिकोणले, उहाँहरूलाई सामान्य स्तरमा बराबर अवस्थामा ल्याइदिनु पर्यो। त्यसले गर्दाखेरि त्यो मध्येका पनि छुवाछुत अब अनि त्यसपछि पहिलो कुरा त कहाँ हो भन्नुहुन्छ भने मान्छेको मानसिकता भत्काइदिने कुरा रहेछ कि, यसको लागि मैले भनेको छु दुइटैसँग लगानी गर्नुहोस्। तत्कालीन अवस्थामा अहिले जो चलिराखेको छ वर्तमान समयमा होइन, यहाँ पनि दलित र गैर दलित भन्ने छ, गैर दलितहरूसँग त्यो हामी शासक भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दास हौ भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भनेको छु। यो मैले सरकारलाई मेरो आग्रह छ, सरकारले त्यो गर्नु पनि पर्छ, यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्न पर्छ।
0: अहिलेको बजेटमा त्यो विषयवस्तुहरू कतिको समेटिएको नसमेटिएको तपाईँहरूले कसरी भयो?
1: एउटा राष्ट्रिय अभियान चलाउने जस्तो कुरा गरेर थोरै बजेट सुटिया जस्तो त लाग्छ मलाई, होइन कार्यक्रम आछ तर बजेटमा अङ्कमा चाहिँ अहिलेसम्म देखाइराख्नु भएको छैन उहाँले होइन, त्यसले गर्दाखेरि एउटा राष्ट्रिय अभियान चलाउने भनेर एउटा कार्यक्रम राख्नु भएको छ, त्यति हो, अरू त खासै केही छैन, अरू नियमित कार्यक्रम पहिला पनि थिए अहिले पनि छन् त नि।
0: अब तपाईँको चाहिँ चार कक्षा पढ्दै गर्दाखेरि 56 सालमा तत्कालीन माओवादी निकटको अखिल क्रान्तिकारीको विद्यालय गएको कमिटीको रूपमा तपाईँले यात्रा सुरु गर्नुभयो, राजनीति यात्रा होइन, अनि 58 सालमा भूमिगत हुनुभयो, सशस्त्र द्वन्द्वकालमा दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ क्रान्तिकारीमा पनि तपाईँ सक्रियता रहनुभयो र त्यो हुँदै गर्दाखेरि नेकपा संसदीय दलको सचेतकको भूमिकामा पनि तपाईँ रहनुभयो होइन, जुन खालको तपाईँको एउटा आरोहण जस्तो देखिन्छ यो सरसर्ती हेर्दाखेरि त्यसको आफ्नै दुःख र पीड़ा तपाईँको अभाव तपाईँले भोग्नु भएको समस्या एकातिर त हो, यो ठाउँमा अथवा यो यात्रामा सबै महिलाहरू सबै दलित समुदायको महिलाहरूको सहभागिता भविष्यमा संख्यात्मक रूपमा अझै बढ्दै जाओस् भन्नुको लागि यो राजनीतिक मात्रै कुरा हो कि सशक्तिकरणको कुरा हो कि के गर्न आवश्यक छ होला भन्ने एउटा सांसद रूपमा तपाईँलाई लाग्छ अहिले?
1: तपाईँले त मेरो विगत सम्झाइदिनु भयो होइन, मेरो गाउँ गएर जस्तो इतिहास हेर्नका लागि, तर कहाँ हो भन्नुहुन्छ भने राजनीतिक सशक्तिकरण मात्र होइन, होइन एउटा म त म अहिले पनि आफूलाई दावी गर्छु जनयुद्धले उत्पादन गरेको एउटा पात्र हो भन्छु म, होइन त्यो जिम्मा मैले लिने अवसर नपाएको भए सायद म यति आफूलाई जहाँ जुन सुकै क्षेत्रमा पनि आफूलाई यति कन्फिडेन्सका साथ अगाडि बढाउने आत्मासँग हुन्न थिए, मलाई अहिले कुनै कुराको पनि डाउट छैन कि म सक्दिनँ भन्ने कुरा, होइन म सक्छु, तर त्यो कन्फिडेन्स मलाई जनयुद्धले दिएको हो, मैले त्यो लिन चाहिँ सुरु मैले मेरो जे होस् बाल्य अवस्थादेखि नै गरेँ कि, यहाँसम्म आउँदाखेरि अहिले सचेतकको भूमिकामा रहँदा एउटा सांसदको भूमिकामा रहँदा मलाई धेरै गर्न इच्छा जान छ, तर कहाँ हो भन्नुहुन्छ भने अब अहिले त हामी प्रतिपक्षको भूमिकामा छौँ, जनताको आवाज सदनमा उठाउने बाहेक हामीले खासै कार्यान्वयनको पाटोमा त हाम्रो हात छैन होइन, त्यसैले पनि म यो विगत सम्झने हो भने दलित कम्युनिटीसँग मात्रै केन्द्रित हुन मन लाग्दैन, महिलाहरूसँग मात्रै केन्द्रित हुन मन लाग्दैन, हजारौं तिनी तोते बोली बोल्ने बालबालिकाहरूसँग केन्द्रित हुन मन लाग्छ मलाई, तिनको भविष्य कसरी सुनिश्चित गर्ने होला, म पनि त्यही एउटा बच्चा थिएँ होइन जहाँ जनयुद्धको सुरुवात भएको थियो त्यो भूमिमा जन्मे, कि अन्यायका आवाजहरूले मेरो जो चेतनामा झकझगायो अनि त्यसपछि म अगाडि बढ्नुपर्छ भनेर लागे, अहिले पनि त्यो पीड़ामा रहेका थुप्रै बालबालिकाहरू छन्, तिनीहरूलाई कसरी ल्याउन सकिन्छ एउटा स्तरमा भन्ने लाग्छ, थुप्रै एकदम वृद्धहरू हुनुहुन्छ होइन, उहाँहरूको कसरी यो देशप्रति कसरी पोजिटिभ धारणा बनाउने होइन, उहाँहरूलाई कसरी हामीलाई राज्यलाई तिनको भविष्य कसरी सुनिश्चित गर्ने होला, म पनि त्यही एउटा बच्चा थिएँ होइन जहाँ जनयुद्धको सुरुवात भएको थियो त्यो भूमिमा जन्मे, कि अन्यायका आवाजहरूले मेरो जो चेतनामा

0: केही गर्छौ भन्ने कसरी वातावरण सिर्जना गर्ने जस्तो मलाई लाग्छ। होइन थुप्रै मान्छेहरू अहिले पनि युवाहरू बेरोजगार भएर होइन दैनिक एयरपोर्टमा लाइन लागेर दैनिक हाम्रा सीमाहरूमा इन्डिया गएर कमाउनु परिराखेको छ, उहाँहरूलाई कसरी उहाँको त्यो क्षमतालाई यो देशमा कसरी कार्यान्वयन गर्न सकिन्छ, मलाई धेरै कुरा गर्न लाग्छ।
1: भनेको राजनीति नै सबभन्दा महत्वपूर्ण कुरा रहेछ एउटा व्यक्तित्व विकास अथवा समग्र समाज विकास देशको विकासको लागि भन्नेमा तपाईँ निष्कर्ष।
0: राजनीति महत्वपूर्ण विषय हो होइन, अहिले अहिले हामीले संसदीय व्यवस्था चलेका धेरै देशहरूमा हेर्यौं भने सबैभन्दा राम्रो नीति भने राजनीति हो। तर राजनीति अहिले कस्तो लाग्छ भने कतै फोहोरी फोहोरी ज्ञान जस्तो भइराखेर अगाडि बढिराखेको छ कि, यो चाहिँ नागरिकका लागि धेरै दुःखको विषय हो, यो नहुन पर्थ्यो।
1: अनि विकास निर्माण हुन त सांसदले विकास निर्माणको काम होइन कानून निर्माणको कुरामा ध्यान दिनुपर्छ भनेर सैद्धान्तिक रूपमा छ त्यो भयो, तर चुनावको बेलामा हामी घर घरमा गएर बाटो पुल पुलेसा बिजुली खानेपानीको कुरा गरेनौँ भने भोट दिन्छन् कि दिन्नन् भन्नेमा सायद 100% शंकाको विषय हुन्छ होला उम्मेद्वारको रूपमा नेताको रूपमा। जिल्लाको लागि म सांसद भइसकेपछि चाहिँ विकास निर्माणको पाटोमा पनि मैले काम गरिरहेको छु भन्ने त्यस्तो केही अनुभव छ कि त्यो तयारी हुँदैछ यहाँको तर्फबाट?
0: संसदले विकास नगरे कसले विकास गर्दो रहेछ भन्छु कि मैले?
1: सरकार छ, सरकारको संरचनाहरूले काम गर्छ भन्ने कुराहरू,
0: सरकारको संरचना, सरकारको संरचना बनाउने पनि त्यही नीति नै बनाउने मान्छेले बनाउने होला नि त, सिस्टम पनि त्यही सरकारको संरचना अन्तर्गत रहेर बनाइदिने होला नि त। सिस्टम सही ढंगले चलिदिएको भए संसद एउटा बाटोको लागि एउटा मन्त्रालय धाउनु पर्दैन होला। कन्डिसन यस्तो छ सर, तपाईँ आफै थाहा पाउनुहुन्छ कि सांसदले आफैले बनाएको ऐन कार्यान्वयन गर्नका लागि आफै दौडिराखेको हुन्छ क्या,
1: भनेको प्रणालीमा सुधारको लागि थुप्रै काम गर्नुपर्ने,
0: थुप्रै प्रणालीमा सुधार यति धेरै गाह्रो विषय छ। अस्ति म एकजना सचिवसँग कुरा सहसचिवसँग कुरा गरेको होइन, उहाँले के भन्नुहुन्छ भने प्रधानमन्त्रीको यतिवटा योजना, मन्त्रीको यतिवटा योजना, त्यसपछि गएर फलानु उसको यतिवटा योजना, सांसदको यतिवटा योजना, कुन तपाईँको त लिस्टमा आएन छ भनेर भन्नुहुन्छ। यस्तो प्रणालीले विकास हुन्छ देशमा? अनि संसदलाई कानून बनाउने हुन् भनेर माथि तम्काइदिने, बोल्न नदिने, तपाईँहरू काम कानून बनाउने हो भन्ने, त्यसपछि गएर तल के गर्नुहुन्छ भने मन परि गर्ने, यसले त विकास होइन नि त, विनाश गराउँछ। हामी विनाशतिर नजाओस् भन्न चाहन्छौँ, विनाशतिर जान दिनु पनि हुँदैन। आज सिस्टमले काम गरेको भए प्रहरले गोली चलाउनु पर्ने स्थिति सिर्जना हुन्थ्यो भने होइन, त्यो हुँदैन थियो नि त। सुनसरीको घटना आज यति पीडादायक अवस्था सिर्जना भएको छ, त्यो कसरी सम्हाल्छ सरकारले भने? अहिले त्यो राज्यले जसरी जिम्मा लिनुपर्ने हो, त्यसलाई छिटो नियन्त्रण गर्नुपर्ने हो, आन्दोलनको मोड फरक खालि ढङ्गले अगाडि बढिराखेको छ। यसलाई छिटोभन्दा छिटो नियन्त्रण गर्न लिनुपर्ने त, यसलाई सजिलो बनाउनु पर्ने त सरकारले हो नि त।
1: अब जस्तो तपाईँले आफ्नो जिल्लाको लागि यदि तपाईँले मेलोमेसो पाउनुभयो भने त्यहाँ अब अस्पताल पनि त्यही छ, सड़कको कुरा छ, सड़क सिधै तपाईँ मानौन रिम्नादेखि तल्लोपट्टि जाँदाखेरि पारिपट्टि मध्यपहाड़ी राजमार्गको सड़कदेखि हरेक कुराहरू राम्रै हुने, तर बीचको त्यो जुन खोलामा पुल राख्ने कुरा वर्षौंसम्म त्यो जुन
0: जागरकोटको हकमा त यस्तो हो, विकासको एउटा अवधारणा नभनेको होइन होइन, हामी शान्ति प्रक्रियामा आउँदा जागरकोटमा एउटा ट्र्याक्टर गएको थियो होइन, एकजना मन्त्री गएर उद्घाटन गर्नुभएको थियो, त्यो हेर्ने हो भने जागरकोट अहिले धेरै विकास भएको, तर त्यसको फिनिसिङ छ नि होइन, त्यसको सजी सजावट गर्ने कुरा चाहिँ भइराखेको छैन।
1: कुराकानीको लागि समयको लागि यहाँलाई धन्यवाद छ मानेजी।
0: धन्यवाद तपाईँलाई पनि।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले जाजरकोटका सांसद पार्वती विकसँग कुराकानी गर्यौं, विशेष त संसदमा प्रवेश र जुन खालको समाज परिवर्तनको लागि बनाइएका विचार धारणाहरू र अनुभवको बारेमा, पार्टीले पछिल्लो समयमा चालेका विभिन्न कदमहरूको बारेमा, विकास निर्माणदेखि सुशासनको विषयमा पनि उहाँसँग कुराकानी गर्यौं। हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि दिताललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्।

0: 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई

0: कि पासपोर्ट साइजको फोटो
1: लाभदायीको मोबाइल नम्बर अनिवार्य
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: हजुरको रेडियो 102.1 मेगा
0: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
5: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
6: हजुर,
5: विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
4: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869224444
5: 9840378793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: हजुरको रेडियो

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाई।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाको गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौ।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
0: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना:
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।

0: बिहानको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण पनि हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल आज खीर खाने दिनका लागि दूधको माग, व्यवस्थापन र दुग्ध क्षेत्रको अवस्थाबारे केन्द्रित छ। आज साउन 15 अर्थात खीर खाने दिन, असार 15 दही चिउरा खाएर रोपाई महोत्सव मनाए जस्तै आज साउन 15 खीर खाएर रोपाई सकिएको खुशियाली मनाउने सांस्कृतिक परम्परा छ। खीर धार्मिक सांस्कृतिक रूपमा मात्रै होइन स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक मानिन्छ। यस वर्ष राष्ट्रिय खीर दिवसका लागि खीरको परिकार, किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान नारा तय गरिएको छ। अरू बेला कमै खाने गरे पनि आजको दिन धेरैले खीर खाने गर्छन्। अरू दिनको तुलनामा आज दूधको माग र खपत उच्च हुन्छ। यसै विषयमा कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहाल। उहाँलाई मैले शुरूमा आज खीर खाने दिनकै लागि दूधको माग र कारोबार के कस्तो हुन्छ भनेर सोधेको छु।
3: अब हाम्रो अघि पछि भन्दा लगभग यो चाहिँ अलिक बढी एकदमै धेरै खपत हुन्छ, किनभने देशभरिका मान्छेहरूले यसलाई एउटा संस्कृति रूपमा, परम्पराको रूपमा चाहिँ मनाउने गर्नुहुन्छ। र हाम्रो आँकडा अनुसार करिब 1 करोड लिटर दूध चाहिँ खपत हुन्छ, जसबाट लगभग 1 अर्ब कारोबार यो हाम्रो दूध मात्रबाट हुन्छ भन्ने हामीलाई लाग्छ।
2: कारोबार चाहिँ आजको दिन उच्च नै रहन्छ।
3: यो एकदमै धेरै, किनभने कहिले खीर नखानेले पनि मतलब आजको दिनमा चाहिँ खीर खाने गर्नुहुन्छ, भोलि नखाए पनि त्यस्तो छ। विशेष गरेर एउटा हामीले चाड पर्व उत्सवको रूपमा लिन्छौँ यसलाई, त्यसकारणले नेपाली समाजमा सबैले चाहिँ बिहान बेलुका अथवा अफिसमा अहिले हर ठाउँमा, यति मात्र नभएर अहिले पछिल्लो समय के पनि बढेको छ भने विभिन्न अफिस कार्यालयहरूमा पनि खाजाको रूपमा त्यहाँ पनि खिरै खाने चलनहरू गत 8-10 वर्ष यता चाहिँ यसरी यो परम्परा पनि चलेको छ।
2: खीर खाने दिनको परम्परा, खास गरी तपाईँले आजको दिन 1 अर्ब कारोबार हुन्छ, यो अन्तर्गत चाहिँ 1 करोड लिटर दूधको चाहिँ खपत हुन्छ भनेर भन्नुभयो। हामीले अघिल्लो महिना चाहिँ असार 15 चाहिँ दही चिउरा एउटा रोपाई महोत्सवको दिन मनायो, आज हामी साउन 15 ठ्याक्कै 1 महिना पछाडि चाहिँ खीर खाने दिन मनाउँछौ। यो दुईटा दिवस, दुईटा दिनको चाहिँ अन्तर के कति फरक पर्न जान्छ?
3: लगभग उस्तै हो, होइन? अब दुध चाहिँ अलिक बढी खपत हुन्छ, किनभने खीर बनाउनलाई चाहिँ दुध धेरै चाहिन्छ। अब दही चाहिँ जति हो त्यति नै हुन्थ्यो, त्यस कारणले दही चाहिँ हामीले 75 लाख लिटर खपत भएको अनुमान हामीले गरेका थियौँ, लगभग त्यो मिल्यो। अब दुध चाहिँ हामीले 1 करोड लिटरको चाहिँ अनुमान गरेका छौँ, होइन? त्यस कारणले अब त्यो भोलि मतलब थाहा हुन्छ, अब आज बेलुकासम्म हामीले अथवा भोलिसम्म त्यो कुराहरू थाहा हुन्छ, कति खपत भयो, कति के भयो भनेर। अब यसमा चाहिँ के छ भने हाम्रो नेपाल चाहिँ विविध सांस्कृतिक, विभिन्न भाषा धर्म भने जस्तै एकदमै धेरै चाडपर्वहरू हामीले मिलाउँछौँ, र हाम्रो पुर्खाहरूले चाहिँ कुनै पनि कुराहरू खानालाई नछुटोस् र समय अनुसारको चाहिँ त्यो मौसम अनुसारको उसलाई आवश्यक प्रोटिनहरू पूरा गर्नको लागि चाहिँ त्यस्तो व्यवस्थापन चाहिँ गरिएको मानिन्छ, अत्यन्तै वैज्ञानिक तरिकाले गरिएको छ। जस्तै अब दही चिउराको कुरा छ भने त्यस्तै महत्व छ। अहिले खीरको कुरामा चाहिँ अब असार साउनमा हिलोमा काम गर्नुपर्ने, चिसोमा अब भिज्नुपर्ने पानीमा, होइन? यी सबै कुराहरूले गर्दाखेरि मसला हाल्ने, त्यसपछि त्यसलाई खीरहरू तताएर खाने, अनि काम गर्न जाँदाखेरि अब खानेकुराहरू समयमा नहुने, अरू कुराले गर्दा प्रोटिन कम भएको हुनाले खीरमा चाहिँ प्रोटिनहरू सबै चाहिँ मिल्ने हुँदाखेरि चाहिँ खीर खाने दिनलाई विशेष मानेर चाहिँ खाने गरिएको छ। अझ गाउँ घरमा त बेच्न लाने दुधहरू नबेचिकन बेलुका घरमा सबै परिवारहरू एक ठाउँमा भएर अझ आफ्ना इष्टमित्रहरूलाई बोलाएर पनि यो चाडले चाहिँ सामाजिक एकता, पारिवारिक एकता, हाम्रो होइन संस्कार संस्कृति, यसले धेरै कुरालाई समेटेको छ। र पौराणिक भनाइअनुसार त तपाईँलाई थाहा पनि होला, जुन हामीले श्राद्ध गर्छौँ र पिन्ना चढाउँछौँ, त्यो पिन्ना पनि एक प्रकारको खीर हो,
2: भनेको यो स्वास्थ्यसँग जोडियो,
3: धेरै
2: लाभदायक।
3: अनि अर्को कुरो, खीर चाहिँ फेरि कस्तो पनि हो भने हामीले अरू कुरा चामल पकाइसकेपछि चाहिँ तपाईँको जुठो हुन्छ, खीर चाहिँ प्रसादको रूपमा चाहिँ चढाइन्छ यसलाई चाहिँ र ग्रहण गरिन्छ। हामीले शुभ कार्य जी हुँदाखेरि पनि पहिलो हाम्रोमा पाक्ने भनेको त खीर हो नि, तर त्यो भात भयो भने भात चाहिँ जुठो भयो त्यो हुँदैन तर त्यही दुधमा फेरि चामल हालिसकेपछि के भयो भने त्यो शुद्ध भयो त्यस कारणले यसको एउटा धार्मिक होइन हाम्रो सांस्कृतिक परम्पराभित्र अत्यन्तै एउटा चाहिँ यो राम्रो चाहिँ रूपमा यसलाई हेरिन्छ
2: त्यो भयो त्यसमा चाहिँ घिउ पनि मिलेको भयो दुध त्यसै आफैमा पनि शुद्ध भयो शुद्ध परिकारका रूपमा चाहिँ
3: यसलाई गुड हाल्ने मसलाहरू हाल्ने होइन यसलाई घटेर चाहिँ खाने यसरी चाहिँ यस्तो कुराहरू छ
2: कुराकानीमा हुनुहुन्छ नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल आज साउन पन्ध्र विशेष गरी खीर खाएर मनाइँदैछ अरू दिनको तुलनामा चाहिँ आज दूधको माग बढ्छ भनेर तपाईँले भन्नुभयो कतिपयले त आज नबेचेर पनि आफै घर परिवारको लागि भनेर जोहो पनि गर्नुहुन्छ र साँचेर पनि राख्नुहुन्छ बेलुका खीर खाने हो भनेर त्यो चलन पनि छ अब तपाईँहरूले त माग ढान्नु पर्यो बजारमा उपभोक्ताको माग पुर्याउनु पर्यो अब कसरी पुर्याउनुहुन्छ
3: यो चाहिँ एकदमै सधैँ सोधिने कुरा र सबैलाई जिज्ञासा विषय पनि हो यो होइन किनभने गाई भैँसीले दुध बराबर दिन्छ बढ्दैन अनि दुध चाहिँ अहिलेपछि टोटल दुध उत्पादन चाहिँ दैनिक अब जम्मा 72 लाख लिटरदेखि 76 लाख म्याक्सिमम् पुगेको हाम्रो रेकर्ड छ अनि बजारमा दुध चाहिँ फेरि हामी बारम्बार भन्ने गरेका छौँ जम्मा 31 लाख लिटर दुध बजारमा आउँछ भन्छौँ हामी अनि बाँकी 1 करोड लिटर दुध चाहिँ कहाँबाट पुर्याउनुहुन्छ भनेर यो क्वेसन चाहिँ अथवा योभन्दा पहिलाका दिनहरूमा अथवा विशेष चाडबाडहरूमा यो उठ्ने गर्दछ यो कुराहरू यो महत्त्वपूर्ण पनि हो किनभने कहाँबाट आउँछ त भन्ने कुरा होइन न डुप्लिकेट दुध खाइरहेछौँ कि हामी न क्वालिटी नभएको दुध खाइरहेछौँ कि न आयातित दुध खाइरहेछौँ कि भन्ने जिज्ञासा हुनसक्छ त्यो चाहिँ वास्तवमा के हो भने हाम्रो नेपालमा चाहिँ लिन र फ्लस सिजन दुध बढी उत्पादन हुने र दुध कम उत्पादन हुने सिजन हुन्छ अनि त्यो सिजनमा चाहिँ दुध बढी उत्पादन हुने सिजनमा चाहिँ हामीले दुध सबै किनेर खपत गर्छौँ र त्यसलाई धुलो दुध बनाएर राख्छौँ पहिला पहिला चाहिँ धुलो दुध बनाउने कारखानाहरू थिएनन् र मिल्क होलिडे भन्थ्यो हामी दुधहरू फाल्ने कुराहरू थियो आजभोलि चाहिँ मिल्क होलिडे गर्नु पर्दैन किनभने नेपालमै लगभग 8-9 वटा 10 अहिले त 13-12 वटा जति भएका र पाउडर प्लान्टहरू होइन 12-13 वटा पाउडर प्लान्ट भइसकेपछि त्यो पाउडर दुध कारखानामा चाहिँ बढी भएको दुधलाई धुलो दुध बनाउने राख्ने र हामीलाई नपुगेको बेलामा हामीले त्यसलाई प्रयोग गर्ने त्यसो हामीले गर्छौँ एउटा कुरा भने अनि अर्को कुरा चाहिँ अब त्यो कहिलेदेखि गर्ने त भन्दा फेरि पाउडर मात्र मिसायो भने त्यो दुधको क्वालिटी आउँदैन होइन किन त्यसलाई चाहिँ हामीले के गर्छौँ भने 1 हप्ता 10 दिनदेखि चाहिँ सपोज मानौ मैले 10,000 लिटर दुध चाहिँ मैले बजारमा बिक्री वितरण गर्छु भने अब मैले त्यसलाई चाहिँ 12,000 बनाउने धुलो दुध हालेर 12 बनाउने अनि 12 बनाइसकेपछि 2,000 मैले स्टक गर्ने एकचोटि अब फेरि अर्को दिन पनि 12,000 बनाउने फेरि 2,000 स्टक गर्ने गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरि 10,000 बेच्ने मान्छेले त 30,000 बेच्ने त हो नि त्योभन्दा त भएन अनि 10 दिनमा हामीले 2,000 बनायो भने त 20,000 एक्स्ट्रा हामीसँग भइहाल्यो त्यसले गर्दाखेरि अलिअलि अलिअलि गरेर हामीले स्टक गरेर मेन्टेन गर्ने हो एकै दिन होइन र यसरी सबैले बुझिदिनु होला र नेपालमा आज पाउने दुध जुन छ अथवा हामीले चाहिँ असार 15 अथवा कुनै चाड विशेषहरूमा जति पनि पाउने दुध तथा दुग्ध पदार्थहरू गुणस्तर छन् राम्रो छ उपयोग गर्न चाहिँ हामी ढुक्क भएर उपयोग गर्न सक्छौँ र गुणस्तरको हामी त्यसलाई जिम्मा लिन सक्छौँ हामी उद्योगहरूले किनभने त्यो चाहिँ त्यो मापदण्डभित्र रहेर जे जे त्यो मतलब वस्तुहरू हुनु पर्थ्यो जुन गुणस्तरको हुनु पर्थ्यो जति फ्याट जति एसएनएफ जे हुनु पर्थ्यो त्यो सबै कुरा मापदण्ड पुर्याएर बनाइएको हुन्छ ढुक्क भएर हामी दुध चाहिँ प्रयोग गर्न सक्छौँ
2: उसो भए त सिजनको हिसाबले यो मनसुनको बेला असार 15 पनि मनसुनकै बेला पर्यो साउन 15 पनि यो अहिले मनसुनकै बेला पर्यो दुध र दुग्धजन्य पदार्थको चाहिँ माग पनि उच्च हुने बेला पनि पर्यो तपाईँले अघि दुई सिजनका कुरा गर्नुभयो लिन र फ्लस भनेर यो सिजन अनुसार चाहिँ कसरी हामी छुट्याउन सक्छौँ
3: यसलाई चाहिँ कसरी हुन्छ भने लगभग कार्तिक मङ्सिर पुष माघ फागुन भनौँ न यसलाई चाहिँ हामी लिन सिजन भन्छौँ दुध नपुग्ने अनि जुन अब चैत वैशाख जेठ असार साउन भदौ असोजसम्म चाहिँ हामी यसलाई चाहिँ लिन सिजन भन्छौँ हामी दुध नपुग्ने सिजन होइन यो न दुध पनि नपुग्ने पनि हुन्छ उत्पादन पनि कम हुँदाखेरि यसलाई बढी असर हामीलाई परिरहेको हुन्छ र अब कार्तिकदेखि चाहिँ लगभग चाडबाडहरू सकिने जाडो आउने होइन दही मही खपत आइसक्रिम खपतहरू कम हुने र दुध बढी हुन्छ अनि त्यो दुधलाई चाहिँ हामी धुलो दुध बनाएर राख्ने गर्छौँ
2: ए भनेको जाडो सिजनमा चाहिँ तुलनात्मक रूपमा चाहिँ खपत कम
3: हुन्छ उत्पादन पनि त्यो बेला हुन्छ
2: अरू सामान्य दिनको चाहिँ तुलनामा माग बढ्दाखेरि तपाईँहरूले पहिल्यै राखेको दुधलाई धुलो बनाउने र धुलोको रूपमा चाहिँ पछि फेरि प्रयोग गर्न पर्यो त्यसलाई फेरि झोलकै रूपमा परिणत गर्ने हो
3: झोलमै हो यो चाहिँ कस्तो हुन्छ भने हामीले झोललाई चाहिँ पाउडर बनाउँछौँ होइन, अनि फेरि त्यसलाई चाहिँ हामीलाई आवश्यकता पर्दाखेरि पाउडरलाई फेरि झोल बनाउँछौँ हामी। यो खर्चिलो चाहिँ खर्चिलो छ, महँगो पनि हुन्छ अलिकति, तर हुँदै नहुनु नटर्नु भन्दा त बजार धान्नु त पर्यो। त्यस अर्थमा हामीले यसलाई यसरी प्रयोग गर्छौँ। र अघि पछि हामीलाई कहिलेकाहीँ सोधिने प्रश्न पनि के हुन्छ भने यसमा मिसावट छ कि छैन भन्नुहुन्छ, होइन के भनेर सोध्यो भने पाउडर दुध भन्नुहुन्छ क्या। त्यो चाहिँ नबुझेर हो, पाउडर दुध खान लायकको खानै हुन्छ, हामीले पाउडर मात्र खाँदा पनि हुन्छ। कसैलाई फ्याट खानु हुँदैन, जेरो फ्याटको दुध खानु छ भने चिया पकाएर मजाले हामी पाउडर दुध खान सक्छौँ। आजभोलि धेरै ठाउँमा चाहिँ हामीले त्यो देख्छौँ पनि, होइन, कतिपय ठाउँमा पाउडर लगाएर राखेको हुन्छ, आवश्यकता हुन्छ चलाउने हुन्छ। विदेशमा त धेरै चलन छ, हाम्रो नेपालमा अलिक कम छ। यो भएको पनि किन हो भने नि, मैले एउटा आफ्नै आँकडा निकालेको छु क्या, यो तथ्याङ्क मेरो आफ्नो व्यावहारिक कुरा। जस्तै कस्तो भने 40 वर्षभन्दा मुनिका मान्छेहरूले चाहिँ रियल जुन हाम्रो नेपालमा जे जे उत्पादन हुन्छ नि यसको टेस्ट नै थाहा पाउनु भएको छैन क्या। किनेर मात्र खानु भएको छ नि त, आफूले उत्पादन गरेर बोटमै टिपेर अथवा बारीमै टिपेर खेतमै गएर अथवा गोठमा गएर त काम गर्ने अलिक कमै हुनुहुन्छ। अनि 40-60 मान्छेहरूले चाहिँ जुन हाम्रो उमेरहरूको मान्छे जुन छ त्यो लेभलको मान्छेलाई चाहिँ हामीले सबै कुरा भोग्यौँ क्या। हामीले आफैले खेतबारीमा काम पनि गऱ्यौँ, आफै त्यहाँबाट चाहिँ बारीमा अब फलेको फलहरू आफै रुखमै चढेर हामी खायौँ, गोठमा आफैले भैँसी दोएर चाहिँ दुध तताएर खायौँ हामीले, होइन, अनि खेतबारीमा मकै आफैले रोप्यो, आफैले गोडियो, सबै त्यो टेस्ट रियल टेस्ट हुन्छ नि त्यो भोगाइरहेको छ क्या हामीलाई। तर फेरि अब 60 भन्दा बढीको मान्छेहरूलाई के भने थाहा चाहिँ छ, तर उहाँहरू चाहिँ विदेश घुम्नुभयो, छोराछोरी नातिहरू सबै विदेशमा भयो, अनि उनीहरूबाट गाइडेड भएर फेरि उहाँहरू चाहिँ फेरि अहिले त्यो टिनेज जस्तो चाहिँ उहाँहरू चाहिँ फर्किनु भएको छ। बजारमा सामान किन्न आउँदाखेरि पनि तपाईँले यसो हेर्नुहोस्, यो 40-60 वर्षको मान्छेले के पनि सोद्धैन क्या, उसले चाहिँ के गर्छ भने ल मलाई दिनुहोस् लानुहोस् भन्छ। 40 वर्षभन्दा मुनिका मान्छेहरूले पनि डेट एक्सपायरी कहिले के कति उत्पादन कति फ्याट कति के त्यो सबै बुझेर लानुहुन्छ। अनि 60 भन्दा बढी ठुलो मतलब जो हुनुहुन्छ उहाँहरूले पनि सबै कुरा बुझ्न थाल्नु भएको छ, बुझेर लानुहुन्छ। त्यसको मतलब के त भन्दा घरमा छोरा अथवा नातिहरूले चाहिँ त्यो बुझेर आउनुहोस् है, डेट यस्तो हुन्छ, यो यस्तो हुन्छ, यो यस्तो हुन्छ भनेर उहाँहरू गाइडेड भएर आउनुहुन्छ। यस्तो चाहिँ हामीले भेटेका छौँ। र यो फुड ह्याबिट पनि हो, अहिले पनि पछिल्लो समय यसो हेर्नुहोस् न, कसैले तरकारी चाहिँ यो अर्ग्यानिक है मैले बारीमा आफैले उत्पादन गरेर लिएर आएको भने हाना लुच हुन्छ, त्यसको मूल्यको कुनै प्रभाव छैन। तर हामीले राम्रै बनाएर राखेका छौँ, सुपर मार्केटमा गएर टक्क प्याकेजिङ गरेर सागै राख्यो भने पनि हाम्रो मनस्थितिमा चाहिँ के छ भने यो चाहिँ केमिकल हालेको, यो राम्रो होइन, होइन यो फ्रेस होइन भन्ने खालको भान हाम्रोमा छ। त्यस कारणले अब यो फुड ह्याबिटले पनि धेरै कुराको चाहिँ यो अलिक फरक बनाएको छ जस्तो लाग्छ।
2: बुझाइ त्यस अनुसार फरक फरक छ, उमेर अनुसारको चाहिँ तपाईँले उदाहरण दिनुभयो। कुराकानीमा हुनुहुन्छ नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल, कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा। आज हामी विशेष गरी साउन 15 दिन जुन खीर र खीर खानका लागि आवश्यक दूधको व्यवस्थापन बजार अवस्था के छ भनेर कुराकानी जोड्दैछौँ। तपाईँले त्यो एउटा अनुभव जोड्दै गर्दाखेरि मैले एउटा उदाहरण दिन खोजेँ, अहिले चाहिँ अहिलेको बालबच्चाहरूलाई दूध कहाँबाट आउँछ भन्ने हो भने गाउँघरको पाटो अलि फरक छ, तर शहरी क्षेत्रको पाटो चाहिँ तपाईँले पनि बुझ्नु भएको छ अलिकति फरक छ। हामी यो अवस्थामा चाहिँ आइपुगेका छौँ।
3: हो, अब यसलाई चाहिँ हाम्रो नेपाली रेजिस्ट्रेसनले के गरिरहेको छ भने हामीले यो सबै कुराहरू हाम्रो बाल बच्चा हामी सबैले चाहिँ के हो त वास्तविकता भनेर थाहा पाउनुपर्छ। त्यो थाहा पाउनको लागि कोही न कोहीले त अगुवाई गरिदिनु पर्यो, कोही न कोहीले त त्यो चाहिँ कामहरू गरिदिनु पर्यो, होइन। त्यो काम चाहिँ हाम्रो नेपाली रेजिस्ट्रेसनले गरिरहेको छ। जस्तै मही अभियान, मही त लोप भएर गएको थियो नि, होइन, कसैले ठेकीमै मही तुल्याएको त सायद अहिलेको 20-25 वर्ष भएको जो हुन्छ वयस्कहरू अथवा बालबच्चाहरू हुन्छ उहाँ त देख्दै देख्नु भएन, होइन, अथवा युट्युबमा काहीँ फिल्महरूमा देख्नुभयो होला, त्योभन्दा बाहेक देख्नु भएन, तपाईँ हामीले भोग्यौँ नै हामी आफैले, होइन। त्यसलाई चाहिँ सबैले जान्नुपर्छ के हो भनेर हामीले के गर्यौँ भने ठेकीमै दरबार मार्गमा हामीले मही तुल्याएरै हामीले प्रत्यक्ष मही खुवायौँ। त्यसपछि सबैजना घर घरबाट चाहिँ बुवा आमाले चाहिँ आफ्ना साना साना बच्चाहरूलाई ल्याएर ठेकीमा मही तुल्याउन लगाउनु भयो, हामीले हिजो यसरी मही तुल्याएर खान्थ्यौँ, हजुरआमाले यसरी मही तुल्याउनुहुन्थ्यो, यसपरि यहाँबाट घिउ आउँथ्यो, यो नौनी हामी यसरी आफै काँचै हामी खान्थ्यौँ, रोटीमा लगाउँथ्यौँ, यस्तो यस्तो कुराहरू चाहिँ भनेर चाहिँ त्यो गरियो। त्यसपछि त्यो मही पहिला पहिला चाहिँ मैले यसो हेरेको मही खायो भने मान्छेलाई चाहिँ हेरेको दृष्टिकोणले हेर्ने, पैसा नभएको, गरीब, आधुनिकता नबुझेको, अन्य पेय पदार्थको बारेमा केही थाहै नभएको, यो चाहिँ एकदम अबुझ मान्छे भन्ने टाइपले हेरिन्थ्यो भने दृष्टिकोण अब अहिले पछिल्लो समय चाहिँ ती सबै परिवर्तन भएर ठुल्ठूला भोज भतेर होइन सबै ठाउँमा चाहिँ त्यो मैले चाहिँ स्थान पाइरहेको छ होइन भनेपछि गरेपछि हुँदो रहेछ नि त। त्यसै गरी अब यो दूधको बारेमा पनि तपाईँले भने जस्तो बालबालिकालाई थाहा त दिनु पर्यो। त्यसपछि हामीले नेपाल डेरी एसोसिएसनले के गरेका छौँ भने हामीले एउटा भिडियो पनि बनाएको छौँ, गीत पनि छ, अनि त्यो गीतमा चाहिँ गोठदेखि ओठसम्मको कुराहरू समेटिएको छ, कसरी दूध उत्पादन हुन्छ, कहाँ गएर प्रशोधन हुन्छ, अनि होइन बिद्री वितरण कसरी हुन्छ, त्यसपछि गएर त्यहाँबाट पैसा कसरी आउँछ, को को चाहिँ यो सरकारवालाहरू निकायहरू छन् भनेर हामीले त्यो गीत पनि एउटा बनाएको छौँ। अनि त्यो गीतलाई पनि सँगै राखेर भिजुअल देखाउने हामीले अनि एउटा डकुमेन्ट्री पनि बनाएको छौँ। अनि स्कुल स्कुलमा जाने हामी अनि त्यहाँ दुध पान गराउने, अनि दुध चाहिँ यसरी आउँछ, यसको महत्त्व यो हो, यो यसरी खानुपर्छ, यो खायो भने यस्तो हुन्छ भनेर हामीले सबै कुराहरू विस्तृत रूपमा बताउने गरेका छौँ। आजसम्म हामीले करिब करिब झन्नै 200 स्कूलहरूमा चाहिँ हामीले ती कार्यक्रमहरू गऱ्यौँ। यसबाट करिब करिब झन्नै लाखौंजना बालबालिकाहरू चाहिँ यसबाट चाहिँ कम्तीमा नि केही कुराहरू बुझ्ने हुनुभएको छ। र अर्को हामीले के गर्छौँ भने कुनै पनि कार्यक्रमहरूको ओपनिङ गर्दा पनि जस्तै हिजो हामीले खीर प्रवर्धन कार्यक्रम गऱ्यौँ, त्यो खीर प्रवर्धन कार्यक्रममा हामीले के गर्यौँ भन्दा स्कूलबाट बालबालिकाहरूलाई बोलाएर उहाँहरूलाई नै खीर खुवाएर हामीले गऱ्यौँ र यो यस्तो हो यस्तो हो भनेर बतायौं। दही चुराको पनि हामी त्यसो गर्छौँ। कुनै कार्यक्रमको गर्न पर्यो भने त्यो कार्यक्रमको उद्घाटन चाहिँ हामी 500 बत्ती बाल्ने, अरू कुरा एउटा छ भने हामी बालबालिकालाई दुध खुवाएर गराउँछौँ, हामी कति ठाउँमा दही खुवाएर गर्छौँ, कति ठाउँमा मही खुवाएर गर्छौँ। यसरी चाहिँ हामीले यसलाई चाहिँ अभियानको रूपमा चाहिँ हामीले लग्या छौँ। जस्तै नेपालमा चाहिँ सेप्टेम्बर महिनाको अन्तिम बुधबार नेपालमा मात्र होइन विश्वभरि नै एउटा विश्व स्कुल दुध दिवस भनेर मनाइन्छ। त्यो दिन चाहिँ मैले यसो हेरेको लगभग विश्वमा धेरैवटा चाहिँ देशहरूमा काहीँ त्यो दिन छुट्टी नै हुँदो रहेछ क्या, सबै खुल्ने क्या, त्यस्तो दिन मनाएको रहेछ। काहीँ काहीँ त आफ्नो लोकल छुट्टी अथवा केही होला, तर देशभरिको कुरा गर्ने, विश्वभरिको कुरा गर्ने हो भने त्यस्तो दिन मनाएको रहेछ क्या। सेप्टेम्बर महिनाको अन्तिम बुधबार चाहिँ विश्व दुध दिवस मनाइन्छ। अनि त्यसलाई अवसर बनाएर पनि नेपाल डेरी एसोसिएसनले लगभग विगत 10 वर्षदेखि चाहिँ यी कार्यक्रमहरू गरिरहेको छ। त्यो बेला हामीले वक्तित्व कला प्रतियोगिता गर्छौँ, कविता प्रतियोगिता गर्छौँ होइन, यसरी मिडियाहरूमा गएर हामी चाहिँ आफ्ना कुराहरू राख्ने, प्रेस मिट गर्ने, दूधको बारेमा बताउने यस्तो कामहरू गरेका छौँ। र हाम्रो नेपाल डेरी एसोसिएसनले लगभग चाहिँ 6-7 वर्ष भयो हामीले यी अभियानहरू चाहिँ अलिक व्यापक रूपमा पठाउने, सबैलाई जानकारी दिने, डेरी भनेको के हो, दूध भनेको के हो, दूध कहाँबाट आउँछ, यसको प्रक्रियाहरू के छन् भन्ने कुराहरू चाहिँ बताउने गरेका छौँ। यसले राम्रो पनि भएको छ।
2: दाहालज्यू, तपाईँले भने जस्तै अभियानहरू चलेका छन्, कार्यक्रम भएका छन्। मही अभियान अघि जोड्नुभयो, स्कूल स्कूलमा चाहिँ दूधको अभियान तपाईँले जोड्नुभयो, असार 15 दही चिउराको कुरा आउँछ, साउन 15 खीरको कुरा आउँछ, अरू पनि यस्ता चाहिँ दिवसहरू छन्। तीजमा चाहिँ तपाईँहरूले त्यस्तै चाहिँ अभियानका कार्यक्रमहरू गर्नुपर्छ। यो पछिल्लो चरणमा यस्ता अभियान चलाउनु पर्ने खाँचो, अभियान चलाउनु पर्ने आवश्यकता चाहिँ किन खड्कियो? भले कि यी हाम्रो धार्मिक, सामाजिक, सांस्कृतिक विषयसँग, परम्परासँग जोडिएका विषय हुन् नि।
3: हो, यो चाहिँ कस्तो भयो भने पछिल्लो समय चाहिँ कहिलेकाहीँ नबुझेर समस्या हुन्छ, कहिलेकाहीँ बढी बुझेर समस्या हुन्छ होइन। हामी अहिले चाहिँ मलाई जहाँसम्म लाग्छ हामी बढी बुझेर हामी समस्यामा भएको छौँ क्या। हामीलाई युरोप, अमेरिका, अब गल्फ होइन विश्वका सबै कुराहरू हामीलाई थाहा भयो, अनि त्यो थाहा भइसकेपछि हाम्रा कुराहरू हामीलाई त्यति राम्रो लागेन र बाहिर आयातित कुराहरू हामीलाई राम्रो लाग्न लाग्यो। त्यो आयातित कुराहरूतिर हामी चाहिँ आकर्षण भयौँ। जस्तै बर्थडे मनाउने कुरा होइन, हाम्रो परम्परा अनुसार त दियोमा बत्ती बालेर, पूजा गरेर, मिठो मसिनो खाएर, चोखो निदो बसेर मनाउने हो नि त होइन, तर केक काटेर बत्ती फुकेर मनाउने त होइन। तर हामी यसो गर्न थाल्यौँ कि हामी त्यो आधुनिकतामा यति भिज्न थाल्यौँ, हाम्रो बुवा आमा जो हजुरआमा हजुरबुवाहरूलाई जसले चाहिँ जिन्दगीमा कहिल्यै पनि बत्ती फुकेका छैन, उहाँहरू बाल्ने मात्र काम गर्नुभएको छ, त्यस्ता मान्छेहरूलाई पनि हामीले चाहिँ लगेर मैनबत्ती फुक्न लगाएर आधुनिकताको नाममा हामीले त्यस्ता खालका चाहिँ अलिकति आयातित परम्पराहरूलाई प्राथमिकता दिन थाल्यौँ, त्यसले नै बिग्रेको हो। तर अब तपाईँ हामीले यो कुराहरू संरक्षण गरेनौँ, हामीले यो कुराहरू बताएनौँ र हाम्रो महत्व हामीले हाम्रा बालबालिकाहरूलाई बुझाउन सकेनौँ, अब आउने पुस्ताहरूलाई बुझाउन सकेनौँ भने यो लोप भएर जाने नै हो। त्यस कारणले यसको जिम्मेवार त हामी हौ नि त, तपाईँ हामी होइन। त्यस कारणले जो जसले जहाँ जहाँबाट सक्छौँ हामी त्यो कुरा हामी गरौँ, पक्कै पनि हाम्रो परम्परा हाम्रो संस्कृति हाम्रो चाहिँ व्यवहारले चाहिँ हाम्रो देशको पहिचान बन्ने हो। तपाईँलाई बाहिर विदेश गयो भने केले चिन्ने त? दसैँमा टिका लगाएपछि हामी नेपाली भन्ने थाहा हुन्छ, शिरमा ढाका टोपी लगाएपछि नेपाली भन्ने थाहा हुन्छ, दौरा सुरुवाल लगायो भने थाहा हुने हो, दही चिउरा खाइयो भने ए यिनीहरू चाहिँ होइन नेपालका रहेछन् भने, खिर खाने कुराहरू भयो, मोहीको कुराहरू भयो, यस्ता धेरै कुराहरू हामी नेपाली भनेर चिलाउने हाम्रो परम्परा संस्कृतिहरू छन्, त्यसलाई बचाउनुपर्छ। र विदेशमा पनि तपाईँले हेर्नुभयो भने जतिसुकै आधुनिकतामा गए तापनि आफ्ना हिजोका मौलिक परम्पराहरूलाई कसैले छोडेको छैन क्या, तर छोड्नेमा हामी नेपाली मात्र पर्छौँ। र अब हामीले के बुझिसक्यौँ भने बुझ्नुपर्छ, होइन यदि नबुझेको भए पनि हामीले हाम्रा परम्परा हाम्रा संस्कृति हाम्रा मौलिक कुराहरूलाई छोड्नु हुँदैन, हाम्रो पहिचान नै त्यही हो भन्न चाहन्छु हामी।
2: जो धेरै चाहिँ कृषिसँग सम्बन्धित छन् र कृषिमा जोडिएका कुराहरू पनि छन्, खास गरी अब यो दूध दुग्धजन्य पदार्थ व्यवसाय चाहिँ यो जोडिएको कुरा भयो। नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल यो कुराकानीमा हामीसँग हुनुहुन्छ। आज साउन पन्ध्रको दिन खिर खाने एउटा चाहिँ सांस्कृतिक परम्परा हो, भनेपछि शहरी र ग्रामीण क्षेत्रमा दुग्ध व्यवसायको प्रवर्धनमा चाहिँ आजको दिनले कस्तो भूमिका खेल्छ, त्यसै गरी विगत असार पन्ध्रको दिनले चाहिँ कस्तो भूमिका खेल्छ, हामी कसरी उदाहरण दिन सक्छौँ?
3: अब यसको चाहिँ कस्तो छ भने पछिल्लो समय हामीले कुरा गर्दाखेरि पहिलो कुरा त कृषि पेसा नै सम्मानित पेसा छैन। कृषि पेसा गर्ने भनेपछि पढाइ लेखाइले गर्नु हुँदैन, बुझ्ने मान्छेले गर्नु हुँदैन, पैसा कमाउने मान्छेले गर्नु हुँदैन भन्ने खालको गलत जुन भाष्य छ बुझाइ छ त्यो नै हामीले हटाउनुपर्छ। त्यो पेसालाई सम्मानित पेसाको रूपमा चाहिँ स्थापित गर्नु पर्यो। आजको दिनमा कसैले कृषि पेसा गर्छ अथवा पशुपालन गर्छ भने त्यो मान्छेले राम्रै पैसा कमाए तापनि उसको समाजमा इज्जत छैन, उसको समाजमा प्रतिष्ठा छैन, भनेपछि उसले त्यो पेसा किन गर्न चाहन्छ त? होइन, आज भोलि किसानका छोराछोरीहरूको मैले यसलाई व्यवहारिकता कुरा गरेको त्यस्तो होइन, साँच्चै भन्यो भने किसानको म किसान हुँ, मेरो छोरा चाहिँ किसानी पेसा गर्छ, पैसा राम्रै कमाउँछ भन्यो भने त्यो छोराको बिहा गर्न गाह्रो छ। मेरो छोरी चाहिँ कृषि पेसा नै गर्छ, कहीँ जाँदिन, यहीँ बसेर गाई भैँसी पाल्छ, मेरो छोरी पढे लेखी पनि छ, राम्रो चाहिँ पैसा पनि कमाउँछ भन्यो भने कसैले बिहा गर्न जाँदैन, भनेपछि यस्तो पेसा हामीले गराउनु हुँदैन भन्ने चाहिँ मेरो आफ्नो व्यक्तिगत ठम्म्याइ हो। र यस्ता चाडबाडहरू यस्ता संस्कृतिहरूले के गर्नुपर्छ भने यति बेला हामीले यी कुराहरूलाई चिर्नुपर्छ। जस्तै हामीले हिजो के गर्यौँ नेपाली रेजिस्ट्रेसनले भने त्यो खिर प्रवर्धन कार्यक्रममा किसानलाई नै गोठमा दुध दिने किसानलाई नै प्रमुख अतिथि बनायौँ हामीले। त्यो किन बनाएको भन्दा उहाँले गौरवका साथ फिल गरे नि त, मन्त्रालयबाट सहसचिवज्यू आउनु भएको थियो, उद्योग वाणिज्य महासंघका उपाध्यक्षज्यूहरू आउनु भएको थियो, पदाधिकारी आउनु भएको छ, विभिन्न विशिष्ट व्यक्तित्वहरू आउनु भएको थियो, उहाँहरू भएको ठाउँमा एकजना किसानमा होइन किसान जसले गोठमा दुध दुन्थ्यो त्यस्तो मान्छेले पनि आफू चाहिँ त्यहाँ बसेर प्रमुख अतिथि हुनुपर्दा उहाँको चाहिँ अब मलाई जहाँसम्म लाग्छ उहाँले उहाँको छोराछोरी सबैलाई गरेर त्यो कुराहरू भन्नुहुन्छ र यो पेसा सम्मानित हो, हामीले गर्नुपर्छ, छोड्नु हुँदैन, तिमीले नमान भन्नुहुन्छ नि त होइन र त्यस कारणले सुरुवात आफूबाट गर्ने हो। त मैले त के भन्छु भने कृषि पेसामा लाग्ने मान्छेहरूलाई सम्मान दिनको लागि र त्यो पेसामा टिकाइरहनको लागि चाहिँ बैंकमा हामीले प्रिभिलेज कार्ड दिने, उहाँलाई लाइन नलाग्ने बनाइदिने, हस्पिटलमा हामीले डिस्काउन्ट कार्डहरू दिने, अथवा मन्दिरहरूमा जाँदाखेरि कोही किसान आयो भने पहिलो हामीले उहाँलाई पालो दिने, किनभने उहाँहरूले गएर काम गर्नुपर्छ, उहाँहरूले कमाएपछि हामी खान पाउँछौँ, त्यसैले पहिलो प्राथमिकता उहाँहरूलाई भन्नु पर्यो। गाडीमा कोही किसान भनेर आउनुभयो भने उहाँलाई हामीले सिट सुरक्षित गर्नु पर्यो। यस्ता यस्ता कुराहरू हामीले गर्यौँ भने त्यो पेसा सम्मानित हुन्छ र अगाडि बढ्न सक्छ र यो संस्कृति यो परम्परा सँगै हामीले यी कुराहरू पनि सँगै लैजानुपर्छ भन्ने लाग्छ मलाई।
2: भनेपछि आजको दिन तपाईँहरूले जुन नारा तय गर्नुभएको छ, खिरको परिकार, किसानको सम्मान, डेयरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान, यही अर्थमा चाहिँ जोडियो
3: एकदमै त्यो अनुसार हामीले ठक्कै काम गरिरहेछ, हामीले गरेर देखायौँ नि त। हिजो मलाई धेरै साथीहरूले चाहिँ अलिकति होइन यस्तो हुन्छ र फेरि मन्त्रालयबाट को आउनुहुन्छ के भन्नुहुन्छ, फेरि एउटा किसान प्रमुख अतिथि भएको ठाउँमा आउनुहुन्छ, मैले भने अब नआएर हुन्छ त, उहाँहरू पनि हामी जस्तै हो नि त, होइन आउनुपर्छ, आउनुहुन्छ, गर्नुहुन्छ भने सर राम्रै मान्नुभयो, राम्रो हाइलाइटेड भयो, होइन सबैजनाले प्रशंसा गर्नुभयो, साँच्चै नेपाली रेजिस्ट्रेसनले जे बोल्छ त्यो गर्दो रहेछ, आफ्नो लागि व्यक्तिगत स्वार्थ हेर्दो रहेछ, सामूहिक स्वार्थमा काम गर्दो रहेछ भन्ने खालको कुरा त भयो नि त होइन। त्यसले गर्दा उदाहरण हामी आफैले चाहिँ बन्ने हो, अरूलाई हामी गाली गर्ने नकारात्मक सोच्ने तिर हामी जानु हुँदैन म भन्छु, र हामीले चाहिँ त्यो गरेका छैनौँ, गर्दैनौँ र गर्नु हुँदैन, गर्नु दिनु पनि हुँदैन।
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज खीर खाने दिनका लागि दूधको माग, व्यवस्थापन र दुग्ध क्षेत्रको अवस्थाबारे नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहालसँग गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01590 61 89 मोबाइल 97072540 89।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहालसँग साउन 15 अर्थात खिरखाने दिनको अवसरमा कुराकानी गरिरहेका छौं। दूध र यसको गुणस्तर अवस्था चाहिँ के छ त?
2: हाम्रो नेपालमा उत्पादित दूध शुद्ध छ, राम्रो छ, त्यसमा हामीले अन्यथा मान्नु पर्दैन। ढुक्क भएर सेवन गर्दा हुन्छ। बाहिरबाट आयातित दूध नेपालमा अहिले बन्द छ आउनको लागि, किनभने हामी आफै आत्मनिर्भर भइसकेका छौँ र बजारमा सबै ठाउँमा दूधहरू पाइन्छन्। तर तपाईँहरू आफूले दूध खरिद गर्दाखेरि पनि चाहिँ हामीले ख्याल गरौँ, होइन, त्यो शुद्धताको मापन गरेर जहाँ सबै कुराहरू चाहिँ उल्लेखित गरिएको छ त्यस्तो ठाउँबाट दूध चाहिँ हामी किनौँ। त्यसपछि उपभोक्ता आफू पनि सचेत हुनुपर्छ र हामी व्यवसाय गर्ने मान्छेहरूले मलाई जहाँसम्म लाग्छ पहिलो कुरा त ग्राहक नै भगवान हो व्यवसायको लागि। कोही पनि होइन व्यवसायकर्ताले आफ्नो उपभोक्तालाई नराम्रो सामान दिने र गुणस्तरहीन सामान बेचेर उहाँहरूलाई चाहिँ बिचकाउने र अर्कोचोटि नआउने गर्नुहुन्न, हामी गर्दैनौँ त्यस्तो। र काहीँ कतैबाट भूल अथवा त्रुटि भयो भने त्यसलाई चाहिँ हामीले गल्ती भएको कुरा स्वीकारेर पुनः हामीले अर्को टाइम चाहिँ त्यसलाई सुधारेर लानुपर्छ। र हामी राज्यको नीति नियम अनुसार खाद्य तथा गुण नियन्त्रण विभागले दिएको डिएफटी कृषि जो चाहिँ हाम्रो लाइसेन्सको नम्बर शुद्ध राखेर रा हामीले कारोबार गरिरहेको हुन्छौँ, त्यस कारणले ढुक्क भएर दूध सेवन गरौँ, आनन्दले गरौँ, हाम्रो परम्परा, हाम्रो संस्कृति र नेपालमै उत्पादन भएको दूध प्रयोग गरौँ भन्न चाहन्छु।
1: असार 15 त्यसै गरी साउन 15 र अरू विशेष दिन बाहेक अहिले दूध बिक्रीको अवस्था के हुन्छ अथवा किसानले दूध बिक्री भएन भनेर चिन्ता गर्नुपर्ने अवस्था छ कि छैन? पछिल्लो अवस्था के?
2: हजुर, करिब 6 महिनादेखि यतापट्टि चाहिँ छैन। 6 भन्दा अगाडिसम्म चाहिँ अलिअलि हामी अप्ठ्यारोमै थियौँ। किसानको सबै पैसाको पेमेन्ट नभएको, दुध अलिअलि बढी भएको दुध चाहिँ धुलो दुध बनाएर राख्नु परेको अवस्था। धुलो दुध बनाएर राख्दाखेरि त्यो चाहिँ अब एक वर्षसम्म लगभग 6-7 महिना राख्नुपर्ने, किसानको पैसा 15-15 दिनमा दिनै पर्ने र पुरानो पैसा पनि बाँकी भएको अवस्थाले हामी अलि अप्ठ्यारो थियौँ। त्यति बेला के बुझिन चाहिँ म अनुरोध गर्न चाहन्छु भने उद्योगीले चाहिँ सकिसकी पैसा नदिएको अवस्था होइन। पैसा चाहिँ कस्तो भयो भने दूध बढी भयो, बढी भएको दूध फ्यालेर त्यसलाई जेरो बनाउनु भन्दा बरु धुलो दूध बनाएर राख्यो भने एक वर्षसम्म टाइम हुन्छ, बीचमा केही यस्ता चाडपर्वहरूमा खपत गर्न अथवा अरू कुराहरूमा हामीलाई सहज हुन्छ भनेर किसानकै सहमतिमा उहाँहरूको अनुमतिमा हामीले त्यो कामहरू गर्यौं। र पछि चाहिँ किसानहरूलाई पैसा दिन नसक्दाखेरि बजारमा चर्चा परिचर्चाहरू भए, हामीले अनावश्यक रूपमा चाहिँ त्यसको गाली गलौज पनि खानु पर्यो। तर वास्तविक जो किसान हो उहाँले हामीलाई गाली गर्नु भएको छैन, उहाँले बुझ्नु भएको छ, मर्म बुझ्नु भएको छ, किनभने उहाँले उत्पादन गरेको दूध यदि हामीले लिएर आएर धुलो दूध बनाएर नराखिदिने हो भने त बजारमै फाल्नु पर्छ नि त, जेरै हुन्थ्यो नि त, त्यसलाई त हामीले बचाएर ल्याएर राख्यौँ नि त, हाम्रो सहमतिमा भएको कुराहरू हुन्। र तपाईँले एउटा म उदाहरण पनि दिन्छु, अरू व्यवसायहरू चाहिँ अप्ठ्यारो पऱ्यो भने सड़कमै आउने होइन तयार पालिँदैन, तर डेयरी सेक्टरमा किसानहरूले विरोध गर्नुभयो, पैसा पाउनुपर्छ भन्नुभयो, मन्त्रालय जानुभयो, मिडियामा आउनुभयो, अरू कुरा, तर त्योभन्दा बाहेक त केही गर्नु भएन नि, होइन? त्यो स्वाभाविक जसले नि भन्छ नि त, भोक लागेपछि मलाई भोक लाग्यो भन्छ, पैसा नदिएपछि मलाई दिनु भएन मैले पाउनु पर्यो भन्ने त अपराध होइन नि त। हाम्रो सबै कुरा समझदारीमा भएको छ, हामी एकै ठाउँमा बस्थ्यौँ, एकै ठाउँमा सफल गर्थ्यौँ, उपायहरू निकाल्थ्यौँ। अब राज्यले पनि के चाहिँ गरेन भने डिडिसी पनि हामीसँगै चाहिँ एउटै व्यवसाय हो, दूध किन्ने पनि एउटै हो, बिक्री गर्ने पनि एउटै हो, मूल्य पनि एउटै हो। अनि उहाँहरूलाई अप्ठ्यारो परेर नसक्दा राज्यले चाहिँ झन्डै 1 अर्ब रुपियाँ दियो होइन, तर हामीले हामीलाई चाहिँ हाम्रै कलेक्टर राखेर हाम्रो चाहिँ स्टक सामान राखेर अथवा हाम्रो प्रोजेक्टलाई हेरेर चाहिँ लोन दिनुहोस् न त हामी पैसा दिन्छौँ भन्दाखेरि त्यो पनि हामीलाई दिने कामहरू भएनन्। अझ त्यति मात्र होइन, लोन पनि जुन अब अहिले पनि लोन दिँदा हामीलाई 100% त दिएको हुँदैन नि त हाम्रो कलेक्टरमा, होइन, कसैको 60, कसैको 70, कसैको तिर्दै गएर 30-40 होला, त्यसैमा थपिदिनुहोस् न त नयाँ प्रक्रिया नगराइकन भन्दाखेरि पनि हामीले ती कुराहरू पाएनौँ, होइन। र हामीसँग भएको चालु पुँजी सबै सकियो, त्यति बेला आर्थिक मन्दी पनि भयो, कोभिड पनि आयो, होइन, सहरबाट चाहिँ धेरै मान्छेहरू विस्थापित भएर गाउँ जानुभयो। त्यही बेला उपत्यका विशेष गरी काठमाडौँ महानगरपालिकाभित्र कवाडी जसले चाहिँ धेरै उहाँहरू शुद्ध शाकाहारी हुनुहुन्थ्यो, धेरै दुध दही खानुहुन्थ्यो त्यो खपत घट्यो, आर्थिक मन्दी भएपछि कन्स्ट्रक्सनको कामहरू भएनन् र हाम्रो डेरीको वास्तविक चाहिँ उपभोक्ता भनेको चाहिँ को हो भन्दा ग्रासरुटको मान्छेहरू र मिडल लेभलकै मान्छेहरू हो, क्या मिडल क्लासको मध्यम वर्ग, हाई क्लासको मान्छेहरूले अलिक थोरै उहाँहरू हेल्थ कन्सियस भन्ने के भन्ने अरू कुरा होइन त्यति धेरै दुध तथा दुग्ध पदार्थ उपभोग नगर्ने गरे तापनि इन्टरनेसनल ब्रान्डको बाहिरबाट ल्याउने खाने त्यस्तो हुन्छ। तर एकजना श्रमिकले दुध खानु पर्यो भने दुई लिटर एक लिटर खानुहुन्थ्यो, उहाँको घरमा घिउ लानु एक किलो लानुहुन्थ्यो भने, तर हाई क्लासको मान्छेहरूले दही किन्न तपाईँको चाहिँ 200 ग्राम किनिदिने, घिउ किन्दाखेरि पनि 200 ग्राम किनिदिने, पनिर किन्न चाहिँ अब हेल्थ कन्सियस भन्ने अरू कुरा भन्ने प्रोटिन धेरै हुन्छ भने नखाइदिने, यस्तो हुँदाखेरि चाहिँ हामीलाई त्यो जुन वर्ग आर्थिक मन्दीका कारणले चाहिँ गाउँ विस्थापित हुनुभयो अनि ऊ महानगरपालिकाले फुटपाथ र तपाईँको चाहिँ यो कन्स्ट्रक्सन यो कवाडी अरू व्यवसायहरू त्यहाँबाट हटे, यी विविध कारणले गर्दाखेरि हाम्रो उपभोग घट्यो र हामी अप्ठ्यारोमा थियौँ। तर आजको दिनमा हामी त्यो अप्ठ्यारो छैनौँ। बजारमा आउने जुन दुध 31 लाख लिटर दुध छ त्यो पूर्ण रूपमा खपत भइरहेको र अब आजकै दिनमा भन्नुहुन्छ भने चाहिँ दुध नपुगेको अवस्था छ र अब हामीले कसरी चाहिँ दशैँसम्म म्यानेज गर्ने भन्ने कुरामा हामी अब चाहिँ छलफलमा जुट्नुपर्ने भएको छ। दशैँपछि त लगभग दुध बढी हुन्छ, म्यानेज भइहाल्छ, अहिले चाहिँ त्यस्तो अवस्था छ।
1: नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले दुध र दुधको चाहिँ पछिल्लो घटनाक्रम अवस्था किसानका चाहिँ कुराहरू पनि जोड्नुभयो, कहिले पैसो पाउने कहिले नपाउने बाँकी रहने बकेउता रहने त्यसमा चाहिँ असन्तुष्टि जनाउनु पर्ने कुराहरू जोड्नुभयो। खास गरी किसानलाई पनि त समस्या होला नि, चुनौती होला नि, तपाईँहरूले किसानसँग चाहिँ उत्पादन गरेको चिज खुरुक्क बोकेर आइदिने पैसा चाहिँ नदिने बेलैमा नदिने अनि हाम्रा पनि समस्या छन् भनेर देखाउने किसानको चाहिँ समस्या नदेख्ने गर्न मिल्छ?
2: त्यो हामीले गरेका छैनौँ र तपाईँलाई हामीले प्रश्न भन्छौँ। एउटा कुरा त के बुझिन आवश्यकता भयो भने बारम्बार हामीलाई एउटा क्वेसन आउने गर्छ क्या, तपाईँहरू क्यास लिनुहुन्छ बेचेर अनि तपाईँहरू दिनुहुन्न भन्नुहुन्छ क्या?
1: दिनुहुन्न
2: वास्तविकता बुझ्नु पर्यो क्या। मैले भनेको हामीले दुध कहाँबाट उठाउँदैनौँ, गोठबाट त हामीले उठाउँदैनौँ,
1: सहकारी भन्नुहुन्छ फेरि
2: तपाईँहरू सुन्नु न, मैले भएको कुरा त भन्नु पर्यो। त्यहाँबाट एउटा कलेक्सन सेन्टरमा आउँछ, त्यसपछि अर्कोमा आउँछ, अनि त्यसपछि एउटा ठूलो भोल्युम भएको ठाउँमा आउँछ, अनि चारवटा स्टेपमा हाम्रोमा दुध आउँछ। पैसा हामीले त्यो फर्स्ट स्टेजमा जोसँग किने किसानसँग त हामीले डाइरेक्ट त किने होइन नि त, हामीले दुध त त्यो दुध ल्याउने मान्छेलाई दिन्छौँ नि। अनि यो चार ठाउँमा पनि त केही भएको होला नि त, गाली हामीले मात्र खाने होइन नि त, होइन चार ठाउँमा। अनि त्यसपछि बिक्री वितरणमा पनि सिधा हामी कहाँ पैसा आउँदैन क्या, यहाँहरूले भने जस्तो उद्योगीले लगेर कोही पनि उपभोक्तालाई सिधै लगेर सामान बेच्दैन एक लिटर दुई लिटर। हामी कहाँ पनि के छ भन्दा एकजना होलसेलर छ अनि डिस्ट्रिब्युटर छ अनि आउटलेट छ डेरीको, अनि चारौं स्थानमा फेरि हाम्रोमा पैसा आउँछ। अनि त्यो पैसा चाहिँ सिधा उपभोक्ताले ल्याएर डेरी उद्योगमा त दिनुहुन्न, उहाँहरूले त जहाँ किन्नुभयो त्यहाँ दिनुहुन्छ, त्यहाँबाट अर्कोले अर्कोमा जहाँ किन्यो त्यहाँ दिन्छ। यताबाट पनि चार स्टेपमा हाम्रोमा पैसा आउँछ अनि हामीले दिएको पैसा पनि चार स्टेपमा किसानकोमा पुग्छ। तर जहाँ जे जे भए पनि त्यसको चाहिँ गाली गलौज जति सबै के गर्छौ भन्दा हामीले नै खानु परिरहेको छ।
1: त्यो त जसले नेतृत्व गरे उसले जिम्मेवारी त लिनु पर्यो।
2: त्यसमा चाहिँ मैले के भन्न चाहन्छु भने जो जो जहाँ छ, जस्तै अहिले हामी यहाँ इन्टरभ्यू लिइरहेछौ नि त, होइन यो बिग्रिनुको कारण त तपाईँ दोषी होइन नि त, तपाईँ मात्र हो त। प्राविधिक कारणले कम्प्युटरमा चाहिँ प्रब्लम आयो भने अहिले डिस्कनेक्ट हुन सक्छ, तपाईँको बत्ती गयो भने डिस्कनेक्ट हुन सक्छ, कोही हिँड्दा हिँड्दै तपाईँको त्यहाँ तारमा चुन्यो भने डिस्कनेक्ट हुन्छ, भनेपछि यहाँ भएको होल टोटल टिम चाहिँ अलर्ट हुनु पर्यो नि त, होइन, अनि मात्र यो हाम्रो इन्टरभ्यू सफल हुन्छ नि, होइन। त्यसै गरी हाम्रो दुग्ध व्यवसायमा पनि उत्पादनदेखि उपभोगसम्म सबैजना सचेत भयो भने चाहिँ हामी एक आपसमा सबैजनाले जस पाउँछौ, तर एकजनाले दायाँ बायाँ हुने बित्तिकै हामी सबैले अब जस पाइरहेछौँ क्या। हामी त यस्तो अप्ठ्यारो पेसामा छौँ नि, तपाईँले हेर्नुहोस् दुध भनेको यस्तो चिज हो कि कोल्ड चेन मेन्टेन गर्नुपर्छ, होइन, यो सबै ठाउँमा ल्याउँदाखेरि बजारमा पुर्याउँदा उपभोक्ताको घरमा गएर उपभोग नभएसम्म पनि हामी दोषी देखिन्छौँ क्या। सपोज मानौ तपाईँ एकजना उपभोक्ता हो, तपाईँले हाम्रो कुनै आउटलेटबाट दुध किनेर लानुभयो मेरो डेरीको, तर तपाईँले घरमा गएर त्यो दुध चाहिँ फ्रिजमा राख्नु भएन, टेबलमा राखेर दुई घन्टा बाहिर पाहुनासँग गफ गर्नुभयो, दुध फाट्यो, तर त्यो गाली कसले खान्छ भन्दा हामीले खान्छौँ, यो डेरीको दुध त खत्तमै छ भनेर। तर हामी के बिर्सिन्छौँ भने यो दुधलाई ल्याएर मैले होइन फ्रिजमा राखेको भए फाट्दैन भन्ने कुरो म कहिल्यै बुझ्दिनँ, म त्यो दुध बोकेर चाहिँ त्यहाँ डेरीमा जान्छु अथवा त्यस्तै पर्यो भने डेरीमा त्यो कुन उद्योग हो त्यसलाई फोन गरेर मिडिया बोलाएर के गरेर हामी त्यसलाई चाहिँ यस्तो दुध भन्छौँ। तर मैले भनेको व्यवहारिकता पनि त त्यो भित्र लुकेको छ नि त, जिम्मेवार हामी सबैको छ नि।
1: अर्को पनि व्यवहारिकता लुकेको छ, तपाईँले त्यो ठिकै भन्नुभयो तपाईँको आफ्नो पक्षबाट, किसानले पनि त गाई भैँसीलाई त खुवाउनु पर्छ।
2: अनि किसानको कुरामा म जाँदैछु, अब किसानको कुरा हामी भन्दा पनि अझ किसान केमा मारमा हुनुहुन्छ भने हामीले बुझाएछौँ त्यो, यो त सामान बिक्री नभएर पैसा नपाउने अनि यता दैनिक फेरि गाई भैँसीलाई खुवाइरहनु पर्ने, उहाँहरू डबल मारमा हुनुहुन्छ। त्यस अर्थमा चाहिँ के भयो भने त्यहाँ राज्यले हेर्नुपर्छ, राज्यले उहाँहरूलाई चाहिँ सब्सिडी दिने अरू कुरा दिने भने हामी त बारम्बार कुरा उठाइरहेछौँ। आजको दिनमा पनि हामीले किसानहरूलाई सकेको बेलामा त हामी त एडभान्स पनि दिइरहेछौँ नि त, नसकेको बेलामा 100% जेरो हुनु साटो त्यो दुध उठाएको मात्र हो क्या हामीले, हामीले चाहिँ दुध बढिरहेर यहाँ लिएर आएर त्यो पैसालाई अन्त दुरुपयोग गरेर अन्त लगानी गरेर किसानको पैसा नदिएको होइन नि त। उहाँहरूले फ्यालिन लाएको दुध, बिग्रिन लाएको दुध, जेरो हुन लाएको दुध चाहिँ लिएर आएर हामीले धुलो दुध बनाएर झन् हामीले यसलाई पैसा दिने भनेर सहमतिमा, तपाईँहरूले यसलाई बेचिएर पैसा दिनुहोस् भन्ने सहमति पनि कति ठाउँमा थियो होला, कति ठाउँमा व्यवहारिक समस्या थियो होला, यसरी चाहिँ गरिएको कुरा हो। त्यसकारणले किसानको समस्या नबुझ्ने भन्ने हुँदै होइन, सबैभन्दा बढी इम्पोर्टेन्ट त किसान त हामीलाई हुनुहुन्छ नि त। किसानले दुध उत्पादन गर्नुभएन भने त हामीले त हाम्रो उद्योगै चल्दैन, त्यस अर्थमा उहाँहरूलाई हामीले नेग्लेक्ट गर्ने अन्यथा गर्ने कुरै हुँदैन, कुनै हालतमा गर्दैनौँ, गरेको पनि छैनौँ, र काहीँ कतै अन्जानमा भएको कुराहरू छ भने त आफ्नो नभए। अघि नै मैले तपाईँलाई एउटा इक्जाम्पल दिने कि कोही किसानहरू कुनै उद्योगको ढोकामा गएर चाहिँ टायर बाल्नेर विरोध गर्ने गर्नुभएको छैन नि, यो किन नगरेको भन्दा उहाँहरूलाई राम्रोसँग थाहा छ कि हाम्रो कारणले उहाँहरू पनि अप्ठ्यारोमा हुनुहुन्छ, हामीलाई उहाँहरूले बचाइरहनु भएको छ, नसकेर नदिनु भएको हो, हामीले फाल्न लाएको दुधलाई फाल्नु पर्ने दुधलाई उहाँहरूले धुलो दुध बनाएर राखिदिनु भयो भन्ने कुरा बुझ्नु भएको छ नि त।
1: यो भनेको तपाईँहरूले किसानहरूलाई टिकाउन पनि काम गरिरहेका छौँ भन्नु खोज्नु,
2: त्यसमा दुई मात्रै होइन, दुई मात्रै होइन हो नि।
1: उसो सरकारले चाहिँ के गर्नु पर्ला त किसानलाई टिकाउने दायित्व सरकार,
2: अब सरकारले चाहिँ के गर्नु पर्थ्यो भने पहिलो सुरु त डिडिसीलाई मात्र अनुदान दिइसकेपछि त्यो बढी भएको दुध जति चाहिँ सबै डिडिसीमा लगेर उहाँहरूले धुलो दुध बनाएर राख्नु पर्थ्यो। त्यसो भयो भने के हुन्थ्यो, सरकारको दायित्व पनि देखिन्थ्यो, अनि त्यो बढी भएको धुलो दुध चाहिँ उहाँहरूले हामीलाई भनी बेच्न सक्नुहुन्थ्यो। त्यो भार त हामीलाई राज्यले सहयोग पनि नगर्ने अनि त्यो भार पनि बोकाउने त गर्नु हुँदैन नि थियो नि त। तर हामी त्यसलाई भार सम्झेनौँ, हाम्रो दायित्व सम्झ्यौँ, हाम्रो कर्तव्य सम्झ्यौँ हामीले, र हामीले किसान सँगसँगै मिलेर हामीले काम गरेर गर्यौँ। एउटा त्यो गर्नु पर्थ्यो, अर्को कुरो राज्यले चाहिँ बिक्री हुन नसकेको दुधहरू राज्यले खरिद गरिदिनुपर्छ होइन, त्यो त समर्थन मूल्य चाहिँ तोकिदिने अनि खरिद चाहिँ नगर्ने भन्ने हुन्छ त। 65 रुपियाँ त राज्यले समर्थन मूल्य तोकिदिएकै छ त, त्यो तोकिदिएको मतलब के त भन्दा यति रुपियाँमा तिमीले दुध बिक्री गर्न सकेनौ भने म किनिदिन्छु भने अन्त होइन र
1: समर्थन मूल्य सरकारले तोकेपछि
2: गर्नु पर्थ्यो, तर त्यो गर्न सकेको छैन। अब सरकारको पनि आफ्नो बाध्यता होला सबै कुरा होला। र फेरि म एउटा कुरा के पनि अनुरोध गर्न चाहन्छु, हामी सकारात्मक हुनुपर्छ व्यवसाय गर्ने मान्छेहरू, र हामी चाहिँ समाजमा केही गर्छु भन्ने मान्छेहरू नकारात्मक बाटोतिर जाने नै होइन, सकारात्मक बाटोतिर जाने हो। सरकारले नसक्नुका पनि त कारण होला नि त, सकेको भए त सरकारका हामी सबैजना आम चाहिँ जनताहरू हाम्रो अभिभावक हो नि त सरकार होइन, भनेपछि गर्नुहुन्थ्यो होला नसकेर नगरेको भन्ने कुरा हामीले बुझिदिनुपर्छ। र सबै कुरो बिग्रेको बेलामा फेरि डेरी सेक्टरलाई मात्र उहाँहरूले कसरी गर्ने त, अन्य अवस्था पनि त राम्रो त छैन नि त होइन। त्यस कारणले
1: अरू क्षेत्र पनि सकारात्मक छैन, अर्थतन्त्र चाहिँ
2: हो डाउन नै छ। त्यस कारणले सबै कुरा मिलिसकेपछि डेरी सेक्टर पनि मिल्छ, र तपाईँ हामी पनि के चाहिँ एउटा जिकिर नगरौँ भने अरू चाहिँ जेसुकै होस् तर डेरी सेक्टर मात्र राम्रो हुनुपर्छ त भनेर हामी सक्दैनौँ, सक्छौँ त हामी त्यही बाटोमा हिँड्नुपर्छ।
1: सकभर तपाईँहरूले नेतृत्व गरिरहेको पेसा चाहिँ व्यवसाय चाहिँ राम्रो हो,
2: त्यसमा त दुई मात्र
1: किसानले चाहिँ हुनु पर्यो, भाउ पाउन काम रोजगारीहरू निरन्तर टिकुन भन्ने चाहिँ हाम्रो चाहना हो। कुराकानीमा हुनुहुन्छ नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल, कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीले खास गरी दुग्ध उत्पादन किसान आज साउन 15 दिन खिर खाने दिन खिरका लागि आवश्यक दूधको कारोबारका विषयमा चाहिँ कुरा जोडिरहेका छौं। तपाईँले केही गुनासाहरू राख्नुभयो, सरकारले गर्न सकेका नसकेका कुराहरू पनि राख्नुभयो। पछिल्लो 100 दिने सरकारको चाहिँ कार्ययोजनामा पनि किसान र यो व्यवसायका चाहिँ कुराहरू जोडिएका थिए, तपाईँहरू जानकार हुनुभयो
2: यसमा, मजाले जानकारी पनि भयो, हामीले त विरोध पनि जनाएको थियौँ होइन। त्यहाँ एउटा के पोइन्ट के भनिएका छ भने उहाँहरूले 100 वटा कार्यक्रमहरू ल्याउनुभयो, 100 वटामा कतिवटा पूर्ति गर्न सक्नुभयो त्यो उहाँहरू आफै गर्नुहोला हामीले भन्ने कुरा होइन। तर नसकिने कुरा व्यवहारिकता नभएको कुरा गर्नु हुँदैन भन्ने लाग्छ। उहाँले के ल्याउनु भयो भने 25 दिन भित्र चाहिँ पैसा तिर्न नसक्यो भने ब्याज तिर्नु पर्छ भने ल्याउनु भयो।
1: उद्योगी व्यवसायीहरु तपाईहरु जस्तै संस्थाहरुले
2: ब्याज तिर्नु पर्छ भने ल्याउनु भयो। त्यो कुरामा कति व्यवहारिकता छ त? मैले उदाहरण एउटा दिन्छु, हाम्रो नेपालमा यस्ता प्रोडक्टहरु पनि छन् जो चाहिँ उत्पादन हुन 3 महिना लाग्छ। जस्तै छुर्पीको कुरा गर्नुस्, त्यो चाहिँ उत्पादन हुन र सुकाएर अन्त्य बजारमा लानी बेलासम्मको चाहिँ त्यसको 3 महिना प्रक्रिया लाग्छ। अनि त्यो त नेपालमा खपत हुँदैन, त्यो अर्को देशमा पठाउनु पर्छ, अर्को देशमा पठाउन अर्को 2-3 महिना लाग्छ भनेपछि कम्तीमा नि 6 महिना नभइकन त्यो बेचेर पैसा आउँदैन। त्यस्तो व्यवसायलाई के गर्ने त? ल ठिक छ, ल डेरीलाई गरे त्यस्तो व्यवसायलाई के गर्ने त? केही न केही उपाय गर्नु पर्छ नि।
1: 25 दिनको मापदण्डले पारेको
2: अप्ठ्यारो होइन, त्यो त एकदमै गाह्रो छ नि त। अब त्यसमा चिजको कुरा होला, मजुरेलाको कुरा होला, अरू पुष्टकारीका कुराहरू, अलि लङ लाइफ पाएको कुराहरू, त्यो प्रडक्ट त बजारमा गएर पैसा फिर्ता आउनै 6 महिना लाग्छ नि त। कि चाहिँ यो पेसालाई चाहिँ हाम्रो राज्यले त्यो बिक्री नभएसम्म तपाईँलाई यसरी चाहिँ सब्सिडी हामी दिन्छौँ भनेर भन्नु पर्यो होइन? होइन भने यो चलिरहेको तपाईँको र मेरो सबै कुरा समझदारीमा चलिरहेछ, अनि प्याटा बिचमा आएर एउटाले चाहिँ यस्तो भनेर त भएन नि त होइन? जस्तै कहिलेकाहीँ हामीलाई एनजिओ
1: सरकारले त्यसो गर्यो,
2: त्यसो गर्यो नि, गर्यो नि, हाम्रो समझदारी सब भइरहेको थियो त। त्यहाँ 3 महिना नपाउँदा पनि किसानहरू समझदारीमै बसिरहनु भएको थियो, हामीले कहिलेकाहीँ एडभान्स दिँदा पनि हामी समझदारीमै बसिरहेको थियौँ होइन? अब बिचमा आएर त्यो कुरा गरिदिँदाखेरि त अप्ठ्यारो भयो।
1: किसान नमार भन्नुमा चाहिँ सरकारको कमजोरी भयो उसो
2: होइन? त्यो त होइन, किसान नमार भन्नु त राम्रो कुरा हो कि, तर नमार भन्दाखेरि तिमीहरू पनि कसरी बाँच्छौ भन्नु त परेन भने
1: आफ्नो पक्षबाट पनि हेरिदिनु
2: पर्यो, स्वाभाविक रूपमा नि होइन? जस्तै तपाईँले मलाई खाना खानुभयो भनेर सोद्धाखेरि मैले तपाईँले चाहिँ खानुभयो कि भएन भनेर सोध्नु परेन। मैले तपाईँ खाए खानुहोस्, नखाए नखानुहोस्, मलाई चाहिँ ल्याउनुहोस् भन्न त मिल्दैन नि, मिल्छ त भने हो? यस्तो कुराहरू गर्नु भएन। अभिभावक त चाहे त्यो राज्यको भए पनि होइन, के डिडिसीको भए पनि, किसानको भए पनि, हाम्रो भए पनि, तपाईँहरू सञ्चारकर्मी सबैको साझा अभिभावक हो त होइन र भने उहाँले सबैको हित सोध्नुपर्ने नि सरकारले त। त्यस अर्थमा मात्र भने हो मैले, अरू कुरामा होइन।
1: कुराकानीमा हुनुहुन्छ नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल, कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामी मिठो खानेकुरा खीरका कुरा गरिरहेका छौं, तर किसानका चाहिँ दुःख त्यसै गरी व्यवसायका दुःख भरि सँगसँगै आएका छन्। कतिपय तितापिरा कुराहरू यसरी उठेका होलान्, तर हामीले खास गरी व्यवसायकै, रोजगारीकै र किसानको चाहिँ चर्चा गरिरहेका छौं। खास गरी निजी र सहकारी क्षेत्रका डेयरीहरू छन्, संघ संस्थाहरू छन्, किसानहरू पनि छन्, एउटा स्वस्थ प्रतिस्पर्धाको कुरा तपाईँले जोडिरहनु भएको छ। एउटा यहीँनिर मैले चासो राखेँ, आयात रोकेको भनेर चाहिँ भनियो विगतको पनि, सरकारले चाहिँ बाहिरबाट चाहिँ दुधजन्य पदार्थको चाहिँ आयातमा चाहिँ रोक लगाएको भनेर सुनिन्छ, तर बजारमा चाहिँ त्यस्ता वस्तुहरू पनि भेटिन्छन्, उपभोक्ताले पनि खोज्नुहुन्छ, यहाँनिर कमजोरी?
2: यो चाहिँ कमजोरी के हो भने सरकारको कमजोरी हो होइन? किन कमजोरी हो भने नाकामा टाइट गर्ने, त्यसपछि त्यो बन्द गरेको कुराहरू आउनु त इलिगल कुरा हो नि त। ती कुराहरूलाई बजारमा गएर अनुगमन गर्ने, नष्ट गर्ने कुरा त राज्यको हो नि त। अवेर गराउने काम हाम्रो, हामीले अवेर गराएको छौँ। हामीले 753 पालिकाहरूमा पनि हामीले जानकारी गरायौँ, तपाईँको 77 सिडिओ कार्यालयलाई पनि हामीले जानकारी गरायौँ, कृषि मन्त्रालयलाई जानकारी गरायौँ, सशस्त्रलाई जानकारी गरायौँ, र हामीले जहाँ जहाँ जानकारी गराउनु पर्थ्यो, डिएफटी, कृषि, पशु विभाग, राष्ट्रिय दुध विकास बोर्ड, सबैलाई हामीले अनुरोध गर्यो। हाम्रो देशमा उत्पादन भएको सामानहरू बिक्री नभएर हामी किसानको पैसा तिर्न सकिरहेको छैनौँ, अनि बाहिरबाट आयातित वस्तुहरू अहिले पनि सुपर मार्केटमा चाहिँ मजाले लिगल रूपमा बिक्री भइरहेको छ, यो के हो भनेर हामीले बारम्बार प्रश्न उठाइरहेको छौँ। अर्को कुरा भन्नुहोस्, यस्तो महत्वपूर्ण कुरा छ, हाम्रो 60 अर्ब जति हाम्रो निजी सेक्टरकै लगानी भइसकेको छ,
1: 60 अर्ब
2: हाम्रो निजी सेक्टरको मात्र, सहकारीको छुट्टै छ, डिडिसीको छुट्टै छ, 1 अर्ब लगानी भएको सेक्टरलाई, जो चाहिँ हामी उद्योग सेक्टरमै लगभग चाहिँ 60-70 हजारजनालाई रोजगारी दिन्छौँ, 6 लाख कृषक परिवार डाइरेक्ट यसमा चाहिँ रोजगारै पाउनु भएको छ, 2 अर्ब जति हामी राजस्व नै हामी तिर्छौँ होइन? तपाईँको यति धेरै सहरबाट गाउँमा चाहिँ दैनिक नगद प्रवाह हुन्छ। यस्तो मुख्य पेसा जुन कृषि पेसा अन्तर्गत चाहिँ कुल राष्ट्र उत्पादन झन्नै 9% योगदान दुग्ध सेक्टरको मात्र छ। हिजोसम्म धान चाहिँ पहिलो उत्पादन भन्थ्यौँ भने आज दुध पहिलो भएको छ। अहिले पछिल्लो आँकडा हेर्नु भने दुध चाहिँ बढी उत्पादन हुनेमा पर्छ कृषि सेक्टरको। यस्तो महत्वपूर्ण क्षेत्रलाई राज्यले चाहिँ त्यति गहिरिएर नसोच्ने हो भने त भोलि त देश पनि अप्ठ्यारो हुन्छ नि त होइन? किनभने पशुपालन पनि र खेतीपाती यो दुईटा जोडिएको छ र यो दुईटा जबसम्म चाहिँ राम्रोसँग देशमा कुनै पनि देशको जाँदैन तबसम्म त त्यो देशको विकास भएको तपाईँले देख्नु भएको छैन होइन कुनै पनि देश कृषि सेक्टरमा चाहिँ विकास नभइकन त्यो देशको विकास भएको देख्नु भएको छ काहीँ छैन नि त आज इजरायलको हेर्नुहोस् 3% जनताले त्यहाँ कृषि पेसा गर्छन् तर उनीहरूले आफ्नो देशमा होइन बाहिर शुद्ध निर्यात गर्छन् अब हामी त्यो पनि गर्न सकिरहेको छैनौँ अहिलेको हेऱ्यो नि त तथ्याङ्क हेऱ्यो भने त हामीलाई लाज लाग्छ 60% भन्दा बढी जनता कृषिमा आश्रित अनि देशलाई आवश्यकता झन्नै 50% चाहिँ खाद्य पदार्थ चाहिँ हामी आयात गर्ने यस्तो अवस्था नै कहीँ हुन्छ त अस्ति मैले कति अर्बको चाहिँ होइन अब अदुवा बाहिरबाट आयो भनेर सुनेको थिएँ होइन खाद्यान्न कति आयो
1: दाल कति आयो
2: दाल चामल लाउँछ भने यस्तो अवस्था हुनु हुँदैन र यो किन भयो भन्दा अहिले पनि तपाईँको चाहिँ म पशुपालनकै अवस्थामा हेरौँ गाउँमा रोपनी जग्गा बाँधा छन् हामी यहाँ आनामा आएर पशुपालन गरिरहेको छौँ हिजो चाहिँ खेतीपाती गरेर गाई भैँसीलाई चाहिँ ढोड पराल खस्टा सबै खुवाउँथ्यौँ अनि मकै भाँचिसकेपछि त्यो ढोडले खोले पकाउँथ्यौँ आज हामी चाहिँ यहाँ सबै कुरा किनेर खुवाउँछौँ तराईबाट चाहिँ लिएर आएर पराल किनेर खुवाउने होइन अनि त्यसरी ढुटो दाना किनेर खुवाउने अनि दुधको लागत बढी भयो भन्ने अनि ग्यासले चाहिँ खोले पकाउने अनि हामी कसरी उम लाग्छौँ त त्यस कारणले यो सबै कुराहरू हामीले पनि ख्याल गर्नु पर्यो राज्यले पनि त्यो अनुसारको वातावरण बनाउनु पर्यो र उहाँहरू फेरि किन सहर आउनुभयो भन्दा सहर आउनु पनि बाध्यता हो है फेरि अब रोजगारीको अवस्था छैन गाउँमा पढाइ लेखाइको बच्चाहरूको लागि राम्रो स्कुल छैन बिरामी हुँदा हस्पिटल छैन भनिसकेपछि गाउँघर भयो नि त हिजोको दिनमा त्यो हुनाले उहाँहरू अवसर खोज्दै आउनु भएको त्यसले गर्दा अब गाउँमा धेरै अवसरहरू पुगेका छन् प्रदेश छ स्थानीय सरकार छ र बिस्तारै अब हामीले सहरबाट चाहिँ गाउँ केन्द्रित हुनुपर्छ र गाउँका ती होइन बाँझा जमिनहरूलाई हामीले सदुपयोग गरेर त्यहाँ चाहिँ हामीले खेतीपाती गर्ने पशुपालन र यो दुईवटा पेसालाई छुट्याउनु पनि हुँदैन छुट्याएर पनि हाम्रो लागत चाहिँ बढी भएको छ लागत घटाउनु पर्यो उद्योगीलाई सब्सिडी दिनु पर्यो बत्तीमा छुट दिनु पर्यो भ्याट हटाउनु पर्यो र सस्तो गर्नु पर्यो होइन अनि उपभोक्ताहरूलाई त्यसरी दिन सक्यो भने न खपत हुन्छ त हामी सबै कुरा थोपरेको थोपरै गर्ने उद्योगी पनि घाटामा जाने किसान पनि घाटामा जाने उपभोक्ताले पनि खरिद गरेर खान नसक्ने भइसकेपछि यो कसको लागि गरे त हामीले
1: भनेको बिजुलीको जुन 5% उपभोक्ताको कुरा छ त्यस गरी माथिको चाहिँ उद्योगी व्यवसायको चाहिँ भ्याटको कुरा छ यो पनि तपाईँहरूलाई सन्तोषजनक चाहिँ लागिरहेको छैन
2: हामी त 50% विद्युतमा चाहिँ लागतै घटाउनुपर्छ अनि हाम्रो उत्पादन लागत घटाउनु भनिरहेको बेलामा अर्को भ्याटै 13% थपिदिइसकेपछि त हामीले बत्तीको पैसा कसरी तिर्ने त त्यो त सिधै चाहिँ हाम्रो लागतमा गयो नि त फेरि दुध भनेको यस्तो अनुशासित पेसा हो यो डेयरी सेक्टर भनेको आजको दिनमा हरेक चिजको वस्तुको चाहिँ मूल्य तलमाथि हुँदा दुधको त विगत 2.5 वर्षदेखि त 1 रुपियाँ पनि तलमाथि भएको छैन नि त एउटै रेटमा हामी बेचिरहेको छौँ नि 2 वर्षको मूल्य वृद्धि त बजारको तपाईँले प्रत्येक वर्ष 10-15% त मूल्य वृद्धि त सबै कुराको क्यालकुलेसन गर्दा छ नै त 2 वर्ष हुँदाखेरि झन्डै 30% मूल्य वृद्धि भइसक्यो हामी उद्योगीहरू कसरी चल्या होला भन्नुहोस् त यो कुरा त सोच्नु पर्यो नि राज्यले
1: हो सोच्नुपर्ने कुरा अरू पनि छन् तपाईँले चाहिँ पेसा अब गाउँतिर पनि फर्किनुपर्छ शहर केन्द्रित मात्रै गरेर हुँदैन भनेर जोड्नुभयो खास गरी अहिलेकै युवा पुस्ता जसले चाहिँ रोजगारी देखिरहेको छैन तपाईँ चाहिँ दूध र दुग्धजन्य पदार्थमा चाहिँ गर्न सकिने सम्भावनाका चाहिँ कुरा पनि गर्नुभयो अबको यो युवा पुस्तालाई दूध व्यवसाय त्यसै गरी आधुनिक व्यवसाय आधुनिक पशुपालनतर्फ चाहिँ आकर्षित गर्न एसोसिएसनले काम गरेको छ कि छैन अथवा अब सरकारले गर्ने हो भने के कस्ता सहुलियत के कस्ता कार्यक्रम कस्ता योजना ल्याउने हो भने अलिक प्रभावकारी होला मैले अलिक मोटोमा चाहिँ चासो राखेँ
2: पहिलो कुरो पेसालाई सम्मानित गराउनु पर्यो अघि नै भनिसकेँ जबसम्म पेसालाई सम्मानित गरिँदैन तबसम्म यो पेसामा कोही पनि आउनेवाला नै छैन किनभने पढे लेखेको मान्छे आउनु हुँदैन भन्ने विश्वास छ पैसा कमाएको मान्छे पनि यो पेसामा आउनु हुँदैन अलि जान्ने सुन्ने पनि कृषि पेसामा आउनु हुँदैन कृषि पेसा गर्ने भनेको चाहिँ नबुझ्नेले गर्ने हो अरू केही अन्त पेसा गर्न नपाएपछि आउने हो भन्ने
1: यो
2: जुन भाष्य छ त्यो भाष्यलाई पहिला चिर्नु पर्यो पहिलो नम्बर दोस्रो कुरो चाहिँ त्यो पेसामा लाग्नको लागि आकर्षक प्याकेजहरू ल्याउनु पर्यो कार्यक्रमहरू चाहियो नि त होइन यो यदि पशुपालनमा तपाईँहरू लाग्नुहुन्छ भने तपाईँलाई यति वर्ष चाहिँ हामी लोन चाहिँ निर्व्याजी दिन्छौं यति वर्षसम्म किस्ता तिर्नु पर्दैन तपाईँलाई जग्गा जमिन हामी चाहिँ यसरी यति वर्षलाई लिजमा दिन्छौं होइन अथवा दर्ता प्रोसेसमा यो गर्छौँ भने एउटा कुनै किसिमको स्किमहरू ल्याउनु पर्यो नि त अनि तपाईँहरूले उत्पादन गरेको त्यहाँ चाहिँ दुध चाहिँ अथवा अरू कुनै पेसा छ त्यहाँबाट उत्पादित वस्तु हामी खरिद गरिदिन्छौँ यदि बिक्री भएन भने तपाईहरुको पैसा उधारमा जाँदैन उठ्छ ग्यारेन्टी म हो भन्नु पर्यो नि त हैन
1: अघि भने एसोसिएसनले पनि दिन्छ
2: दिन्छ भन्नु पर्यो हामी नभए भने उहाँहरुलाई कानूनी कार्यवाहीमा ल्याउँछौं उहाँहरुलाई दिने सुविधा पनि दिन्छौं उहाँहरुलाई गर्ने काम पनि गर्छौं भन्नु पर्यो नि त अब यहाँ चाहिँ म कारबाही चाहिँ गर्छु तर म केही पनि सहयोग गर्दिन उहाँहरुको जति दुःख पाउनुहुन्छ पाओस् भनेर त भएन नि त भएर भएन नि तपाईलाई बाटो हिँड्दाखेरि हाम्रो देश त अचम्म छ त बाटोमा खाल्टो परेर चाहिँ तपाईको गाडी डुब्ने खाल्टो हुन्छ हाम्रो दूध ल्याएको गाडी त्यो खाल्टोमा पर्छ अनि चाहिँ दूध फाट्छ अनि त्यो घाटा चाहिँ सबै हामीले बियर गर्नुपर्छ त्यो बाटो हिँड्दा हामीले ट्याक्स त तिरेछौ नि छैनौ
1: ट्याक्स तिरेका छौ
2: अनि गाडीको पनि ट्याक्स तिरेछौ नि मैले एक्जाम्पल दिएको के भनेको जस्तै आफ्नो ठाउँमा सबैले जिम्मेवारी निर्वाह गरौ न हामी कोही कसैलाई कहीँ अप्ठ्यारो हुन्छ अहिले भएको कुरा त यति मात्र हो कि म मेरो काम नगर्ने म तपाईलाई काम गर्नुस् भन्ठान्ने के तपाई आफ्नो काम नगर्ने मलाई काम गरिदियोस् भन्ठान्ने भएको कुरा त यति हो नि होइन मैले भनेको हाम्रो देश विकास हुन टाइम लाग्छ तपाई तपाईकै ठाउँमा ठिक काम गर्ने म मेरै ठाउँमा ठिक काम गर्ने अर्कोले अर्कोको ठाउँमा ठिक गर्ने इभन सरकारले अनुगमन पनि गर्नु पर्दैन पर्छ र यहाँ त नीति नियम होइन यो विभिन्न किसिमको चाहिँ किन चाहिएको भन्दा हामी कोही पनि आफू ठिक ठाउँमा नबस्ने अरूलाई चाहिँ ठिक ठाउँमा बसोस् भन्ठान्ने यति भएर बिग्रिया त होइन अनि हामी अरूलाई जहिले नेगेटिभ आँखाले हेर्ने आफू जहिले नेगेटिभ काम गर्ने पोजिटिभ कहिले सोध्दै नसोच्ने अनि कसरी हुन्छ त त्यस कारणले हामी सबैजना म भनौँ आजको दिनदेखि अहिलेदेखि चाहिँ म कुनै पनि नराम्रो काम गर्दिन म सधैँ ठिक ठाउँमा हुन्छु म अनुशासित हुन्छु म कुनै पनि नियम कानून मिच्दिन म सबै कुरा नियम मान्छु भनेर आम यो देशमा बस्ने अब 3 करोड चन्दन जनतामा झन्नै 1 करोड त बाहिर छन् होला
1: खिर खाएर यो बाचा चाहिँ गर्नु पर्यो
2: शुद्ध चिज खाएर शुद्ध कुरा हामी बाचा गरौँ भनेर त्यसपछि देश विकास हुन्छ कि हुँदैन हेरौँ त 2 वर्षमा भइहाल्छ तर म आफू मेरो कर्तव्य नगर्ने म अर्कोलाई कर्तव्य गर भन्ने म आफू बिगार्दै जाने तर अर्कोले गरिदियोस् सपार्नुपर्छ भन्ने अनि कसरी हुन्छ त
1: कुराकानीमा हुनुहुन्छ नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल कृषि विशेष कार्यक्रममा आज हामीले साउन 15 खीर खाने दिनको सम्झनामा चाहिँ कुरा गरिरहेका छौं आज खीर खाने दिन दूधको माग कति हुन्छ खपत कति हुन्छ बजार अवस्था के छ किसानको अवस्था के छ एसोसिएसनले के गरिरहेको छ भनेर कुराकानी जोडिरहेका छौं कार्यक्रमको हामी अन्तिमतिर पनि छौं आत्मनिर्भर भइसकेका छौं भनेर अघि तपाईँले जोड्नुभयो र अब यो अवस्थालाई चाहिँ टिकाइराख्नु
2: यस्तो छ यो कस्तो छ भने हामी विगत 5 वर्षदेखि चाहिँ हामी आत्मनिर्भर भएको देख्छौ हामी होइन तर सहज परिस्थिति हुने हो सबै भने चाहिँ हामी 20% डिफिसिट हो भनेको मतलब देशमा चाहिँ आर्थिक मन्दी हुन भएन सबै जनताहरूले को कमाई राम्रो हुनु पर्यो उधारो कसैको फस्न भएन मान्छे स्वच्छ हुनु पर्यो रोग लाग्न भएन अनि सबैले सबै कुरा खान्छ नि त त्यस्तो अवस्थामा चाहिँ हामी 20% अपुग्छौँ तर यहाँ त विभिन्न किसिमका समस्याहरू छन् नि त कसैलाई 1 लिटर किनेर खानुलाई आधा लिटर किनेर खानु परिरहेको छ पैसा नभएर कसैलेको चाहिँ उधारो नउठेर उसले व्यवसाय बन्द गर्नु परिरहेको छ कसैले चाहिँ उधारो तिर्न नसकेर खान नसकेको अवस्था छ यी सबै विभिन्न अवस्थाले गर्दाखेरि अप्ठ्यारो भएको तर आजको दिनसम्म पनि हामी आत्मनिर्भर छौँ तर अब केही समयपछि चाहिँ फेरि हामीलाई मृत्यु चाहिँ डिफिसिट हुँदैछ यो चाहिँ अब हामी पूर्व तयारीमा बस्नुपर्छ
1: पूर्व तयारीमा चाहिँ बस्छौँ भनेर तपाईँले भन्नुभएको छ खास गरी अलि बढी चाहिँ कुरा यही बेला उठ्ने चाहिँ धुलो दूधको हो धुलो दूधको विषयमा चाहिँ उपभोक्ताले धुलो दूध पनि दूध हो भनेर बुझ्न सक्नुहुन्छ त्यसलाई उपयोग गर्दा हुन्छ
2: मजाले धुलो दूध दूधबाटै बनेको त्यसलाई चाहिँ उपभोग गर्न सकिन्छ ढुक्क भएर उपभोग गरौँ
1: हामी कार्यक्रमको अन्तिममा छौं साउन 15 अवसरमा चाहिँ आम उपभोक्ता त्यसै गरी दुग्ध उत्पादन किसान र व्यवसायीहरूलाई तपाईँको सन्देश केही छ कि अन्तिममा
2: सबैभन्दा ठूलो कुरो त आज अब साउन 15 खीर दिवसको उपलक्ष्यमा सबै आम उपभोक्ता होइन किसान हाम्रो सरकारवाला निकाय र हाम्रो डेयरी एसोसिएसन किसान जति पनि जो जो जना यो पेसासँग संलग्न अथवा आम होइन उपभोक्ता वर्ग हुन्छ सबैलाई नेपाल डेयरी एसोसिएसनको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट र यो हाम्रो समग्र डेयरी सेक्टरको तर्फबाट यहाँहरूलाई हार्दिक शुभकामना र हामी सबैले खीर सेवन गरौँ र हाम्रो यो मौलिक चाडपर्व संस्कृतिलाई चाहिँ बचाउन हामी लागौँ हाम्रो भावी पुस्तालाई हाम्रो संस्कृति यस्तो छ भनेर बचाउन लागौँ र यो संस्कृति बचाउँदै हाम्रो स्वदेशी उत्पादन उपभोग गरौँ र दूध तथा दुग्ध पदार्थ मात्र होइन हामी नेपाली भइसकेपछि देशमा जे जे उपलब्ध हुन्छ उपलब्ध भएसम्म स्वदेशी उत्पादन नै उपभोग गरौं भन्न पनि चाहन्छु सबैले।
1: त्यसमा चाहिँ शुद्धताको कुरामा पनि
2: त्यसको कुरा त ग्यारेन्टी हामीले लिनुपर्छ, जसले उत्पादन गरेको त्यसले लिनुपर्छ, त्यो राज्यको जिम्मेवारी पनि हो। तर हामी सजग नागरिकको जिम्मेवारी के हो भने देश विकासमा यदि हामी साथ दिन्छौं, देश विकास होस् भन्ने चाहन्छौं र यो देशको उन्नति प्रगति होस् भन्ने चाहन्छौं र यो संस्कृति बचाउँदै हाम्रो स्वदेशी उत्पादन उपभोग गरौं र दूध तथा दुग्ध पदार्थ मात्र होइन हामी नेपाली भइसकेपछि देशमा जे जे उपलब्ध हुन्छ उपलब्ध भए

0: लत्ता कपड़ा खानेकुरा जे जे छ त्यो उपभोग गर्ने यही देशमा चाहिँ सकारात्मक सन्देश फैलाउने र नकारात्मक कुराको पछि पनि नलाग्ने र आफू ठिक ठाउँमा रहने र अरूलाई पनि ठिक हुनुहोस् भनेर आह्वान गर्ने
1: उहाँ हुनुहुन्थ्यो नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।
2: हजुरको रेडियो 102.1 MHz।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
4: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
3: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
4: जन्मेको 1 घण्टाभित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
3: स्तनपानलाई प्राथमिकता दिउँ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
4: विश्व स्तनपान सप्ताह 2026 अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
7: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
4: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
8: अहिले बिहानको 9 बज्यो।

0: नमस्कार, हजुरको रेडियो 102.2 एक मेगाहर्जको बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज तथा कोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। सप्तरीको राजविराज र बोदेवर साइनमा अनिश्चितकालीन कर्फ्यू जारी। धनुषामा आज बिहान 6 बजेदेखि 8 बजेसम्म कर्फ्यू खुकुलो बनाइयो। सुनसरी लगायतका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहद्वारा प्रतिबद्धता व्यक्त। नेपालगंज घटनाका मृतकका परिवार र सरकारबीच 7 बुँदे सहमति। पाकिस्तानको ब्रोडपिकमा हिम पहिरो, 5 जना नेपाली सहित 10 आरोही सम्पर्कविहीन। र नेपालका 2 स्केटिङ खेलाड़ीले एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475-94-66 98-692-65-99-8।
7: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
8: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ, अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
9: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
10: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।
11: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: अब पूरा समाचार। आज साउन 15 गते नेपाली समाजमा खिर्खाएर यो पर्व मनाइँदैछ। वर्षा ऋतुका बेला असार पन्ध्र गते दही चिउटा र साउन 15 खिर खाने चलन प्राचीनकालदेखिको मौलिक परम्पराको रूपमा रहिआएको छ। साउनमै झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकोले खिर खाने गरिएको हो। दूधमा गरम मसला लगायतका चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकोले यसको परम्परा बसेको विश्वास गरिन्छ। साउनमा गाउँघरबाट पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढ़ी हुने भएकोले घाँस बढ़ी पाइन्छ। राम्रा धेरै घाँस पाइने बेलामा गाई भैंसीले पनि धेरै दूध दिन्छ। दूध धेरै भएपछि इष्टमित्र चेलीबेटीलाई घरमा बोलाएर खिर खुवाउने चलन चलेको विश्वास गरिन्छ। नेपाली समाजमा असार 15 गते दही चिउरा, साउन 15 गते खिर, भदौ 15 गते पोलेको मकै, पुष 15 गते घिउ खट्टे, माघ 15 गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने मौलिक चलन रहिआएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा भएको घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सुनसरीको देवानगंज, सिराहा, धनुषा लगायतका जिल्लाहरूमा विघटित घटनालाई लिएर हिजो राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले निष्पक्ष छानबिन हुने बताउनु भएको छ। सुनसरीमा गएको आइतबार भएको घटना र त्यसपछि उत्पन्न वातावरणप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको उहाँले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले सुनसरी लगायतका जिल्लाहरूमा देखिएको तनाव अन्त्य गर्न सबै पक्षले आफ्नो ठाउँबाट पहल गर्न अपील पनि गर्नुभएको छ। हाम्रो इतिहास साँच्ची छ, कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूला शक्ति भनेका छन्। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ, शाहले भन्नुभयो। प्रधानमन्त्री शाहले संवेदनशील घड़ीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अपवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढ़ाउने व्यक्तिको प्रचार प्रसार नगर्न अनुरोध पनि गर्नुभएको छ। साथै सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचना मात्रै विश्वास गर्न उहाँले आग्रह गर्नुभएको छ। उहाँले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति श्रद्धांजली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा संवेदना पनि प्रकट गर्नुभएको छ। सुनसरीको देवानगंजमा आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकको परिवार र सरकारबीच सातबुद्धि सहमति भएको छ। घटनास्थल पुगेका गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको छ। सहमति अनुसार नेपाल सरकारले मृतक द्वय ओम प्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइनेछ। साथै दुवै परिवारलाई 10-10 लाख रूपियाँको दरले राहत उपलब्ध गराइने भएको छ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानूनी कार्यवाही अघि बढ़ाउने, मृतकका परिवारका एक एकजना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनमा सुझाव र सिफारिशहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति पनि भएको छ। घटनामा ज्यान गुमाएकाको परिवार तथा गृह मन्त्रालयबीच गए राति सहमति भएको हो। त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीको भीड़ लागेको छ। एपीएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिनेहरूको संख्या बढ़ेसँगै सेवाग्राहीको चाप बढ़ेको विभागले जनाएको छ। केही दिनदेखि राहदानी लिनका लागि लामबद्ध हुनेहरूको संख्या बढ़ेको छ। सेवाग्राहीको बढ़दो चापलाई मध्यनजर गर्दै विभागले आउँदो सोमबारसम्म राहदानी आवेदन फारम खुल्ला राख्ने निर्णय गरेको छ। यस प्रक्रियालाई सहज बनाउन विभागले सार्वजनिक विधाको दिनहरू शनिबार र आइतबारसम्म समेत कार्यालय खुला राखेर सेवा प्रवाह गर्ने जानकारी दिएको छ। घर घरमा राहदानी पुर्याउने नारासहित अघि बढ़ेको सरकारले राहदानी विभागमा पुगेकाहरूलाई समयमै राहदानी दिन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ। आज पनि देशका केही ठाउँमा मुसलधारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमाली र पहाड़ी भेगका केही ठाउँ र तराईका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँमा गेग्रान बहाव, बाढ़ी, पहिरो तथा वृक्षको जोखिम रहने भएकोले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। दोलखाको बिगु गाउँपालिकामा खोलामा आएको बाढ़ीले बगाएर एक महिला बेपत्ता भएकी छन्। बिगु गाउँपालिका दुई ओराङ स्थित हार्ची खोलामा आएको बाढ़ीले स्थानीय 59 वर्षीय पति तामाङलाई बगाएको हो। भीषण वर्षा भएपछि हार्चे खोलामा अचानक बाढ़ी आएको थियो। सोही बाढ़ीले उनलाई बगाएको वडाध्यक्ष दीपक ठकुरीले जानकारी दिनुभएको छ। खोलाले बगाएको घटना बिगु दुईकै काले तामाङले देखेको जनाएका छन्। तामाङ वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ताको नवीकरण गरी घर फर्कने क्रममा करिब अपरान्ह 4 बजे हार्चे खोलामा आएको बाढ़ीले बगाएको बताइएको छ। उनको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय सिंहटीबाट प्रहरी परिचालन गरिएको बताइएको छ। तपाईँ बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौ। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध,
12: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
13: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
14: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
13: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
14: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
13: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
14: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
13: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
14: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
13: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
11: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार आज बिहान 8 बजेदेखि अर्को आदेश नभएसम्मका लागि राज विराट क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ। सुनसरीको देवानगंजमा भएको झडपको प्रभाव स्वरूप सप्तरीको बाधेवर साइनमा पनि बिहिबार रातिदेखि नै कर्फ्यू जारी छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कर्फ्यू आदेशको उल्लंघन गर्नेलाई प्रचलित कानून बमोजिम कार्यवाही गरिने चेतावनी दिनुभएको छ। यस्तै धनुषामा लगाइएको कर्फ्यू आदेश आज बिहान 2 घण्टाका लागि खुकुलो बनाइएको छ। आज बिहान 6 बजेदेखि 8 बजेसम्म कर्फ्यू खुकुलो बनाइएको हो। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलका अनुसार बिहानको समयमा दूध, तरकारी, फलफूल तथा खाद्यान्न लगायतका अत्यावश्यक वस्तु किनमेलको लागि कर्फ्यू खुकुलो बनाइएको छ। ओखलढुङ्गाको खिचदेम्बा गाउँपालिकाले काठमाडौँमा बसोबास गर्दै आएका आफ्ना नागरिकहरूलाई लक्षित गर्दै 3 दिने एकीकृत सेवा शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवाहरू काठमाडौँमै उपलब्ध गराउने उद्देश्यका साथ शिविर आयोजन गर्न लागेको छ। गाउँ कार्यपालिकाको साउन 13 गते बसेको बैठकले साउन 25, 26 र 27 गते काठमाडौँको जोरपाटी स्थित शेर्पा पार्टी प्यालेस मा शिविर सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीना गिरीले जानकारी दिनुभएको छ। उहाँका अनुसार शिविर मार्फत व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, भूमिकर तथा मालपोत संकलन, राष्ट्रिय परीक्षा पत्र वितरण तथा वडा कार्यालयबाट प्रदान गरिने सबै प्रकारका सिफारिश सम्बन्धी सेवा उपलब्ध गराइनेछ। घरेलु तथा साना उद्योग कार्यालय ओखलढुङ्गाले आर्थिक वर्ष 2082-83 उद्योग तथा वाणिज्य सम्बन्धी सेवा प्रभाव मार्फत 16 लाख भन्दा बढ़ी राजस्व संकलन गरेको छ। कार्यालयले उद्योग दर्ता नवीकरण लगत कट्टा नामसारी प्रतिलिपि उद्देश्य थप ठाउँसारी लगायतका प्रशासनिक सेवा उपलब्ध गराउँदै कुल 16,54,200 रूपियाँ राजस्व संकलन गरेको बताइएको छ। उत्तरी पाकिस्तानको ब्रोट पिकमा हिम पहिरोमा प्रख्यात पर्वतारोही निर्मल पुर्जा नेतृत्वको 10 सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ। पाकिस्तान अल्फा इन क्लबका उपाध्यक्ष करार हेदरीले गैराति निकाल्नु भएको विज्ञप्ति अनुसार निर्मल पुर्जाको नेतृत्वमा रहेको आरोहण टोली हिम पहिरोमा परेसँगै सम्पर्क विच्छेद भएको छ। टोलीमा निर्मल पुर्जा सहित 5 जना नेपाली, 1 पाकिस्तानी, 1 ओमनी, 1 अमेरिकी, 1 चिनियाँ तथा अर्का 1 आरोहीको राष्ट्रियता नखुलेको एसोसिएटेड प्रेसले जनाएको छ। पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अर्शद तथा क्लबका वरिष्ठ पदाधिकारीहरूले तत्काल खोज तथा उद्धार अभियान सञ्चालनको लागि सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टको कायरोमा मध्यस्थकर्ताहरू र हमास नेतृत्वबीच भएको वार्ताबाट गाजामा हमासलाई चरणबद्ध रूपमा निशस्त्रीकरण गर्ने सहमति भएको दावी गर्नुभएको छ। तर हमासले यसलाई प्रारम्भिक मस्यौदा मात्रै भएको जनाएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत गाजामा हमाससहित सबै शस्त्र समूहलाई चरणबद्ध रूपमा पूर्ण निशस्त्रीकरण गर्ने सहमति भएको दावी गर्दै यसले दीर्घकालीन शान्ति र सुरक्षाको आधार तयार गर्ने बताउनु भएको छ। उहाँका अनुसार यसपछि गाजाको शासन नयाँ प्यालेस्टाइनी प्रशासनले सम्हाल्नेछ र इजरायलको सुरक्षा पनि सुनिश्चित हुनेछ। तर हमास निकट स्रोतका अनुसार सहमतिको मस्यौदामा भारी हतियारहरू प्यालेस्टाइनी प्रशासनको नियन्त्रणमा सुरक्षित रूपमा राखिने उल्लेख रहेको समाचार संस्था रोइटर्सले जनाएको छ। रम्तेमा खेल समाचार। नेपालका 2 जना स्केटिङ खेलाड़ीले आउँदो 20 एसियन गेमको तयारी थाइल्याण्डमा गर्नुभएका छन्। अबको 1.5 महिनापछि जापानमा हुने 20 एसियन गेम्समा नेपालको 22 खेल विधाको खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्। तीमध्ये एक रहेको नेपाली स्केटिङ खेलाड़ीले थाइल्याण्डको बैंकमा तयारी गर्ने भएका छन्। 2 जना पुरूष खेलाड़ी गजेन्द्र बरदेवा र शरद कुमार राईले 1 महिनासम्म बैंकमा प्रशिक्षण गर्नेछन्। उनीहरूले थाइल्याण्डको राष्ट्रिय टोलीसँग नै अभ्यास गर्ने नेपाल स्केटिङ एण्ड स्केट बोर्डिङ संघका महासचिव सत्य थापाले जानकारी दिनुभएको छ। त्यसका लागि उनीहरू आज बैंकक प्रस्थान गर्नेछन्। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। सप्तरीको राजविराज र बुधेवर साइनमा अनिश्चितकालीन कर्फ्यू जारी। धनुषामा आज बिहान 6 बजेदेखि 8 बजेसम्म कर्फ्यू खुकुलो बनाइयो। सुनसरी लगायतका जिल्लाहरूमा भएको घटनाको निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहद्वारा प्रतिबद्धता व्यक्त। देवानगंज घटनाका मृतकका परिवार र सरकारबीच 7 बुधे सहमति। पाकिस्तानको ब्रोडपिकमा हिम पहिरो, 5 जना नेपाली सहित 10 आरोही सम्पर्कविहीन र नेपालका 2 स्केटिङ खेलाड़ीले एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने। हजुरको रेडियो 102.1 MHz, तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको बिहान 9 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ दिन।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दिपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
6: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि?
0: हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछ।
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका, वडा नम्बर 6 को कार्यालय, बासेश्वर, सिन्धुली।
5: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150 मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
7: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
7: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका, वडा नम्बर 7 को कार्यालय, खुरकोट, सिन्धुली। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
8: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं, मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं, वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं, पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
8: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ, दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: हजुरको रेडियो

0: को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिर्छाप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
5: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
4: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
5: विश्व स्तनपान सप्ताह 2026 अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
6: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
5: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
4: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठोजोर रामेछाप।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियाल।
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेसन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बिहोरा समेत जानकारीका लागि अनुरोध छ।
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
3: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
3: राष्ट्रिय परिचय पत्र नम्बर,
2: 1 प्रति पासपोर्ट साइजको फोटो,
3: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
3: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको
3: प्रतिका लागि अनुरोध छ।
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
3: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
2: सामाजिक सुरक्षा लाभग्राही

0: प्रमाणित भएको कागजात
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि
0: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
0: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310 98-51-40-41-98 र 98-41-25-59-57।
2: हजुरको रेडियो।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। आज पनि तपाईसँग रहेर यो एक घण्टाको समय सहयात्रा गर्नेछौ भने तपाई उकाली ओह्राली बेगबेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाई प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि पनि अब प्रतीक्षाको घडी सकिसकेको छ, हामी आइसकेका छौं। कार्यक्रममा मिठा र माइला मनसुनी लोकगीतहरू राख्दै तपाईसँग रहन्छौ भने आज शुक्रबारको बसाई रहेको छ। तपाईले मात्र स्थानीय गीत रोजाइमा पार्न सक्नुहुन्छ र आफ्ना आफन्तजन साथी संगीलाई पनि तपाईले सम्झना पाउनुहुन्छ। तपाईले हामीलाई देश विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको याप्तामा कोशी एफएम 95 MHz पनि एकैसाथ सुन्दै हुनुहुन्छ। कार्यक्रम के कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन सक्नुहुन्छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्य ज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्य ज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। तपाईँ फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोस्, आफूलाई मनपर्ने स्थानीय गीत पनि तपाईँले रोजाना पार्नुहोस् भन्दै यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौ एकदमै मिठो अनि रमाइलो एउटा गीत, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रम को शुरूआत में एक दिन नहीं सजी बजी सकते त्रिशूली सलल भूल को गीत रहेको थियो। गीत में आवाज रहेको रामहरि भण्डारी सानू केसी कोपिला वैभा मदन थापा अनि रविन कुमार श्रेष्ठ को आवाज में रहेको यो गीत थियो भने कम्पोजर चाहिँ रामहरि भण्डारी को रहेको थियो। मीठो गीत कार्यक्रम को शुरूआत में बोलिसकेको छ। अब भनेपालो तपाईको रहेको छ, तपाईकै रुचाइका स्थानीय गीतहरु बस्छ आजको बसाइमा। तपाईले 0848 40 0026 मा सहब आइत जनाउनु पर्ने हुन्छ र आफूलाई मनपर्ने स्थानीय गीत तपाईले रोजाइमा पार्नुपर्ने हुन्छ। देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुन्दै हुनुहुन्छ। कार्यक्रम कस्तो लाग्दैछ, के लाग्दैछ तपाईले भन्न पनि सक्नुहुन्छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ जस्तो लाग्दै थियो, ठिकै छ, कार्यक्रममा हामी तपाईसँग सम्पर्कमा जोडिने प्रयत्न गर्छौं। यदि सकेसम्म तपाईँको टेलिफोन पनि लाग्छ, तपाईँले सहभागिता जनाउन पर्ने हुन्छ। देश विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा हुनुहुन्छ, गाउँ बस्तीतिर हुनुहुन्छ होला यो समय, यो बिहानको समय छ, हामीलाई सुन्दै विभिन्न ठाउँमा काम गर्ने साथी काम गर्दै हुनुहुन्छ, यात्रा गर्ने साथी यात्रा गरिराख्नु भएको छ होला भन्ने पनि लाग्छ। यति बेलाको बसाइमा हामी कार्यक्रममा अर्को एकदमै मिठो गीत फेरि पनि राख्छौं। गीतपछि हामी फेरि आउनेछौं।

0: कार्यक्रममा हामीले अर्को पनि एकदमै मिठो गीत राखेका थियौं, तपाईँले सुनिसक्नु भएको छ। खाडा दिदी माई भन्ने बोलको गीत रहेको थियो। तपाईँसँग रहेर यस्तै मिठा रमाइला गीतहरू राख्दै राख्दै हामी अगाडि बढ्नेछौँ। तपाईँले हामीलाई देश विदेशमा रहेर पनि सुन्दै हुनुहुन्छ। आजको व्यवसायमा विशेष के गर्ने भन्ने कुरा तपाईँलाई थाहा छ। तपाईँकै रोजाइका मिठा रमाइला मनसुने लोकगीतहरू बस्छ, तर स्थानीय गीत मात्र तपाईँले रोज्न पाउनुहुन्छ आजको व्यवसायमा चाहिँ। र आफ्ना आफन्तजन साथी सङ्गीलाई पनि सम्झन पाउनुहुन्छ। अलिकति हाम्रो टेलिफोन सम्पर्कमा समस्या हुने पनि जस्तो लाग्दैछ, साथीहरूको फोन आउँछ तर कटिरहेको छ, केही छैन, हामी सकेसम्म भरपूर प्रयास गर्नेछौँ। भर्खरै 10:18 मात्रै गएको छ, हामीसँग समय धेरै छ, त्यही भएर तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ फोन लागेसम्म। र हामीले तपाईँको आवाज सुन्न सक्यौँ भने हामी टेलिफोनलाई पनि दिन्छौँ भन्छु। यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गर्छु भन्दै थिएँ, तर साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, गइसक्नु भयो, टेलिफोनमै समस्या हो कि जस्तो लाग्दैछ। ढकाल धर्मराजजी लेख्नुहुन्छ, दर्शन नमस्ते, शुभ दिन, आज साउन 15 गते खिर खाने दिनको शुभकामना। म ढकाल धर्मराज बिर्तामोड चापा घर भए हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु है। आज यस कार्यक्रम मार्फत शुभकामना सन्देश राख्नु पर्दा, आज जन्मदिन मनाउनु हुने चापा खुदुना बारेकी दिदी सरस्वती ढकाल, त्यसै गरी गरामणि झापाकी साथी आकृति श्रेष्ठ र शङ्का सभाकी साथी फुत्री वर्षा राईलाई जन्मदिनको लाखौं करोड़ौं शुभकामना व्यक्त गर्न चाहन्छु भन्दै हुनुहुन्छ। उहाँहरू सबैलाई जन्मदिनको धेरै भन्दा धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। आज जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिन पर्ने साथी सबै सबैलाई मनदेखि विशेष शुभकामना भन्न चाहन्छु। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो, आज सकेसम्म हामी टेलिफोनमा चाहिँ फोन लिन सक्दैनौँ कि जस्तो लाग्छ, त्यही छ, केही छैन, प्रयास जारी रहन्छ। यति बेला फेरि पनि लाग्छ म तपाईँको कमेन्ट वाचन गर्नेतर्फ है। सुमिति यादव सुनारकी राज्य लेख्नुहुन्छ, गुड मर्निङ हजुर, खाना खानुभयो त, म रामेसाथ देउराले हाल चाहिँ काठमाडौँबाट सुमिति यादव सुनारकी रात कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ, अब भजन गीत हजुर लगायत मेरो घर परिवार साथी सबैको लागि अब भजन मिठो गीत समर्पण गर्छु ल भन्नुभएको छ। सुमितिजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। पेम शेर्पाजीले पनि लेख्नुहुन्छ, गुड मर्निङ है, म पनि कार्यक्रम सुन्दैछु रामेछाप जिल्लाको सुन्दर बस्ती उमाकुण्ड दुई बाम्ती भण्डारबाट हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुनिरहेको छु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला हामी कार्यक्रममा फेरि पनि मिठो गीततर्फै लाग्छौं। आजको व्यवसायमा हामीले तपाईँको टेलिफोन लिन सकिरहेका छैनौं, टेलिफोनले हामीलाई आजको व्यवसायमा साथ दिँदैन कि जस्तो छ। सकेसम्म सम्झनाकरजी एकदमै भरपूर प्रयत्न लागि पनि राख्नु भएको छ, आवाज सुन्ने प्रयत्न गर्छौ हामी, तपाईँको फोन लाग्छ होला भन्छौ। यति बेलाको व्यवसायमा सुन्दर रामेसा प्रकाश कटवालको आवाजमा रहेको गीत बज्छ, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं, विश्राम पछि फेरि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।
1: होइन भनेको हाम्रो ढाडी बिरालोको गायक क्या प्रकाश कटवाल,
2: गायक प्रकाश
1: कटवाल
2: भनेपछि पार्यो
1: त, आज रमाइलो गर्नु पर्यो नि,
2: म पनि नाच्छु, एकैछिन ड्रेस चेन्ज गरेर आउँछु।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
2: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
4: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
5: दैनिक ₹197 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
8: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
9: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
8: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
9: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
8: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
9: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
8: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
9: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
8: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप, सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40, इमेल dhramechap@gmail.com।
9: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल।
0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845484117 9845555562 048445562 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदेऊ। लामखुट्टे बढ्न नदेऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
10: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
11: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827820 82। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
12: हजुरको रेडियो 102.1।

0: कार्यक्रममा मिठो गीत बज्यो, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको बसाइमा तपाईँकी रुचाइका मिठा गीतहरू बज्छ, तर स्थानीय गीत मात्रै रोज्नुहोस्। मैले कार्यक्रमको शुरूआतमा पनि भनिसकेको छु, 048-40-40-0026 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो नमस्ते। नमस्कार, हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? सरिस्माजी, के छ सन्चै आरामै हुनुहुन्छ?
1: एकदम सन्चै आरामै छु भन्नुपर्छ। अनि कस्तो छ?
0: मलाई पनि एकदम ठिक छ, यस्तै छ, राम्रो छ, रमाइलो छ, घमाइलो छ, मौसम शीतल शीतलै छ अहिलेसम्म। अब दिउँसो घाम लाग्यो भने अलग कुरा छ, अरू समग्रमा भन्ने हो भने सबै ठिकै छ भन्नुपर्छ। आइत अनि खानपिन खानुभयो कि बाँकी छ?
1: मेरो खाना भइसक्यो। अनि दिदीको?
0: मेरो पनि अब बाँकी छ भन्नुपर्छ। आज त खिर खाने दिन हो भन्दै हुनुहुन्छ होइन, त धेरैले खाइसक्नु पनि भयो होला। हाम्रो सरिष्माजीले चाहिँ खानुभयो कि छैन? खाइसक्नु भयो, मेरो याद आएन। के भनेर सम्झनु भएको थियो त खिर खाने बेलामा?
1: खिर खाने बेला दिदीलाई नै बोलाउन पाए, सँगै बसेर खान पाए, कस्तो रमाइलो हुन्थ्यो भनेर
0: त्यसरी सम्झनु भएको थियो। तर के गर्नुहोस्, हेर्नुहोस् न, हामीले त अब खाना पाएकै छैन त अहिलेसम्म त। पकाएर पो खानु, सरिष्माजीले लिएर आइदिनुहुन्छ कि पकाएकै खाऊ भन्ने लागेको थियो, त पकाएर खानुहोस् भन्नु हो। फेरि हामी यति धेरै जाँगरिलो मान्छे, कहिले पकाउने कहिले खाने पो होला त। ठिकै छ, टाढा भए पनि अब हामीलाई सम्झेर खानुभएछ, दिदीले पनि खानुहुन्थ्यो होला भन्ने भनेर चाहिँ त्यो सोच्नु भएछ। त्यही नै मेरो लागि ठुलो कुरा छ, मैले खाएछ र भयो ल, खुसी लाग्यो है त। अनि अरू के छ नयाँ खबर, हिजो आज के छ, के हुँदैछ, खबरहरू यसो ताजा ताजा बताउनुहोस् न।
1: अहिलेको खबर ताजा ताजा त त्यस्तो केही पनि छैन दिदी।
0: केही छैन, सबै पुरानै हो, विगतकै कुरा हो। ल त्यसो भए विगतकै कुरा छ भने अब धेरै कुरा नगरौँ, हामी कार्यक्रमतर्फै लाग्छौँ। आज कुन चाहिँ गीत रोज्नुहुन्छ त नि?
1: आज त तपाईँकै रोजाइको राखिदिनु न ल।
0: मेरो रोजाइको त अघि नै पनि बजिसक्यो त, अघि नै दुईवटा गीत बजिसक्यो, रोजाइको तिनवटा बजिसक्यो।
1: एकचोटि तपाईँकै रोजाइको राखिदिनु न
0: ल। त्यसो भए हामी हाम्रै रोजाइका राख्छौँ गीत, तर हाम्रो सिन्धुलीतिरको गीत बज्छ है त। सम्झनाजीले त्यस्तै गीत बजाउँछु नि म त भन्दै हुनुहुन्छ बाहिरबाट हाँस्दै हाँस्दै।
1: ए हुन्छ नि भइहाल्छन् दिदी।
0: ल भुजराज काफ्लेको आवाजमा रहेको गीत म बजाउँछु, हाम्रो सरिष्माजीलाई सुन्नु होला भन्नुहोस् भन्दै हुनुहुन्छ सम्झनाजीले।
1: ए ओके भइहाल्छन् दिदी।
0: ल म त ड्राइभर भनेको गीत बज्छ भन्दै हुनुहुन्छ, यो गीत बज्छ ल, साथीहरूलाई सम्झिहाल्नुहोस् न त।
1: हुन्छ, फर्स्ट अफ अल त दिदीहरूको लागि र सम्झना दिदीले यति मिठो मिठो गीत बजाइदिनुहुन्छ उहाँको लागि र मेरो घर फ्यामिलीहरूमा सुन्दैहुन्छ, मम्मी ड्याडीको लागि भन्दैछु दिन्छु। नमस्ते बाबाई।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सरिष्मा तामाङजी, उहाँले चाहिँ गीत रोज्नु भएन, हाम्रै रोजाएको गीत बजाइदिनुहोस् है पनि भन्दै हुनुहुन्थ्यो। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, तपाईँले सोही गीतमा समर्थन जनाउनु पर्ने हुन्छ, तर अर्को साथीले गीत म सुन्छु मेरो रोजाइको भन्नुभयो भने चाहिँ साथीको रोजाइको गीत बज्छ। यति बेला अर्को साथी सम्पर्कमा, स्वागत गर्छु। हेलो
2: नमस्ते। नमस्कार है हजुर।
0: नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म खुल्टुङ्गा चराउनेबाट निमा शिर्प भन्ने मान्छे है।
0: निमा चाहिँ धेरै हराउनु भयो, कता जानुभयो, हामीलाई एकदम खुल्दली हुँदै थियो। हुन्छ नि त निमा चाहिँ अब साथीहरू सधैँ आउने साथीहरू अथवा हामीलाई चाहिँ नाम थाहा भइरहेको साथीहरू, नआउँदा कार्यक्रममा हामीलाई पनि न्यास्रो लाग्छ, कहाँ जानुभयो, किन आउनु भएन भन्ने चिन्ता चाहिँ धेरै लाग्छ। सम्झनाजी र मैले हिजो त नभनौ केही दिन अगाडि कुरा चाहिँ गरेका थियौँ, हाम्रो निमाजी आउनुहुन्थ्यो हिजो आज, कहाँ जानुभएछ, हामीलाई बिर्सनु भयो कि क्या भन्दै हुनुहुन्थ्यो। सम्झनाजीले पनि यही प्रश्न गर्नुभएको थियो, हामी एकअर्कामा यही प्रश्न गर्दै बस्यौँ, आज आउनुभयो, खुसी लाग्यो। अनि के छ, दिन कसरी बिताउँदै हुनुहुन्छ, हिजो आज चाहिँ के गरेर दिन बितेका छन् भन्नुहोस् न, केही नयाँ प्रगति भएर हामीलाई बिर्सनु भयो निमाजीले?
2: छैन नयाँ फुलमा केही पारावती भएको छैन त्यही हो गाउँ घरमा तपाईँको अब त्यही अब त्यही घाँस काट्ने आलु खोल्ने त्यस्तै त्यस्तो बनाउँछ है गाउँ घरमा त्यही अन्त अब त्यही कुनै बेलामा सुहाउँदैन नि त्यही हो नि त हजुर अलि त्यसो सुनिरहेको थियो अनि त्यो
0: आलु बेसरी फल्छ है त्यतातिर
2: आलु हुन्छ नि हजुर
0: आलु फल्छ अब हामीलाई चाहिँ सम्झनु भएको छ कि छैन त आलु खन्दै गर्दाखेरि
2: अब कुनै यस्तो सम्झिरहेको छु भन्नु नि है
0: सम्झेको छैन त्यसो भाइ निमाजुले हामीलाई जस्तो कि अब बजारमा त अब पुरानो आलुहरू आउला दिदीहरूले पुरानो आलु खानुभयो होला नयाँ मेरै बारीमा फलेको आलु पठाउँछु भन्ने सोच आएन
2: ए ल त्यसो भए आउनुहोस् है आउनुहोस् लिनलाई
0: लिन उही आउनुमा निमाजुले चाहिँ अब कुनै नयाँ प्रविधिबाट कसरी हामीलाई यहाँसम्म उपलब्ध गराउनुहुन्छ कि भनेर चाहिँ मैले यसरी भनेको थिएँ निमाजुले अर्कै तरिकाले भन्नुभयो ठिकै छ अब ठाउँ त्यो ठाउँमा आइएछ गाउँ बस्ती चिन्ने छ भने हामी आउँछौँ है त निमाजे
2: हुन्छ नि भइहाल्छ नि त
0: ल ठिक छ कार्यक्रममा आउनु भएको छ खुसी लाग्यो खाना खानु भयो कि आज खिरी खानु भयो त सुरुमा
2: भर्खर खाएर जत्तै लाँदैछ अनि अनलाइनतिर आएको है अनलाइन पोस्ट गर्नुभएको रहेछ कि तपाईँहरूले
0: ल अब यहाँले चाहिँ फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ ल कार्यक्रम आउनु भएको छ खुसी लाग्यो बाँकी कुरा हामी फेरि पनि गर्छौ नबिर्सनुहोस् यसरी आउँदै गर्नुहोस् पनि भन्छु है त मैले निमाजीलाई
2: धन्यवाद
0: ल कार्यक्रम सुन्दै हुनुहुन्छ भनेपछि कुनै गीत सुन्न मन छ कि अब साथीले अगाडि हाम्रो रोजाइको गीत बजाइदिनुहोस् पनि भन्नुभएको थियो हामीले रोजाइको गीत सुन्नुहुन्छ कि निमाजुले गीत रोज्नुहुन्छ धनगढीको बसमा आज स्थानीय गीत मात्रै बज्छ नि फेरि निमाजे हुन्छ भन्नुहोस् न कुनै गीत छ त्यताको
2: बुनु बुनु बमरा भन्ने
0: बुनु बुनु भुनु भुनु बमरा
2: यो गीत
0: कसले गाउनुभयो
2: त्यसो
0: भए यो गीत कार्यक्रममा बोल्छु साथीहरूलाई सम्झिहाल्नुहोस्
2: लागि अनि पल दिदीको लागि हजुर सुन्दर तमाम समस्या लागि मेरो साथी धेरै मन्दिर सम्पूर्ण सोध्छु भन्दै छिटै छु भाइ
0: हवस् त नमस्ते भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो निवास शेर्पाजे उहाँले मिठो गीत रोज्नु भएको छ यो गीत कार्यक्रममा यति बेला राखौँ कि जस्तो लाग्दैछ भन्दै हुनुहुन्छ सम्झनाजीले नि गीतै राखौँ न भन्दै हुनुहुन्छ यति बेलाको बसैमा निवासजीले रोज्नु भएको भुनु भुनु भमरा गर्ने भमरा भन्दै भुनु भुनु गर्ने भमरा भन्ने बोलको गीत रहेको छ रोशन सिंह अनि सुशीला तामाङको आवाजमा रहेको गीत बस्छ त्यसपछि फेरि आउँछ।

0: कार्यक्रममा यो एकदमै मिठो गीत बजिसकेको छ। निवास त्रिपाठीले रोज्नु भएको थियो, भनभन गर्ने भमरा भन्ने बोलोको गीत रहेको थियो। यो मिठो गीत कार्यक्रममा बजिसकेको छ। यस्तै मिठो रमाइला गीतहरू बज्छ। यो गीतमा आवाज रहेको छ रोशन सिंहको, त्यसै गरी सुशीला तामाङ र लय शब्द रहेको छ रोशन सिंहकै, त्यसै गरी संगीत रहेको छ रोशन सिंहकै। यो गीत कार्यक्रममा राख्यौं हामीले, त्यसपछि फेरि पनि आइसकेका छौं। कार्यक्रमको अन्त्यमा कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते। हजुर नमस्ते। चिने तर नाम चिन्न सकिनँ मैले। फेरि भन्नुहोस् न नाम।
1: सिन्धुलीबाट प्रदीप राणा बोल्दैछु है त।
0: प्रदीपजी, मैले तपाईँको नामै बिर्सेछु त नि, हाम्रो सिन्धुलीवासीलाई मैले बिर्सेँ है।
1: हजुर हजुर,
0: केही छैन, फेरि सम्झेँ है त।
1: हजुर पक्कै भन्नु।
0: अनि के छ, रेडियो सुन्दै हुनुहुन्छ?
1: सुन्दैछु भन्नुपर्छ है त।
0: सुन्दै हुनुहुन्छ, आज के गर्दै हुनुहुन्छ?
1: आज चाहिँ बसी बसाइ गोरु हेर्दैछु भन्नुपर्छ है।
0: हिजो आज चाहिँ हाम्रो प्रतिजी यता मन्तलीतिर हुनुहुन्न हो, गाउँघरतिरै हुनुहुन्छ। ल, त्यसो भए यता रामेछाप मन्थली बिर्सेर सिन्धुलीतिरै फर्कनु भयो।
1: केही दिन पछाडि फर्किन्छु त्यही मन्थलीतिर भन्नुपर्छ।
0: छुट्टीमा हुनुहुन्छ अहिले?
1: हजुर हजुर।
0: ल ठिक छ, कार्यक्रम आउनु भएको छ। अनि आजको खानामा चाहिँ के खानुभयो त?
1: आजको खानामा हजुर, आज त साउने 15 अनि यसो खिरखिर पकाएर बिहानै खाइयो भन्नुपर्छ है।
0: बिहानै खानुभयो, सबैजनाले खाइसकेको कुरा मात्रै गर्नुहुन्छ, हामीलाई कसैले सम्झनु भएन।
1: हेर्नु न दी हजुर, अब गफै त हो नि, हजुरलाई बोलाए पनि
0: यस्तो हामी नआए तापनि ल आउनुहोस् है, हामीले सबै सम्झेका थियौँ भन्नु नै मेरो लागि चाहिँ ठुलो कुरा छ। गएर त्यहाँ खानै पर्छ, त्यो खाँदा मात्र आफ्नो साथी सङ्गी साथीलाई भेट हुने होइन, त्यसै गरी खाइयो भन्ने हुन्छ भन्ने लाग्दैन मलाई चाहिँ। जस्तो कि तपाईँले टेलिफोनबाट पनि हामीले चाहिँ यस्तो है यसरी सब्जी अथवा यस्तो भयो भन्नु नै मेरो लागि ठुलो कुरा छ है त प्रदीपजी। अब बोलाएको जति साथी सबैको घरमा पुग्यो भने त फेरि हामी कार्यक्रममा पनि आउन भ्याउँदैनौ, त्यसरी पनि बुझौँ है। ल, अब मिठो मिठो परिकार आज खाइसक्नु भएको छ, अब मिठो परिकार खाएर जिउलाई तताउँदै दर्बिलो हुँदै गाईबस्तु हेर्दै हुनुहुन्छ, गोरु चराउँदैछु भन्दै हुनुहुन्छ, खुसी लाग्यो कार्यक्रममा आउनु भएको छ। म कार्यक्रमको अन्त्यमा छु, रोजाको गीत बज्नु पर्ने हुन्छ, कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ आज?
1: हजुर, मलाई सुन्दर रामेछाप बोलको गीत राखिदिनुहोस् न हेरी हजुर।
0: ल, सुन्दर रामेछाप भन्ने बोलको गीत कार्यक्रममा हामी राख्छौ। अब प्रदीपजीले चाहिँ साथीहरूलाई सम्झनु पर्ने हुन्छ नि, तर छोटो मिठोमा सम्झनु पर्ने हुन्छ है। सुन्दर रामेछाप भन्ने बोलको गीत चाहिँ प्रदीपजी अग्नि बजिसकेको छ भन्दै हुनुहुन्छ सम्झनाजीले, अर्को गीत रोज्नुहोस् न त।
1: हजुर, मलाई हजुरकै रोजाइको जुन राखे नि राखिदिनु।
0: ल, त्यसो भए हाम्रो रोजाइको गीत बज्छ, यो गीत अग्नि बजिसकेको छ भन्दै हुनुहुन्छ बाहिरबाट मलाई, हाम्रो रोजाइको गीत बज्छ, साथीहरूलाई सम्झनुहोस्।
1: ओके, पहिलेभन्दा हजुर भन्न चाहे हाम्रो टेक्निकल मित्रको लागि भन्न चाहे, साथीहरू धेरै हुन्छ, कोही गल्छ नै छैन भन्ने छुट्टिन्छु।
0: हस् त नमस्ते। हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो प्रदीपजी, उहाँले पनि साथीहरूलाई सम्झेर हाम्रै रोजाएको गीत सुन्छु भन्दै हुनुहुन्छ, उहाँले रोज्नुभएको गीत चाहिँ अघि नै कार्यक्रममा बजिसकेको छ, त्यही भएर अर्को गीत बज्नेछ। म कार्यक्रमको अन्तमा छोटोमा तपाईँको कमेन्टहरू वाचन गर्न चाहिँ भ्याउँछु कि जस्तो लाग्दैछ। यति बेला हामीलाई कमेन्ट प्राप्त भएको छ अर्को साथीको, हुनुहुन्छ साथी यति बेलाको बसाईमा बिर्जन लिम्बुजी, उहाँ लेख्नुहुन्छ नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु ल, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। रामजी घिमिरेजीले पनि चितवनबाट सुन्दैछु भन्दै हुनुहुन्छ। सुडिम राईले पनि सुन्दैछु ल भन्नुभएको छ, कति यो भागी म भन्ने आइडिया छ, उहाँ पनि लेख्नुहुन्छ नमस्कार खाडादेवीबाट कार्यक्रम सुन्दैछु ल, म चाहिँ कपिल तामाङ भन्दै हुनुहुन्छ। धनु गजमेरजीले पनि नमस्कार दिदी, कार्यक्रम सुन्दैछु ओकलढुङ्गाबाट, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। जनक रोजाली मगरजीले पनि सुन्दैछु ल कार्यक्रम भन्नुभएको छ। कविता गतानीजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुनिरहेको छु है, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी सुस्मिता लिम्बुजी पनि लेख्नुहुन्छ नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। पेम शेर्पाजीले पनि नमस्ते है, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ गीतको बोल एउटा चिठी लेख्न मन लाग्छ भन्ने बोलको गीत बजाइदिनुहोस् भन्दै हुनुहुन्छ। आज चाहिँ अब यहाँले कार्यक्रममा गीत बज्नुभयो, हामीले स्थानीय गीतलाई मात्र शुक्रबार स्थान दिन्छौ, अनि बसेर यो गीत बज्छ पनि भन्न चाहन्छु। त्यसै गरी संगीता लामाजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सरिका छेत्रीजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु है। खिरखानालाई चाहिँ आउनु दिदी यति भन्दै हुनुहुन्छ। आउन त हुन्थ्यो, हेर्नुहोस् सरिकाजी अब आज लाउन भ्याइएन। हामी असार साउन पन्ध्रमै खिर खाँदा अलिकै फरक आफ्नो रीतिरिवाज परम्परा भन्ने खालको त्यो खालको कुरा अलग कुरा होला, तर म आएँ भने खिर यहाँले अन्य समयमा पनि बनाउनुहुन्छ आशा गर्छौँ। आजै नखाए तापनि आज धेरै साथीले बोलाउनुहुन्छ खानुहुन्छ होला होइन, धेरै खिर खाँदा खाँदा हामीलाई पनि वाक्कै होला। त्यही भएर अर्को विषयमा हुँदा हामी सरिकाजीले बोलाउनु भएको ठाउँमा बस्तीमा गएर खिर खानेछौँ भन्छु। त्यसै गरी मेरो प्यारो भन्ने आइडी चाहिँ उहाँ लेख्नुहुन्छ ओखलढुङ्गा चर्नालुबाट सुन्दैछु ल म निमा शेर्पा भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु भन्दै अब चाहिँ कार्यक्रमबाट हामीले छुटेर जाने बेला भइसकेको छ। तपाईँले हामीलाई तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट बताउने, कार्यक्रम सेयर गर्ने सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु। आजको कार्यक्रममा सहभागी हुने साथी सरिष्मा तामाङ, निवास शेर्पा, प्रदीप राणा लगायत अन्य साथीले पनि फोन प्रयास गर्नुभएको छ, तर हामीले धेरै साथीको फोन चाहिँ लिन सकेनौँ आजको विषयमा। अलिकति शुरूआती चरणमा टेलिफोन सम्पर्कले हामीलाई साथ दिएको थिएन, त्यो भएर पनि हामी तीनजना साथीलाई मात्र कार्यक्रममा समेट्यौं भन्दै तपाईँ यतिन्जेलसम्म कार्यक्रम सुन्ने सबै साथीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भने कार्यक्रम लोककोशेली अवधिभर बजेका मीठा लोकगीत संगीतका सर्जक अनि श्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना कर्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो साथी प्रदीपजीले रोज्नु भएको गीत थियो तर उहाँको गीत हामीले बजाउन सकेनौं, पहिले बजेको गीत भएको कारणले हामीले रोजाएको अर्को गीत कार्यक्रममा छोड्दै आजको लागि भने कार्यक्रम लोककोशेलीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। सरकारले गत आर्थिक वर्ष 2082-83 4,47,16 करोड़ रूपियाँ बराबर सार्वजनिक ऋण परिचालन गरेको छ। लक्ष्य अनुसार आन्तरिक राजस्व नहुनु र राजस्वबाट मुस्किलले चालू खर्च मात्र धान्न सक्ने अवस्थाबीच सरकारले सार्वजनिक ऋणको समब्याज भुक्तानी र पूँजीगत खर्चका लागि पूर्ण ऋण दिनुपर्ने बाध्यता छ। गत वर्ष सरकारले 88,50,00,00,000 बाह्य ऋण परिचालन गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। यस अवमा आन्तरिक ऋण 3 खर्च

58 अर्ब 66 करोड उठाएको छ। यससँगै नेपाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण 29 खर्ब 74 अर्ब 90 करोड पुगेको छ। अघिल्लो वर्ष आर्थिक 2081-82 असार मसान्तसम्म 26 खर्ब 74 अर्ब 4 करोड रहेको सार्वजनिक ऋण गत वर्षमा विनियम दरमा भएको नोक्सानी सहित 3 अर्ब 85 करोड खुद वृद्धि भएको छ। नेपालको सार्वजनिक ऋणमा बाह्य ऋण हिस्सा 53.77%, 15 खर्ब 900 अर्ब 48 करोड़ र आन्तरिक ऋण हिस्सा 45.7%, 13 खर्ब 75 अर्ब रूपियाँ कायम भएको छ। यस वर्ष अमेरिकी डलरले तुलनामा नेपाली मुद्रा कमजोर हुँदा बाह्य ऋण 1 खर्ब 67 अर्ब रूपियाँ बराबर आन्तरिक भार थप भएको छ। गृहमन्त्री सुदन गुरूङ आज सिराहा जाने भएका छन्। सिराहामा उहाँले मृतकका आफन्तलाई भेट्ने कार्यक्रम रहेको छ। बिहिबार राति गृहमन्त्री सुदनले देवाञ्चगंज गाउँपालिकाको कप्तानगंजमा मृतकका आफन्तलाई भेटेका थिए। उहाँले उपस्थितिमा मृतकका परिवारसँग सात बुधे सहमतिमा हस्ताक्षर समेत गर्नुभएको छ। सहमतिपछि उहाँ मोरङको विराटनगरमा आउनुभएको छ। केही समय विराटनगरमा बिताएर उहाँ सिराहा जाने कार्यक्रम तय भएको छ। सुनसरीमा भएको हिंसात्मक घटनाको विरोध सर्किँदा बिहिबार मध्य प्रदेशका जिल्ला समेत शान्त रहेका छन्। सिराहामा प्रहरीको गोली लागेर धनगढ़ी माई नगरपालिका तुलसीआरई निवासी रामवीरेश यादवका छोरा गणेश यादवको मृत्यु भएको थियो। गृहमन्त्री गुरूङले आज यादव परिवारलाई भेट्ने र जिल्लाको पछिल्लो अवस्थाबारे प्रहरी प्रशासनका अधिकारीहरूबाट जानकारी लिने कार्यक्रम रहेको छ। नेपाल प्रहरीले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबैमा आग्रह गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले आज एक भिडियो सन्देश मार्फत धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबैमा आग्रह गर्नुभएको हो। महानिरीक्षक कार्कीले विविधता बीचको एकता नै नेपालको मूल पहिचान र शक्ति भएको बताउनु भएको छ। सन्देशमा महानिरीक्षक कार्कीले नेपाल विभिन्न भाषा जात जाति धर्म र संस्कृतिको परिपूर्ण राष्ट्र भएको र विगतदेखि नै पारस्परिक सद्भाव सहिष्णुता र भाइचारा कायम रहँदै आएको स्मरण गराउनु भएको छ। उहाँले पछिल्लो समय पूर्वी तराईका केही ठाउँमा धार्मिक सद्भाव बिगार्ने किसिमका गतिविधि भएको प्रति सचेत गराउँदै सबै धर्म संस्कृति र समुदायको अस्तित्व तथा मर्मको सम्मान समेत आग्रह गर्नुभएको छ। महानिरीक्षक कार्कीले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्ने कार्यमा सहयोग पुर्याउन सबै नेपालीहरूमा आग्रह गर्नुभएको छ। फिर्की खोलाको खोला घरका संरचना भत्काउन पोखरा महानगरपालिकाले 2 महिना अघि डोजर चलाएको छ। निकै आक्रमण बनेको महानगरले ती सबै संरचना भत्काएर सकेको छैन। 55 संरचना भत्काउन बाँकी रहँदा यो अभियान अहिले सेलाएको छ। 2080 सालको नाप जाँच प्रतिवेदनका आधारमा पहिचान गरिएका कुल 160 अवैध संरचना मध्ये हालसम्म 105 अस्थायी तथा केही पक्की संरचना भत्काएको छ। यद्यपि खोलाको बहाव क्षेत्रभित्रै पर्ने करिब 55 पक्की र संस्थागत संरचना र अझै भत्काउन बाँकी नै रहेको छ। भत्काइएका कतिपय घरका मानिसहरूले बसोबास छोडेका छैनन्। बाँकी रहेका संरचनाहरूमा केही सरकारी कार्यालय सामुदायिक भवन र ठूला पक्की घरहरू परेकाले नापजाँच र कानूनी प्रक्रिया मिलाउन समय लागेको बताएको छ। एसियन डेभलपमेन्ट बैंकको सहयोगमा बन्ने भनिएको पर्यटन करिडोरको काम समयमै अघि बढ़न नसक्दा अभियान सुस्ताएको हो। अतिक्रमण हटाउने कार्य बीचमै स्थगन भएपछि पोखराका वातावरण क्षेत्रका अभियन्ताले चिन्ता व्यक्त गरेका छन्। अभियन्ता रामबहादुर पौडेलले फिर्के संरक्षणका लागि बाँकी संरचना जति सक्दो छिटो हटाउन माग गरेका छन्। उहाँले बाँकी संरचना तत्काल हटाउन पैदल मार्ग र साइकल लेन सहितको फिर्के करिडोर निर्माण कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ। महानगरले गत 10 गतेदेखि खोला घरमा बनेका संरचना एकसाथ 3 ठाउँमा डोजर चलाएर हटाउन थालेको थियो। भत्काउन अघि महानगरले 35 दिनको समय दिएको थियो।
खबरको क्रममा अन्तर्राष्ट्रिय खबर पाकिस्तानको काराकुरम हिमश्रृंखला स्थित 8,047 मिटर अग्लो ब्रोड पीकमा हिम पहिरो पछि सम्पर्कविहीन भएका आरोहीहरूमध्ये दुईजनाको शव फेला परेको दावी गरिएको छ। आरोहण व्यवस्थापन गरिएको सेभेन समिट ट्रेक्सले घटनास्थलमा दुई शव फेला पारेको जनाएको छ। यद्यपि शव कसका हुन् भन्ने पहिचान भने अझै हुन बाँकी नै रहेको छ। यसैबीच विपत्ता आरोहीहरूको खोज तथा उद्धारका लागि पाकिस्तान सेनाले दुईवटा उद्धार हेलिकप्टर परिचालन गरेको छ। पाकिस्तानको अल्पाइन क्लबका अनुसार उद्धार कर्मी र विशेष उपकरण बोकेका हेलिकप्टरहरू उच्च हिमाली क्षेत्रमा जारी खोज तथा उद्धार अभियानमा सहयोग गर्न पठाएको हो। नजिकैका के दुई र के तीन हिमालमा रहेका आरोहीहरू पनि बोर्ड पिकमा खोजी अभियान सहयोग गर्न अघि बढ़िरहेका छन्। नेपालका सांसद मिङमा ग्याम्बु शेर्पा अनुसार उनीहरू आफ्ना क्याम्पबाट तल झरेर खोजीमा सहभागी भइरहेका छन्। झ्याझिर नेपालका आरोहीहरू पनि अभियानमा सहयोग गरिरहेका छन्। प्रख्यात नेपाली आरोही निर्मल पुजारको ट्रैकिंग उपकरणमा गतिविधि देखाएको रिपोर्ट आए पनि उक्त गतिविधि बिहीबार नै रेकर्ड भएको शेर्पाले बताउनु भएको छ। अल्पाइन क्लबका अनुसार हिम पहिरोमा परेको आरोहण टोलीमा 10 जना थिए। टोलीमा निर्मल पूर्जाको नेतृत्वमा 5 नेपाली आरोही, 1 पाकिस्तानी, 1 ओमानी, 1 अमेरिकी र 1 चिनिया, 1 अन्य विदेशी आरोही रहेका छन्। हिम पहिरो पछि उनीहरू सबै सम्पर्क विच्छेद भएको थियो। अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अर सहित वरिष्ठ अधिकारीहरूले सरकारी निकाय र सम्बन्धित एजेन्सीसँग समन्वय गरेका छन्। मौसम र परिचालन अवस्था अनुकूल भए उद्धारका थप स्रोत परिचालन गरिने क्लबले जनाएको छ। हाउस त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि विदा हुन्छु। हाउस त नमस्कार।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
0: स्तनपानलाई प्राथमिकता दिउँ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
3: काका, तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845-40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845-40892 र 048-45-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
0: स्तनपानलाई प्राथमिकता दिउँ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, वडा नम्बर 9 को कार्यालय, ल्याङल्याङ, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 2 को कार्यालय, देउराली, रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
6: हजुरको रेडियो 102.1 मेगा।
7: Ruslan Studios.

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0485410043, 9863023422।
1: संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 5 को कार्यालय, रामपुर, रामेछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845848117 9845555562 04545530 सम्पर्क गर्न सकिनेछ।
0: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
0: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौ। विश्व स्तनपान सप्ताह 2026 अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देवानगंज घटनाका मृतकका परिवार र सरकार बीच 7 बुधे सहमति, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्ने प्रतिबद्धता। सप्तरीको राजविराज र धनुषाको जनकपुरमा अनिश्चितकालीन कर्फ्यू, मध्य प्रदेशका 11 केन्द्रमा त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षा स्थगित। उद्योग विभागका धेरै सेवा पूर्ण रूपमा अनलाइन, सेवाग्राहीले कार्यालय धाउन नपर्ने। युक्रेनमा एक बालकमा सफलतापूर्वक मुटु प्रत्यारोपण, सफल शल्यक्रियासँगै बालकले पाए नयाँ जीवन। र अर्को वर्ष हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि 12 खेल स्थल सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंजमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र सरकार बीच 7 बुधे सहमति भएको छ। घटनास्थल पुगेका गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक द्वय ओम प्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइनेछ। साथै दुवै परिवारलाई 10-10 लाख रूपियाँका दरले राहत उपलब्ध गराइने भएको छ। को निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानूनी कार्यवाही अघि बढ़ाउने, मृतकका परिवारका एक एकजना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिशहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति पनि भएको छ। घटनामा ज्यान गुमाएका परिवार तथा गृह मन्त्रालय बीच गैराती सहमति भएको हो। त्रिभुवन विश्वविद्यालयले मध्य प्रदेशका 11 केन्द्रमा पूर्व निर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ। मध्य प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण

0: ले एमबीबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो। मध्य प्रदेशमा असहज अवस्था रहेकाले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेको त्रिविका सहायक डीन डाक्टर भरत राईले जानकारी दिनुभएको छ। त्रिविका अनुसार राम स्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर, सरलाई क्याम्पस मलंगवा, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी, सूर्यनारायण सत्यनारायण मौर वेता यादव क्याम्पस सिदहा, जेएस मुरारका बहुमुखी क्याम्पस लहान केन्द्रका परीक्षा स्थगित भएका छन्। यसै गरी महेन्द्र बिन्देश्वरी बहुमती क्याम्पस राजविराज सप्तरी, नेशनल पीपल कलेज कञ्चनपुर सप्तरी, जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगापुर रौतहट, गौरी शंकर यादव रौतहट क्याम्पस गौर, सिमेरा कलेज बारा र ठाकुर राम बहुमुखी क्याम्पस वीरगंज केन्द्रका परीक्षा पनि स्थगित भएका छन्। सप्तरीको राजविराज र धनुषाको जनकपुरमा आज बिहानदेखि फेरि अनिश्चितकालीन कर्फ्यू लगाइएको छ। सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान 5 बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर जिल्लामा शान्ति सुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यू आदेश जारी गरिएको जनाएको छ। राजविराज नगरपालिकाभित्र पूर्वमा खाडो खोला, पश्चिममा हुलाकी राजमार्ग को जुडनी ढलही, उत्तरमा रूपनी रोडको बस बिटी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्मको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभएको छ। सप्तरीको बोदेवरसाइन नगरपालिकामा भने गैराती 10 बजेदेखि नै अनिश्चितकालीन कर्फ्यू लागू गरिएको छ। कर्फ्यू आदेशको प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेनाले गस्ती गरिरहेको छ। यसै गरी जिल्ला प्रशासन कार्यालयले जनकपुर धाम क्षेत्रमा जारी कर्फ्यू आदेश कायम गरेको छ। बिहान 6 बजेदेखि 8 बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन दिइएकोमा अहिले फेरि अनिश्चितकालका लागि कर्फ्यू कायमै रहेको प्रशासनले जनाएको छ। कर्फ्यूका बेला अत्यावश्यक सेवाहरू अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, सवाहन, पानी तथा दूध बोकेका गाड़ी सञ्चालनमा कुनै रोक नलगाएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसै गरी स्वास्थ्य कर्मी, सरकारी कर्मचारी, संचारकर्मी, रेडक्रस कर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल आउजाउ गर्ने यात्रीलाई सम्बन्धित निकायबाट जारी भएको परिचय पत्र हवाई टिकटका आधारमा यात्रा गर्न दिइएको छ। नेपाल रेलवे कम्पनी लिमिटेडले जयनगर जनकपुर भंगाहा रेलखण्ड अन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाबाट कर्फ्यू आदेश जारी भएकाले यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रेल सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कम्पनीको केन्द्रीय कार्यालय जनकपुर धाम धनुषाले जनाएको छ। सूचनामा प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यू आदेशका आधारमा यो निर्णय गरिएको उल्लेख छ। नेपाल रेलवे कम्पनीले जयनगर जनकपुर भंगाहा रेलखण्डमा सञ्चालन हुँदै आएको सेवा कर्फ्यू कायम रहेसम्म सञ्चालन गर्न नसकिने सूचनामा उल्लेख छ। उद्योग विभागले आफूबाट प्रवाह हुने धेरै सेवा पूर्ण रूपमा अनलाइन प्रणाली मार्फत सञ्चालनमा आइसकेको भन्दै सेवाग्राहीलाई सेवा लिन भौतिक रूपमा विभागमा उपस्थित नहुन आग्रह गरेको छ। विभागले अत्यावश्यक सूचना निकालेर अहिलेसम्म अनलाइन प्रणालीमा समावेश हुन बाँकी रहेका सेवा समेत क्रमशः अनलाइनमा ल्याउने प्रयास भइरहेको जनाएको छ। अनलाइन प्रणाली मार्फत सञ्चालन भइरहेका सेवाका लागि सेवाग्राही स्वयं कार्यालयमा उपस्थित हुन नपर्ने व्यवस्था भएको छ। भौतिक रूपमा उपस्थित भई सेवा लिनुपर्ने अवस्थामा सम्बन्धित प्रतिष्ठानका संचालक स्वयं, कर्मचारी वा प्रतिष्ठानले तोकेको आधिकारिक प्रतिनिधि मात्र परिचय खुल्ने आधिकारिक परिचय पत्रसहित उपस्थित हुनुपर्नेछ। विभागले साउन 18 गतेदेखि विभागबाट प्रदान गरिने सेवाको आवेदन तथा सम्बन्धित कागजात औद्योगिक व्यवस्थापन सूचना प्रणाली मार्फत अनलाइनबाट मात्रै उपलब्ध हुने जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुन चाँदीको भाव बढ़्यो, नयाँ पाठ्यक्रम स्वीकृतिका लागि सिफारिश गर्ने निर्णय लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा साउन 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार्यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले देवानगंज घटनाका मृतकका परिवार र सरकारबीच सात बुधे सहमति, सप्तरीको राजविराज र धनुषाको जनकपुरमा अनिश्चितकालीन कर्फ्यू, मधेस प्रदेशका 11 केन्द्रमा त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षा स्थगित लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हप्ताको अन्तिम दिन आज सुन चाँदीको भाव बढ़ेको छ। हिजोको तुलनामा आज सुनको भाव प्रति तोला 1000 रूपियाँले बढ़ेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो तोलाको 2,84,000 रूपियाँमा कारोबार भएको सुनको भाव आज तोलामा 1000 रूपियाँ बढ़ेर 2,85,000 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसै गरी चाँदीको भाव 50 रूपियाँले बढ़ेर प्रतितोला 4,360 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव प्रतितोला 4,310 रूपियाँ थियो। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिश गर्ने निर्णय गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा हिजो बसेको परिषदको 79 बैठकले नयाँ पाठ्यक्रम स्वीकृतिका लागि सिफारिश गर्ने निर्णय गरेको हो। बैठकले आधारभूत शिक्षा कक्षा 6-8 अन्तर्गत मातृभाषा समूहका अवधि र नगर धूत विषयका पाठ्यक्रम र माध्यमिक शिक्षा कक्षा 9 र 10 जनसंख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम पनि स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिश गर्ने निर्णय गरिएको छ। यसै गरी माध्यमिक शिक्षा कक्षा 11-12 अन्तर्गत संवैधानिक कानून, देवानी तथा फौजदारी कानून र न्याय कार्यविधि कानून, कानूनी मस्यौदा तथा विधिशास्त्र तथा नेपाली कानूनी प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गर्ने निर्णय बैठकले गरेको छ। परिषदको निर्णयसँगै यी पाठ्यक्रम अन्तिम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरिनेछ। अब विदेशको खबर। युक्रेनमा एक बालकमा सफलतापूर्वक मुटु प्रत्यारोपण भएको छ। रूसी आक्रमणका क्रममा गम्भीर घाइते भएकी 4 वर्षीय बालिकाको उपचारकै क्रममा ब्रेन डेथ भएपछि उनका परिवारले अंगदान गर्ने साहसी निर्णय गरेको बीबीसीको खबरमा उल्लेख छ। त्यसपछि चिकित्सकहरूले ती बालिकाको मुटुलाई जन्मजात मुटु रोगबाट पीड़ित एक बालकमा सफलतापूर्वक प्रत्यारोपण गरेका हुन्। सफल शल्यक्रियासँगै बालकले नयाँ जीवन पाएका छन्। मुटु प्रत्यारोपण गरिएका 12 वर्षीय बालक विगत 3 वर्षदेखि रगतको क्यान्सर, कड़ा खालको निमोनियाको समस्याबाट समेत पीड़ित थिए। साथै ती ब्रेन डेथ भएकी बालिकाका अन्य अंगहरू पनि आवश्यक परेका अरू बिरामीमा प्रत्यारोपण गरिएको थियो। ब्रेन डेथ भएकी बालिकाको मुटु जीवित नै राख्ने एकमात्र उपाय मुटु प्रत्यारोपण भएको निष्कर्षमा चिकित्सकहरू पुगेको खबरमा उल्लेख छ। प्रत्यारोपण सफल भएपछि अस्पतालमा पुगेकी ती आमालाई चिकित्सकहरूले विशेष प्रविधि स्टेथोस्कोप मार्फत आफ्नी छोरीको मुटुको धड़कन बालकको छातीभित्र सुन्ने अवसर दिएका थिए। चिकित्सकहरूका अनुसार युद्धको कठिन परिस्थितिमा गरिएको यो मुटु प्रत्यारोपण निकै चुनौतीपूर्ण थियो। यो घटनाले अंगदानले मृत्युपछि पनि अर्को जीवन बचाउन सक्ने सन्देश दिएको भन्दै युक्रेनमा यसको प्रशंसा भइरहेको छ। अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले अर्को वर्ष अर्थात सन् 2027 हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि 12 खेल स्थल सार्वजनिक गरेको छ। यो विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्दैछन्। कुल 14 टोलीको सहभागिता रहने प्रतियोगितामा 57 खेल हुनेछन्। ती खेलका लागि दक्षिण अफ्रिकाका 8, जिम्बावेका 3 र नामिबियाको 1 स्थान घोषणा गरिएको हो, जसमा दक्षिण अफ्रिकाको वन्डरर्स स्टेडियम, सेन्चुरियन, न्यू ल्यान्ड्स, किङ्स मिड, सेन्ट जर्ज पार्क, मांगगाउङ ओभल, बोलान्ड पार्क र बफालो पार्कमा हुनेछन्। यसैगरी जिम्बावेमा हरारे स्पोर्ट्स क्लब, बुलाबायोको क्वीन्स स्पोर्ट्स क्लब र भिक्टोरिया फल्स अनि नामिबियाको नामिबिया क्रिकेट मैदान चयन गरिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देवानगंज घटनाका मृतकका परिवार र सरकारबीच सात बुधे सहमति, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्ने प्रतिबद्धता। सप्तरीको राजविराज र धनुषाको जनकपुरमा अनिश्चितकालीन कर्फ्यू, मधेस प्रदेशका 11 केन्द्रमा त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षा स्थगित। उद्योग विभागका धेरै सेवा पूर्ण रूपमा अनलाइन, सेवाग्राहीले कार्यालय धाउन नपर्ने। युक्रेनमा एक बालकमा सफलतापूर्वक मुटु प्रत्यारोपण, सफल शल्यक्रियासँगै बालकले पाए नयाँ जीवन। र अर्को वर्ष हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि 12 खेल स्थल सार्वजनिक। दिउँसो 12 नेपाल खबर सकियो, दिउँसो 3 नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: जुलकू रेडियो 102.1 मेगाहर्ट्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामछाप।
3: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
6: टन्नै पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
7: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
6: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848-540-398, 0848-540-398।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: बोकुलबुङ्गा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
9: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
9: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
9: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
9: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
9: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117, 98545562, 048445562, 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

0: हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु म। कार्यक्रम प्रस्तुता सम्झना खड्गे पनि प्रविधि समिसनबाट मलाई साथ दिनुभएको छ। ललिता हायो साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई के साथ सुनिराख्नु भएको छ भने आशा लिएका छौँ। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाको FM 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम निमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको विषयमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ निमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज शुक्रबारको बसाय आजको बसायमा चाहिँ हामीले चलचित्र गीतको ट्र्याक लिएर आउने थियौं र तपाईँले ट्र्याक मार्फत चाहिँ गीतको नाम र चलचित्रको नाम चिन्नुपर्ने हुन्छ र आज चाहिँ हाम्रो केही टेलिफोन सम्पर्कमा समस्याको कारणले गर्दाखेरि ट्र्याक लिएर आएका छैनौं। जो साथीहरूले सहभागिता हुन चाहनुहुन्छ फोन लाग्छ भने चाहिँ सहभागिता जनाउनुहोस् र तपाईँसँग मिठा कुराकानी हुन्छ र साथमा तपाईँले छोटो मिठोमा साथीसँगलाई पनि सम्झन पाउनुहुनेछ। र आजको बसाइमा हामीले ट्र्याक लिएर आएका छैनौँ, अन्य बसाइमा फेरि पनि लिएर आउनेछौँ र यो समय अवधिभरि एकदमै मिठा चलचित्र गीतहरू चाहिँ हामी राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। यो मध्याह समय छ, तपाईँ देश तथा विदेशमा रहेर पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। उकाली उराली भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा गर्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: नसोध आकाशलाई जुन नभए के हुन्थ्यो होला, नसोध घामलाई छाया नभए के हुन्थ्यो होला, नसोध मुटुलाई माया नभए के हुन्थ्यो होला।
2: ओहो, मैले भने त तिमी जुनको ज्योति ल्याएर दिन्छ होला, सागरको मोती ल्याएर दिन्छ होला, होइन त?
3: जुनको

0: जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन म, नाइना भन्नु ल संसदर गीत रहेको थिएँ। यसमा अभिनय जीवन लुटेर अलिसा सिंह ठकुरी, साथै यसमा भोकलमा रहेको छ दीपक लिम्बू, लिरिक्समा रहेको छ कृष्ण हरि बराल, त्यस्तै गरी म्युजिकमा रहेको छ महेश खड्का रहेको छ। सचित्र नाइना भन्नु ल मिठो गीत हामीले राखेर कार्यक्रम सुने सौगातको शुरूआत गरिसकेका छौ। अब पनि पालो तपाईँको रहेको छ 0840 40 00 26 फोन गरेर सहभागिता सुनाउन सक्नुहुनेछ। र आज चाहिँ हाम्रो केही टेलिफोन सम्पर्कमा पनि समस्या देखेको जस्तो लागिरहेको छ, र पनि तपाईँले मेहनत गर्नुहोस् होइन, फोन गर्ने प्रयास गर्नुहोस् लागेछ भने तपाईँसँग हामी मिठो कुराकानी गरेर यो समय अवधि भर मिठाएर रमाइला चलचित्र गीत संगीत राखेर पनि तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। आउनु होला 0840 40 00 26 को माध्यम भएर। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार भन्दै थिए, साथी हुनुहुन्न भन्नुहुन्छ, फेरि आइसक्नु भएको छ है भन्नुहुन्छ। आज हाम्रो चाहिँ टेलिफोन सम्पर्कले केही धोका दिएको छ, फोन आउने जाने भइरहेको छ, त्यही भएर चाहिँ ठिक छ, जो साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु, नमस्कार। हेलो, साथी हुनुहुन्थ्यो, उहाँको पनि आवाज हामीले सुन्न सकेनौ, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद, फेरि पनि फोन गर्नुहोस् र ट्राई गर्नुहोस्, हामी ट्राई चाहिँ गर्न नछोड्नु होला भन्न चाहन्छु। र तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन हुनेछ, र यति बेला हामीलाई धेरै कमेन्टहरू पनि प्राप्त भएको छ। सोना कन्दङवाजी हुनुहुन्छ, फर्स्टमा उहाँले कमेन्ट पठाउनु भएको छ, सेवा र नमस्कार, आज सम्झना शेषहरू, म सोना कन्दङमा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु, हेर्दैछु यो बेला, मिठो माया सम्झना सटिका राम सुनवार, लेखक बान्ता वराई, सुस्तानी भुजे लामा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनु गजमेर, सरस्वती खत्री, हिरा बहादुर लगाई, लीलाराज काम्बाङ, अन्जान तुलुङ, पवित्र तामाङ, अनिता आर्य, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जला सापकोटा, सुनिता बेगा, सिर्जना युङहाङ, दिया लिम्बू, दिया राई, सुजन थामी, श्रीराज महती, कक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रञ्जु मगर, केशव सेन्चुरी, सन्तोष यमिन छेत्री, क्रिस ढुङ्गाना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, घायल अभिमान, देवेन किशोर अञ्जान, समीर सगी किराता, आज जीवन चामलिङ राई बेली, आज हामी विनायकी सिंह, रत्न शमशेर थापा, सुनिता गुलुङ, सबै सबैलाई भन्नुभएको छ। सोनाजलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ अर्को साथी सुमिति यादव सुनवारजी हुनुहुन्छ, गुड आफ्टरनुन सम्झना नेवा खड्गी हजुर, म चाहिँ रामेश्वर देउराले, हाल चाहिँ काठमाडौँबाट सुमिति यादव सुनवार किरात हो, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब वजनसँग हजुरको लागि र मेरो घर फेमिलीको लागि पनि सुनाउन चाहन्छु हजुर भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अप्सरा खड्काजी हुनुहुन्छ, हेलो नमस्ते दिदी, म पनि प्रोग्राम सुन्दैछु है, रामेश्वरको नामरी घर भई, हाल चाहिँ काठमाडौँबाट अप्सरा खड्का हो, मिस यु अल भन्नुभएको छ। सिम्पल इच्छा थामीजी हुनुहुन्छ, हेलो हजुर भन्नुभएको छ, हेलो हजुर नमस्ते है हजुरलाई पनि। र त्यसै गरी हुनुहुन्छ अर्को साथी यति बेला भावना मुखर्जीले पनि मिस यु अल फ्रेन्ड भन्नुभएको छ, सम्पूर्ण साथीलाई सम्झना गर्नुभएको छ। र त्यसै गरी सोनाजीले धेरै होइन पानको पातमा यति धेरै माया बोकेर पठाउनु भएको छ, यो माया सम्हालेर राख्नेछु। र त्यसै गरी यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
1: हेलो नमस्कार सम्झना म्याम, असार 15 खिरखानी शुभकामना है हजुर।
0: ल अहिले त साउन 15 हो कि क्या हो?
1: साउन 15 हो असार।
0: ल साउन 15 त है चिउरा अनि असार 15 खिर, अनि खिर खानुभयो त हाम्रो बुद्ध
1: छैन, अब बाँकी नै छ, भर्खर खाना खाइयो भर्खर, अब एकछिन पछि
0: अनि हाम्रो पनि बाँकी नै छ,
1: के गर्नुपर्ने? अरू मित्रहरूको त लाइन कट्यो, मैले सुन्दाखेरि ल्याएर
0: थिएँ हजुर हजुर। आज चाहिँ हाम्रो केही समस्या छ, आज चाहिँ शुक्रबारको बसाइमा चाहिँ हामीले चलचित्रको गीतको ट्र्याक लिएर आउँथ्यौँ, तर साथीहरूको सहभागिता अलिक कमै छ, आज टेलिफोनले पनि त्यति धेरै साथ दिएको छैन होइन, फोन आउँछ नि कटिरहेको छ, त्यो भएर चाहिँ आज हामीले ट्र्याक लिएर आएका छैनौँ। साथीसँग सम्झना सन्देश राख्ने छुट्टिने यस्तै छ भन्नुपर्छ, के छ यता यता काठमाडौँतिरको खबर?
1: बजारमा अब त्यही हो, साउन 15 त्यही फलफुलहरू किन्नेको दम कट देखिरहेको छ मैले अगाडि
0: फलफुल
1: म्यामलाई पनि निमन्त्रणा है, हाम्रो ललिता म्यामलाई पनि निमन्त्रणा, सिरा सरलाई पनि नमस्कार, सिरा सर हुनुहुन्छ कि हुनुहुन्न?
0: सिरा सर चाहिँ काम विशेषले उहाँ अहिले बाहिर हुनुहुन्छ, हाम्रो ललिताजीले पनि बाहिरबाट ओके छ हजुरको निमन्त्रणालाई हामी स्वीकारेछ भनेर भन्दै हुनुहुन्छ है।
1: अब उहाँलाई स्वागत, काठमाडौँ अगाडि खै हाम्रो म्याम सरहरूसँग भेटघाट गर्यो भने के नमिल्ने के नमिल्ने
0: ल ठिक छ, कुनै समय मिल्ला नि त, अब यस्तै हुन्छ के गर्ने। ठिक छ, आरामै सन्चै हुनुहुन्छ, खुसी लाग्यो कार्यक्रममा पनि सहभागिता जनाउनु भएको छ, खुसी लागेको छ। ल केही नयाँ नौलो खबर छ भने सुनाउनुहोस्, होइन भने हामी कार्यक्रम तर्फ लाग्छौँ।
1: हजुरलाई भएर प्रज्ञालाई जति पनि हजुरको रेडियो सम्पूर्ण मित्रहरूलाई साउन 15 दिनको हार्दिक मंगल भयो, शुभकामना हो।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो काठमाडौँदेखि बुद्ध वचन आर्यजी हुनुहुन्थ्यो, एकदमै रेडियोलाई माया गर्नुहुन्छ, हामीलाई सम्झनुहुन्छ नि मित, होइन उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको अवसरमा हामी साथीसँग कुराकानी गर्ने जमर्कोमा छौँ, होइन कार्यक्रम पनि अलि ढिलाइ सुरुवात भएको छ र प्रायः जस्तो टाइटल पनि बजिसकेको छ। तपाईँले फोन लाग्छ भने सहभागिता जनाउनुहोस्, आज आफ्नो साथीहरूलाई खिर खाने दिनको होइन शुभकामना पनि प्रदान गर्न सक्नुहुनेछ जो साथीहरूको फोन लाग्छ। हुनुहुन्छ यति बेला अर्को साथी यमुना वाइबाजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन टी, म पनि प्रोग्राम सुन्दैछु है, त यसमै यमुना वाइबा फ्रम पास्तर। र अब बस्ने संग्रह सुनाउनु पर्दा चाहिँ तपाईँको लागि साथीहरूमा किरण तामाङ, अर्जुन तामाङ, पवन तामाङ, लवली पूर्णकला, त्यसै गरी सन्तोष तामाङलाई पनि भन्दै छुटिन्छु भन्नुभएको छ। यमुनाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी अर्को साथी हुनुहुन्छ, गुड आफ्टरनुन हाम्रो साथी हुनुहुन्छ अमिनाजी, गुड आफ्टरनुन सिस्टर, तिमी अमिना सुनवार फ्रम दोलखाबाट प्यारी सुशीला विश्वकर्मा, त्यसै गरी दादा राजकले मगर, विवश कुलुङ, प्रिय सागर, तिलक विष्ट, रत्नबहादुर थापा, भाइ लवीर मान सुनवार, कुमार फर्जाटी, खुसी दिरी, माया निरुता योन्जर, संगीता लामा, कविता गतानी, त्यसै गरी अलिसा लिम्बू, सरस्वता पोखरेल, किराती अञ्जना, धनु गजमेर, हर्पल रोशनीको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
2: नमस्ते।
0: नमस्ते हजुर, यो आवाज कहाँ देख्यो?
2: म कुमार श्रेष्ठ। हजुर
0: कुमार श्रेष्ठ, के छ कुमारजी?
2: एकदम ठिक छ हजुर।
0: के गर्दै हुनुहुन्छ यो समय?
2: यो समय रेडियो सुनेर बसिरहेको छु
0: ल ठिक छ, अनि के छ त्यताको खबर सुनाउनुहोस् अनि आज त साउन पन्ध्र खिर खाने दिन, कतिको खिर बनाउनु भयो हामीलाई पनि बाँकी छ नि।
2: छ नि, आउनु न काठमाडौँतिर बनाएर राखेको छु नि मैले।
0: ल ठिक छ है, कुमारजीले बनाउनु भएको खिर कति मिठो होला, तर मैले यहाँ महसुस गर्दैछु एकदम मिठो छ जस्तो लागिरहेको छ, बास्ना हालेर आइरहेको छ।
2: मैले पनि खाएको छु नि, तर
0: त्यही त बास्ना आइरहेको छ, मिठो होला भन्दैछु नि मैले, होइन
2: एकदम मिठो होला, खाएको चाहिँ मात्रै थाहा हुन्छ।
0: ल ठिक छ, त्यसको टेस्ट कस्तो छ भनेर हामीलाई यसो म्यासेज गरिदिनुहोस् है त।
2: एसएमएस गरेर पठाइदिन्छु
0: ल। हस् हुन्छ, अनि फेरि हाम्रो पिक पनि चाहियो त अनि।
2: हजुर
0: पिक्चर पनि पठाउनुहोस् न, फेरि कस्तो खानु भयो कि भने त्यतिकै पठाइदिनु भएको कि भने जस्तो लाग्छ। ल ठिकै छ, अनि अरू सुनाउनुहोस् न, होइन खबर के छ काठमाडौँतिरको मौसम कस्तो छ? धुम्बस कि कस्तो?
2: काठमाडौँतिर अलिअलि घाम लागेको छ, पानी परेर होइन एकदम रमाइलो छ।
0: एउटा कुरा सोध्न मन लाग्यो हाम्रो कुमारजीलाई, काठमाडौँतिर के जबको सिलसिलामा हुनुहुन्छ कि? अनि
2: पढाइदिएको
0: ठिक छ हजुरलाई, अब निरन्तर काम गरिराख्नु होइन, प्रगति हुँदै जाओस् भन्ने पनि कामना छ है हाम्रो तर्फबाट।
2: धन्यवाद हजुर।
0: ल ठिक छ, कार्यक्रम आउनुभयो, मिठो कुराकानी भयो, अरू केही छ त नानीहरूको खबर? अब केही छैन, त्यसपछि हामी कार्यक्रम तर्फ लाग्छ, एकदमै मिठो गीत छ, सुनेर इन्जोय लिनु होला र साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्नुहोस् है त।
2: स्पेसली हजुरको लागि, टेक्निसियन मित्रको लागि, नेता दोलखामा रहनुभएको घरको सम्पूर्ण लागि, साथी सिम्पल शेर्पा, धरण गजमेर लगायत मलाई कुमार श्रेष्ठ भने चिन्ने सम्पूर्ण हुनुहुन्छ, नमस्ते।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो कुमार श्रेष्ठजी काठमाडौँदेखि, एकदम मिठो कुराकानी साथमा छुटिसक्नु भएको छ। यति बेला हामी कार्यक्रमतर्फ लाग्छ एउटा मिठो गीत, त्यसपछि हामी फेरि आउनेछौँ, तपाईँ आउने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम एकदमै मिठो गीत कहिले माया स्याड फेस म्युजिकमा रहेको छ वसन्त साहबको डायरेक्टरमा रहेको छ रेखा थापा किशोर कतिवटा त्यसै गरी स्टुडियोमा रहेको छ जगदेश्वर थापा रहेको छ प्रोड्युसर राम हरि दिताल रहेको छ एकदमै मिठो गीत र यसमा अभिनय रहेको छ हाम्रो रेखा थापा अनि किशोर कतिवटाको रहेको छ एक्टरमा सो गीत हामीले कार्यक्रममा राखिसकेको छौँ एकदमै मिठो पनि छ सुन्नु लाग्ने खालको पनि थियो र तपाईँले सुनिसक्नु भएको छ यस्तै मिठा गीत सङ्गीतहरू आजको बसाइमा बजिराखेको छ र कोही साथीसँग हामी कुराकानी गर्न सफल पनि भएका छौँ र पहिले सर्वप्रथम त हामीलाई टेलिफोन सम्पर्कले अलिकता साथीको छैन आज तर पनि साथीहरूले धेरै प्रयास गरेर कार्यक्रममा सहभागिता जनाउने समर्को जुटाइराख्नु भएको छ र सम्पूर्णलाई चाहिँ आज साउन 15 पनि होइन खिर खाने शुभकामना छ मेरो तर्फबाट हाम्रो हजुरको रेडियोको तर्फबाट पनि खाँदै हुनुहुन्छ होला हामीलाई पनि सम्झिँदै हुनुहुन्छ होला भने पनि आशा लिएका छौँ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार हेलो
1: हेलो नमस्कार हजुर नमस्कार धेरै पछाडि
0: नमस्कार हजुर यो आवाज खारा देवीबाट विक्रम सेवाजीको है
1: एकदम एकदम हजुर कति सुन्नुहुन्छ त खुसी लाग्यो
0: हजुरलाई कहिले पनि बिर्सन सक्दैनौ नि यो आवाज होइन मन मुटु मस्तिष्कमा एकदम सेफ भएर बसेको छ त्यही भएर हजुरलाई अब कार्यक्रममा सहभागिता कमै भए तापनि हजुरको आवाजलाई हामीले बिर्सन सकेका छैनौँ तर अब हजुर कस्तो हुनुहुन्छ त्यो देखेको भए पनि तस्विरलाई पनि हामी बिर्सन सक्दैन थियौँ होला होइन तर पनि यो आवाजलाई हामी बिर्सन सकेका छैनौँ ठ्याक्कै थाहा हुन्छ यो मान्छेको आवाज यस्तो छ भनेर होइन र के छ अनि हजुरको खबर
1: हजुर हजुर एकदम ठिक छ सिस्टर अलिकति स्वास्थ्यमा गडबडी भएको भएर चाहिँ म अलि सहभागी हुन पाइनँ तर सुन्न चाहिँ मेरो अब हर पल हर क्षेत्र साथी चाहिँ अब रेडियो नै हो
0: है ठिकै छ त्यस्तै लागेको थियो नत्र
1: हुन पाइनँ आज चाहिँ अनि यसो खिर दिवसको शुभकामना दिउँ अब खिर जस्तै मिठो त हुन सकेन हाम्रो देश तैपनि अब मनको खुल्दुल्छो खिर खाएर मन खुसी बनाऊ भनेर चाहिँ
0: थ्याङ्क यू सो मच हजुरलाई पनि अब खिर खाने दिन साउन 15 धेरै धेरै शुभकामना छ हजुरलाई हाम्रो तर्फबाट पनि र अब देशमा होइन खिर जस्तै मिठो देश बन्न नसके तापनि हजुरहरूको मिठो आवाज स्वर खिर जस्तै मिठो छ सुनिरहँ मन लाग्ने खालको कहीँ कतै होइन एक दिन अब केही समय लामो समयसम्म कुराकानी गर्न नपाउँदा पनि हामीलाई चाहिँ एकदम होइन आतुर हुने कहाँ हुनुहुन्छ होला के गर्दै हुनुहुन्छ होला खुल्दुलीपना चाहिँ धेरै हामीलाई आउँछ त्यही भएर चाहिँ अब यस्तै हुन्छ कहिलेकाहीँ चाहिँ हामीले पनि अब महसुस गर्छौँ कहिलेकाहीँ समस्या हुन्छ होइन अब स्वास्थ्यमा पनि समस्या आउँछ कहिले काम व्यस्तताले गर्दा पनि नआउनु भएको होला भन्ने सोच लाग्छ मनमा चाहिँ त्यस्तो सोच आइराखेका हुन्छ तर पनि हजुरको स्वास्थ्यमा चाहिँ केही समस्याको कारणले गर्दा कार्यक्रममा सहभागिता नआउनु भएको रहेछ भने आज चाहिँ थाहा पाएँ र हजुरलाई अहिले कस्तो छ शीघ्र स्वास्थ्य लाभको कामना छ अझै आफ्नो स्वास्थ्यको ख्याल पनि गर्नु होला है त
1: धन्यवाद सिस्टर हजुरहरूको मायाले सपोर्टले साथले एकदम राम्रो छ रमाइलो छ म सुनेर चाहिँ एकदम साथ दिन्छु अब म घर पलै म अब सुनेरै नै हिँड्छु बोकेरै हिँड्छु त्यसले गर्दाखेरि चाहिँ सुन्छु
0: ल हाम्रो सहारा साथी भने सबै रेडियो नै होइन हजुरको लागि चाहिँ
1: हजुर हजुर धन्यवाद हजुर
0: ल ठिकै छ मिठो कुराकानी गर्न पाएँ र धेरै समयपछि यो आवाज सुन्न पाउँदाखेरि म एकदमै धेरै खुसी पनि छु हजुरलाई सधैँभरि यसरी नै होइन हामी प्रति माया रहिरहोस् भन्न पनि चाहेँ र कार्यक्रममा हामी अन्तिम क्षणमा पनि आइसकेका छौँ के खबरहरू सुनाउनु मन छ होइन सल्लाह सुझाव के छ भने चाहिँ हामीलाई दिनुहोला है त
1: त्यस्तो त केही पनि छैन सिस्टर मेरो प्यारो रेडियो हजुरको रेडियो होइन झुकझुक जियोस् झुकझुक भन्ने मेरो कामना चाहिँ हर पल हर क्षण सुत्दा खाँदा उठ्दा हिँड्दा जहिले पनि गर्छु यो चाहिँ मेरो सत्यता हो होइन अनि त्यसले गर्दाखेरि हजुरहरूको चाहिँ सबैलाई सोर्या छरे है बिर खाना देवीको विक्रमले भनेर भनिदिनु होला स्टाफ सबैलाई पर्दा चाहिँ हामी मधेसी नेपाली मुस्लिम हिन्दू खन हामी सबै कति मिलेर बसेर देख्छौँ मिलेर बस्न पा हुन्थ्यो चाहिँ झगडा गर्न नपा हुन्थ्यो लफा गर्न नपा हुन्थ्यो र त्यस्तो खालको चाहिँ सोच आइदियोस् तर आफ्नो वेदले चाहिँ त्यो खालको सोच चाहिँ दिमागमा लिइदियोस् भन्दै छोड्छु हजुर धन्यवाद
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो विक्रम सेवा खाडा देवीबाट एकदमै होइन मिठो कुराकानीको साथमा उहाँ छुटिसक्नु भएको छ। अब चाहिँ हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ। सम्भवतः एकजना साथीसँग कुराकानी गर्ने जमर्कोमा छौँ र यदि उहाँसँग कुराकानी भएन भने पनि कार्यक्रममा एकदम मिठो गीत राख्दछौँ र तपाईँले पठाउनु भएका सन्देशहरूलाई पनि भाषण गर्दै हामी छुटिनेछौँ र आउनुहोला 0440 40 0024 को माध्यम भएर। बुद्ध बजार सारेजी हुनुहुन्छ, म्याम नमस्ते, यस साउन 15 को शुभकामना भन्दै हुनुहुन्छ। हजुरलाई पनि देवेन किशोर अन्जानजी हुनुहुन्छ, खिर खाएर मुख मात्र होइन मुखबाट निस्कने हरेक बोली र विवाहमा पनि खिर जस्तै मिठो बनाउनुहोस्। साउन 15 यानि कि खिर खाने दिवसको सबैलाई शुभकामना। नमस्कार हजुर लगायत यी होल युनिट परिवारलाई साथै सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई मुटु फुट्ने गरी सम्झना देवेन किशोर रञ्जन प्रवासी भन्नुभएको छ। पक्कै पनि त्यसै गरी हुनुहुन्छ अर्को साथी सुगरराज रसाइलीजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हजुर हेलो नमस्ते नमस्कार है सांगीतिक अभिवादन, म भाषाही लेहाङ साथ घर भइहाल्छ फिल्म 4W सुगरराज रसाइली निर्देशमा बस्ने गीत मार्फत साथीहरूलाई समर्पण गर्नुपर्दा हुनुहुन्छ साथीहरू जीवन सहयात्री कमला रसाइली प्रेमकला आचार्य टिकेन्द्र साम्बा आम्पे त्यसै गरी अरूणा साम्बा आम्पे गोपाल भाइ चटपटे मनिषा शेर्पा गगन ते रथमेश सुबेलिम्बु सञ्चमाया केरुङ तारा शंकर विनिता दाहाल सुवेदी मनमाया तिमिर सेना रामकृष्ण कलया त्रिपाठी स्वर्णिम राई सुप्रिया भान्ताव राई कविता कतानी मुना खड्का हरपल रोशनी राई सरस्वता पोखरेल राजकले मगर थन कसमेर दिलु एम्फू राई हरिमाया चमला गाई भूपाल दुलाल अभागी सृजना विश्वकर्मा डबर तामाङ युगेनी मेहाङ लिम्बु भीम घतानी ढकाल धर्मराज धन कुमार खाती फुलमाया सेन्चुरी शुभ सुहाङमा लिम्बु लगायत ए टू जेडलाई भन्दै छुटिन्छु भन्नुभएको छ। शिखरराज रसाइली दिदीलाई पनि विशेष धन्यवाद। त्यसै गरी संगीता लामा संगीतजी हुनुहुन्छ, गुड आफ्टरनुन नमस्ते नमस्कार दिदी भन्दै हुनुहुन्छ। नमस्ते नमस्कार हजुरलाई पनि र हाम्रो सोनाजीले पठाउनु भएको छ कमेन्ट, खिर खाने दिनको शुभकामना छ श्रीराज महत सर अनि सम्झना नेवा खड्गे सिसलाई है अहिले थाहा पाउँदैछु भन्दै हुनुहुन्छ। थ्याङ्क यू सो मच दाजुलाई। र त्यसै गरी हुनुहुन्छ यति बेला अर्को साथी रमिता खड्काजी हुनुहुन्छ, हेलो नमस्कार भन्नुभएको छ, नमस्ते नमस्कार है हजुरलाई पनि। र हुनुहुन्छ अर्को साथी दीपिका पूर्वछाने मगरजी हुनुहुन्छ, नमस्ते दिदी, म काठमाडौँदेखि दीपिका पूर्वछाने मगर सुन्दैछु है प्रोग्राम, मिस यु अल भन्नुभएको छ। सरिका छेत्रीजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन भन्नुभएको छ। त्यसै गरी हुनुहुन्छ हस्ता आले मगरजी हुनुहुन्छ, सम्झना सबैमा भन्दै हुनुहुन्छ। र जनक रजाली मगरजी हुनुहुन्छ, गुड आफ्टरनुन अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी पुरी अमृताजी हुनुहुन्छ, ह्याप्पी साउन 15 खिर खाने दिनको शुभकामना दिदी, म यता मन्थली 9 पुराना गाउँ सिमले घर भइहाल्छ दुबईबाट प्रोग्राम सुन्दैछु। अब बस्नेसँग दिदी हजुरको लागि मामु बाबाको लागि पुनो आइसा फुरी त्यसै गरी अञ्चिता फुरी छोरी दीक्षा फुरीलाई भन्दै छुट्टिन चाहन्छु कि नमस्ते भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी रूपासना योगीजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्कार दिदी म पनि सुन्दैछु है सिन्धुली ढुङ्ग्रेबासबाट रूपासना योगी मिस यु अल भन्नुभएको छ। त्यसै गरी सुशीला विश्वकर्माजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। सुशीलाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई मैले कार्यक्रममा भाषण गरिसकेको छु, छुटेको छैन भन्ने लाग्छ होइन। अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ। जो जतिले जहाँबाट जुन जुन माध्यमबाट हामीलाई सुनेर साथ दिनुभयो सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र कार्यक्रम अवधि बढ़ बजीका मिठा रमाइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँले कार्यक्रम सुनिरहँदा के कस्तो लागिरहेको छ सल्लाह सुझाव पनि दिन नभुल्नुहोला। र प्रविधि समयजनबाट तिनजनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा एउटा मिठो गीत रहेको छ परेली नजुका आउँदै भन्ने एकदमै मिठो गंगाजल चलचित्रको गीत रहेको छ, सो गीत हामी कार्यक्रममा राख्छौं। र यसमा सिंगर हुनुहुन्छ दीपक लिम्बु, अञ्जु पन्तको आवाज रहेको छ, एक्टरमा रेखा थापा, त्यसै गरी विराज भट्ट डिरेक्टर हुनुहुन्छ, प्रमोद ढुङ्गाना हुनुहुन्छ। सो गीत हामी कार्यक्रममा छोड्दै आजको अवस्था एकछिन सौगातबाट म सम्झना खड्की पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरूसहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
4: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले

0: दिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
0: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845-41-143, 98-63-23-422।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टर वालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 98692544।
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
5: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
4: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
5: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
6: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0 669, 98 64 14 17 88।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
8: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
8: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
8: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
8: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
8: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
8: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
8: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
8: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
9: दूध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 9841826910।
8: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
8: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
8: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
8: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
8: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
8: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
5: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
4: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
5: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
4: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
5: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: आमाको पहिलो डोज शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी।
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर। फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

नमस्ते हजुरको खबरमा स्वागत छ म ललिता हायो तपाईले यो खबर हजुरको रेडियो एकसे दुई थोप्ले कि मेगाहर्ज साथै तपाईँको सेफएम 95 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा उद्योग विभागले आफूबाट प्रवाह हुने धेरै सेवा पूर्ण रूपमा अनलाइन प्रणाली मार्फत संचालनमा आइसकेको भन्दै सेवाग्राहीलाई सेवा लिन भौतिक रूपमा विभागमा उपस्थित नहुन आग्रह गरेको छ। विभागले अत्यावश्यक सूचना निकालेर हालसम्म अनलाइन प्रणालीमा समावेश हुन बाँकी रहेका सेवा समेत क्रमश अनलाइनमा ल्याउने प्रयास भइरहेको जनाएको छ। अनलाइन प्रणाली मार्फत संचालन भइरहेका सेवाका लागि सेवाग्राही स्वयं कार्यालयमा उपस्थित हुन नपर्ने व्यवस्था भएको छ। हाल भौतिक रूपमा उपस्थित भई सेवा लिनुपर्ने अवस्थामा सम्बन्धित प्रतिष्ठान फर्म कम्पनी उद्योग वा व्यवसायका संचालक स्वयं कर्मचारी वा प्रतिष्ठानले तोकेको आधिकारिक प्रतिनिधि मार्फत परिचय पत्र खुल्ने आधिकारिक परिचय पत्र सहित उपस्थित हुनुपर्नेछ। विभागले यही साउन 18 गतेदेखि विभागबाट प्रदान गरिने सेवाको आवेदन तथा सम्बन्धित कागजात औद्योगिक व्यवस्थापन सूचना प्रणाली IMIS मार्फत अनलाइनबाट मात्रै उपलब्ध हुने जनाएको छ। ती सेवाका लागि भौतिक रूपमा आवेदन तथा कागजात दर्ता नगरिने पनि सूचनामा उल्लेख गरिएको छ। विभागका अनुसार अनलाइनबाट सञ्चालन हुने सेवामा नयाँ उद्योग दर्ता अनुमति इकाई उद्योग दर्ता उद्योग स्थानान्तरण उद्योगको पूँजी तथा क्षमता वृद्धि उद्योग अद्यावधिक म्याथप तथा फर्म नवीकरण सञ्चालन जानकारी सेयर संरचना संशोधन उद्योगको नाम तथा उद्देश्य परिवर्तन लगायत सेवा समावेश गरिएको छ। त्यसै गरी विदेशी लगानी स्वीकृति व्यावसायिक भिसा सिफारिस रिप्याट्रिएसन टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट र सेयर खरिद सम्बन्धी सेवा कच्चा पदार्थ खपतको

सुरक्षा पदार्थ खपत मापदण्ड निर्धारण वार्षिक प्रगति विवरण छूट तथा सुविधा सिफारिश संस्था सामाजिक उत्तरदायित्व प्रारम्भिक वातावरणीय परीक्षण कार्य शर्त तथा संशोधन प्रारम्भिक वातावरणीय परीक्षण स्वीकृति सम्बन्धी सेवा पनि अनलाइनबाट उपलब्ध हुनेछ। नेपाली कांग्रेसका सभापति गगन थापाले कोशी र मधेश प्रदेशमा आगो जसले लगाएको भए पनि निभाउने काम पार्टीको भएको बताउनु भएको छ। पार्टीको तर्फबाट निर्वाचित कोशी र मधेश प्रदेशभर र पालिकाका जनप्रतिनिधिसँग आज भर्चुअल छलफलका क्रममा उहाँले यस्तो बताउनु भएको हो। उहाँले कांग्रेस सम्हाल्ने शक्ति भएकाले सहिष्णुता कायम रहने गरी काम गर्नुपर्ने जनप्रतिनिधिहरूलाई निर्देशन दिनुभएको छ। थापाले सामाजिक सञ्जालमा आउने सूचनाहरू पत्याएर धारणा नबनाउन पर्ने जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ। सार्वजनिक रूपमा आएका विषयवस्तुलाई भावनामा बगेर हेर्न नहुने भन्दै उहाँले तथ्य प्रमाण र विवेकका आधारमा हेर्नुपर्नेमा पनि जोड़ दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका 11 केन्द्रमा पूर्व निर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ। मधेश प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिवीले एमबीबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो। मधेश प्रदेशमा असहज अवस्था रहेकाले अर्को सूचना जानकारी नभएसम्म परीक्षा स्थगित गरेको त्रिवीका सहायक डीएनका भरत राईले जानकारी दिनुभएको छ। त्रिवीका अनुसार रामसो रूप रामसागर बहुमुखी क्याम्पस, जनकपुर सर्लाही क्याम्पस, मलङ्बा जनज्योति बहुमुखी क्याम्पस, लालबन्दी सूर्य नारायण सत्यनारायण मोर बैता यादव क्याम्पस, सिराहा जीएस मुराहरका बहुमुखी क्याम्पस लहान केन्द्रका परीक्षा स्थगित भएका छन्। यसै गरी महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज सप्तरी नेशनल पिपुल्स कलेज, कञ्चनपुर सप्तरी जनज्योति बहुमुखी क्याम्पस, चन्द्रगिरी चन्द्रनिगापुर रौतहट गौरीशंकर यादव रौतहट क्याम्पस, गौरव सिमरा कलेज बारा र छाकुराम बहुमुखी क्याम्पस वीरगंज केन्द्रका परीक्षा स्थगित गरिएको हो। नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गैराती ललितपुरको दापाखेलबाट पक्राउ गरेको हो। स्मार्ट सेल टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा भण्डारी पक्राउ परेका सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिनुभएको छ। सीआईबीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा भण्डारीमाथि छानबिन भइरहेको छ। दूरसंचार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न स्मार्ट सेलले 2070 साल वैशाखमा अनुमति पाएको थियो। यो तर अनुमति पत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमले लाइसेन्स स्वत रद्द भएको जनाएको छ। लाइसेन्स खारेजपछि स्मार्ट सेलको व्यवस्थापनका लागि सरकारले नियमावली बनाएर प्राधिकरण मार्फत नियन्त्रणमा लिने प्रक्रिया अगाडि बढ़ाएको थियो। भण्डारीको कार्यकालमा स्मार्ट सेलको सम्पत्ति गैर कानूनी रूपमा निलामी गरी सरकारी हक टुटाउन खोजिएको थियो। सुनसरीको दिवानगंजमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवाका परिवार र सरकारबीच सात बुझे सहमति भएको छ। घटनास्थल पुगेका गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो। सहमतिका अनुसार नेपाल सरकारले मृतक दुवै ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउनेछ। साथै दुवै परिवारलाई 10-10 लाख रूपियाँका दरले राहत उपलब्ध गराइने भएको छ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कार्यवाही अगाडि बढ़ाउने मृतकका परिवारका एक एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिशहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति पनि भएको छ। घटनामा ज्यान गुमाएका परिवार तथा गृह मन्त्रालयबीच गैराती सहमति भएको हो।
नेपाल रेलवे कम्पनी लिमिटेडले जयनगर जनकपुर भंगाह रेलखण्ड अन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाबाट कर्फ्यू आदेश जारी भएकाले यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रेलवे सेवाहरूको सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कम्पनीको केन्द्रीय कार्यालय जनकपुर धाम अनुसारले जनाएको छ। सूचनामा प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यू आदेशका आधारमा यो निर्णय गरिएको उल्लेख छ। नेपाल रेलवे कम्पनीले जयनगर जनकपुर भंगाह रेलखण्डमा हाल सञ्चालन हुँदै आएको सेवा कर्फ्यू कायम रहेसम्म सञ्चालन गर्न नसकिने सूचनामा उल्लेख छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। कुवेतमा भएको ड्रोन आक्रमणमा 13 थुम्का सुमकुमार तामाङको ज्यान गएको पुष्टि भएको छ। कुवेतमा रहेको नेपाली दूतावासले हिजो भएको ड्रोन आक्रमणमा गाड़ी चलाउने काम गर्दै आएका 13 थुम्का 44 वर्षीय सुमकुमारको ज्यान गएको पुष्टि भएको छ। दूतावासले घटनापछि दुःख व्यक्त गरी शव स्वदेश पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अगाडि बढ़ाएको पनि जनाएको छ। कुवेतमा रहेका सम्पूर्ण नेपालीलाई कुवेत सरकारले जारी गरेको सुरक्षा मापदण्डको पूर्ण पालना गर्न संयमित रहन तथा सुरक्षित ठाउँमा बस्न नेपाली राजदूतावासले आग्रह गरेको छ। र खबरको अन्त्यमा खेल खबर। निजी लगानीकर्ताहरूलाई आफ्ना प्रतियोगिताहरूको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने प्रतिवाद जनाउँदै फिफाले कसैले पनि फुटबल बिक्री गरिरहेको छैन भनेको छ। युरोपियली फुटबलको नियामक निकाय युईएफएले यो योजना अघि बढ़ेको खण्डमा विश्वकप बहिष्कार गर्ने हिजो निर्णय गरेको छ। उत्तर तथा मध्य अमेरिकामा फुटबलको नियम गर्ने र यस वर्षको विश्वकप आयोजना गरेको संस्था कुनकाकाफले आफ्ना 41 सदस्य संघहरूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अघि सारेको प्रस्तावलाई अस्वीकार गरेको जनाएको छ। फिफाले विश्व फुटबलको सञ्चालन गर्छ र इन्फान्टिनोको प्रस्ताव पारित हुनका लागि यसका 211 सदस्य मध्ये 106 समर्थन आवश्यक पर्नेछ। युईएफए र कुनकाकाफका सदस्यहरूको कुल मत संख्या 96 छ। फिफाले आज विज्ञप्ति निकालेर परामर्श प्रक्रिया गलत संचार माध्यमका समाचारहरूका कारण अवरूद्ध भएको दावी गरेको छ। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
4: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
2: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठोजोर रामेछाप

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभार्थीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 मा सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
4: आमा तिमीले त कस्तो नयाँ
1: नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848076803, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको आवाज हजुरको साथीहरू हजुरको रेडियो 102.1 मेगाहर्ज नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुचाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता आयो। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकै साथ सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.in का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेभेन 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आज चाहिँ शुक्रबारको बसाई। आजको बसाईमा तपाईँको आवाजमा हामी आधुनिक गीत सुन्नेछौ। तपाईँले आफूलाई जुन सहज लाग्छ त्यो गीत चाहिँ तपाईँले सुनाउन सक्नुहुनेछ र कार्यक्रममा सहभागिता जनाउनको लागि 0440 40 0026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि हामी प्राथमिकता दिनेछौ र कार्यक्रम अवधिभरि एकदमै मिठा गीत संगीतहरू बज्नेछ र यति बेला पनि हामी कार्यक्रमको शुरूआती तर्फ लाग्छौ। एउटा मिठो गीत रहेको छ, प्रमोद खरेलको आवाजमा रहेको गीत रहेको छ मनमा पर्यो चोट भन्ने छ र त्यसै गरी लिरिक्समा रहेको छ गौरव गिरी एलबी शर्मा रहेको छ र त्यसै गरी म्युजिकमा रहेको छ रोहित देउडा देउबा रहेको छ र त्यसै गरी हुनुहुन्छ म्युजिक एरेन्जरमा रहेको छ विश्वम आचार्य, रेकर्डिङमा रहेको छ सुरेश बिबिसी रहेको छ। सो गीत हामी कार्यक्रममा राख्छौ, त्यसपछि हामी तपाईँको आवाजमा मिठो गीत सुन्नलाई उपस्थित हुने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: किनै थियो त्यो बाध्यता स्वार्थी भावले बेरे प्रेम भावलाई के भनेर विश्वास गर्नु अब मैले भावनाको काँचुली त सर्पले चाहिँ फेर्यो ए भावनाको काँचुली त सर्पले चाहिँ फेर्यो
2: एक्सेप्ट गर्नुहोस् है। थ्याङ्क यू सो मच।

औलाद हुने औला गर्ने भेटिने दिन मेटिसके सँगै मर्ने बाँच्ने सपना मैले हजुर रेटिसके महँगो थियो माया तिम्रो किन्न सकिएन महँगो थियो माया तिम्रो किन्न सकिएन को हो आफ्नो को हो पराई।

0: તમે મનછુની ગીત મનમાં પર્યો છો એટલે પ્રબોધ ખરેલકો આવાજ ભરેકો સંગીત હામીલે કાર્યક્રમમાં રાખીસકેકા છો. अब भने पालो तपाईँको रहेको छ एकदमै मिठो गीत हामीलाई सुनाउनुहुन्छ भने आशा लिएका छौँ. यति बेला कोही साथी आइसक्यो है भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार, हेलो
1: हेलो.
0: कोही साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ, उहाँलाई विशेष धन्यवाद. साथी हुनुहुन्छ, फेरि पनि फोन लाग्छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ. र आजको समयमा तपाईँको आवाजमा हामी मिठो गीत सुन्नेछौँ र कार्यक्रम समय अवधिभरि पनि एकदमै मिठा रमाइला आधुनिक गीत गीतहरू चाहिँ तपाईँको माझमा राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौँ. यति बेला हुनुहुन्छ हामीलाई धेरै साथीहरूले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि सम्झना सन्देश पठाउनु भएको छ. हुनुहुन्छ साथी भुवन रावतजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्ते नमस्कार, म पनि सुन्दैछु कार्यक्रम, एकदमै राम्रो लाग्छ. दाङ घोराई 1900 सैकाको मान्छे आज चाहिँ भारतबाट यति बेला कार्यक्रम सुनिरहेको छु. सम्पूर्ण रेडियो प्रेमी मनहरूमा मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ उहाँले, विशेष धन्यवाद. यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार,
1: हेलो
0: हेलो. कोही साथी हुनुहुन्थ्यो, आज चाहिँ हाम्रो बिहानदेखि नै टेलिफोन सम्पर्कमा केही समस्या देखिएको छ र आज हामी साथीहरूसँग मिठो आवाजमा गीत सुन्न नपाए तापनि तपाईँले कार्यक्रम सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु. र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि सुनेर साथ दिनुहोला, आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ. यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार, उहाँको पनि फोन डिस्कनेक्ट भइसकेको छ. अब चाहिँ हामी फोन मार्फत कुराकानी नगरौँ जस्तो पनि लाग्यो, किनकि टेलिफोन सम्पर्कमा समस्या हो जस्तो लागेको छ. धेरै साथीहरूले प्रयास गर्नु भइसकेको छ, उहाँको फोन मार्फत हामीले कुराकानी गर्न सकिरहेका छैनौ. हुनुहुन्छ यति बेला सोना कन्जङवाजी हुनुहुन्छ, सेवाहरू नमस्कार, आज सम्झना आशिष. हजुर, म सोना कन्जङवा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु, हेर्दैछु यो बेला, मिठो माया सम्झना छ साथीहरू भन्दै हुनुहुन्छ. टिकाराम सुनवार, लेखक पान्तवा राई, सुस्थाने भुजेल आमा, देवान दिनेश देवान, त्यसै गरी सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनु गजमेर, सरस्वती खत्री, हिराबहादुर लकाई, लीलाराज तामाङ, अन्जान तोलुङ, पवित्र तामाङ, अनिता आर्याल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जना सापकोटा, सुनिता बेगा, सिर्जना युङहाङ, दिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज म, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, हिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रन्जु मगर, केशव सेन्चुरी, सन्तोष सिंह, मिन छेत्री, क्रिस रुङ्गा, नाइमत खड्गी, युक्तप्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, घायल अभिर्मान, देवेन किशोर रञ्जन, समीर स्वर्गीय किरात, आरजी जीवन चामलिङ राई, बेलिया चामी, मिनागी सिंह, रत्न शमशेर थापा, सुनिता युङ, मिकुलुङ, सबै सबैलाई भन्नुभएको छ. सोना कन्दुङवाजीलाई पनि विशेष धन्यवाद. त्यसै गरी हुनुहुन्छ अर्को साथी टेक बहादुर पुमाजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, सञ्चालिका सम्झनाजी नमस्कार है, गुड आफ्टरनुन, सुन्दैछु उदयपुर चौधरी नगरपालिका बेल्टा टाइट टोल चोकबाट फेसबुक लाइभमा हजुरको रेडियो 102.1 MHz भन्दै हुनुहुन्छ. अमिनाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ. र टेकु छेत्रीजी हुनुहुन्छ, हजुर नमस्कार है, गुड आफ्टरनुन, फेरि खाने दिनको शुभकामना सहित सुन्दैछु है तनहु बाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद. र त्यसै गरी हुनुहुन्छ अर्को साथी सुस्मिता लिम्बुजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद. र त्यसै गरी धन श्रेष्ठजी हुनुहुन्छ, उहाँले पनि दर्शन नमस्कार है सिस्टर भन्दै हुनुहुन्छ, दर्शन नमस्ते हजुरलाई पनि. र त्यसै गरी संगीता लामा संगीतजी हुनुहुन्छ, दिदी नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. त्यसै गरी हुनुहुन्छ अर्को साथी मगर कोशिशजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हेलो सिस नमस्ते नमस्कार, मिजोर म चाहिँ पाँचसर फालेलुङबाट चाहिँ सुन्दैछु है, मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद. र त्यसै गरी हिरा बहादुर लकाईजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्कार सेस, म पनि कार्यक्रम सुन्दैछु बुटोलबाट, यताको मौसम सफा छ, घाम मजाले लागिरहेको छ भन्ने हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी अप्सरा खड्काजी हुनुहुन्छ। दिदी नमस्कार, है म पनि प्रोग्राम सुन्दैछु रामेछापको नामरी घर भइहाल्छ काठमाडौँबाट। अप्सरा खड्का हो, मिस यु अल भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी अधुरो अर्जुनजी हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो दर्शन नमस्ते है। उहाँको कम्युनिटी भाषण हुँदैछ होइन, हुनुहुन्छ लेख्नु भएको छ, हेलो दर्शन नमस्ते नमस्कार हजुर सन्चै हुनुहुन्छ भन्नुभएको छ। म एकदम सन्चै आरामको सलै छु, हजुरले पनि सन्चै छ भन्ने आशा लिएका छौँ। म पनि सुन्दैछु है, पाँच सर भए घर भए हाल चाहिँ सात समुद्र पारीको देश साउदीदेखि सुनिरहेको छु है। त सबैलाई मिठो माया सम्झना छ है मेरो मित्रहरू भन्नुभएको छ। स्पेसली हुनुहुन्छ मेरो जीवन साथी प्रमिला कुलुङटाई, सन्तोष देवान, केदार दाहाल लगायत सम्पूर्ण मेरो घर परिवार आदि सम्पूर्णका लागि भन्ने हुनुहुन्छ। हजुर अर्जुनजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी शेर बोहरा चाहिँ हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु है कार्यक्रम बझाङको मान्छे हाल चाहिँ भारतको केदारनाथबाट भन्दै हुनुहुन्छ। र त्यसै गरी हस्त आले मगरजी हुनुहुन्छ, हेलो नमस्ते सम्झना सबैमा छ है भन्दै हुनुहुन्छ। श्रीधरजी हुनुहुन्छ अर्को साथी, नमस्ते दिदी, म श्रीधर पौडेलो इन्डिया नेपाल अर्घ खाँचीबाट चाहिँ सुन्दैछु, मिस यु अल भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र आजको बसाइमा तपाईँले पठाउनुभएका सन्देशहरू वाचन भइराखेको छ र तपाईँले पनि सुन्दै हुनुहुन्छ होला भन्ने आशा लिएका छौँ। र आज चाहिँ हाम्रो टेलिफोन सम्पर्कमा समस्याको कारणले गर्दाखेरि तपाईँसँग चाहिँ कुराकानी गर्न सकिरहेका छैनौँ, तपाईँको मिठो आवाजमा हामी गीत सुन्न सकिरहेका छैनौँ। तर पनि केही छैन, अर्को बसाइमा हामीलाई पक्कै पनि सुनाउनुहुनेछ भन्दै यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौँ। त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौँ, विश्रामपछि फेरि आउनेछौँ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
5: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
4: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
7: ए, रामबाबु पो आउनु भएछ। के हुनु नि बाबु, दाई विदेश जाने रे? खै, नेपालमा केही भएन?
8: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन। हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने। उफ, म त दिक्क भइसके।
6: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै, मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न। मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
8: ए हो र भन्या, अनि फाइदा होला र है?
6: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ। मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली 20 बजारमै लोड गरे पनि भयो।
8: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दिए त।
6: एकैछिन है त, म हेरिहाले। ल टिप्नुहोस् त, 9540404239।
8: कति रे? 9540 अनि
6: 9540404239। फोन नम्बर चाहिँ 048-540-239।
8: 048-540-239।
9: हेलो, विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौँ?
8: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
9: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
6: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
10: विराज किसानको साथी।
4: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
5: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
4: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
5: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखु र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
11: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
11: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्फे फलम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
11: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
11: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
5: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
1: स्तनपानलाई प्राथमिकता दिउँ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

मिठो गीत तिमी फुल्यौ कतै अब फुले कतै भन्ने एकदमै मिठो गीत रहेको थियो स्वागत मानवीय रहेको छ सुकिता हामीले कार्यक्रममा राखिसकेका छौँ अब त्यो भने कार्यक्रमको समय अवधि पनि सकिन लागिसकेको छ आजको समयमा तपाईँको मिठो आवाजमा हामी गीत सुन्न सकेनौ र कार्यक्रममा सहभागिता जनाउने प्रयास पनि धेरैले गर्नुभएको थियो र उहाँसँग हामी कुराकानी गर्न सकेनौ अब चाहिँ हामी छुट्टिनु पनि पर्ने हुन्छ र तपाईँले पठाउनुभएका सन्देशहरूलाई वाचन गर्नेछु यति बेला भने बाबुराम मगर्जी हुनुहुन्छ दिदी नमस्ते नमस्कार है म बाबुराम मगर कलडुङ्गा पोकली घर भइहाल चाहिँ साउदी अरेबिया रियादबाट चाहिँ कार्यक्रम सुन्दैछु सबैलाई मिठो माया सम्झना छ भन्ने हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी बिर्जे हाङ्लुमुजी हुनुहुन्छ हेलो हजुर नमस्कार सेवा रोई केही साथीहरूलाई चाहिँ अब बस्ने गीत मार्फत सम्झनु पर्दा देखिन्द्र आसन लिम्ब तारा शङ्कर मलाई भन्दै मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुटिन्छु भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी हुनुहुन्छ राई सफल आयुषी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ हेलो दर्शन हजुर नमस्कार राई म पनि प्रोग्राम सुन्दैछु पूर्वेले अन्जान आयुष भन्नुभएको छ र नेपाल घर है तेह्रथुमबाट चाहिँ कार्यक्रम तेह्रथुम घर भइहाल्छ युबाट चाहिँ कार्यक्रम सुन्दैछु मिस यु अल भन्नुभएको छ र सफल आयुषीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि मैले वाचन गरिसकेको छु अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ यति दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो र फेसबुक पेजबाट आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउनुभयो सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा अवधि बढ बजेका मिठा र माइला आधुनिक गीतका सर्जक श्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनमा रहेर यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को पनि मिठो गीत छोड्दै आजको साय रोजाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुत सम्झना कर्गी पनि बिताउन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ, स्मार्ट टेलिकम सँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा अनुसन्धान चल्दै। महत्वपूर्ण जलमार्गहरू सुरक्षित गर्न समुद्री रक्षा गठबन्धन गर्ने 14 देशको घोषणा, साउदी अरबले संस्थापक राष्ट्रका रूपमा काम गर्ने। र आफ्ना प्रतियोगिताको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने फिफाको अडान। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मधेसबाट प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेताहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सुनसरी लगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको छलफलमा डाक्टर सीके राउत, महन्त ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समी मिया अन्सारी, प्रभु शाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी हुनुभएको थियो। छलफलमा सहभागी नेताहरू ले प्रधानमन्त्रीलाई यस्तो कुराकानी र छलफल 2-3 दिन अघि नै गरी आवश्यक सम्बोधन गरिएको भए यो अवस्था हुँदैनथ्यो भनेको बताएका छन्। आज बिहान मात्रै पीड़ित र सरकारबीच सम्झौता भएको छ। मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्झौतालाई रद्दीको टोकरीमा नफाल्न पनि सुझाव दिएका छन्। सुनसरी घटनाको छानबिनका लागि गठित समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने प्रधानमन्त्री शाहले छलफलको क्रममा प्रतिबद्धता समेत जनाउनु भएको छ। यसैबीच अहिले प्रधानमन्त्री बालेन्द्र शाहले राई तथा मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भइरहेको छलफल त्यस क्षेत्रमा भएका पछिल्लो घटना र उत्पन्न अवस्थामा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गर्नुभएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा लामिछानेले मौलाना नरूल हुसेन र मौलाना मोहम्मद खलिदसँग छलफल गर्नुभएको हो। त्यस्तै उहाँले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज भुइँयालसँग पनि छलफल गर्नुभएको छ। धार्मिक क्षेत्रका अगुवासँग वहाँले सुनसरी र सिरा लगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावको लागि अपील गर्न आग्रह गर्नुभएको छ। भेटपछि संयुक्त विज्ञप्ति निकालेर धार्मिक अगुवाहरूले पनि संयम रहन, सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा संलग्न नहुन संयुक्त रूपमा अपील गर्नुभएको छ। सुनसरीको देवाङगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको विषयलाई लिएर आज विभिन्न जिल्लामा सद्भाव र्याली समेत निकालिएको छ। धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले सद्भाव र्याली गरिएको हो। नेपाल सरकारले पाकिस्तानको ब्रोडपिकमा सम्पर्कविहीन आरोहीको खोजी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। पाकिस्तानको काराकोरम हिम श्रृंखलामा अवस्थित 8,047 मिटर अग्लो ब्रोडपिक आरोहणको क्रममा हिम पहिरोमा परि नेपाली सहित विभिन्न देशका पर्वतारोही सम्पर्कविहीन भएको घटनाप्रति संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुःख व्यक्त गर्दै खोजीमा जुट्न आग्रह गरेको हो। पर्यटन विभागले विज्ञप्ति निकालेर हिजोको हिम पहिरोमा नेपाली आरोही निर्मल पूर्जा निम्स दाई सहित पूर्वा बहादुर गुरूङ युक्त किली पेम्बा शेर्पा किलु, निमा शेर्पा, नुवाङ थिङ्कु शेर्पा र ग्यालु शेर्पा सम्पर्कविहीन रहेको जनाएको छ। 6 जना नेपाली सहित 10 जनाको अवस्था थाहा हुन सकेको छैन। यद्यपि हिम पहिरो क्षेत्रमा 4 जनाको शव भेटिएको पछिल्लो विवरण छ। भेटिएका शवको

0: पाकिस्तान हुन सकेको छैन। खोज तथा उद्धारका लागि पाकिस्तानमा रहेको नेपाली दूतावास मार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको पर्यटन विभागले जनाएको छ। साथै खोज तथा उद्धार कार्य सम्बन्धी आधिकारिक जानकारीका लागि सम्बन्धित निकायबाट जारी सूचनामा मात्र विश्वास गर्न पनि विभागले अनुरोध गरेको छ। ब्रोड पीक विश्वको 12 अग्लो हिमाल हो। हिजो त्यहाँ हिमपहिरो गएको थियो। निर्मल पूर्जाले यसअघि सन् 2019 ब्रोड पीक सहित 14 हिमालको 6.5 महिनाभित्र आरोहण गर्नुभएको थियो। कुवेतमा भएको ड्रोन आक्रमणमा 13 थुमका सोमकुमार तामाङको ज्यान गएको पुष्टि भएको छ। कुवेतमा रहेको नेपाली दूतावासले हिजो भएको ड्रोन आक्रमणमा गाड़ी चलाउने काम गर्दै आएका 13 थुमका 44 वर्षीय सोमकुमारको ज्यान गएको पुष्टि गरेको हो। दूतावासले घटनाप्रति दुःख व्यक्त गरी शव स्वदेश पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ़ाएको पनि जनाएको छ। कुवेतमा रहेका सम्पूर्ण नेपालीलाई कुवेत सरकारले जारी गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गर्न संयमित रहन तथा सुरक्षित ठाउँमा बस्न नेपाली दूतावासले आग्रह पनि गरेको छ। नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गैराती ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो। स्मार्ट सेल अर्थात स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा भण्डारी पक्राउ परेका ब्यूरोका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिनुभयो। सीआईबीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा भण्डारीमाथि आवश्यक छानबिन भइरहेको छ। दूरसंचार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न स्मार्ट सेलले 2070 साल वैशाखमा अनुमति पाएको थियो, तर अनुमति पत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वत रद्द भएको थियो। लाइसेन्स खारेजीपछि स्मार्ट सेलको व्यवस्थापनका लागि सरकारले नियमावली बनाएर प्राधिकरण मार्फत नियन्त्रणमा लिने प्रक्रिया अघि बढ़ाएको थियो। भण्डारीको कार्यकालमा स्मार्ट सेलको सम्पत्ति गैर कानूनी रूपमा लिलामी गरी सरकारी हक टुटाउन खोजिएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको दावी गरेको छ। 81 भरी सिलिण्डरको माग बढ़दा बजार केही असहज बनेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले उज्यालोसँग बताउनुभयो। उहाँका अनुसार आधा सिलिण्डर ग्यास वितरण हुँदा उपभोक्ताले त्यति धेरै खोजी नगरेका तर गएको असार 31 गते यता पुनः भरी सिलिण्डर बजारमा पठाउन थालेपछि धेरै उपभोक्ताले एकै धेरै पटक सिलिण्डर साट्न थालेका छन्। त्यसले बजारमा अस्थायी दबाव सिर्जना गरेको निगमको दावी छ। गएको चैत 29 गतेदेखि आधा सिलिण्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपत केही घटेको थियो। अहिले फेरि 14.2 केजीको भरि सिलिण्डर वितरण शुरू भएपछि खाली सिलिण्डर साट्नेहरूको लाइन बढ़ेको छ। निगमले विक्रेतालाई नियमित ग्राहकभन्दा तत्काल आवश्यक परेका उपभोक्तालाई प्राथमिकता दिन आग्रह गरेको छ। साथै उपभोक्तालाई आवश्यकता भन्दा धेरै ग्यासको भण्डारण नगर्न र आफ्नो पालो कुर्न पनि आग्रह गरेको छ। आपूर्तिमा कुनै समस्या नरहेको भन्दै निगमले हल्लाकापछि नलाग्न अनुरोध गरेको छ। निगमका अनुसार हिजोसम्म झण्डै 25 देखि 26 हजार मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको छ। भारतीय आयल निगमबाट दैनिक 100 भन्दा बढ़ी बुलेट लोड भइरहेका छन् भने त्यत्तिकै संख्यामा विभिन्न नाकाबाट ग्यास पनि भित्रिरहेको छ। अब विदेशको खबर। साउदी अरब सहित 14 देशले महत्वपूर्ण जलमार्गमा आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न एक रक्षात्मक नौसेना गठबन्धन स्थापना गर्ने घोषणा गरेका छन्। बाब एल मन्डेव स्ट्रेट, लाल सागर र एडनको खाड़ी लगायत महत्वपूर्ण जलमार्गमा रक्षा गठबन्धन गर्न उनीहरू सहमत भएका समाचार संस्था एएनआईले जनाएको छ। साउदी अरब विरूद्ध नौसैनिक नाकाबन्दी गर्दै इरान समर्थित हुथी मिलिसियाले निरन्तर समुद्री अवरोध गर्दै आएको छ। स्ट्रेट अफ हर्मुजमा तनावका कारण उत्पन्न पारवहन अवरोधका कारण सुरक्षा खतरा बढ़ेपछि विश्वव्यापी ऊर्जा सुरक्षाको डर बढ़ेको छ। यो गठबन्धनमा साउदी अरब सहित कुवेत, बहराइन, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन, यमन, बंगलादेश, नाइजेरिया, सुडान, जिबुटी र सोमालिया रहेका छन्। यो सम्झौतालाई रियादमा आयोजित सैन्य सम्मेलनमा औपचारिक रूप दिइएको थियो, जसमा युरोपेली संघका प्रतिनिधिहरूसँगै 43 देशका रक्षा प्रमुख र प्रतिनिधि भेला भएका थिए। साउदी अरबले संस्थापक राष्ट्रका रूपमा काम गर्ने र आफ्नो क्षेत्रमा केन्द्रीय मुख्यालय स्थापना गर्ने तयारी भएको जनाएको छ। प्रस्तावित संगठनात्मक ढाँचाले संयुक्त कमाण्ड संरचना, परिचालन नियन्त्रण केन्द्र र गठबन्धन प्रयासहरूलाई समन्वय गर्न सचिवालय स्थापना गर्ने उल्लेख छ। अब खेल खबर। निजी लगानीकर्ताहरूलाई आफ्ना प्रतियोगिताहरूको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने अडानसहित फिफाले कसैले पनि फुटबल बिक्री गरिरहेको छैन भनेको छ। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले यो योजना अघि बढ़ेको खण्डमा विश्वकप बहिष्कार गर्ने हिजो निर्णय गरेको छ। उत्तर तथा मध्य अमेरिकामा फुटबलको नियमन गर्ने र यस वर्षको फिफा विश्वकप आयोजना गरेको संस्था कोन्काकाफले आफ्ना 41 सदस्य राष्ट्रहरूले सदस्य संघहरूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अघि सारेको प्रस्तावलाई अस्वीकार गरेको जनाएको छ। फिफाले विश्व फुटबलको सञ्चालन गर्छ र इन्फान्टिनोको प्रस्ताव पारित हुनका लागि यसका 211 सदस्य मध्ये 106 समर्थन आवश्यक पर्नेछ। यूईएफए र कोन्काकाफका सदस्यहरूको कुलमत संख्या 96 छ। फिफाले आज विज्ञप्ति निकालेर परामर्श प्रक्रिया गलत संचार माध्यमका समाचारहरूका कारण अवरूद्ध भएको दावी गरेको छ। फिफाले विश्वकप लगायत आफ्ना मुख्य प्रतियोगिताहरू सञ्चालन गर्न एउटा व्यावसायिक सहायक कम्पनी स्थापना गर्न प्रस्ताव गरेको छ र बाह्य लगानीकर्ताहरूले यसमा हिस्सेदारी खरिद गर्न सक्नेछन्। चारभन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरी घटनाबारे छानबिन समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने प्रधानमन्त्रीको प्रतिबद्धता। रासोपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल। पाकिस्तानको बुरोड पीकमा सम्पर्क बिना आरोहीको खोजीमा जुट्न सम्बन्धित निकायलाई आग्रह। कुवेतमा भएको ड्रोन आक्रमणमा 13 थुम्का सोमकुमारको ज्यान गएको पुष्टि। दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ। स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा अनुसन्धान चल्दै। महत्वपूर्ण जलमार्गहरू सुरक्षित गर्न समुद्री रक्षा गठबन्धन गर्ने 14 देशको घोषणा। साउदी अरबले संस्थापक राष्ट्रका रूपमा काम गर्ने र आफ्ना प्रतियोगिताको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने फिफाको अडान।
6: हजुरको रेडियो 102.1 मेगा।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
8: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
9: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
10: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864417188।
9: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
10: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
8: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू,
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
8: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
7: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
8: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
7: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
8: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
7: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
11: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
12: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
8: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
8: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
7: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
7: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 0485-45562, 0492-4211-30 सम्पर्क गर्न सकिनेछ।
8: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
7: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
8: जन्मेको 1 घण्टाभित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
7: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
8: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
8: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
8: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
13: हजुरको रेडियो 102

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटित?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 1 को कार्यालय, गोठगाउँ, रामेछाप।
7: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
8: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
7: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98545-75-65, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
9: हे माता, मेरो छोरालाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
10: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
9: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
10: त्यसो भए ध्यान दिएर सुन्ने।
11: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
10: सुन्नु भए त
9: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
6: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
5: स्तनपानलाई प्राथमिकता दिउँ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखुतामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
12: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
12: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
12: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना:
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
6: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
5: स्तनपानलाई प्राथमिकता दिउँ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
6: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
12: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
5: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
12: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
5: आउनुहोस् पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
12: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
0: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू:
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0848541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ, दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।

नमस्कार, हजुरको रेडियो 102.1 MHz को अपराह 4 बजे रामेसाब अनि रामेसाब आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेसाब खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली नगर अस्पतालले एक वर्षको अवधिमा रामेछापमै सबैभन्दा बढ़ी बिरामीहरूको स्वास्थ्य परीक्षण तथा उपचार प्रदान गरेको छ। यति धेरै बिरामीको उपचार रामेछापका अन्य स्वास्थ्य संस्थामा भएको छैन। गएको 2082 सालको एक वर्षको अवधिमा उक्त अस्पतालले 61,698 जना बिरामीको स्वास्थ्य परीक्षण तथा उपचार गरेको छ। अस्पतालमा पुग्ने आकस्मिक र अन्य बिरामीलाई अस्पतालले स्वास्थ्य परीक्षणको साथै प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, आँखा, दाँत, फिजियोथेरापी लगायतका सेवा समेत प्रवाह गरेको थियो। यो अस्पतालमा केही जटिल शल्यक्रिया समेत भएका थिए। अस्पतालको तथ्याङ्कमा सबैभन्दा बढ़ी बिरामी पहिलो त्रैमासिक अवधिमा अस्पताल पुगेका थिए। 2082 वैशाखदेखि असारसम्म अस्पतालमा 16,724 जना बिरामी पुगेकोमा 459 जनालाई भर्ना गरेर उपचार गरिएको थियो। त्यसै गरी दोस्रो चौमासिक अवधिमा 13,721 जना बिरामी उपचारको लागि अस्पताल पुगेका थिए। तीमध्ये 287 जनालाई भर्ना गरेर उपचार गरिएको अस्पतालले जनाएको छ। अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर केशव सिंह धामीका अनुसार गत वर्षको तेस्रो चौमासिक अवधिमा मन्थली अस्पतालमा पुगेका कुल 15,301 जना बिरामीमध्ये 276 जनालाई अस्पतालले भर्ना गरेर उपचार गरेको थियो भने सोही वर्षको चौथो त्रैमासिक अवधिमा अस्पताल पुग्ने 15,922 जना बिरामीमध्ये 370 जनालाई भर्ना गरेर उपचार गरेर घर पठाइएको थियो। अस्पतालका अनुसार एक वर्षको अवधिमा मन्थली अस्पतालमा आकस्मिक उपचारको सेवा लिने बिरामीको संख्या 5,318 रहेको छ। अस्पतालमा पुग्ने बिरामीहरूमा सबैभन्दा बढ़ी महिलाहरू रहेका छन्। कुखुरा किन्न गएका एक पुरूषले महिलामाथि कुटपिट गरेर घाइते बनाएर फरार भएका छन्। रामेछापको लिखु तामाकोशी गाउँपालिका 7 तिलबुङका 31 वर्षीय हर्कनारायण श्रेष्ठले स्थानीय 56 वर्षीय तोकमाया श्रेष्ठलाई कुटपिट गरेर धकेलेर लडाएर फरार भएका छन्। तोकमाया लडेर गम्भीर घाइते भएपछि उनको परिवारले तत्काल घटनास्थलबाट उद्धार गरेर उपचारको लागि मन्थली अस्पतालमा भर्ना गरेको थियो। उनको टाउको ठोकिएको ठाउँमा सुन्निएको र टाउको भित्र भागमा समस्या देखिएकोले थप उपचारको लागि काठमाडौँ रिफर गरिएको मन्थली अस्पतालले जनाएको छ। उक्त घटनापछि फरार रहेका हर्क नारायणको खोजीका लागि प्रहरी परिचालन भएको पनि प्रहरी चौकी खिम्तीका प्रहरी सहायक निरीक्षक भोला काजी तामाङले जानकारी दिनुभएको छ। उहाँका अनुसार बिहिबार दिउँसो हर्क नारायण कुखुरा किन्न स्थानीय गंगा नारायण श्रेष्ठको घरमा पुगेका थिए। कुखुरा किन्ने क्रममा एक आपसमा भनाभन हुँदा अकस्मात हर्क नारायणले गंगा नारायणमाथि हातपात गर्न थालेपछि छुट्याउन पुगेकी गंगा नारायणकी श्रीमती तोकमायालाई हर्क नारायणले कुटेर धकलिदिँदा उहाँ भुइँमा बजारिन पुग्नु भएको थियो। सिन्धुलीको कमलामाई नगरपालिका 5 रातमाटा डाँडास्थित कालिका सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको ग्रीन पार्क संरक्षण र व्यवस्थापनको अभावमा अपेक्षित रूपमा सञ्चालन हुन सकेको छैन। करिब 20 लाख रूपियाँको लागतमा निर्माण गरिएको उक्त पार्क अहिले नियमित हेरचाह, मर्मत सम्भार र व्यवस्थापनको कमीका कारण क्रमशः आकर्षण गुमाउँदै गएको स्थानीयले बताएका छन्। आर्थिक वर्ष 2082-83 बागमती प्रदेश सरकारको बजेटबाट डिभिजन वन कार्यालय सिन्धुली मार्फत कालिका सामुदायिक वन उपभोक्ता समितिले पार्क निर्माण गरेको थियो। आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको पार्कमा केही भौतिक संरचनामा क्षति पुगेको छ भने नियमित सरसफाई र फोहोर व्यवस्थापनको अभावले पार्कको सौन्दर्य समेत प्रभावित भएको छ। सन्धोलीको दुधौली नगरपालिका 10 रातमाटेको पोखरीमा डुबेर 9 वर्षीय बालकको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ। घरबाट हराएका बालकलाई खोजी गर्ने क्रममा पोखरीको किनारमा उनका कपडा र चप्पल भेटिएपछि खोजतलाश गर्दा उनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो। उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

अनुसार बिहिबार दिउँसो करिब 31 बजेको समयमा दुधौली नगरपालिका 10 रात मटेका चन्द्रबहादुर लोपचनका छोरा सरगम लोपचन तामाङ घरबाट हराएका थिए। बालक नभेटिएपछि आफन्तहरूले खोजी गर्ने क्रममा घरदेखि करिब 7-8 मिटर दक्षिणतर्फ रहेको जंगल क्षेत्रमा रहेको पोखरीको किनारमा उनले लगाएको चप्पल टीशर्ट र हाफ प्याण्ट फेला परेको थियो। उक्त घटनाबारे सोही वडाका वडाध्यक्षले राति 11:40 बजे टेलिफोन मार्फत प्रहरी चौकी दुधौलीलाई जानकारी गराएका थिए। प्रहरी टोलीले पोखरीमा खोजी गर्दा बालकलाई अचेत अवस्थामा फेला पारेको थियो। अचेत अवस्थामा भेटिएका सरगमलाई तत्काल उपचारको लागि दुधौली नगर अस्पताल सिर्थोली पठाइएको थियो। अस्पतालमा शुक्रबार बिहान करिब 1:25 बजे पुर्याइएको बालकलाई उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। सिन्धुलीको मरिन गाउँपालिका 2 धर्मथलीमा बाख्रा धान खेतमा पसेको विषयमा उत्पन्न विवाद खुकुरी प्रहारसम्म पुगेको छ। घटनामा स्थानीय 29 वर्षीय सुरेश थिङ घाइते भएका छन्। खुकुरी प्रहार गरेको आरोप लागेका सोही ठाउँका 34-35 वर्षीय गणबहादुर थिङ भन्ने घटनापछि फरार रहेको बागमती प्रदेश प्रहरी कार्यालय टौणाले जनाएको छ। प्रदेश प्रहरी विवरण अनुसार बिहिबार साँझ करिब 7 बजे संग्राम थिङका छोरा सुरेश र जमान सिंह थिङका छोरा गणबहादुर बीच विवाद भएको थियो। सुरेशको बाख्रा गणबहादुरको धान खेतमा पसेपछि शुरू भएको भनाभन झै झगडामा परिणत भएको र त्यसक्रममा गणबहादुरले सुरेशको बायाँ छातीमा खुकुरी प्रहार गरेको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ। ओखलढुङ्गाको खिचदेम्बा गाउँपालिकाले काठमाडौँमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गर्दै 3 दिने एकीकृत सेवा शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवाहरू काठमाडौँमै उपलब्ध गराउने उद्देश्यका साथ शिविर आयोजना गर्न लागेको छ। गाउँ कार्यपालिकाको साउन 13 गते बसेको बैठकले साउन 25, 26 र 27 गते काठमाडौँको जोरपाट स्थित शेर्पा पार्टी प्यालेसमा शिविर सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीना गिरीले जानकारी दिनुभएको छ। ओखलढुङ्गाको खिचदेम्बा गाउँपालिका 9 पातले स्थित जंगलमा लोपनमुख रेड पाण्डा हाब्रेको पहिलो पटक भिडियोमा कैद भएको छ। यससँगै उक्त क्षेत्रमा रेड पाण्डा रहेको पुष्टि भएको छ। स्थानीय फुरी शेर्पाले जंगलमा देखेको रेड पाण्डाको भिडियो खिच्न सफल हुनुभएको हो। यसअघि सो क्षेत्रमा रेड पाण्डाको दिशा फेला परेपछि यसको बसोबास रहेको अनुमान गरिए पनि प्रत्यक्ष रूपमा देखिएको वा भिडियोमा कैद भएको यो पहिलो पटक हो। खिचदेम्बा गाउँपालिका 9 वडाध्यक्ष गमाङ फुरी शेर्पाले पातले क्षेत्रमा रेड पाण्डा देखिएको पुष्टि गर्नुभएको छ। घरेलु तथा साना उद्योग कार्यालय ओखलढुङ्गाले आर्थिक वर्ष 2082-83 उद्योग तथा वाणिज्य सम्बन्धी सेवा प्रभावमा मार्फत 16 लाख भन्दा बढ़ी राजस्व संकलन गरेको छ। कार्यालयले उद्योग दर्ता नवीकरण लगत कट्टा नामसारी प्रतिलिपि उद्देश्य थप ठाउँसारी लगायतका प्रशासनिक सेवा उपलब्ध गराउँदै कुल 16,54,200 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। कार्यालयका सूचना अधिकारी रविन्द्र राईका अनुसार गत आर्थिक वर्षमा उद्योग र वाणिज्य क्षेत्रका सेवाग्राहीलाई नियमित सेवा प्रदान गर्दै राजस्व संकलन गरिएको छ। अवस्थ हजुरको रेडियो 102.1 MHz तामाकपोसी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेसाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
4: नवीकरणका लागि आवश्यक कागजातहरू
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
5: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप
4: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो
5: जन्मेको 1 घण्टाभित्रै स्तनपान शुरू गरौं पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ
4: स्तनपानलाई प्राथमिकता दिउँ दिगो सहयोग प्रणाली निर्माण गरौं
5: विश्व स्तनपान सप्ताह 2026 अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश
6: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
7: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
6: हुर्केकै गिरिराज चल्ला 150
7: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
8: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
7: विराज किसानको साथी
8: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
7: प्रोप्राइटर जय मानन्दर फोन 0848-540-239 0848-540-533 र 98-540-40-239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँघरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
10: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यहीँ गए त भइगयो नि मिठो पनि सस्तो पनि
11: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
10: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98-41-82-96-10
4: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
5: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
4: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
5: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
9: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
9: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
9: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
9: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
9: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
10: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
10: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
10: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
10: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
5: गोकुलगुङ्गा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
12: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
13: ओ, प्रकाश कपूर।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
4: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
3: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
7: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलुञ्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाइ जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
9: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
9: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
10: क्वालिटीमा नम्बर वान, दाममा सबैभन्दा कम।
11: ओ, प्रकाश कपूर।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाउ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाउ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
5: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
3: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु? दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
4: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन। हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
2: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
4: ए हो र भन्या, अनि फाइदा होला र है?
2: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली 20 बजारमै लोड गरे पनि भयो।
4: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
2: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त, 98540-40239।
4: कति रे? 98540 अनि
2: 98540-40239। फोन नम्बर चाहिँ 048-540-239।
4: 048-540-239।
5: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
4: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
5: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
2: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
6: विराज किसानको साथी।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: उडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
7: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
8: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
9: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
7: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
9: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
10: आया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आया
11: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
10: ए हो र?
11: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
12: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
11: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामे छ।
13: साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
14: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
13: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
15: हजुर, रामेसाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
14: प्रोपाइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03, रामेसाप मिटसप एन्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाउ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाउ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2013

0: सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475946 98692695998।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि गोलमजुर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
0: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमा

0: को दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
0: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठोजोर रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9844-0921-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
0: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
0: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तर देशमा समय छैन, नगरपालिकाले के गर्ने, चिसोले के गर्ने,
2: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हटदाम बस्यो, त्यति बस्ने
1: त्यसको भाउ छ। त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै खेलेको
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
5: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ। एउटा कालो गोदारी आलुको बिउ भनिन्छ, 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: कृषि दोकानमा म आबद्ध छु। टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु, 2 रुपियाँ टमाटरमा ल्याएर वजन गर्ने मेरो काम त छु। किसानमाथि बजेट ल्याउनु पर्दैन देख्नु, किसान उर्वर नलागु देख्नुको लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।
7: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सागपदा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz शंखुवा सभा रेडियो लालीगुराँस 105.2 MHz धनकुटा रेडियो खबरपालिका 88.7 MHz धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा रेडियो बैतेश्वर 94.5 MHz ऐना पोखरी दोलखा रेडियो हिमाली 101.7 MHz दोलखा रेडियो रामेछाप 95.8 MHz रामेछाप हजुरको रेडियो 102.1 MHz रामेछाप रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 MHz कोशीपारी काभ्रे रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 MHz धादिङ रेडियो चिम्टेश्वर 90.9 MHz विदुर नुवाकोट रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 MHz काउसती नवलपुर रेडियो काउसती 102.6 MHz काउसती नवलपुर दाउन्नी एफएम 103.4 MHz बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची भेरी एफएम 105.4 MHz नेपालगंज बाँके रेडियो डोटी 98.5 MHz डोटी रेडियो रामारसन 92 MHz अछाम रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला रेडियो प्रभु 102.6 MHz कञ्चनपुर रेडियो बुङ्गल 98.3 MHz बझाङ सौगात एफएम 103.6 MHz बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृङ्खलामा चाहिँ पछिल्लो समयमा चाहिँ हामी सबैले अत्यधिक मात्रामा प्रयोग गरेका कुराहरू अर्थात् डिजिटल कृषि र पछिल्लो समयमा सहर केन्द्रित र गाउँमा समेत डिजिटल कृषिले चाहिँ वर्चस्व कायम गर्दैछ र विशेष गरी पछिल्लो समयमा चाहिँ बजारीकरणको डिजिटल प्लेटफर्म पनि एउटा बलियो माध्यम बन्दैछ। धेरैले चाहिँ यसै माध्यमबाट चाहिँ कृषिका समेत सामानहरू खरिद गरेको अवस्था पनि छ र किसानहरूले सिधा उपभोक्तासम्म पुर्याएको अवस्था पनि छ र हामीले यो विषयमा रैथाने हाट बजारसँग सम्बन्धित विषयमा पनि हामी पक्कै पनि कुराकानी गरेका थियौँ भने आजको श्रृङ्खलामा चाहिँ पछिल्लो समयमा विभिन्न डिजिटल अनलाइन प्लेटफर्म मार्फत बिक्री गर्न खोजिएका चिजहरू चाहिँ विशेष गरी यो क्षेत्रको एउटा सम्भाव्यताका कुराहरू त्यसै गरी केही चुनौती पनि हुन सक्छन् किनकि हाम्रा उपभोक्ताहरू यस्ता छन् कि आफ्नै आँखाले आफ्नै हातले छामेर खरिद गर्ने खालको एउटा बानी पनि छ। यसलाई चाहिँ चेन्ज गर्नको लागि अथवा यो ब्रान्डिङ प्रशोधनमा चाहिँ हामी के कस्ता कुराहरूमा ध्यान दिनुपर्छ अथवा चाहिँ यो ग्रेडिङमा चाहिँ कसरी ध्यान दिएर चाहिँ हामीले बजारसम्म पुर्याउँदै गर्दा उपभोक्ताको चाहिँ मन जित्न सकिन्छ लगायतका विषय हामी केन्द्रित भएर छलफल गर्ने प्रयास पनि गरेका छौँ। आज हामीले विशेष गरी डिजिटल मार्केटिङमा डेढ दशकभन्दा लामो समय काम गर्नुभएका नेपाल डिजिटल प्रणालीका प्रबन्ध निर्देशक मित्रमणि बराल विभिन्न संस्थामा आबद्ध रहेर कार्य पनि गर्दै हुनुहुन्छ। रैथाने कृषि घर त्यसै गरी कृषि स्कूल लगायतका संस्थामा पनि आबद्ध भएर सँगसँगै डिजिटल कृषिका क्षेत्रमा पनि काम गर्दै हुनुहुन्छ, अन्यहरूलाई सिकाउने काम पनि गर्नुभएको छ। हामी आज उहाँसँग यिनै विषयमा रहेर सवाल जवाब गर्दैछौँ। आज हामीसँग डिजिटल मार्केटिङ क्षेत्रका चाहिँ बादशाहकै रूपमा हुनुहुन्छ पछिल्लो समयमा मित्रमणि बराल, नेपाल डिजिटल मिडिया प्रणालीका समेत प्रबन्ध निर्देशक हुनुहुन्छ। करिब करिब डेढ दशकदेखि डिजिटल मार्केटिङको क्षेत्रमा हुनुहुन्छ, विशेष गरी सोसियल मिडिया म्यानेजमेन्ट लगायतका क्षेत्रमा, र पछिल्लो समयमा कृषिमा समेत यसलाई जोड्न सकिन्छ भनेर लाग्नु भएको छ। हामी ढिला नगरी उहाँलाई स्वागत गरेका छौँ। यहाँलाई स्वागत छ, नमस्कार,
8: धन्यवाद।
7: आराम हुनुहुन्छ?
8: एकदम।
7: अहिले के केमा व्यस्त हुनुहुन्छ?
8: अहिले पछिल्लो समय चाहिँ म यो रिसर्चकै क्रममा छु। यो डिजिटल मार्केटिङ भनौँ, यसलाई चाहिँ हामी कसरी कृषि क्षेत्रमा पनि प्रयोग गर्न सक्छौँ होइन, यस विषयमा चाहिँ अनुसन्धानत्मक कार्यक्रमहरू नै गरिरहेका छौँ।
7: हुन त यहाँले डेढ दशक अगाडि पनि भन्ने गर्नुहुन्थ्यो हामीलाई, बीचबीचमा यहाँसँग अरू अरू विषयमा हामी छलफल पनि हुन्थ्यो, भेटघाटमा पनि भन्ने गर्नुहुन्थ्यो। साँच्चीकै अहिले भने जस्तै, यहाँहरूले भने जस्तै आइटीको दुनियाँ पछिल्लो समयमा चाहिँ कृषि क्षेत्रमा पनि विशेष गरी डिजिटल कुराहरू जोडिएर चाहिँ किसान र उपभोक्ता जोड्ने काम एउटा दरिलो प्लेटफर्म बन्ने प्रयास पनि गरेका छ कि, यहाँहरूले भने जस्तै भइरहेको छ है अहिले है?
8: अहिले एकदमै यो
7: यहाँले पहिले आकलन गर्नुभएको थियो यो कुरा चाहिँ
8: यस्तो हो, यो 2000 दशक भनौँ न, यो 20 शताब्दी भनेको चाहिँ सूचना प्रविधिको युग भनेर त हामीले स्कुलदेखि नै पढ्दै आएका थियौँ होइन। अब सुरुवातदेखि नै हामीले हेरौँ होइन, हाम्रो जुन सञ्चारको क्षेत्रहरूमा चाहिँ अब इन्टरनेटको प्रयोगहरू बढ्न थाल्यो, अथवा भनौँ दूरसञ्चारको क्षेत्रमा हामीले देख्न सक्छौँ होइन। अब एउटा युग भनेको चाहिँ औद्योगिक युग थियो होइन, जसरी हामीले ढुङ्गे युग अनि कृषिको युग भन्यौँ, त्यस पछाडि भनेको औद्योगिक युग भन्यौँ होइन, त्यसरी आजको युग भनेको चाहिँ सूचना प्रविधिको युग हो। अब सूचना प्रविधिको युग भने पछाडि अब हामीले चाहिँ हरेक क्षेत्रमा चाहिँ यसको प्रभावहरू चाहिँ परिरहेको छ क्या। अब सुरुमा चाहिँ अब मिडियाहरूमा पऱ्यो होइन, जस्तो हामीले पाउने एउटा सूचनाहरूको चाहिँ यसलाई असर गर्यो। अब भनेको चाहिँ अब कृषि क्षेत्र अथवा स्वास्थ्य क्षेत्र यस्ता क्षेत्रहरूमा चाहिँ यो डिजिटल टेक्नोलोजीको चाहिँ अब प्रयोगहरू चाहिँ अब बढ्न थालेको छ।
7: जस्तो विश्व स्तरमा हेर्ने भने हुन त नेपालमा पनि अहिले सुरुवात भएको देखिन्छ, अहिले विश्व स्तरमा भएका हरेक चिजहरू करिब करिब आएका पनि छन्, अलिअलि ट्रायल भएका छन्, डमीको रूपमा पनि अलिअलि प्रयोगात्मक रूपमा भए पनि अगाडि बढेको पाउँछौँ। जस्तो ड्रोनको कुरा, रोबोटले बाली रोप्ने, मल हाल्ने, फसल काट्ने लगायतका स्वचालित मेसिनबाट काम भइराखेको छ, नेपालमा पनि सुरुवात भएको छ, धेरै प्रकारका मेसिनहरू पनि आएका छन्। प्रयोग र यसको लागत मूल्य अलिक महँगो पर्छ भन्ने गुनासो आउँदै गर्दा पनि भने जस्तो प्रयोग नभए पनि यद्यपि भित्रिन चाहिँ नेपालमा भित्रेको अवस्था पनि छ कि। अब यो भन्दै गर्दा किसानलाई डिजिटल प्लेटफर्मसँग सिधा किसानलाई र उपभोक्तालाई जोड्ने खालका प्लेटफर्महरूमा अलिकति बढी कुराकानी गर्छौँ, किनकि यसरी चाहिँ किसान र उपभोक्तालाई सँगै जोड्न सकियो भने किसानहरू राहत पनि पाउँछन्, यो कुरामा बुझ्न भनेर पनि यहाँसम्म कुराकानी गर्न प्रयास गरेका छौँ। जस्तो अहिलेको समयमा चाहिँ साँच्चीकै उपभोक्ता र किसानलाई कसरी जोड्न सकिन्छ?
8: जुम्लाको स्याउ चाहिँ अहिले उपभोक्ताहरूको हात हातमा पुगिरहेको छ, घर घरमा पुगेको छ होइन। अब यो भनेको त एउटा समयमा त हामीले समाचारै पढेको हो नि त, कुहिएर खेर गयो भनेर होइन, तर यसपालि भनेको चाहिँ यही सूचना प्रविधिकै प्रयोगले भनौँ, अथवा सोसियल मिडियाको प्रयोगले भनौँ, अथवा डिजिटल प्लेटफर्मको प्रयोगले गर्दाखेरि चाहिँ त्यो सूचना भनेको चाहिँ हाम्रो उत्पादक र उपभोक्ता बिच चाहिँ त्यो एउटा ग्याप थियो, त्यो ग्याप भनेको चाहिँ एउटा कम भयो क्या, जसले गर्दाखेरि चाहिँ जुन उत्पादकको उत्पादकले चाहिँ उत्पादन गरेको जुन स्याउहरू थिए त्यो खेर जान पाएन, र उपभोक्ताले पनि आफ्नै देशमा फलेको चाहिँ अब पाउन सके। यो भनेको नै एउटा उदाहरण हो जस्तो लाग्छ मलाई होइन। अब यो त एउटा उदाहरण भयो, सँगसँगै अहिले अरू प्लेटफर्महरू पनि जस्तो दराजहरू भनौँ अथवा अन्य विभिन्न अनलाइन प्लेटफर्महरूमा पनि हामीले देख्न सक्छौँ, विभिन्न प्रकारका हाम्रा रैथाने उत्पादन अघि हजुरले सुरुमै कुराकानी गर्नुभयो होइन। अब त्यस्ता रैथाने उत्पादनहरू, तिनीहरू उत्पादनहरू भनेको चाहिँ अब अनलाइनमा हामीले देख्न सक्छौँ क्या होइन। अब यो पनि एउटा सुरुवातहरू भइरहेको नै जस्तो लाग्छ मलाई।
7: बराजी यहाँले भनिराख्दा हामीलाई अलि बढी सुन्न पनि बढी उत्सुक पनि लाग्छ कि, जस्तो किसानलाई सिधा उपभोक्तासँग जोड्ने खालको प्रयासमा आजभन्दा धेरै अगाडि पनि भन्नुभएको थियो, आज साँच्चै माहौल भएको जस्तो देख्छु कि बजारमा चाहिँ मैले। तर यससँगै केही व्यतिथिका कुराहरू, केही अन्यलका कुराहरू, एउटा विश्वासका कुराहरू पनि कतिपय अवस्थामा चाहिँ अनलाइनमा भने जस्तो हुँदैन, अथवा फोटो एउटा हुन्छ सामान चाहिँ अर्को हुन्छ भन्ने खालका कुराहरू अलिअलि उपभोक्ताबाट गुनासो पनि आउँदै गर्दा चाहिँ चुनौती पनि बन्दैछ कि, फेरि यो क्षेत्र प्लेटफर्म बन्दै गर्दा पनि फेरि अविश्वासको क्षेत्र पनि केही मात्रामा चाहिँ त्यो गुनासो सुनिन्छ कि। अब यसलाई व्यवस्थित गर्नको लागि चाहिँ यसमा साँच्चै यो प्लेटफर्म प्रयोगकर्ताले चाहिँ के कुराहरूमा ध्यान दिनुपर्छ?
8: अब कस्तो भने कुनै पनि
7: विषय उठिराख्या छ
8: कि कुनै पनि प्रविधिहरू चाहिँ सुरुमा आउँदाखेरि चाहिँ यसको विषयमा चाहिँ राम्रा पक्ष नराम्रा पक्षहरू होइन अब पक्कै पनि त्यो चलाउने व्यक्तिहरू भनौँ अथवा यसलाई चाहिँ प्रयोग गर्ने कतिपय अवस्थामा चाहिँ हाम्रो ज्ञानको पनि अभाव हुन्छ होइन अब यो ज्ञानहरू भनेको चाहिँ बिस्तारै थाहा हुँदै जाने हो प्रयोग गर्दै गएपछि यसको समस्याहरू पनि थाहा हुन्छ होइन सँगसँगै चाहिँ अब हजुरले भन्नुभयो जस्तो यो विश्वास अविश्वासको कुराहरूमा चाहिँ कस्तो छ भन्दाखेरि प्रविधि पनि त्यही अनुसार अगाडि बढिरहेको छ जस्तो भनौँ अहिले ब्लक चेन प्रविधिको कुरा आउँछ होइन जुन ब्लक चेन प्रविधिमा कस्तो छ भन्दाखेरि मैले खाने चाहिँ आज मैले स्याउ खाएँ होइन स्याउ चाहिँ जुम्लाको कुन खाममा फलेको हो अथवा मैले आज चाहिँ तरकारी खाएँ बिहानको बोडी खाएँ मानौँ होइन यो बोडी चाहिँ एक यो फलानु ठाउँको हो यो फार्ममा फलेको अथवा यसले चाहिँ यति यति मात्रामा चाहिँ विषारी युग प्रयोग गर्छ भन्ने कुराको इन्फर्मेसन मैले पाउँछु क्या अझ अनि त्यो किसानले पनि के कुरा पाउँछ भन्दाखेरि मैले जुन उत्पादन गरेको तरकारी छ त्यो चाहिँ कुन उपभोक्ताले पायो अथवा उसले चाहिँ कति मूल्यमा किन्यो यो सबै इन्फर्मेसन पाउँछ भने पछाडि हामीले जुन बिचौलियाको समस्याहरूको कुरा गर्ने गरेका छौँ अथवा विषादीहरू नै कति प्रयोग भएको छ यसको मात्राको कुराहरूमा समस्या देखिरहेको थियौँ अझ अर्को समस्या भनेको त इन्डियाबाट आउँछ अथवा कहाँबाट आयो होइन
7: खुल्ला नाका
8: यस्तो समस्या कुरा आउँछ यो ब्लकचेन प्रविधिहरूबाट चाहिँ कस्तो भने कहाँबाट आएको छ उपभोक्ताले आफै थाहा पाउने भयो क्या अनि यसले गर्दाखेरि चाहिँ यो समस्याहरू चाहिँ बिस्तारै हल जाँदै हल हुँदै जान्छ यो प्रयोग पनि धेरै भइरहेछ जस्तो भारतमै पनि तपाईँलाई एउटा संस्था छ त्यस्तो प्लाटफर्म एग्री टेनेक्स भन्ने होइन त्यसले गरेर तपाईँलाई अब वालमार्ट अमेरिकामा त्यो युज भइरहेछ होइन अलिबाबा भन्ने उनीहरूले पनि चाइनामा यो युज गरिरहेछन् अब विभिन्न देशहरू डेनमार्क लगायतको विभिन्न देशहरूले चाहिँ यो प्रविधिहरू प्रयोग गरिरहेछन् अब हामीले भनेको पनि त्यही बाटोमा छौँ पक्कै पनि यस्ता समस्याहरू चाहिँ समाधान हुन्छन्
7: सुरुवात भएको छ
8: हो
7: उत्पादनदेखि उपभोक्तासम्म पुग्दै गर्दा हरेक कुराहरू जान्न पाउने अधिकार त छँदैछ तर अहिले अन्यल पनि देखिन्छ कि जस्तो सामान चाहिँ अझ यतिसम्म भएको छ कि कुनै ठाउँको सामान चाहिँ यो चाहिँ हो भनेर अर्कै ठाउँको नाम बेचेर पनि बेचिएका कुराहरू पनि आउँछन् कि बजारमा यस्ता कुराहरूलाई वास्तवमा चाहिँ यही प्लेटफर्मले र यसरी चाहिँ कन्ट्रोल गर्न सकिने रहेछ है
8: सकिन्छ अब अहिले चाहिँ सरकारकै अब हामीले एउटा हाम्रो सरकार त अब एक किसिमले भन्दाखेरि धेरै कुरामा कमजोरै अवस्था छ होइन यो हिसाबले सरकारसँगै आशा राख्दाखेरि त किनभने रेगुलेसन भनेको त्यहाँबाट हुनुपर्ने हो तर पनि एउटा के चाहिँ अपेक्षा गर्न सकिन्छ भने भविष्यमा है यदि गभर्मेन्टले त्यो सेक्टरमा गर्न सकेन भने त्यस्ता प्रविधिहरू पनि आउँदैछ ताकि त्यो प्रविधिले गर्दाखेरि भनेको चाहिँ यस्ता समस्याहरू कृषि क्षेत्रमा जुन हामीले देखिरहेका समस्याहरू चाहिँ समाधान हुनेछ
7: अलिकति मैले हुन त विषयहरू धेरै छन् हामीसँग अलिकति बजारका कुराहरूमा मात्रै केन्द्रित हुन खोजेको थिएँ मैले तर उत्पादनतिरको क्षेत्रमा चाहिँ विश्व बजारमा हेऱ्यो भने चाहिँ कृषि क्षेत्रमा कस्ता कस्ता प्रविधिहरू छन् हुन त हामीले अगाडि थोरै मात्रामा त भनेका थियौँ कस्ता प्रविधिहरू बढी प्रयोग भएको देखिन्छ
8: अब कृषि क्षेत्रमा भनेको चाहिँ विभिन्न प्रविधिहरू जस्तो भनौँ हाम्रो जुन सुरुमा चाहिँ एउटा सिड्स हुन्छ होइन त्यो सिड्सको क्वालिटी कस्तो हो होइन त्यसले चाहिँ कति चाहिँ उत्पादकता दिन उमार शक्ति कति छ होइन यो त हामीले ऱ्यान्डमली रोपेको हुन्छ कहिलेकाहीँ त किसानहरू यस्तो हुन्छ कि एक महिनासम्म उम्रिँदै उम्रिँदैन होइन उनीहरू त ठुलो घाटामा जान्छ होइन अब यो कुराहरू भनेको चाहिँ त्यस्तो खालको टेक्नोलोजी जुन आर्टिफिसियल इन्टेलिजेन्स हामीले त्यस्तो खालको प्रविधिहरू हुन्छ जुन चाहिँ कृत्रिम बौद्धिकता त्यो प्रयोग गरेर गर्न सकिन्छ होइन सँगसँगै अब मौसमको कुराहरू मौसममा अब अस्ति भर्खरै पनि अब हामीले एक दिन दुई दिन अगाडि त थाहा भयो नि त पानी पर्दैछ भन्ने होला त्यहाँनिर अब
7: ग्यापिङ चाहिँ भयो
8: प्रिकसन अथवा सावधानीको कुराहरूमा हाम्रो मानवीय कमजोरीहरू भयो होला तर थाहा त इन्फर्मेसन त आयो नि अझ त्योभन्दा पनि डिटेल इन्फर्मेसन चाहिँ यो प्रविधि मार्फत पाउन सकिन्छ ताकि जस्तो भनौँ एउटा कुनै गाउँको पनि कुन क्षेत्रमा चाहिँ कतिको मात्रामा पानी पर्छ होइन र त्यसको असर कति पर्छ र त्यसलाई चाहिँ हामीले कसरी नियन्त्रण गर्न सक्छौँ भन्ने कुराहरूसम्म
7: अथवा सावधानका कुरा
8: सावधानमा चाहिँ हामीले समय पाउन सक्छौँ होइन अब सँगसँगै गर्दाखेरि चाहिँ अब ट्र्याक्टरहरूको कुराहरूमा होइन अब अटोमेसनको कुराहरू जस्तो भनौँ रोप्दाखेरि अहिले मान्छेहरूको प्रयोगहरू भइरहेको छ होइन तर अब ट्र्याक्टरहरू त्यस्तो खालको प्रयोग हुँदा चाहिँ कतिसम्म चाहिँ गहिराईमा हामीले खन्नुपर्ने यस्ता कुराहरू भनेको चाहिँ मेसिनले नै गर्ने र त्यो माटोको लागि कति चाहिन्छ यस्ता सबै कुराहरू चाहिँ रहने भएको कारणले गर्दाखेरि चाहिँ त्यस्ता खालको चाहिँ प्रयोग भइरहेको छ होइन अब यो चाहिँ हाम्रोमा पनि अपेक्षा गर्न सक्छ चाहिँ
7: प्रविधिहरू धेरै आएका छन् मैले अगाडि पनि भनेको थिएँ कति ट्रायलको रूपमा छन् कतिपय प्रयोग पनि भएका छन् कतिपय प्रयोग भएर पनि लागत मूल्य नै बढी भयो भन्ने गुनासो पनि आइराखेका छन् मेकानाइजेसनमा र विशेष गरी प्रविधि र यन्त्रीकरणमा चाहिँ नेपालमा पछिल्लो समयमा प्रसारमा पनि र विशेष गरी प्रयोगमा पनि राम्रै वात्तै फर्को मारेको अवस्था देखिन्छ यद्यपि भने जस्तो रिजल्ट चाहिँ आएको छैन भन्ने गुनासो पनि आउँछ हामी यतातिरको विषयमा नजाउँ हामी
9: सम्बन्धित निकायहरूसँग यो विषयमा पटक पटक कुरा पनि गरेका छौँ। अब डिजिटल कृषि यो प्लेटफर्म हामीले उत्पादनदेखि बजारसम्मका कुराहरू जोड्दै गर्दा चाहिँ विशेष गरी बजारमा ल्याउँदा चाहिँ एउटा यस्तो खालको वातावरण हुनु पर्यो कि यो परिशोधन गर्दै गर्दा अथवा प्याकेजिङ गर्दै गर्दा ग्रेडिङ गरेर फल टिपाईदेखि अथवा बाली टिपाईदेखि चाहिँ बजारमा लाँदै गर्दा ध्यान दिनुपर्ने कुराहरू चाहिँ अलिक बढी नै हुन् कि जस्तो पनि लाग्यो कि अनि अर्को चाहिँ विश्वासिलो ब्रान्ड भयो भने उपभोक्ता चाहिँ तयार छन् नि त त्यो खालका ब्रान्डहरू क्रिएट चाहिँ हुनु पर्यो साँच्चीकै है
8: एकदमै त्यो भयो भने चाहिँ एउटा विश्वास चाहिँ कायम हुने भयो त्यस्ता ब्रान्डहरूको चाहिँ धेरै नै महत्त्व छ होइन यसले गर्दाखेरि पनि अब फरक सिकाउँछ सबै चाहिँ एउटै क्वालिटीको हो कि यसलाई कन्फ्युजनहरू चाहिँ यसले हल गर्छ।
9: अब यहाँहरूले कृषि क्षेत्रका विभिन्न प्रोडक्टहरूलाई चाहिँ यो यही प्लेटफर्म मार्फत बिक्री गर्नको लागि प्रयास पनि गरिराख्नु भएको छ उपभोक्ताहरूको वास्तवमा चाहना के रहेछ र किसानहरू पनि जोडिँदै गर्दा चाहिँ कस्तो यो क्षेत्रमा साँच्चीकै जागरण आएको अवस्था छ अहिले
8: अहिले जागरण
9: भन्दा सुरुवात मात्रै भएको
8: सुरुवात भएको छ निराशा नै छ धेरै होइन मलाई चाहिँ त्यो देख्छु अब अलिकति अब हजुरहरूले पनि त्यो कुराहरूमा तर एक किसिमको आशा गर्ने ठाउँहरू चाहिँ धेरै नै छ होइन तर अब अलिकति ग्याप चाहिँ छ जस्तो लाग्छ तर अलिकति यसमा त्यस्तो धेरै ठुलो कुरा त होइन एकदमै धेरै ठुलो आशा गर्ने भन्ने त होइन तर यहाँ सम्भावनाहरू एकदमै धेरै छ तर हामीले चाहिँ यो सम्भावनाको कुराहरूलाई हेर्ने भन्दा पनि अलिकति नेगेटिभ कुराहरूमै बढी फोकस भइरहेको छौँ कि होइन
9: अब यसै अवसरमा चाहिँ अब हाम्रा यिनै प्लेटफर्मलाई प्रयोग गरेर विश्व बजारमा आज पनि हामीले नेपालका करिब 15-18 प्रोडक्टहरू 1.5 दर्जन प्रोडक्टहरू चाहिँ करिब करिब 15 अर्बको हारिमा कारोबार गरेका छन् अब निर्यात भएको छ कि मैले निर्यातको कुरा मात्रै गर्दैछु अहिले यो भन्दै गर्दा 15 अर्बभन्दा बढी कारोबार भएको अब म ठ्याक्कै यो 15 वटा चाहिँ 15 भन्दा बढी कारोबार भएको मैले सठिकमा मात्रै भने यो भन्दै गर्दा हाम्रा उत्पादनहरू वास्तवमा विस्तृत उत्पादन भए भने अथवा हाम्रा निर्यात जन्ने बालीहरू चाहिँ वास्तवमा चाहिँ विश्व बजारले खोजेका गुणस्तरमा भयो भने चाहिँ हामीले विश्व बजारमा पनि यो प्लेटफर्म मार्फत बेच्न सकिने आधार त अझै बढ्ने पनि भयो नि है बजार त फराकिलो बनाउन त सकिन्छ नि है
8: एकदमै अब एउटा भनेको चाहिँ हाम्रो त्यस्ता खालका प्रविधिहरू प्रयोग गरेर एउटा उत्पादकत्व बढाउन पनि सक्यौँ होइन र त्यहाँ कुरा आयो अघि तपाईँले भन्नुभयो जस्तो विश्वका चर्चित बजारहरू होइन अनलाइन बजारहरू जस्तो अलिबाबाको कुराहरू आउला होइन अमेजनको कुराहरू आउला त्यस्ता प्लेटफर्महरूमा चाहिँ हामीले यहीँबाट एक्सेस गर्न सकिन्छ उत्पादनहरू त्यस पछाडि भनेको उहाँहरूले चाहिँ अब विश्व ग्लोबल एउटा मार्केटमा हामी पुगिसके पछाडि भनेको अब सँगसँगै यो प्रविधिकै प्रयोग गरेर चाहिँ त्यसका महत्त्वहरू के के हुन सक्छ जस्तो हाम्रो हिमाली भेगमा भएका चिजहरूको चाहिँ छुट्टै महत्त्वहरू होला नि त यसका वैज्ञानिक आधारहरू होला नि होइन यसको अब स्वास्थ्यको क्षेत्रमा यसले गर्ने फाइदाहरू यस्ता कुराहरू भनेको चाहिँ हामीले यो जानकारीहरू चाहिँ त्यहाँका उपभोक्तासम्म पुर्याउन सक्छ
9: हाम्रो आफ्नो ब्रान्डिङलाई महँगो मूल्यमा पनि बेच्न सक्छौँ
8: एकदमै जति मूल्य पाइरहेको छ त्योभन्दा चाहिँ राम्रो मूल्य
9: जस्तो पछिल्लो समयमा बराजी अब यहाँसँग मैले अनियरबाटै भन्न चाहन्छु यहाँहरू लाग्नुहोस् न किसानसँग हामी जोडिनको लागि यहाँहरूलाई किसानलाई लिङ्केज गर्नको लागि हामी सपोर्ट दिन्छौँ लाखौँ किसानहरूले चाहिँ यहाँहरू जस्ता व्यक्तिहरूलाई खोज्नु भएको छ हामी जस्ता व्यक्तिहरूलाई खोज्नु भएको छ हामी चाहिँ साँच्चीकै मूल्य पायो भने फेरि पनि उत्पादन जागरणमा लाग्न तयार छौँ भनेर पनि किसानहरूले भनिराख्नुहुन्छ कि अब वास्तवमा यो खालको प्लेटफर्म चाहिँ यहाँहरूले खडा गर्नुहोस् हामी यहाँहरूसँग सहकार्य गर्न तयार पनि छौँ
8: धन्यवाद अश्विनजी यो चाहिँ एकदमै राम्रो धेरै एउटा युवाहरूमा भनौँ अथवा यो क्षेत्रमै लागिराख्नु भएको व्यक्तिहरूमा चाहिँ यो खालको एउटा सकारात्मक भावना चाहिँ एकदमै राम्रो पनि छ होइन यसले चाहिँ हामीलाई पनि एउटा ऊर्जा चाहिँ दिइरहेको छ
9: हामी कुराकानी अन्तिम खण्डमा छौँ अब अलिकति बाँकी कुराकानी हामी कुनै श्रृङ्खलामा कुराकानी गरौँला किनकि यो विषयलाई हामीले परपरक उठाउनु पनि आवश्यक छ अब चाडपर्व केन्द्रित हुँदै गर्दा चाहिँ हाम्रा यस्तै प्लेटफर्महरू डिजिटल प्लेटफर्मबाट चाहिँ बजारमा बिक्री भएका चिजहरू देख्नु भएको छ नि अहिले चाहिँ खसी बोका पनि बिक्री हुन लागेको अथवा कुनै ठाउँका चाहिँ चिजहरू चाहिँ यसरी बिक्री भएको हुँदैछन् इलामका घिउहरू अथवा यस्तै यस्तै कुराहरू अब स्याउका कुराहरू सुन्तलाका कुराहरू पनि यसरी अहिले बिस्तारै चाहिँ बेच्न सुरुवात भएको देखिन्छ कि जागरण चाहिँ देखिन्छ कि उपभोक्ताहरूमा राम्रै छ है प्रतिक्रियाहरू है
8: एकदमै यो चाहिँ एउटा जिएसएमए भन्ने संस्थाको एउटा डेटा अनुसारबाट 70% किसानहरूले चाहिँ यो विश्वमा चाहिँ स्मार्टफोनको प्रयोग गर्छन् होइन अब यसको प्रयोगकै कारणले हुन सक्छ होइन उहाँहरूले चाहिँ आफ्नो उत्पादन चाहिँ यसरी उपभोक्तासम्म पुर्याउन सक्नुभएको छ अघि पशुको कुराहरू गर्नुभयो पशु बिक्री यो पनि एकदमै ठुलो समस्या थियो होइन अब एउटा क्षेत्रबाट अर्को क्षेत्रको अब यो पनि यस्ता प्लेटफर्महरूको कारणले गर्दाखेरि चाहिँ यो हामीले हाम्रै बजारमा पनि त्यो देखिरहेको छ नि त यो चाहिँ एकदमै राम्रो कुरा हो
9: एउटा चोपार भयो अर्को चाहिँ हाट बजारकै रूपमा चाहिँ ठाउँ ठाउँमा पनि त्यसरी सुरुवात गरेर पनि त्यो क्षेत्रलाई लक्षित गरेर पनि बजार चाहिँ अगाडि बढाउन सकिने जस्तो सम्भावना देखियो कि
8: हो एकदमै यो चाहिँ एकदम सकारात्मक कुरा हो जस्तै अरू प्लेटफर्महरू चाहिँ अरू क्षेत्रमा चाहिँ विकसित भइरहेको छ कृषि क्षेत्रमा पनि त्यसरी नै अलिकति गति अलिक ढिलो भएको हो कि अथवा यता चाहिँ इनिसिएट अलिक कम भएको हो कि भन्ने चाहिँ लाग्छ, अथवा भनौँ सरकारहरूले पनि प्रविधि भने पछाडि चाहिँ अलिक मेसिन अरूतिर चाहिँ ध्यान दिएर यो जुन डिजिटल टेक्नोलोजीमा नदिएको हो कि होइन, अथवा विज्ञहरूको चाहिँ त्यसमा अलिकति
9: नजर नपुगे कि
8: हो कि होइन, अब तर बिस्तारै चाहिँ काम चाहिँ भइ नै रहेछ।
9: हामीले पनि यो डिजिटल प्लेटफर्म मार्फत बेच्नेहरूलाई बिक्री गर्नेहरूलाई एउटा सुझाव, जस्तो ग्रेडिङ गरेर जस्तो ठ्याक्कै ए लेभलको अथवा बी लेभलको अथवा सी लेभलको भनिसकेपछि त मूल्यको कुरा त फरक परिने कुरा हो, त्यसमा चाहिँ ठ्याक्कै यो यो चिज हो भनेपछि त्यही अनुसारको ग्यारेन्टेड चाहिँ हुनु पर्यो, अथवा चाहिँ ट्यागिङमा त्यही कुरा लेखिनु पर्यो, मूल्य सूचीमा त्यही अनुसार हुनु पर्यो, एउटा विश्वास गराउने आधार चाहिँ ब्रान्डिङसँगै अन्य कुराले विश्वास चाहिँ दिलाउन चाहिँ सक्नु पर्यो है।
8: यो यसमा चाहिँ अलिकति ग्याप नै छ तपाईँले अहिले भन्नुभयो जस्तो, अब
9: यो चाहिँ आवश्यक
8: हाम्रो उपभोक्ताले के कुरा खोजिरहेका छन्, यदि प्याकेजिङ गरिसके पछाडि सबै डेटाहरू चाहिँ इन्फर्मेसनहरू चाहिँ पाउने, तर हामीले आफैले चाहिँ त्यसरी प्याकेजिङ गरेर चाहिँ त्यो इन्फर्मेसनहरू त्यो डेटाहरू अथवा भनौँ के छ देशको कानुन होइन त्यो अनुसार चाहिँ आफूले एउटा प्याकेजिङ गर्न सक्यो भने त अनि चाहिँ उपभोक्तासँग डाइरेक्टली पुग्यो नि त, नभए चाहिँ फेरि हामी चाहिँ गुनासो जहिले पनि गर्ने बिचमा त्यो अरू रह्यो अथवा अरू अरू कुराहरू हामीले भन्छौँ प्याकेजिङमा थर्ड पार्टी त्यहाँ भए पछाडि मार्जिन त अभियसली पनि बिचको पक्षले पनि लिन्छ, त्यसले गर्दाखेरि तपाईँको एउटा प्रोफिट त लस हुने भयो, अब यसमा पनि अलिकति कामहरू हुन चाहिँ आवश्यक छ जस्तो लाग्छ होइन, यसमा सचेतनाको कुराहरू भनौँ अथवा यसमा चाहिँ पक्कै पनि समस्या चाहिँ छ।
9: तर किसानलाई सिधा उपभोक्तासँग जुन आधार चाहिँ डिजिटल प्लेटफर्म बन्दैछ पछिल्लो समय
8: त्यो पक्कै पनि बन्दैछ, र किसानहरूमा पनि यो सचेतना चाहिँ अहिले कम होला तर यो बढ्ने नै वाला छ
9: कालान्तरमा, यसको दिगो पनि हुन्छ। अन्तिम खण्डमा छौँ, जस्तो अब चाहिँ सरकारले चाहिँ के चाहिँ गरिदियो भने डिजिटल प्लेटफर्म यो मार्केटलाई चाहिँ किसान र उपभोक्तासँग जोड्न सक्छ अथवा चाहिँ यसलाई दिगो गराउन चाहिँ सरकारले कहाँनिर चाहिँ के चाहिँ फेसिलिटी गर्नु पर्यो?
8: अब सरकारले भनेको चाहिँ जुन विश्व बजार चाहिँ कसरी अगाडि बढिरहेको छ होइन, अब यो कृषिको कारणले उत्पादकता 20% वृद्धि हुन्छ, अझ त्योभन्दा माथि वृद्धि हुन्छ होइन, अब जुन मानव संसाधन जति प्रयोग भइरहेको छ त्यसलाई पनि न्यूनीकरणहरू गर्न सकिन्छ, जति हामीले चाहिँ स्पेस खेतीको लागि चाहिरहेको छ त्यो स्पेसहरू चाहिँ कम गर्न सकिन्छ होइन, अब भनिसके पछाडि भनेको देश चाहिँ कृषि जन्य उत्पादनहरूकै कारणले गर्दा चाहिँ त्यो निर्यातहरू एकदमै बढिरहेको छ, के भन्छ आयात बढिरहेको होइन, अब यसलाई न्यूनीकरण गर्नको लागि भनेको चाहिँ यसमा फोकस हुनु पर्यो,
9: उत्पादनमा फोकस गर्नु
8: हुनु पर्यो, र यसमा चाहिँ डिजिटल टेक्नोलोजी के छ होइन, हामीले चाहिँ कसरी प्रयोग गर्न सकिन्छ र सस्तो मूल्यमा हाम्रा किसानहरूलाई चाहिँ कसरी गराउन सकिन्छ र आवश्यक तालिमहरू भनौँ आवश्यक उहाँहरूलाई चाहिँ स्किल डेभलपमेन्ट गर्नेदेखि लिएर होइन हाम्रा शिक्षा प्रणालीमा पनि के कमजोरीहरू हुन सक्ला होइन, त्यसमा चाहिँ आवश्यक कोर्स अफ कन्टेन्टहरूलाई परिवर्तन गर्ने हुन सक्ला कि होइन, अथवा विभिन्न विश्वविद्यालयहरूले कोर्सहरू चाहिँ बनाइरहेका छन् त्यो कोर्सहरूमा कसरी यो आर्टिफिसियल इन्टेलिजेन्सदेखि लिएर तपाईँलाई यो डेटा साइन्सको कुराहरू होइन अब प्रिसिजनल एग्रिकल्चरका कुराहरू चाहिँ सिलेबसमा छ कि छैन यी कुराहरूलाई चाहिँ अझ फोकस गरेर स्मार्ट फार्मिङको कुराहरू यस्ता कुराहरू चाहिँ आउनु पर्यो
9: हो भनेपछि समय सकिसकेको छ, हामीले उत्पादन गरेका चिजहरू अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममा पनि बिक्री गर्न सकिने आधार लिङ्केज गर्न सकिने आधार चाहिँ छ
8: यही
9: रहन्छ है। हुन्छ बराजी, हामीले समय दिनुभयो, हामी धेरै आभारी छौँ यहाँप्रति कृतज्ञ। कुनै विषयमा चाहिँ यस्तै विषयमा छलफल गर्नु पर्यो भने फेरि पनि यहाँसँग कुराकानी गर्नेछौँ भन्दै फेरि पनि कृतज्ञ व्यक्त गर्दै बिदा गर्न चाहन्छौँ। नमस्कार।
8: नमस्ते। यहाँलाई पनि
9: हुन्छ अहिले दिइरहेको छौँ। हजुर, हामीले यो भन्दै गर्दा हामीले डिजिटल कृषि विशेषतः डिजिटल प्लेटफर्म मार्फत कृषिका उत्पादनहरूलाई सिधा उपभोक्तासम्म कसरी पुर्याउने र उपभोक्ताले साँच्चीकै के खोजेका छन् र किसानले के खोजेका छन् र सरकारले कहाँनिर चाहिँ सपोर्ट गर्न पर्यो भन्ने लगायतको विषय हामी कुराकानी गर्दै थियौँ। हामीसँग करिब करिब डेढ दशकदेखि डिजिटल प्लेटफर्ममा काम गर्नुभएको डिजिटल मार्केटिङमा काम गर्दै आउनुभएका व्यक्तित्व मित्रमणि बराल हुनुहुन्थ्यो, नेपाल डिजिटल प्रणालीका समेत प्रबन्ध निर्देशक हुनुहुन्थ्यो र विशेष गरी डिजिटल क्षेत्रमा पछिल्लो समयमा कृषिमा समेत जागरूक हुँदै किसान र उपभोक्तालाई जोड्ने प्रयासमा पनि लाग्नुभएका व्यक्तित्व हुनुहुन्थ्यो। हामी उहाँसँग छलफल गर्दै थियौँ। आजको श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू रहे भने अन्यहरू रहे भने हामी सिधा यहाँहरूका समस्याहरूलाई रिपोर्ट गर्दै समाधानको लागि बैनवी गर्छौँ। यहाँहरूले 98510 97192 टेलिफोन अथवा एसएमएस गरेर आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ। यहाँहरूका कुराहरूलाई हामी तीव्र गतिमा सम्बन्धित विग्रह सम्बन्धी इकाइ मार्फत समाधान खोज्ने प्रयासमा प्रतिबद्ध नै हुन्छ भन्दै असीम साथ प्रहरीको मार्फत बिराख्ने अनुमति माग्छु।
7: गैराम नेपालको मध्य पहाड भित्री मधेस र तराईको पाखो एवं असिंचित जग्गाका लागि खाद्यान्न सुरक्षा र जलवायु अनुकूलको एक विशिष्ट र रणनीतिक पानी हो। परम्परागत धान खेतीका लागि अत्यधिक पानी र हिलैएको खेत अनिवार्य मानिने वर्तमान परिप्रेक्ष्यमा यो धान आकाशे पानी र माटोको सामान्य चिस्यानको भरमा फसाउन सक्छ। जैविक विविधता र प्राकृतिक स्रोतको सन्तुलित उपयोग गर्ने यो प्रविधिले विश्वव्यापी जलवायु परिवर्तनका कारण बढ्दो खडेरी र अनियमित मनसुनको जोखिमलाई न्यूनीकरण गर्न ठूलो योगदान पुर्याउँछ। व्यावसायिक दृष्टिकोणले हेर्दा सिंचाई पूर्वाधार र महँगो बोरिङ प्रविधिमा हुने वित्तीय लगानीलाई शून्यमा झार्ने हुनाले यो बाली कर्पोरेट कृषि उद्यमका लागि उच्च प्रतिफलमुखी र दिगो विकल्प बनेको छ। उत्पादन प्रविधिका हिसाबले घैया धान छरुवा विधिबाट लगाइने हुनाले यसले रोपाई र गोडमेलको परम्परागत श्रम लागतलाई झन्डै आधाले घटाउँछ। चैत वैशाखको सुखायाममा मकै सँगसँगै वा एकल बालीका रूपमा छरेर साउन भदौको लिन पिरियड अर्थात बजारमा खाद्यान्नको अभाव हुने समयमा भित्राइने हुनाले यसले बजारमा उच्च र प्रिमियम मूल्य प्राप्त गर्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कद्वारा सिफारिश गरिएका घैया एक र घैया दुई जस्ता उन्नत जातहरूले प्रति हेक्टर 3 टनसम्म उत्पादन दिन सक्ने प्राविधिक प्रतिवेदकहरूले देखाएका छन्। खेतीको यो चक्रले एकातिर कृषि मजदूरको अभाव खेपिरहेको नेपाली बजारलाई एन्टीकरण मार्फत सहज बनाउँछ भने अर्कोतिर पानी जमिरहने खेतबाट हुने हानिकारक मिथेन ग्यास उत्सर्जनलाई रोकी वातावरणीय सन्तुलन कायम राख्छ। बजार व्यवस्थापन र ब्रान्डिङका हिसाबले घैया धान आधुनिक स्वास्थ्य सचेत उपभोक्ताका लागि एक बहुमूल्य न्युट्रिसनल कमोडिटी बन्ने प्रचुर सम्भावना बोकेको बाली हो। यस चामलमा पाइने उच्च फाइबर र न्यून ग्लाइसेमिक इन्डेक्स अर्थात जीआईका कारण यसलाई कर्पोरेट बजारमा माउन्टेड अर्गानिक राइस वा क्लाइमेट स्मार्ट हेल्थ राइसको रूपमा देशका ठूला सुपर मार्केटहरूमा प्रिमियम प्याकेजिङ सहित ब्रान्डिङ गर्न सकिन्छ। स्थानीय स्तरमा रहेका बाँझो र पाखो जमिनलाई करार खेती मार्फत एकीकृत गरी ठूलो परिमाणमा उत्पादन गर्न सकी देशले चामल आयातको दरलाई प्रतिस्थापन गर्न ठूलो मदत पुर्याउँछ। त्यसैले न्यून उत्पादन लागत उच्च पोषणयुक्त गुणस्तर र वातावरणीय अनुकूलताका लागि घैया धानको व्यावसायिक प्रबन्धन गर्नु नै वर्तमान नेपालको कृषि व्यवसायलाई दिगो र नाफामूलक बनाउनको लागि एउटा थप आधार बन्न सक्छ। बेल केवल एउटा स्वादिलो फल मात्र नभई नेपाली सभ्यताको धार्मिक सांस्कृतिक र औषधीय पक्षसँग जोडिएको एक अभिन्न फल हो। नेपाली जनजीवनमा बेलको स्थान अत्यन्त विशिष्ट र गौरवपूर्ण रहेको छ। दक्षिण एसियाको रैथाने वनस्पतिका रूपमा चिनिने बेल मुख्यतया नेपाल भारत बंगलादेश श्रीलंका पाकिस्तान भूटान म्यानमार थाइल्याण्ड र भियतनाम जस्ता देशहरूमा प्राकृतिक रूपमा प्रशस्तै पाइन्छ। बेलको वैज्ञानिक नाम एगिल मार्मेलोस रहेको छ भने यसलाई अंग्रेजीमा इस्टर्न एप्पल वा वुड एप्पलका नामले पनि चिन्ने गरिन्छ। विशेष गरी तराईका फानदेखि मध्य पहाड़का सुक्खा र तातो भूभागसम्म यसको रूख सजिलै हुर्कने गर्छ जसको हरेक भागमा कुनै न कुनै उपयोगिता लुकेको हुन्छ। यसको फलको बाहिरी बनावट काठ जस्तै निकै कडा र चिल्लो हुन्छ जसले भित्रको नरम र सुगन्धित लेदोलाई सुरक्षित राख्छ। काँचो अवस्थामा हरियो देखिने बेल पाकेपछि हल्का पहेँलो र आकर्षक रंगमा परिणत हुन्छ। यसको भित्री भागमा पाइने सुन्तला वा पहेँलो रंगको लेदो स्वादमा निकै मिठो र बास्नदार हुन्छ जसमा औषधि गुण भएका चिप्लो पदार्थ र ससाना बिउहरू पनि मिश्रित रहेका हुन्छन्। औषधीय दृष्टिकोणले बेललाई आयुर्वेदमा अमृत फलका रूपमा चित्रण गरिएको छ। यसले विशेष गरी मानव पाचन प्रणालीको सुधारमा चमत्कारिक भूमिका निर्वाह गर्छ। बेलमा पाइने टेनिन र पेक्टिन जस्ता तत्वहरूले कब्जियत झाडा पखाला र आन्द्रा सम्बन्धी पुराना समस्याहरू निर्मूल पार्न मदत गर्छन्। गर्मी मौसममा बेलको शरबत पिउनाले शरीरलाई बाहिरी तापक्रमबाट जोगाउँदै आन्तरिक रूपमा शीतलता प्रदान गर्छ। यसबाहेक बेलको पातको रसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने हुनाले मधुमेहका बिरामीका लागि यो अत्यन्तै लाभदायक मानिन्छ। यसमा पाइने भिटामिन सी क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरूले शरीरको रोग प्रतिरोधी क्षमतालाई मजबुत बनाउँछ। धार्मिक र सांस्कृतिक रूपमा पनि बेलको महत्व अतुलनीय रहेको छ। हिन्दू धर्मावलम्बीहरूका लागि बेलको पात अर्थात बेलपत्र भगवान शिवको पूजामा अनिवार्य मानिन्छ। तीनवटा पात एकै ठाउँमा जोडिएको बेलपत्रलाई त्रिदेव अर्थात ब्रह्मा विष्णु र महेशको रूपमा पूजा गरिन्छ। त्यस्तै नेपालको मौलिक नेवार संस्कृतिमा पनि इही वा बेल विवाह परम्पराले यसको सांस्कृतिक उचाइलाई थप प्रस्ट्याउँछ। साना बालबालिकाको विवाह बेलको फलसँग गराएर उनीहरूको सौभाग्य र जीवनको स्थिरताको कामना गरिन्छ। यसरी एउटै फलले धार्मिक आस्था र सामाजिक संस्कार र स्वास्थ्यलाई एउटै सूत्रमा उनेको छ। समग्रमा बेल हाम्रो प्राकृतिक सम्पदाको एउटा अमूल्य गहना हो। यसको पातदेखि जरासम्म र फलदेखि बोक्रासम्मका हरेक भाग मानव कल्याणका लागि उपयोगी रहेका छन्। परम्परागत ज्ञान र आधुनिक स्वास्थ्य चेतना दुवैलाई जोड्ने यस फलको संरक्षण र प्रवर्धन गर्नु आजको आवश्यकता हो। यस्ता बहुगुणी पवित्र वृक्षहरूको महत्वलाई बुझेर तिनको खेती र उचित उपयोगलाई निरन्तरता दिनु नै हाम्रो प्राकृतिक र सांस्कृतिक वैभवको रक्षा गर्नु समेत हो।
10: हजुरको रेडियो 102.1 मेगाहर्ज।
11: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
12: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
11: नवीकरणका लागि आवश्यक कागजातहरू:
12: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
11: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
12: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
11: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
12: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
11: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
12: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
11: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
12: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
11: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
12: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
11: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
12: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
11: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
12: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
11: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
12: जन्मिएको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
11: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखुतामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउ।
2: स्तनपानलाई प्राथमिकता दिउ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117 9845-55562 04-42-5311 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।

0: नमस्कार हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाहरूको अपील। भारतीय एसएसबी संघको सहकार्यमा सीमावर्ती क्षेत्रमा निगरानी उच्च। मन्थली अस्पतालमा बिरामीको चाप एकै वर्ष झण्डै 65,000 को स्वास्थ्य परीक्षण तथा उपचार। डोटीको बडी केदार गाउँपालिकाकी पूर्व उपाध्यक्ष भ्रष्टाचार मुद्दामा जेल चलान। 83,000 जनसंख्या भएको स्पेनी शहरमा 24 घण्टामै 49,000 आप्रवासी प्रवेश गरे र ब्राजिलले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692965998।
7: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
8: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
9: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
10: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।
11: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: अब पूरा समाचार। विभिन्न धार्मिक समुदायका अगुवाले शान्ति सद्भाव धार्मिक सहिष्णुता विधिको शासन र राष्ट्रियताको पक्षमा उभिन आम नेपाली नागरिकहरूलाई आह्वान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेसँग आज सिंहदरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाले संयुक्त विज्ञप्ति निकालेर कुनै प्रकारको हिंसा घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न अपील गरेका हुन्। उनीहरूले सदियौं देखिएको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेको विभिन्न क्रियाकलापप्रति सचेत रहन पनि आह्वान गरेका छन्। संयुक्त अपीलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी, जमियत उलमा ए नेपालका अध्यक्ष

0: मौलाना मोहम्मद खालिद सिद्दिकी महासंघ का सचिवालय सदस्य राजूराम फुयाल र अल सलाम सोसाइटी का अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गर्नुभएको छ। सुनसरी सिरा तथा मधेस प्रदेशको अन्य जिल्लाहरूमा भएको घटनाको सत्य तथ्य छानबिन गरी कानून विपरीतको कार्यमा संलग्न जोसुकैलाई कार्यवाही गर्न, पीड़ित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध पनि गरिएको छ। तराई क्षेत्रमा विकसित हिंसात्मक घटनालाई दृष्टिगत गर्दै सशस्त्र प्रहरी बलको सीमावर्ती क्षेत्रमा निगरानी उच्च बनाएको छ। त्यसका लागि भारतीय सशस्त्र सीमा बल एसएसबीसँग सहकार्य भइदिएको सशस्त्रका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले बताउनुभएको छ। उहाँका अनुसार गृह मन्त्रालयको सुरक्षा योजना अनुसार एकीकृत रूपमा परिचालित हुनेछन्। विभिन्न भारतीय सीमाबाट आवत जावत गर्ने मानिसहरूको उच्च निगरानी राखिएको कार्कीले बताउनुभयो। भारतीय सशस्त्र सीमा बल एसएसबीले गर्ने निगरानी र गस्तीलाई शस्त्र प्रहरीले संयुक्त रूपमा अगाडि बढ़ाएको छ। सीमा क्षेत्रबाट आउने र जाने दुवै व्यक्तिहरूको खानतलासी पनि बढ़ाइएको प्रवक्ता कार्कीले बताउनुभएको छ। प्रहरी प्रधान कार्यालयले एसएसपीदेखि एआईजीसम्मका 15 अधिकृतलाई तराईमा देश खटाएको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी अभि नारायण काफलेका अनुसार 15 उच्च अधिकारीहरूलाई अधिकृतहरूलाई तराई मधेश परिचालन गरिएको छ। सुनसरीको कप्तानगंजमा 10 साउन राति दुई समुदायबीच विवाद हुँदा सुरक्षाकर्मीको गोली लागेर एकजनाको ज्यान गएको थियो। सो घटनाको साइड इफेक्ट सुरक्षा निकायमा पनि परेको छ। सुनसरी मात्र नभएर सप्तरी सिरा धनुषा र पर्सासम्मका जिल्ला शान्त बनेपछि ती जिल्लाहरूमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। त्यही घटनाका लागि थप प्रहरी जनशक्ति तराई केन्द्रित बनाइएको छ। स्रोत साधनको परिचालन, प्रभावकारी मूल्यांकन, नीति निर्देशक, सुरक्षा कार्य योजना, सूचना संकलन तथा विश्लेषण र आवश्यकता अनुसार फिल्डमा खटिएर काम गर्न उच्च अधिकृतहरूलाई परिचालन गरिएको छ। नेपाली कांग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षहरूसँग संवाद गर्ने भएको छ। सुनसरीको कप्तानगंज घटना र त्यसपछि तराई मधेसको विभिन्न जिल्लाहरूमा उत्पन्न परिस्थितिको सन्दर्भमा कांग्रेस केन्द्रीय कार्य समितिको आज बसेको आकस्मिक बैठकले पार्टीका सबै तहका समितिले वडा तहसम्म नै पहल गर्ने निर्णय गरेको छ। बैठकले पछिल्लो घटनाको सत्यतथ्य छानबिन गर्ने सन्दर्भमा तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वास योग्य छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग पनि गरेको छ। संकटपूर्ण र संवेदनशील घड़ीमा नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पार्टीले यसको जिम्मेवारपूर्वक पहल कदमी लिने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्य, संसदीय दलका नेता तथा सांसदहरू, काठमाडौँमा उपलब्ध सुनसरी, मोरङ लगायत सम्बन्धित जिल्लाका पार्टीका केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको सहभागिता रहेको थियो। नेपाल सरकारले पाकिस्तानको ब्रोड पिकमा सम्पर्कविहीन आरोहीको खोजी गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ। पाकिस्तानको काराकोरम हिमश्रृंखलामा रहेको 8,047 मिटर अग्लो ब्रोड पिक आरोहणको क्रममा हिम पहिरोमा परेर नेपाली सहित विभिन्न देशका पर्वतारोही सम्पर्कविहीन भएको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुःख व्यक्त गर्दै खोजीमा जुट्न आग्रह गरेको छ। पर्यटन विभागले विज्ञप्ति निकालेर हिजो हिम पहिरोमा नेपाली आरोही निर्मल पूर्जा, निम्स ताई सहित पूर्वहादुर गुरूङ युक्त, किली पेम्बा शेर्पा, किलु निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा सम्पर्कविहीन रहेको जनाएको छ। 6 जना नेपाली सहित 10 जनाको अवस्था थाहा हुन सकेको छैन। यद्यपि हिम पहिरो क्षेत्रमा 4 जनाको शव भेटिएको पनि पछिल्लो विवरण छ। यो खबर तयार पार्दासम्म भेटिएका शवको पहिचान हुन सकेको छैन। खोज तथा उद्धारका लागि पाकिस्तानमा रहेको नेपाली दूतावास मार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको पनि विभागले जनाएको छ। जिल्ला प्रशासन कार्यालय पर्साली वीरगंजमा पुनः निषेधाज्ञा जारी गरेको छ। शुक्रबार आज साँझ 5 बजेदेखि भोलि बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। प्रशासनले वीरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बस पार्क बाइपास रोड, पश्चिममा तिलाबे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा पनि 5 जना भन्दा बढ़ी भेला हुन, सभा जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ। रामेसापको सदरमुकाम मन्थलीमा रहेको मन्थली नगर अस्पतालले 1 वर्षको अवधिमा रामेसापमै सबैभन्दा बढ़ी बिरामीहरूको स्वास्थ्य परीक्षण तथा उपचार प्रदान गरेको छ। यति धेरै बिरामीको उपचार रामेसापमा अन्य स्वास्थ्य संस्थामा भएको छैन। गएको 2082 सालको 1 वर्ष अवधिभरमा उक्त अस्पतालले 61,698 जना बिरामीको स्वास्थ्य परीक्षण तथा उपचार गरेको छ। अस्पतालमा पुग्ने आकस्मिक र अन्य बिरामीहरूलाई अस्पतालले स्वास्थ्य परीक्षणका साथै प्रयोगशाला एक्सरे, भिडियो एक्सरे, आँखा, दाँत, फिजियोथेरापी लगायतका सेवा समेत प्रवाह गरेको थियो। कुखुरा किन्न गएका एक पुरूषले महिलामाथि कुटपिट गरेर घाइते बनाएर फरार भएका छन्। रामेसापको लिखुतामाकोसी गाउँपालिका 7 तिलपुङका 31 वर्षीय हर्क नारायण श्रेष्ठले स्थानीय 56 वर्षीय तोकमाया श्रेष्ठलाई कुटपिट गरेर धकेलेर लड़ाएर फरार भएका हुन्। तोकमाया लडेर गम्भीर घाइते भएपछि उनका परिवारले तत्काल घटनास्थलबाट उद्धार गरेर उपचारको लागि मन्थली अस्पताल भर्ना गरेका थिए। उनको टाउको ठोकिएको ठाउँमा सुन्निएको र टाउको भित्री भागमा समस्या देखिएकोले थप उपचारको लागि काठमाडौँ रिफर गरिएको मन्थली अस्पतालले जनाएको छ। त्यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेसाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेसाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेसाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेसाप बजार रामेसाप।
2: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँघरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार सिंगुलीको कमलामय नगरपालिका पाँच रातमाटा डाँडा स्थित कालिका सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको ग्रीन पार्क संरक्षण र व्यवस्थापनको अभावमा अपेक्षित रूपमा सञ्चालन हुन सकेको छैन। करिब 20 लाख रूपियाँको लागतमा निर्माण गरिएको उक्त पार्क अहिले नियमित हेरचाह मर्मत सम्भार र व्यवस्थापनको कमीका कारण क्रमशः आकर्षण गुमाउँदै गएको स्थानीयले बताएका छन्। आर्थिक वर्ष 2082-83 बागमती प्रदेश सरकारको बजेटबाट डिभिजन वन कार्यालय सिन्धुली मार्फत कालिका सामुदायिक वन उपभोक्ता समितिले पार्क निर्माण गरेको थियो। आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको पार्कमा केही भौतिक संरचनामा क्षति पुगेको छ भने नियमित सरसफाई र फोहोर व्यवस्थापनको अभावले पार्कको सौन्दर्यता समेत प्रभावित भएको छ। सिन्धुलीको दुधौली नगरपालिका 10 रातमाटेमा पोखरीमा डुबेर 9 वर्षीय बालकको मृत्यु भएको छ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सो कुराको जानकारी दिएको छ। घरबाट हराएका बालकलाई खोजी गर्ने क्रममा पोखरीको किनारमा उनको कपड़ा र चप्पल भेटिएपछि खोजतलाश गर्दा उनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो। उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ। प्रदेश प्रहरीका अनुसार बिहिबार दिउँसो करिब 31 बजेको समयमा दुधौली नगरपालिका 10 रातमाटेका चन्द्रबहादुर लोपचन्दका छोरा सरगम लोपचन्द तामाङ घरबाट हराएका थिए। बालक नभेटिएपछि आफन्तहरूले खोजी गर्ने क्रममा घरदेखि करिब 7-8 मिटर दक्षिणतर्फ रहेको जंगल क्षेत्रमा रहेको पोखरीको किनारमा उनले लगाएको चप्पल टी शर्ट र हाफ प्यान्ट फेला पारेका थिए। उक्त घटनाबारे सोही वडाका वडाध्यक्षले राति 11:30 बजे टेलिफोन मार्फत प्रहरी चौकी दुधौलीलाई जानकारी गराएका थिए। प्रहरी टोलीले पोखरीमा खोजी गर्दा बालकलाई अचेत अवस्थामा फेला पारेको थियो। ओखलढुङ्गाको खिचदेम्बा गाउँपालिका 9 पात्रे स्थित जंगलमा लोपन्मुख रेड पाण्डा हाब्रेको पहिलो पटक भिडियोमा कैद भएको छ। यससँगै उक्त क्षेत्रमा रेड पाण्डा रहेको पुष्टि भएको छ। स्थानीय पुरी शेर्पाले जंगलमा देखिएको रेड पाण्डाको भिडियो खिच्न सफल हुनुभएको हो। यसअघि सो क्षेत्रमा रेड पाण्डाको दिशा फेला परेपछि यसको वासस्थान रहेको अनुमान गरिए पनि प्रत्यक्ष रूपमा देखिएको वा भिडियोमा कैद भएको यो पहिलो पटक हो। सिराको औराही गाउँपालिकाको गोलबजारमा प्रहरीको गोली लागेर ज्यान गुमाएकाको परिवारलाई 10 लाख रूपियाँ उपलब्ध गराउने औराही गाउँपालिकाले 10 लाख रूपियाँ उपलब्ध गराउने भएको छ। 15 वर्षीय गणेश यादवको परिवारलाई गाउँपालिकाले रातस्वरूप 10 लाख रूपियाँ उपलब्ध गराउने भएको हो। शुक्रबार आज सूचना जारी गर्दै गाउँपालिकाले मृतक गणेश यादवको परिवारलाई राहत रकम प्रदान गर्ने बताएको छ। औरै गाउँपालिका 2 तुलसीपुर मोतीपुरका यादवको प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएको थियो। डोटीस्थित बड़ी केदार गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष इन्द्र कुमारी बोहरालाई जेल चलान गरिएको छ। भ्रष्टाचार मुद्दाको सुनवाईका लागि आफै विशेष अदालतमा उपस्थित भएकी बोहरालाई थुनामा राख्ने आदेश भएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलले त्यस्तो आदेश दिएको हो। बोहराले आफूलाई तारेकमा राखेर मुद्दाको पूर्वपक्ष गर्न माग गरेकी थिइन्, तर विशेष अदालतले तारेकमा राख्न अस्वीकार गरेको छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। स्पेनका अधिकारीहरूले पछिल्लो 24 घण्टामा मोरक्कोबाट झण्डै 49,000 जना आप्रवासी स्पेनको सेउटा क्षेत्रमा प्रवेश गरेको दावी गरेका छन्। हिजो सार्वजनिक भएको भिडियो र तस्विरहरूमा हजारौं आप्रवासीहरू पौडी खेल्दै रौटा शहरमा प्रवेश गरिरहेको देखिन्छ। आप्रवासीहरू प्रवेश गर्ने क्रम रातभरि नै चलेको स्थानीय संचार माध्यमहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। स्पेनको सर्वोच्च अदालतले यसै महिना गरेको एक फैसलापछि आप्रवासी प्रवेश गर्ने क्रम बढ़ेको छ। र अन्त्यमा खेल समाचार। 5 पटकको विश्व च्याम्पियन ब्राजिलले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। भारतीय फुटबल महासंघले ब्राजिल भारत भ्रमणमा आउने निश्चित भएको जनाएको छ। खेल आगामी अक्टोबर 3 तारीकमा कोलकातामा हुने भएको छ। भारतले सामना गर्न लागेको हालसम्मकै उच्च वरिताको टोली ब्राजिल नै हो। ब्राजिल हाल फिफा वरिताको 5 स्थानमा छ। ब्राजिल भारतको सामना गर्न लागेको 4 दक्षिण अमेरिकी राष्ट्र हो। भारतले यसअघि अर्जेन्टिना पेरू र उरुग्वेसँग खेलेको थियो। महासचिव एवं उपमहासचिव एम सत्यनारायणले यो भारतीय फुटबलका लागि निम्ति ऐतिहासिक क्षण हुने बताएका छन्। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा सम्झाउँदै जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील। भारतीय एसएसबी संघको सहकार्यमा सीमावर्ती क्षेत्रमा निगरानी उच्च। मन्थली अस्पतालमा बिरामीको चाप। एकै वर्ष झण्डै 62,000 को स्वास्थ्य परीक्षण तथा उपचार डोटीको बडी केदार गाउँपालिकाकी पूर्व उपाध्यक्ष बोहरा भ्रष्टाचार मुद्दामा जेल चलान। 83,000 जनसंख्या भएको स्पेनी शहरमा 24 घण्टामै 49,000 आप्रवासी प्रवेश गरे र ब्राजिलले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने। हजुरको रेडियो 102.1 मेगाहर्ज तामाङको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
2: हुर्केकै गिरिराज चल्ला 150
3: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
4: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
3: विराज किसानको साथी
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
3: प्रोभाइडर जय मानन्दर फोन 0485402039 0485402533 र 98540204239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
5: नवीकरणका लागि आवश्यक कागजातहरू
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
5: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 2 कार्यालय देउराली रामेछाप

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौ।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845410043, 9863023422।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: नमस्कार, रेडियो झनकार 97.5 मेगाहर्ज बाट उत्पादित कार्यक्रम हाम्रो लिखु तामाको सिको दोस्रो अंकका साथ उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता ईश्वर विश्वकर्मा। रामेछापको लिखु तामाको सी गाउँपालिकाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम हरेक साताको शुक्रबार साँझ ठिक 36 बजे प्रसारण हुने गर्दछ। हामीलाई रेडियो झनकार सँगै जिल्लाका अन्य रेडियोहरू हजुरको रेडियो, रेडियो तिफदी, रेडियो रामेछाप र रेडियो इनर्जी मार्फत पनि एकैसाथ सुनिरहनु भएको छ। लिखु तामाकोशी गाउँपालिका भित्र भइरहेका विकास निर्माण नीति तथा कार्यक्रम बजेट र स्थानीय योजनाहरू बारे यहाँहरूलाई सही र सूचनामूलक जानकारी गराउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो। आजको दोस्रो अंकमा हामीले पालिकाका पछिल्ला मुख्य गतिविधिहरू र वडा नम्बर 3 का वडाध्यक्ष गोपाल राज तामाङसँग गरिएको विशेष कुराकानी समावेश गरेका छौं। शुरूमा प्रस्तुत छ पालिका गतिविधि। लिखु तामाकोशी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सहकारी संस्थाहरूलाई संस्थागत तथा वित्तीय विवरण पेश गर्न 7 दिने अन्तिम ताकेता गरेको छ। पटक पटकको सूचनालाई व्यवस्था गरिएपछि गाउँपालिकाले बिहिबार अन्तिम सूचना जारी गर्दै तोकिएको समयभित्र कोपोमिस प्रणाली सहितको विवरण नबुझाए कानून बमोजिम कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। लिखु तामाकोशी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासिक अन्तर्गतको सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न गरेको छ। गाउँपालिकाले बैंक खाता मार्फत सबै वडाका लाभग्राहीहरूको खातामा रकम पठाएर सम्बन्धित बैंक शाखाहरू मार्फत तोकिएको तालिका अनुसार 15 गतेसम्म वितरण कार्य सम्पन्न गरेको हो। पालिका गतिविधि पछि यहाँहरूलाई पुनः स्वागत छ कार्यक्रम हाम्रो लिखु तामाको सीमा। अबको पालोमा वडा नम्बर 3 का वडाध्यक्ष गोपाल राज तामाङसँग गरिएको विशेष कुराकानी प्रस्तुत गर्दैछौ। वडाको सेवा प्रवाह, चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम, गत वर्षको समीक्षा र समसामयिक विषयमा केन्द्रित रहेर गरिएको यो संवाद जस्ताको तस्तै अबको पालोमा।
1: मेरो वडा खास गरी तपाईँको पहिला संघीय गणतन्त्र अगाडि जिजिलीकोट गाविसको वडा नम्बर 1, वडा नम्बर 2, वडा नम्बर 3, वडा नम्बर 4 क्षेत्रभित्र पर्छ यो वडा 3 नम्बर, अहिले लिखु तामाको सी गाउँ परेको वडा नम्बर 3। र यसको भौगोलिक अवस्था चाहिँ कस्तो छ भने नि, वास्तवमा यसको अवस्था समुद्र सतहदेखि 1000 मिटरदेखि 1900 मिटर हाइटसम्म पर्छ। र यो एउटा के भन्ने हो भने विपद त्यति नआउने खालको एउटा भूगोलको हिसाबले एकदमै राम्रो ठाउँ हो सर यो। र यसमा आमदानीको हिसाबले चाहिँ अलिक कम नै हो, किनभने यहाँ जल छैन, जंगल पनि त्यति छैन र जडीबुटी पनि त्यति नभएको कारणले गर्दाखेरि त कुनै खानेहरू भए तापनि तपाईँको एउटा पहिचानलाई अहिलेसम्म तपाईँको त्यसको पहिचान पनि हुन नसकेको अवस्था र तपाईँको त्यसले सञ्चालन ल्याउन पनि नसकेको अवस्थाहरू भएको वडा पर्छ सर
2: यो। हजुर, यो त भयो वडाको भौगोलिक अवस्थितिको बारेमा जानकारी। अर्को चाहिँ जस्तो अब भर्खरै गत आर्थिक वर्ष सकिएर नयाँ आर्थिक वर्षको शुरूआत भइसकेको छ, गत वर्ष चाहिँ वडामा तय गरिएका विकास निर्माणका कामहरू कतिको सफल भए, बजेट चाहिँ कति प्रतिशत खर्च भयो होला, गत वर्षको समीक्षा गर्नुपर्दा कसरी गर्नुहुन्छ अलिकति गरिदिनुहोस् न।
1: मेरो वडामा गत सालको बजेटको समीक्षा गर्दाखेरि भन्ने तपाईँको 85% विकासी अनुदान रकमहरू खर्च भएको छ।
2: हजुर, शिक्षा, स्वास्थ्य लगायत रोजगारीको, कृषिको क्षेत्रमा चाहिँ के काम भए, समग्रमा छोटकारीमा सरस्वती जानकारी दिनुहोस् न।
1: शिक्षाको क्षेत्रमा शैक्षिक सामग्रीहरू मेरो वडामा भएको विद्यालयका 3 विद्यालय छ, ब्रिकेश्वर माली कलमगाउँ, केरिङ्गे आदि चिलाउने र बालकन्या आधारभूत विद्यालय साङ्गा, यो 3 विद्यालय छ। यो 3 विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक सामग्री, न्यानो कपडा भन्नाले तपाईँको स्कुल पोसाक हुनु पर्यो, ड्रेस पोसाक वितरण गर्ने काम गरियो र शैक्षिक सामग्रीहरू वितरण गरिएछ। र सब विद्यालय व्यवस्थापनको लागि पनि काम गरेका छौँ र खेलकुद मैदानहरू निर्माण गरिदिएको छ। र शिक्षा क्षेत्रमा 3 विद्यालयले फेरि एउटा अलिकति प्राङ्गणमा अलि निर्माण गर्ने भनेर धेरै होइन अनुदान 1-1 लाख छुट्याएको थियो, 2 विद्यालयले काम गरेन, अरू विद्यालयले काम गरेको शिक्षाको क्षेत्रबाट होइन। अनि कृषिको क्षेत्रमा हामीले मौरी पालन तालिम सम्पन्न गर्यौँ, प्लास्टिक टनेल तपाईँको इच्छुक किसानहरूलाई हामीले उहाँहरूले टनेल निर्माण गरिसकेपछि हामीले प्लास्टिक टनेल प्लास्टिकहरू वितरण गर्यौं र अगुवा कृषक भवन भनेर पनि राखेको थियौँ अनुदान, तर त्यति लान सकिन किनभने अलिकति तपाईँको बजेट पनि नपुग्ने र अगुवा कृषकहरूलाई अलिक समय सान्दर्भिक पनि नभएको कारणले मैले त्यति लान सकिनँ। र कृषिको बारेमा त्यही हो, स्वास्थ्यको बारेमा तपाईँको समुदाय एउटा मेरो वडामा स्वास्थ्य चौकी धोबी डाँडा मात्रै छ। पहिले त्यो चाहिँ पहिले सुरुमा करिब करिब तपाईँको त्यो 32 सालतिर हो कि 30 सालतिर स्थापना हो, त्यो सुरुमा स्थापना भएको रहेछ 40-45 सालतिर पहिले पञ्चायती व्यवस्थामा नै। त्यो अस्पतालमा काम चलाउ गरिरहेको छ। यो यतापट्टि तपाईँको 3 नम्बर वडा लिएको काम गर्छ, वडा नम्बर 3 नभएको कारणले एउटा भवन चाहिँ राम्रो बनाएको छ, यो नेपालका भारत मैत्री त्यो सहयोगमा एउटा भवन बनेको छ। तर त्यहाँ तपाईँको स्वास्थ्य इकाइ राखौँ न भनेर हामीले व्यवस्था पनि गऱ्यौँ, तर अहिलेसम्म राम्रो तपाईँको स्वास्थ्य कमी नभएको कारणले त्यहाँ चाहिँ राम्रो तरिकाले सञ्चालन गर्न सकेको छैन।
2: हजुर, समग्रमा शिक्षा स्वास्थ्य त्यसै गरी कृषिमा तपाईँहरूले काम गरिरहँदाखेरि जनताबाट पाउनुपर्ने जुन प्रतिक्रिया छ नि, त्यो चाहिँ कस्तो किसिमका प्रतिक्रियाहरू तपाईँले पाइरहनु भएको छ? साँच्चीकै जनता सन्तुष्ट हुनुहुन्छ त?
1: सन्तुष्ट भन्नाले तपाईँको कार्यक्रम एकदमै आवश्यकता हो जस समुदायमा आधारित होइन, तर अहिलेको सन्दर्भमा चाहिँ के हो भने तपाईँको मौरी पालन तालिम दिएपछि मौरी पालन त चाहियो नि होइन, अनि प्लास्टिक पनेल वितरण गरिसकेपछि तपाईँको इच्छुक किसानहरू अझ माग बढ्नु पर्ने कि सर होइन। आज तपाईँको 10 जनाले माग गरेको छ भने त्यो 10 जनाले काम गरिसकेपछि आज 15 जना भयो चाहिँ तपाईँको एकदम फलदायी जस्तो हुन्थ्यो होइन, तर यी 10 जनाको मागमा पनि आगम आर्थिक अर्को आर्थिक वर्षमा चाहिँ कम भएर आउने, अब 50% घटेर माग आउने होइन। त्यो भएको कारणले अब किसानहरूको कति सन्तुष्टि छ, अब तपाईँको उहाँहरूको कति सन्तुष्टि छ, म आफै पनि अलिकति तपाईँको यो किन हो यो घट्दो जनसङ्ख्याको आधारले बढी चाहिँ तपाईँको गाउँ सर्ने चाहिँ प्रविधि अहिले बढी बढिरहेको छ, त्यसको आधारले पनि तपाईँको म आफू चाहिँ सन्तुष्टि छैन।
2: यो त भयो गत आर्थिक वर्ष विकास निर्माणका काम लगायतका चाहिँ कामहरू भए, अब चाहिँ अब नयाँ आर्थिक वर्षको बजेट पनि पारित भएर कार्यान्वयनको चरणमा गइसकेको अवस्था हो। यो वर्ष चाहिँ तपाईँहरूले वडामा मुख्य रूपमा चाहिँ कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नु भएको छ? साँच्चीकै बजेटले वडावासीलाई सन्तुष्ट र समृद्ध बनाउन सक्छ त?
1: यसपालिको बजेटले पनि तपाईँको हामीले गत सालको आर्थिक एक वर्ष गत सालको छनौट भएको उसले पनि तपाईँको खासै जनताहरूलाई तपाईँको पूर्णतः सन्तुष्टि चाहिँ दिलाउन सकिँदैन सर होइन। यो आर्थिक वर्ष 83-84 पनि हामीले के गरेका छौँ भने तपाईँको समुदायको मागको आधारमा नै हामीले बजेट विनियोजित गरेको छौँ। त्यसमा तपाईँको शिक्षकहरूको लागि तपाईँको एक हल एक हलो अनि एक घर एक धारा र महिला उन्मुख दलित पञ्जेबाट खरिद दलित विद्युतीय आरम निर्माण खानेपानी सिँचाई सडक र समुदायलाई तपाईँको स्वावलम्बन कार्यक्रम यो अलिकति तपाईँको के हो भने यो समुदायमा कसरी अझै स्फूर्तिका साथ हामी अगाडि बढ्न सक्छ भन्ने तरिकाले त्यस्ता कार्यक्रमहरू पनि राखेको छौँ र युवाहरूको लागि पनि राखेको छौँ सर होइन। किरी थाङ्ग्राहरूको निर्माणको लागि राखेका छौँ, सुन्तला प्रोजेक्ट क्षेत्र गरेर लागू भइसकेका छ, यही आर्थिक वर्षबाट नै लागू गरिसकेका छौँ यो क्षेत्रलाई यो वडालाई सुन्तला जातका चाहिँ फलफुल लगाउने प्रयास क्षेत्र बनाएर चाहिँ तपाईँको त्यहाँ चाहिँ सुन्तला चाहिँ भरिपूर्ण पार्ने भन्ने खालको तरिकाले उद्देश्यको छ। खासै तपाईँको अब कार्यान्वयन गर्ने क्रममा पछि एक पक्षले मात्रै नहुँदो रहेछ, दोहोरो पक्ष चाहिँदो रहेछ। अब दोहोरो पक्षमा बढी भूमिका जनताको भयो भने चाहिँ यो फलदायी हुन्छ सर। जनताको भूमिका जनताको उपस्थित जनताको सहभागिता राम्रो हुन सकेन भने चाहिँ अब यो छुट्याउने कार्यक्रमहरू खासै त्यति उपलब्धि नहोला जस्तो लाग्छ।
2: अब चाहिँ अलिकति यो प्राकृतिक विपत्तिको कुराकानी गरौँ न सर। जस्तो तपाईँहरूको वडा चाहिँ विशेष गरी प्राकृतिक जोखिमको क्षेत्रमा पर्छ कि पर्दैन? विशेष गरी यो बर्खाको समयमा बाढी पहिरो र डुबान जस्ता विपदजन्य घटना बढ्न सक्छ, यसको लागि चाहिँ तपाईँहरूको जुन वडा विपद व्यवस्थापन समिति पनि छ त्यसले चाहिँ कसरी सक्रिय देखाउँछ होइन? जुन पूर्व तयारी गर्नुपर्ने हुन्छ त्यो पूर्व तयारी चाहिँ भएको छ कि छैन, र अब चालु आर्थिक वर्ष पनि सुरुवात भइसक्यो, यसका निमित्त चाहिँ तपाईँहरूले कस्ता योजना बनाउनु भएको छ, बजेट चाहिँ कति विनियोजन गर्नुभएको छ? विपद व्यवस्थापनमा कमै बजेट छुटिन्छ भनेर भनिन्छ, तपाईँको वडामा चाहिँ त्यस्तो छ कि अथवा फरक हो के छ सर?
1: मेरो वडामा विपद भनेको चिज तपाईँको पहिले नै पञ्जीबाट बजाएर आउँदैन होइन भन्ने उखान पनि छ, बाजा बजाएर विपद आउँदैन भन्ने खालको। हुन त तपाईँको मेरो वडा भूगोलको हिसाबले हुन त तपाईँको विपद आउन सक्छ नहुने होइन, तपाईँको यहाँ केही बस्तीहरू यी दुईवटा बस्तीहरू तपाईँको यो घ्याप्चेको पहिरोको आधारमा घ्याप्चे पहिरो भन्दा पनि यतापट्टि चाहिँ तपाईँको अहिले नेपालकै दोस्रो पहिरोभित्र पर्दो रहेछ यो घ्याप्चे पहिरो, त्यसको चाहिँ तपाईँको त्यहाँ सिमानामै बसोबास गर्ने एउटा हाम्रो खत्रीहरू छ त्यहाँ पनि तपाईँको घरको नजिकसम्म नै अलिकति फुटेर आइसकेको छ र त्यो पनि अब भोलिको दिनमा के हुन सक्छ जोखिम हुन सक्छ, जोखिम मोल्नुपर्ने दिन देखिएको छ।
3: र त्यो बस्तीलाई नै अन्यत्र ठाउँमा चाहिँ कतै व्यवस्था गर्न पाएदेखि राम्रो हुन्थ्यो भन्नेमा नि लागेको छौँ। र अहिले हालको लागि तपाईँको अहिले तिनीहरू त्यतिकै आफ्नो पहिले बसोबास गर्ने ठाउँमा सहजै बसिरहनु भएको छ। र अर्को धोरी पारी पारी भेमी भन्ने ठाउँमा अलिक चर्केर अलिक त्यहाँनिर ठुलै पानी पर्यो भने त्यहाँ अलिकति विपदै आउँला जस्तो देखिन्छ। र दाजुबाजु तपाईँको मुख्य टोल मुख्य होइन कि त्यहाँ बाबराम टोल भन्ने छ दुई घर तिन घर त्यहाँ अलिकति जोखिम छ। अरू चाहिँ तपाईँको त्यत्रो जोखिम मल्नु पर्ने त छैन वडा त्यही पनि हामीले तपाईँको के हो कसो हो भनेर मेरो वडाबाट चाहिँ तपाईँको 3 लाख पैसा विपद प्राकृतिक प्रकोपलाई चाहिँ तपाईँको विपदलाई चाहिँ 3 लाख चाहिँ पूर्व तयारीको लागि देखाएको छु।
2: अहिले चाहिँ विशेष गरी बेसी फाँटहरूमा धान रोपाइसकेर कोदो रोपाइमा किसानहरू व्यस्त भइरहेको अवस्था हो। तपाईँको वडामा चाहिँ यति बेला के खेतीपाती चलिरहेको छ? किसानहरूको समस्या अब नजिकबाट तपाईँले नियाली पनि रहनु भएको छ, किसानहरूको समस्या चाहिँ के छन् र त्यसलाई समाधानको लागि चाहिँ तपाईँको तर्फबाट पहलहरू के भइरहेका छन्, यस विषयमा पनि जानकारी दिनुहोस् न।
3: किसानहरू अहिले यतिखेर चाहिँ तपाईँको धान अन्तिम चरणमा 70% धान रोपिसकेको छ, 30% जति बाँकी छ। यो तपाईँको यो 15 अगावै सकिन्छ, साउनको 15 भन्दा अगाडि सकिन्छ रोपाइले। कोदो रोपाइ थालेको छ अहिले, गत पहिले जतिको त्यति गरिँदैन अहिलेको किसानहरूले खेती। सबै क्षेत्र बारीहरू चाहिँ छेउछेउ जस्तै बाँदरले गर्दाखेरि मेन उनीहरूको त्यही हो, बाँदर कसरी नियन्त्रण गर्ने भन्छ होइन, बाँदरको नियम गरेर अलिकति बारीहरू छोड्ने क्रममा छ। र जनसङ्घीय नै तपाईँको एउटा कामदार केही छोराछोरीहरू पनि तपाईँको कतिपय त अब सहरवासी सहरबाट पनि तपाईँको विदेश पलायन भएको कारणले गर्दा फेरि यहाँ चाहिँ दुवा महिना मात्रै भएकोले अब 5 घर 10 घर मिलेर उहाँहरूले काम त खेती त राम्रै गर्नु भएको छ गर्न चाहिँ। त्यही पनि यो अलिकति तपाईँको विस्तार है, बाँझो खेती चाहिँ बढ्दो तरिकाले खेतबारी चाहिँ बाँझो राख्ने क्रम चाहिँ बढी नै छ सर। दैनिक मेरो वडाबाट चाहिँ तपाईँको 3 घर 4 घर 5 घर चाहिँ सहरतिर जाने वार्षिक त्यस्तो भइरहेछ। त्यही पनि अहिले तपाईँको उहाँहरूले आफू तल्लो घर माथि घर मिलेर खेती सञ्चालन भइरहेछ भन्नु पर्छ।
2: समग्रमा खेतीपाती गर्ने चाहिँ क्रम घट्दो क्रममा रहेको र युवा पनि विदेश पलायन हुने, त्यसै गरी अन्य महानुभावहरू पनि जुन सुविधा खोज्दै सहर छिर्ने क्रम बढ्दाखेरि चाहिँ जग्गा जमिन अलिक बाँझो हुने क्रम बढिरहँदाखेरि उत्पादन घटिरहेको अवस्था हो। तथापि पनि बजारीकरणमा चाहिँ तपाईँहरूको त्यस्तो समस्या छ कि छैन? जस्तो किसानहरूले उत्पादन त गर्नुहुन्छ, बजार पाइएन, उचित मूल्य पाइएन भन्ने गुनासो तपाईँको वडामा कतिको आउँछ? बजारीकरणमा चाहिँ वडाको पहल कस्तो छ?
3: त्यो चाहिँ एकदमै व्यापक छ सर, बढी नै त्यस्तो खालको गुनासो आउने गरिरहेछ। बुझ्दाखेरि बजारीकरणमा किसानहरूले पाउनुपर्ने मूल्य जुन उहाँहरूले पसिना र मेहनत जति चुहाएको छ, जति उहाँहरूले मेहनत गर्नुभएको छ, त्यति चाहिँ तपाईँको त्यो अनुसारको उत्पादनको अहिलेसम्म किसानहरूले मूल्य नपाउँदाखेरि उहाँहरू निराशजनक छ। र यहाँ मेरो बजार मेरो वडाको बजार भनेको एउटा मुख्य बजार धोरी बजार हो र किसानहरूले उत्पादन गरेको चिन त्यस पछाडि तपाईँको मन्थली हो र साँगोटा, यी तिनवटा बजारमा बजार गर्छ उहाँहरूले र साँगोटारमा बोकेर आफै जानुपर्ने त्यहाँ यातायात सञ्चालन हुँदैन र मन्थलीमा जिउँ त्यो अहिले एउटा बोलेरो र सुमो सञ्चालन भइरहेछ र धोरी बजारमा उहाँहरू आफै तपाईँको ढुवानी गर्नुहुन्छ। तैपनि तपाईँको उहाँहरूले भनेको जस्तो हामीले पाएन भन्ने गुनासो चाहिँ आइरहेको छ।
2: जस्तो अब बुधबारे हाट पनि तपाईँहरूकोमा सञ्चालन हुन्छ होइन, त्यो बुधबारे हाटले चाहिँ कतिको सघाउ पुर्याएको छ कृषि उत्पादन अथवा औद्योगिक उत्पादनमा बजारीकरणका निमित्त? यसले चाहिँ कतिको टेवा पुर्याएको जस्तो लाग्छ हजुरलाई? क्रेज कतिको घटेको छ भन्ने सुनेको थिएँ मैले, हो त?
3: पहिले भन्दा त अहिले हाटको त तपाईँको के भन्ने त्यो 25% पनि छैन सर, योभन्दा 10 वर्ष अगाडिको हाट र अहिलेको हाटमा 25% हाट लाग्छ। र त्यसै गरी तपाईँको त्यसले गर्दा पनि अलिकति हाटले पनि केही न केही किसानहरूलाई उत्पादन चिजहरू त बिक्री वितरण त हुन्छ सर, साटासाट पनि। दोस्रो तपाईँको हाम्रो अहिले यो धोबीमा यातायात सञ्चालन भइरहेको छ, काठमाडौँबाट यहाँ धोबी हुँदै काठमाडौँ हुने खालको बसले पनि तपाईँको केही न केही सामानहरू चाहिँ लिएर जाने गर्दाखेरि यहाँको किसानहरूको भने जति भाव नपाए पनि सामान चाहिँ बिक्री भइरहेको छ भनौँ न।
2: हजुर, यो त भयो कृषि र कृषि उत्पादनका कुरा। अर्को चाहिँ जस्तो तपाईँहरूको जुन चुनावी घोषणा पत्रमा पनि उल्लेख थियो क्या अरे, एक घर एक धारा अभियान होइन, त्यो अभियान चाहिँ तपाईँहरूकोमा कतिको प्रभाव कारी रह्यो? हालसम्म चाहिँ कति घरमा कतिवटा धारा निर्माण भयो होला, त्यो तथ्याङ्क केही राख्नु भएको छ? अनि अर्को चाहिँ धारामा आउने पानीको गुणस्तर मापन चाहिँ गरिएको छ कि छैन वडा अध्यक्षज्यू?
3: यो कस्तो हुँदो रहेछ भने सर, एउटा योजना सम्पन्न गर्नको लागि करिब करिब तपाईँको यो ओडाले मात्रै गरेर पनि नहुँदो रहेछ, केन्द्र र तपाईँको प्रदेश र स्थानीय त्यही मिल्यो भने चाहिँ त्यो योजना अलिक छिटो छरिटो सम्पन्न हुने रहेछ सर। मेरोमा मेरो ओडामा झन्डै तपाईँको खाने पानीको एक घर एक धारा भने जस्तै अहिलेको संविधानले दिएको अधिकार सफा पानी खानुपर्छ पाउनुपर्छ जनताले भन्नेको जुन मुख्य मन्त्र थियो त्यही अनुसार हामीले काम गर्यौँ र यहाँ तपाईँको धेरै डोकोमा खाने पानी बोक्नेहरू मान्छेहरू थिए, यहाँका जनताहरू त्यसरी बोकेर खाने गरेका थिए। मैले त्यही अघि नै घ्याप्चे पहिरोको छेउको नजिक काङ्गो डाँडा भन्ने छ, त्यो एउटा काङ्गो डाँडा भनेको ऐतिहासिक थलो हो, त्यहाँ मान्छेहरू गएर बसोबास गरेको छ र त्यसले मैले खाने म आफू निर्वाचित भइसकेपछि त्यहाँ लिफ्ट खाने पानीको काम सुरुवात गर्यौं र लिफ्ट खाने पानी जसरी पनि त्यहाँ लिफ्टबाट गर्यो भने यो वडाको यो पालिकाकै एउटा नमुना खाने पानी योजना हुने रहेछ, यसले तपाईँको कति लागतमा बन्दो रहेछ र के कसरी खान सकेको रहेछ, उपयोग कतिको फलदायक हुँदो रहेछ त्यो योजना भनेर हामीले अगाडि बढ्यौँ र तपाईँको काम गर्दै जाँदाखेरि त्यहाँ 3 वर्ष पछाडि हामीले सम्पन्न गरेर त्यहाँका मान्छेहरूले खाने पानी खाइरहेको छ र एक घर एक धारा पनि बनाएको छ त्यहाँको वरिपरिको बस्तीहरूमा। र अर्को हामीले यो प्रदेश खाने पानी कार्यालयबाट 2-3 ठाउँ खाने पानी सञ्चालन गर्यौं र अहिले अब 2 ठाउँ आगम सम्पन्न हुनेवालामा छ, 1 ठाउँ सम्पन्न भइसक्यो घर एक धारा, र त्यस पछाडि पालिका र हामी वडा मिलेर पनि तपाईँको एक घर एक धारा बनाउने क्रममा यो आर्थिक वर्षसम्ममा 80% एक घर एक धारा निर्माण भइसकेको हुन्छ सर।
2: भनेपछि नागरिकको प्यास मेटाउनका लागि तपाईँहरू प्रयासरत रहनु भएको छ, सफल पनि हुनु भएको छ होइन त?
3: हजुर हजुर।
2: अब अलिकति हजुरले अघि नै जोडिसक्नु भएको थियो युवाहरू चाहिँ गाउँमा नबस्ने शहर छिर्ने अथवा विदेश पलायन हुने त्यो बढ़िरहेको छ भनिरहँदाखेरि चाहिँ तपाईँहरूले उहाँहरूलाई ओडामै अथवा गाउँमै रोक्नका लागि चाहिँ के कस्ता योजना बनाउनु भएको छ, यो वर्ष चाहिँ कस्ता सिपमूलक तालिम अथवा अनुदान ऋणको व्यवस्था होला त्यो गरिएको छ कि छैन, र अघिल्लो वर्ष पनि तपाईँहरूले विभिन्न तालिमहरू आयोजना गर्नुभयो होला त्यसमा युवाको सहभागिता कस्तो रह्यो, उहाँहरू कतिको लाभान्वित हुनुभयो होला, साँच्चीकै उहाँहरू आत्मनिर्भर रहनुभयो त तपाईँहरूको वडाका कार्यक्रमहरूबाट?
3: त्यसमा त्यस्तो आत्मनिर्भर त कुरो त आएन त, जुन गर्ने खालको मान्छेहरू जुन खालको जोस जागर र एउटा अल्छीपन नभएको युवाहरू जो छ त्यो मान्छेहरूले राम्रो गरिरहेको छ। यहाँनिर तपाईँको हामी बसेर 5-6 लाख पैसा कमाउने 2-3 जना युवाहरू उदाहरणीय निस्केको छ र उहाँहरूसँग सिक्नुहोस् तपाईँहरू त्यहाँ जानुहोस् त्यहाँको उहाँहरूको फर्म हेर्नुहोस् उहाँहरूसँग तपाईँको काम गर्ने तरिका तर पनि सिक्नुहोस् भन्छौँ। तर अहिलेको युवाहरूले प्राय जसो चाहिँ किसानमा चासो छैन र कृषिमा चासो छैन, यहाँको युवाको मैले भेटे अनुसारको देखे अनुसारको उहाँहरू जस्तो भए पनि बरु एक छाक नखाने एक छाक भएर पनि तपाईँको सहरवासी बन्न पर्ने र त्यस पछाडि त्यति मात्र नभएर तपाईँको धेरै ठुलो सपना भोग्ने हामी बाहिर जान्छौँ जापान जाने अमेरिका जाने वैदेशिक विकसित राष्ट्रहरू गएर हामी तपाईँको 3-4 वर्ष भित्रैमा हामी चाहिँ एउटा 1,00,000-1,00,000 बन्ने भन्ने खालको सपना बोकेको देखेको छौँ अहिलेका युवाहरूको। र प्राय जसो तपाईँको युवाहरूको 1-2 जना मात्रै युवाहरूले चाहिँ यो हाम्रो ठाउँमा पनि तपाईँको सुन फलाउन सक्छ है यो माटोमा सुन फलाउन सक्छ भनेर लाग्न त लागेको छ सर। तर उहाँहरूले तपाईँको फेरि किसानहरूले के हुँदो रहेछ भने मैले यति गरेँ त्यति गरेँ यसो गरेँ त्यसो गरेँ भन्ने सोझपनका मान्छेहरू किसान हुँदो रहेछ अनि उहाँहरूले तपाईँको अलिकति गफ यो समाजमा पनि गफ दिन नसकेको गफ भन्दा पनि तपाईँको यस्तो यहाँको युवाहरूले सम्झाएर यो किसानतिर लगाउन पाएदेखि हुन्थ्यो भन्ने तरिकाले जानुहुन्न रहेछ। हामीसँग भेट्यो भने चाहिँ होइन किसानहरूमा लाग्यो भने नफल्ने चाहिँ होइन यी सुन फलाउँछ फलाउन सकिन्छ भन्ने कुरो त राख्नुहुन्छ उहाँहरूले। तै पनि तपाईँको यहाँका युवाहरू चाहिँ अलिअलि नपढाउने घरै छैन अहिले पढाउनु परिहाल्यो बालबच्चा भइसक्यो पढाइसकेपछि उहाँहरूको सपना के हुँदो रहेछ भने ठुल्ठुलो सपना देख्ने र अहिले त्यही सपना बोकेर चाहिँ अहिले प्राय जस्तो युवाहरू चाहिँ सहर पसेको जस्तो लाग्छ मलाई सर होइन। तर ती युवाहरूले चाहिँ तपाईँको मलाई कस्तो लागेको छ भने हुन त अब त्यसो भन्दै गर्दाखेरि योजनै बनाउँदैन के हुन्थ्यो र वडा रथले भन्ने जस्तो कुरो नि आउन सक्छ। तर युवाको अलिकति उद्देश्य र युवाको विचार युवाले गरेको आशा अलिक फरक ढङ्गमा गएको छ र फरक नतिजा पाउने आशामा छ। युवाहरू चाहिँ तपाईँको लागेको छ हामीले तपाईँको तपाईँले एकदमै हामीले के गर्नुपर्छ गरौँला र तपाईँ गर्नुहोस् भनेर हामीले अनुदानमा तपाईँको धेरै बिउ वितरणहरू दिएको छौँ वितरण गरेको छौँ र तपाईँको यो पछिसम्म हुने खालको बिरुवाहरू जस्तो किवी लगाउनुहोस् भनेको छौँ र अर्को तपाईँको तरकारी लगाउनुहोस् भनेको छौँ टनेल वितरण गरेको छौँ र तपाईँको त्योभित्र तपाईँको हामीले हाते ट्याक्टरहरू वितरण गरेको छौँ र स्प्रेहरू वितरण गरेको छौँ तपाईँको कृषिको सामग्रीहरू सबै वितरण गरेका छौँ। तै पनि तपाईँको कृषिमा त्यति उत्साहजनक त छैन, उत्साहजनक नभए पनि 4-5 जना मेरो वडामा चाहिँ तपाईँको 5-6 जना चाहिँ किसानहरू एउटा व्यावसायिक रूपबाट खेती गर्न अगाडि लागिरहेको छ र 5-6 जना भन्दा पनि तपाईँको हुन त छ तपाईँको एउटा सिजनमा अनुसारको त 100-150 जना नै किसानहरूले यहाँ तपाईँको धोबी बजार झ्याँसको बजार गर्ने नै कृषि उत्पादनमा 70% किसानहरू चाहिँ मेरै वडाको हो, यतैपट्टिको तिनवटा वडाको हो सर, होइन? त्यही तपाईँको अलिकति भनेको जस्तो सबै मान्छेहरू लाग्न पाएदेखि हामीलाई पनि नतिजा चाहिँ छिट्टै देख्न पाएदेखि हुन्थ्यो भनेको हो मात्रै हो, तैपनि युवाहरू लागिरहेको छ सर यो वडाको।
2: अर्को चाहिँ जस्तो यो लिखु तामाखोसी गाउँपालिका पवित्र र पर्यटकीय ठाउँ पनि हो होइन, तर यसको प्रचार प्रसारमा चाहिँ तपाईँहरू अलिकति अगाडि बढ्न नसक्नु भएको, यसको चाहिँ प्रचार प्रसारलाई व्यापक पारेर चाहिँ पर्यटकहरू भित्राउन नसकिरहेको भन्ने त्यो चाहिँ टिप्पणीहरू पनि हुन्छन्, आलोचना पनि भइरहेको छ बेला बेलामा होइन, जुन पूर्वाधारहरू पनि चाहिँ सुविधा सम्पन्न नभएको, सड़क सञ्जाल राम्रो नभएको लगायत पर्यटकहरूलाई आवश्यक पर्ने पूर्वाधार सुविधा नभएको कारणले गर्दा चाहिँ अलिकति छायामा परेको हो कि लिखु तामाकोशी गाउँपालिका भन्ने पनि गुनासो सुनिन्छ। साँच्चीकै तपाईँहरूले यो पर्यटन प्रवर्धन गर्न नसक्नु भएको हो कि अथवा त्यसमा चासो नै नदिनु भएको के हो, अलिकति जानकारी दिनुहोस् न सर।
3: होइन, हामीले चासो दिइरहेछौँ, हजुरले नै अघि नै उत्तर दिइसक्नु भएको छ यो चाहिँ कुरोको, होइन? किनभने तपाईँको हामीले पहिले सुरुमै तपाईँको पर्यटकीय स्थलको प्रचार प्रसार गर्नुभन्दा पनि तपाईँको भौतिक संरचनहरू पहिले निर्माण गर्नुपर्ने हुन्छ, यातायात संरचनहरू निर्माण गर्नुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि हामीले के गरेका छौँ भने यतापट्टि हल्दी धोबी सडकले तपाईँको प्रखाङ्गीमा राखेर हामीले कालापत्री गर्न सुरु गरेको छौँ, र यो कालापत्रे तपाईँको यो सिरिसे ढाडेसम्म पुग्यो भने अनि बल्ल त्यस पछाडि तपाईँको यसलाई शाखा सडकहरू जाँदा तपाईँको एउटा यहाँको धार्मिक के अरे पर्यटकीय स्थलहरूमा चाहिँ तपाईँको त्यहाँसम्म कालापत्रे गर्न सक्यो भने त्यस पछाडि चाहिँ त्यो सुरु भइसकेपछि हामीले प्रचार प्रसार गर्यो भने चाहिँ अलिकति फलदायी हुन्छ भनेर नै अहिले हामीले अलिकति प्रचारमा कमै हो सर, होइन? तर हामी व्यापक चाहिँ केमा लागेको छौँ भने सडक कहिले निर्माण गर्ने, यातायात सञ्चालन गर्ने र अनि भौतिक संरचनहरू निर्माण गर्दै जाने र पर्यटकीय क्षेत्र बनाउने र भनेर तपाईँको हामी पालिकाहरू लागिरहेका छ।
2: जस्तो तपाईँको वडामा चाहिँ विशेष गरी पर्यटकीय स्थलहरू चाहिँ कुन कुन छन्, अलिकति घुम्न योग्य ठाउँहरू जहाँ चाहिँ पर्यटकहरू मजाले रमाउन सकुन्, घुम्न सकुन्, त्यस्ता पर्यटकीय स्थलहरूको बारेमा पनि जानकारी दिनुहोस् न छोटोमा।
3: एकदमै महत्वपूर्ण प्रश्न गर्नुभयो तपाईँले। यो वडामा तपाईँको विशेष गरेर एउटा खलेरी डाँडा, यो डाँडामा गएर यसो उभिए मात्रै पुग्छ मान्छेलाई तपाईँको एउटा त्यहाँबाट चाहिँ तपाईँको दरबारको के अरे सुनधारा धरारा देख्ने भन्ने खालको बाजेहरू उखान पनि छ, त्यो डाँडामा गएर हेऱ्यो भने धरारा देख्छ अरे भनेर भन्ने गरिन्थ्यो पहिलाको बाहरूले। हुन त अब धरारा के देख्थ्यो होला र अहिले हामी हेर्छौँ देख्दैनौँ, तैपनि बाहरूले चाहिँ तपाईँको त्यतिखेर त्यहाँनिर छ भनेर अनुमान गर्न सक्ने ठाउँ त्यो डाँडा त्यस्तो अलिकति पर्यटकको लागि तपाईँको लामो सोच राख्न सक्ने ठाउँ, र त्यसै गरी झटेश्वर मन्दिर, र त्यसै गरी तपाईँको अहिले धोबी गुम्बा मन्दिर, अहिले राधाकृष्ण मन्दिर, त्यस पछाडि तपाईँको भृङ्गेश्वर महादेवहरूले गुफा लिएको ठाउँ, र अनि अँधेरी झरना, अनि रासेको पहर भन्ने ठाउँ छ, त्यहाँ चाहिँ तपाईँको केटाकेटीहरूमा जान सक्छ तर ठुल्ठुलो मान्छेहरू जान सक्दैन। त्यो भित्र गएपछि एउटा अलिकति त्यो गुफा जस्तो छ, रासेको गुफा, त्यो चाहिँ करिब करिब रासे भनेको राक्षसहरू बस्ने खालको भन्ने भनाइहरू किंवदन्तीमा लेखेको छ। र त्यसै गरी तपाईँको मुख्य चाहिँ तपाईँको यो मेरो वडामा पर्ने, हुन त तपाईँको त्यो धार्मिक स्थल त होइन रहेछ त्यो, अब यसो हेर्दाखेरि बोली खाने एउटा देवी छ आइतबारे खान भन्ने, त्यहाँ चाहिँ तपाईँको भन्नै भन्नै आइतबारे जस्तै यो श्रावण महिना भन्दा अरू महिनामा पूजा चल्छ त्यहाँ, र त्यहाँ चाहिँ कम्तीमा पनि 100-150 जति पाठा पाठी र 500 जति भाले कुखुरा चल्ला चाहिँ पूजा गर्छ, र पर्यटकमा तपाईँको साँच्चीले त्यहाँ चाहिँ मान्छेहरू चाहिँ गइरहने नै हुन्छ घर है, त्यो चाहिँ एउटा त्यो स्थलहरूमा तपाईँको जमघट हुने, धेरै मान्छे धेरै ठाउँबाट उखालढुङ्गादेखि आउने, दोलखादेखि आउने, सिन्धुलीदेखि आउने, टाढा काभ्रेदेखि आउने, त्यहाँ चाहिँ तपाईँको त्यसरी चाहिँ हुने ठाउँ हो।
0: भर्खरै हामीले लिखु तामाकोशी गाउँपालिका वडा नम्बर 3 का वडाध्यक्ष गोपाल राज तामाङसँग गरिएको विशेष कुराकानी सुन्यौं। यो संवाद सँगै आजको निर्धारित समय सकिएको छ। कार्यक्रम भरि सुनेर साथ दिनुहुने सम्पूर्ण आदरणीय श्रोताहरूमा हार्दिक आभार व्यक्त गर्दछु। गाउँपालिकाका नयाँ योजना र अर्को महत्वपूर्ण विषय वस्तुका साथ आगामी साता यही समयमा पुनः भेट हुने नै छ। तबसम्मका लागि रेडियो सुन्दै गर्नुहोला। म प्रस्तुता ईश्वर विश्वकर्मा बिदा हुन्छु। नमस्कार, यहाँहरूको बाँकी समय शुभ रहोस्।
4: हजुरको रेडियो 102.1 मेगा।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना। आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
8: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
9: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना:
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
10: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
11: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
9: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-8282। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना:
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
12: अहिले साँझको 7 बजे

जय नेपाल सत्य सेवा सुरक्षणम बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले नेशनल गोल्ड टेलिभिजनसँगको सहकार्यमा तयार पारेको बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन। पाक्षिक रूपमा प्रस्तुत हुने यो कार्यक्रम बागमती प्रदेश अन्तर्गतका विभिन्न 6 टेलिभिजन तथा 44 रेडियो स्टेशनहरूबाट समेत हेर्न र सुन्न सकिन्छ। कार्यक्रमको शुरूआतमा प्रहरीको काम कार्यवाहीलाई व्यवस्थित समयानुकूल र प्रभावकारी बनाउने सन्दर्भमा बागमती प्रदेश प्रहरी कार्यालयका साथै मातहतका विभिन्न प्रहरी कार्यालयहरूले नेशनल गोल्ड टेलिभिजनसँगको सहकार्यमा तयार पारेको बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन। पाक्षिक रूपमा प्रस्तुत

पारिएको प्रदेश प्रहरी गतिविधि। विभिन्न मितिमा जुवातास खेलमा संलग्न 18 जनालाई जिल्ला प्रहरी कार्यालय चितवन र धादिङले पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर 7 स्याली बजार, वडा नम्बर 10 प्रेम बस्ती चोक र धादिङको नीलकण्ठ नगरपालिका 3 पहरे चौतारा स्थितमा जुवातास खेलिरहेको छन् भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट नगद नेपाली 4,06,290 रूपियाँ, 9 बुकतास र मोबाइल 12 थान समेत बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ। अभौतिक मुद्रा कारोबार तथा अनलाइन सट्टेबाजीमा संलग्न एकजनालाई जिल्ला प्रहरी कार्यालय चितवनले गत साउन 2 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका 6 बस्ने 44 वर्षीय नारायण श्रेष्ठ रहेका छन्। चितवनको कालिका नगरपालिका 6 खोले सिमल स्थितमा अनलाइन सट्टेबाजी तथा अवैध मुद्रा कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेको उनको साथबाट रेडमी कम्पनीको मोबाइल 1 थान र एप्पल कम्पनीको मोबाइल 1 थान बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानमा मोबाइलमा बेटिङ गर्ने एपमा पैसा लोड र अनलोड गर्ने तथा मोब क्यास नामको मोबाइल एप्लिकेशनमा रहेको खातामा ईपीओएस लिमिट नेपाली 2,79,629 रूपियाँ 81 पैसा र उक्त खातामा ब्यालेन्स 13,82,020 रूपियाँ 40 पैसा रहेको पाइएको छ। यसै गरी बाइनान्स मोबाइल एप्लिकेशनको खातामा अमेरिकन डलर 33,150.33 सेन्ट, जसको हालको नेपाली मूल्य नगद रू 50,98,179.25 रूपियाँ कारोबार भएको देखिएकोले उनलाई अवैधिक कारोबार र अनलाइन सट्टेबाजी सम्बन्धी कसुरमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको छ। यसै गरी अनलाइन ठगी गरेको आरोपमा 4 जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पटना घर भई हाल मकवानपुरको हेटौडा महानगरपालिका 10 बस्ने 27 वर्षीय इन्द्रजित सरकार, सोही ठाउँ बस्ने 20 वर्षीय सहर्षजित सरकार, 23 वर्षीय अमन राज र बास्तोला होटलका संचालक 37 वर्षीय दीपक बास्तोला रहेका छन्। गत साउन 7 गते मकवानपुरको हेटौडा महानगरपालिका 10 स्थितमा रहेको बास्तोला होटलमा बसिरहेका उनीहरूले मोबाइल डिभाइसहरूमा टेलिग्राम, व्हाट्सएप लगायत विभिन्न एप्स मार्फत ग्रुप क्रिएट गरी सर्वसाधारण नागरिकहरूलाई सामाजिक सञ्जाल मार्फत विभिन्न प्रलोभन देखाइ ठगी गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूको साथबाट विभिन्न कम्पनीको मोबाइल 6 थान, ल्यापटप 2 थान, आधार कार्ड 3 थान, राहदानी 2 थान, स्थायी लेखा कार्ड 1 थान र इन्द्रजित सरकारको नाममा रहेको नेपाल एसबीआई ब्याङ्कको चेक 1 थान बरामद गरिएको हो। पक्राउ परेका उनीहरूलाई ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको छ। सार्वजनिक बसमा पाकेट मारेको आरोपमा 4 जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले गत साउन 6 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे पलाञ्चोकको बेथानचोक गाउँपालिका 6 बस्ने 30 वर्षीय आकाश भन्ने विनोद आले मगर, सोही ठाउँ बस्ने 31 वर्षीय रिक्सन तामाङ भन्ने श्याम तामाङ, 30 वर्षीय सोनाम लामा र मकवानपुरको फापतबारी 7 बस्ने 35 वर्षीय बालकृष्ण मगर रहेका छन्। काभ्रे पलाञ्चोकको बनेपा नगरपालिका 8 चाँदनी चोक स्थितमा पनौतीबाट काठमाडौँ तर्फ जाँदै गरेको सार्वजनिक बसमा सवार रहेका 74 वर्षीय वृद्ध तीर्थबहादुर तामाङको ज्वारीकोटको खल्ती काटी नगद 26,000 लुटपाट तथा चोरी गरी फरार रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा काभ्रे पलाञ्चोकको बनेपा नगरपालिका 8 दोबाटो स्थितबाट उनीहरूलाई पक्राउ गरी उक्त नगद समेत बरामद गरिएको हो। पक्राउ परेका उनीहरूलाई चोरी तथा डाका सम्बन्धी कसुरमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको छ। सुन चाँदी नगद तथा घर गहना चोरी गरेको आरोपमा 1 जनालाई जिल्ला प्रहरी कार्यालय रसुवाले गत साउन 11 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका 5 घर भएका 21 वर्षीय गोपाल भन्ने गोपी लामा रहेका छन्। रसुवाको गोसाईकुण्ड गाउँपालिका 5 बस्ने 52 वर्षीय चेङ्गा ग्याल्मो तामाङको घरमा कोही नभएको मौका छोपी घरको मूल ढोका फुटाई सुन चाँदी नगद सीमाला र मोती समेत चोरी भएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लामालाई सोही गाउँपालिका 5 गोम्बो स्थितबाट पक्राउ गरिएको हो। उनको साथबाट 4 तोला 8 आना सुन, 68 तोला चाँदी, सीमाला 7 वटा, मोती 18 वटा र नगद 2,20,000 रूपियाँ समेत बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रतिबन्धित औषधिजन्य लागु औषध सहित 2 जनालाई इलाका प्रहरी कार्यालय भीमफेदी मकनपुरले गत 9 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका 1 बस्ने 26 वर्षीय प्रिन्स कुमार सिंह र सोही ठाउँ बस्ने 18 वर्षीय अङ्कुश

कुमार सिंह रहेका छन्। मकवानपुरको भीमफेदी गाउँपालिका दुई चनिया बजार मोड स्थितमा लागू औषध ओसार पसार तथा बिक्री वितरण भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा उनीहरूको साथबाट लागू औषध ट्रमाडोल 563 क्याप्सुल, निट्रा जेपान 269 ट्याब्लेट, मोबाइल एकथान र बागमती प्रदेश 02037 प 0526 नम्बरको मोटरसाइकल एकथान समेत बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ। अबको क्रममा सचेतनामूलक श्रव्य दृश्य सामग्री।

0: ಹಲೋ
1: ಸರ್, ನಮಸ್ಕಾರ.
0: ನಮಸ್ಕಾರ ನಮಸ್ಕಾರ. ಅನಿಲ ಭಂದೋಸ್ ಕೇ ಸೇವಾಗಾರ.
1: ಮೈಲೆ ಫೇಸ್ಬುಕ್ ಮಾ ಯುರೋಪ್ ಜಾನೆ ವಿಜ್ಞಾಪನ ದೇಖೇಕೊ ಥಿಯೆ, ತೇ ಬೇರೆ ಫೋನ್ ಗರೆಕೊ ಸರ್.
0: ಓ, ಯುರೋಪ್ ಜಾನ ಲಾಗ್ನು ಭಯಗೊ.
2: ल ठीक छ, त्यसो भनेपछि तपाईँ सबै डकुमेन्टहरू यही फेसबुक आइडीमा पठाइदिनुहोस्,
0: बाँकी प्रक्रिया हामी मिलाउँदै गर्छौँ, अनि फेरि पछि भेटेर कुरा गरौँला. म यहाँको लोकेसन तपाईँलाई पठाइदिन्छु.
1: हुन्छ सर, म सबै डकुमेन्टहरू रेडी गर्छु अनि त्यसपछि हजुरलाई फोन गर्छु
0: है. हस् हस्, ल ल ल.
1: हुन्छ सर.
0: फेसबुकको बुस्टिङले पनि राम्रै काम गर्दो रहेछ, यसपालि राम्रो होला जस्तो छ. नमस्कार नमस्कार. आइपुग्नु भयो, बस्नुहोस् बसेल्नुहोस्. ल, कफी लिनुहोस्. हेर्नुहोस्, यो युरोप जानेको एकदम उपयुक्त समय हो. त्यहाँ समय मिलाएर आउनु भएको छ भने तपाईँ, म चाहिँ तपाईँको भविष्य चाहिँ एकदमै उज्जवल देख्छु है. ल
1: सर, पैसा चाहिँ कति लाग्छ? हामीसँग त पैसा छैन.
0: हा, त्यस्तो रुपियाँ धेरै लाग्दैन, जम्मा एकजनाको 15 लाख त हो, त्यो पनि भिजा टिकट सिकट जम्मै हामी मिलाइहाल्छौँ.
1: त्यत्रो लाग्छ सर?
0: हेर्नुहोस् बहिनी, त्यो त पैसा होइन, लगानी हो, लगानी. तपाईँ युरोप जानुभयो भनेपछि महिनाकै 5-7 लाख रुपियाँ कमाइ गर्नुहुन्छ, अनि भएन त कमाल. हेर्नुहोस्, पिआर आउँछ, परिवारका सबै सदस्यहरूलाई तपाईँ बिस्तारै लैजान सक्नुहुन्छ. घर गाडी के हो के, तपाईँको जिन्दगी त यहाँबाट यहाँ पुगिहाल्छ. तपाईँहरूले एउटा कुरा ध्यान दिनु होला, अब यहाँ नेपालको एयरपोर्टबाट गयो भनेपछि कर्मचारीले विभिन्न झमेला गरेर दुःख दिन्छन्, त्यही भएर तपाईँलाई मैले भारत हुँदै जाने व्यवस्था मिलाउँछु. त्यहाँ जम्मै हाम्रो सेटिङ छ, ढुक्क भइकन जाँदा हुन्छ. तर यो कुरा कसैलाई नभन्नु होला है.
1: बुवा, मैले विदेश जाने निर्णय गरेँ. अब यो दुःखको दलदलमा धेरै बस्न सकिँदैन. धेरै पैसा कमाएर हजुरलाई खुसीले राख्ने हो.
3: तिमी त मेरो सहारा हो छोरी, पढानु. तिमीको भयो भने म कसरी बाँच्ने भन त? कसको मुख हेरेर बाँच्ने?
4: बुवा, म छु त. केही वर्षको कुरा त हो, दिदी गएर राम्रो कमाउन थाल्छे अनि हामी सबैले बोलाइहाल्छौँ नि उतै.
3: विदेश जस्तो ठाउँ कति खर्च लाग्ने हो?
4: 15 लाख.
3: 15 लाख?
1: यो घर दिजो राखेर ऋण लिउँ न.
3: विदेश नजाँदा हुँदैन?
1: होइन, विदेश त जानुपर्छ.
3: तिमीहरूको खुसी गर, त्यसो भए

युरोप जाने कुरा चान्सो नै मान्नु भएको छ। हेर्नुहोस् 15 लाख धेरै पनि होइन, पुरा सेटिङ हान्नपर्छ मैले, बुझ्नुभयो नि सेटिङ, त्यस कारण घटाउनु मिल्दैन।

0: विदेश जानु नराम्रो होइन, तर अवैधानिक बाटोको प्रयोग गर्नु अत्यन्त जोखिमपूर्ण हुन्छ। सामाजिक सञ्जालको विज्ञापन, अपरिचित व्यक्तिको प्रलोभन, अन्य देशको एयरपोर्ट प्रयोग गरेर लैजाने प्रस्ताव वा अत्यधिक कमाईको आश्वासन मानव बेचबिखनको संकेत हुन सक्छ। विदेश जानु अघि सम्बन्धित सरकारी निकाय, वैदेशिक रोजगार विभाग तथा कानूनी प्रक्रिया पूरा गरेर मात्र जानुहोस्। आफ्ना सपनाहरू पूरा गर्नुहोस् र आफू पनि सुरक्षित रहनुहोस्।
1: हवस् त, बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रम आजलाई यति नै। कार्यक्रमको अर्को श्रृंखला लिएर हामी उपस्थित हुने नै छौं। कार्यक्रमको सम्बन्धमा कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने हामीलाई बागमती प्रदेश प्रहरी कार्यालयको वेबसाइट, इमेल, टोल फ्री नम्बर, क्यूआर कोड, फेसबुक पेजका साथै हरेक स्थानीय तहमा राखिएका गुनासो संकलन पेटिका मार्फत पनि व्यक्त गर्न सक्नुहुनेछ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले तयार गरेको यो कार्यक्रमका साथै विभिन्न सचेतनामूलक सामग्रीहरू हाम्रो युट्युब च्यानल बागमती प्रदेश प्रहरी दर्पणबाट पनि हेर्न सक्नुहुनेछ। जय नेपाल।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेटेवी रामेछाप।
3: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
4: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
4: त्यसो भए ध्यान दिएर सुन्नी।
5: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
4: सुन्नु भए त
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
6: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: डेंगी एडिस जातको लामखुट्टे टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117, 98545562, 048545562, 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
3: र घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गर्दछु।
4: माइती घरमा लघु वित्त पीड़ितको 5 बुधे माग सहित आमरण अनसन जारी। अपमानजनक शब्द सच्याउन सर्वोच्चको परमादेश। बर्खामा पहिरोको जोखिम बढ़दो, संकेत चिनेर सावधानी अपनाउन विज्ञको आग्रह।
5: विस्तारै बग्ने पहिरोमा छ भने रूखहरू ढल्किने, पोलहरू ढल्किने हुन्छ। कतिपय ठाउँमा चाहिँ त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ।
4: र स्पेनको एउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश। आगामी वर्ष हुने आईसीसी एक दिवसीय विश्वकपमा विश्वकपका खेल 12 स्थानमा हुने।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: हिन्दू धर्मावलम्बीहरूको दशैं तिहारको समयमा मुस्लिम समुदायका व्यक्ति कोही पाहुना भएर त कोही मित दाई मित भाई दिदी बहिनीको रूपमा स्वागत सत्कार गरिएका उदाहरण हाम्रै समाजमा भेटिन्छन्। मोहरम, इदल लगायत मुस्लिम समुदायको चाडबाडमा हिन्दू धर्मावलम्बी साथीभाइ बोलाउने रमाउने सदियौंदेखिको परम्परा जस्तै भइसकेको छ। जुनसुकै भाषा जाति धर्मको भए पनि नेपाली हुनुको नाताले सम्बन्ध साथ र सहयोग आदान प्रदान गरिरहेका बेला हाम्रो सोचाइ र बुझाई सकारात्मक बन्दै जानु पनि महत्वपूर्ण हुन्छ। अब खबर सन्तोषी रावलबाट।
7: सुनसरी सहित केही जिल्लामा देखिएको तनावका बीच विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई संयमता अपनाउन र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपील गरेका छन्। राष्ट्रपा सभापति रवि लामिछानेसँग भेटपछि जारी गरिएको विज्ञप्तिमा धर्मको नाममा हिंसा, घृणा र उत्तेजना फैलाउने गतिविधिमा नलाग्न आग्रह गरिएको छ। संयुक्त विज्ञप्तिमा सबै धर्मको मूल उद्देश्य मानव कल्याण, सहिष्णुता र सामाजिक एकता भएको उल्लेख गर्दै संवाद सहकार्यबाट शान्ति कायम गर्न सबै पक्षलाई जिम्मेवार भूमिका खेल्न आह्वान गरिएको छलफलमा सहभागी धार्मिक संगठनका अगुवा रामचन्द्र तिवारीले बताउनुभयो।
8: सुनसरी जिल्लाको देवानगंज क्षेत्रमा केही दिन अघि भएको दुखद घटना तथा सोही घटनाका कारण मधेस प्रदेशमा समेत सिर्जित असहज परिस्थिति प्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो। यहाँको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकता र पहिचानका आधार हुन्। कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र पहिचानमा आँच पुग्नु हुँदैन भन्नेमा हामी स्पष्ट छौ।
7: यसैबीच प्रधानमन्त्री बालिन्द्र शाहले तराई मधेसमा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मधेस केन्द्रित राजनैतिक दलका शीर्ष नेताहरू र सांसदहरूसँग छुट्टा छुट्टी छलफल गर्नुभएको छ। छलफलमा वहाँले सुनसरी लगायतका जिल्लामा देखिएको संवेदनशील अवस्था समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताउनु भएको छ। मधेस प्रदेशका सत्तारूढ़ सांसदहरूसँगको छलफलमा वहाँले नागरिकको सुरक्षा, सामाजिक सद्भाव र घटनाको निष्पक्ष छानबिन सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नुभएको छलफलमा सहभागी नेताहरूले बताएका छन्। प्रधानमन्त्रीले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग संवाद गर्न, विश्वास बढ़ाउन र धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेको छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके रावतले बताउनुभयो।
9: प्रहरी र बल प्रयोगबाट मात्रै यस्तो कुरा चाहिँ समाधान हुँदैन भन्ने कुरा यहाँका नेपाली सेना प्रहरीले पनि बुझ्नुपर्छ। यो चाहिँ संवादको मार्फत हुनुपर्छ र त्यसको लागि आज हामीले सुझाव पनि दियौं कि अन्तर धार्मिक काउन्सिल जस्तो हरेक जिल्लामा बनाउने, त्यसमा चाहिँ सबै धर्मगुरूहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन् त्यो जिल्लाका, सबैले त्यसमा राख्ने, त्यसको नियमित बैठक भनौँ न, हरेक महिना चाहिँ त्यहाँ राख, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस् र हरेक समुदायमा के हुन्छ, के गलत गर्ने, के पात्रहरू चाहिँ हुन्छ, त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउने, त्यो चाहिँ हरेक महिना हुने, ताकि यस्तो कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजरको रूपमा त्यहाँ लागू गर्न सकियोस्।
7: सांसदहरूले पनि स्थानीय तहमा संवाद, जनचेतना र अफवाह नियन्त्रणका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। सुनसरीको देवानगंजमा भएको घटनापछि विरोध प्रदर्शन चर्किएसँगै जनकपुर धाम र राजविराजका विभिन्न क्षेत्रमा जारी कर्फ्यूका कारण आज बजार, पसल र सड़क सुनसान बनेका छन्। सुरक्षा व्यवस्था कड़ा पारिएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। मधेसको सुरक्षा अवस्थाबारे सीआईएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले भन्नुभयो,
10: पछिल्लो सुरक्षा अवस्था सामान्यीकरण हुँदैछ, सबै प्रहरी जनशक्तिहरू शान्ति सुरक्षा अवस्थालाई सामान्यकरण गर्नलाई खटिरहेको अवस्थाहरू छ। ती जिल्लाहरूमा थप मदतको रूपमा अन्य ठाउँहरूबाट प्रयोजन शक्तिहरू खटाइएको छ। केही ठाउँहरूमा सुरक्षा संवेदनशीलताको आधारमा ड्रोन सम्मले सुरक्षा व्यवस्थाको मनिटरिङ गर्ने कामहरू गरिरहेको छ भने सामाजिक सद्भाव कायम राख्ने गरी स्थानीय जनप्रतिनिधि धार्मिक अगुवाहरूसँग समेत स्थानीय अगुवाहरूसँग समन्वय गर्दै व्यवस्थापन मिलाउने कामहरू गरिएको छ। सुरक्षा व्यवस्थापन
7: स्थानीय प्रशासनहरूका अनुसार पनि अवस्था क्रमश सामान्य बन्दै गएको छ। सबै जिल्लाका प्रमुख जिल्लाधिकारीले सामाजिक सञ्जालमा अफवाह वा भ्रामक सूचना नफैलाउन र सबैलाई स्वयम् अपनाउन आग्रह गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सुनसरीको देवानगंज स्थित पूर्वी तराई मधेसका क्षेत्रमा भएका हिंसात्मक घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही गर्न सरकारलाई निर्देशन दिनुभएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही गर्न सरकारलाई आग्रह गर्नुभयो।
3: तत्काल तथ्य सत्य निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषी उप कानूनी कार्यवाही गर्न पीड़ितलाई न्याय दिलाउन उचित क्षतिपूर्ति र घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गर्दछु। भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानूनी प्रशासनिक तथा सुरक्षा सम्बन्धी प्रभावकारी उपाय अवलम्बन गर्न तथा घटनाको यथार्थ विवरण सार्वजनिक गरी नागरिकमा शान्ति सुरक्षा र विश्वासको वातावरण कायम गर्न पनि सरकारलाई अनुरोध गर्दछु।
7: डोटीको बडिकेदार गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष इन्द्र कुमारी बोहरालाई विशेष अदालतले भ्रष्टाचार मुद्दाको प्रवक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। मुद्दाको सुनवाईको लागि आफै अदालतमा उपस्थित हुनुभएका बोहराले तारिखमा बस्न माग गरे पनि अदालतले अस्वीकार गरेको हो। बोहरासँगै तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्दलाई पनि थुनामा पठाउने आदेश भएको छ। अख्तियारले नदी जन्य पदार्थ उत्खननबाट उठ्नुपर्ने राजस्व संकलन नगरी राज्यलाई 14,10,240 रूपियाँ नोक्सानी पुर्याएको आरोपमा उनीहरू सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। लघुवित्त तथा वित्तीय शोषण विरूद्ध संघर्षरत पीड़ितहरूले काठमाण्डुको माइतीघर मण्डलामा शुरू गरेको सामूहिक आमरण अनशन जारी रहेका छन्। 5 बुधे माग राख्दै उनीहरूले आमरण अनशन जारी रहेका हुन्। उनीहरूले वित्तीय शोषण अन्त्य सामाजिक न्यायको सुनिश्चितता र सर्वोच्च अदालतको परमादेश अनुसार तयार प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन्। साथै विशेष वित्तीय ऐन खारेज ब्याज छूट सहित सहज ऋण रोजगारी र उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग उनीहरूको रहेको छ। सर्वोच्च अदालतले सरकारी अभिलेखहरूमा व्यक्तिको अपमानजनक शब्द सच्याउन सरकारका नाममा परमादेश जारी गरेको छ। विश्वकर्मा एकता समाज नेपालका अध्यक्ष गोपाल विश्वकर्माले दायर गर्नुभएको रिटमा न्यायाधीश हरिप्रसाद भुइँयाल र शान्ति सिंह थापाको संयुक्त इजालसले नागरिकको स्व पहिचान र सम्मानको अधिकारलाई आधार बनाउँदै यस्तो फैसला गरेको हो। अदालतले जनजागरण नागरिकता तथा अन्य सरकारी कागजातमा व्यक्तिले रोजेको पहिचान प्रयोग गर्न पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। शब्दकोशमा सम्मान अर्थ देखिए पनि सामाजिक व्यवहार र ऐतिहासिक सन्दर्भका कारण कुनै शब्दले समुदायमा अपमानको अनुभूति गराउन सक्ने अदालतको ठहर रहेको छ। साझा खबरमा अब विदेशका खबर। मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनको सेउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा करिब 49,000 आप्रवासी प्रवेश गरेका छन्। स्पेनी अधिकारीहरूका अनुसार उनीहरू स्थल मार्ग र समुद्री मार्ग हुँदै सेउटा पुगेका हुन्। हजारौं मानिस समुद्रमा पौडिएर सेउटा प्रवेश गरिरहेका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। सेउटा पुग्ने क्रममा कम्तीमा 18 आप्रवासीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अधिकांशको मृत्यु डुबेर वा भीड़मा च्यापिएर भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 दक्षिण अफ्रिका जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने एक दिवसीय विश्वकपका लागि 12 खेल स्तर सार्वजनिक गरेको छ। दक्षिण अफ्रिकाका 8, जिम्बाब्वेका 3 र नामिबियाको 1 स्थानमा खेल हुनेछ। 50 ओभरको विश्वकप 24 वर्षपछि अफ्रिकी भूमिमा फर्किन लागेको हो। यसअघि सन् 2003 दक्षिण अफ्रिका जिम्बाब्वे र केन्याले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए। यस संस्करणमा विश्वकपका शीर्ष 14 टोली सहभागी हुनेछन्। आईसीसी एजेन्सीका प्रमुख कार्यकारी अधिकृत संजोग गुप्ताले विश्वकपले अफ्रिकाको स्वीकृति विविधता र खेलप्रतिको गहिरो प्रेमलाई विश्व सामु प्रस्तुत गर्ने बताउनुभयो। आईसीसीका अनुसार विश्वकपमा 2027 कुल 57 खेल हुनेछ। प्रतियोगिता नयाँ 3 चरणको ढाँचामा सञ्चालन हुनेछ।
4: नेपाल र चीन नाकामा अवरोध हुँदाको समस्या
11: 3 महिनाभित्रमा चाहिँ यो व्यवस्थित झाल्दा तालले भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो पहिरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौं।
4: सरकारले गरेको प्रतिबद्धता पूरा नगरिएको व्यवसायको गुनासो रिपोर्ट पहिरोको जोखिम थाहा पाउने तरिका र अपनाउनु पर्ने सावधानी विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
13: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
14: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
12: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
13: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
15: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। चीनसँगको व्यापारका लागि प्रमुख तातोपानी नाका 2 सातादेखि बन्द छ। 12 बजे तातोपानी सड़कमा पहिरोले आवागमन अवरूद्ध हुँदा करोड़ौंका सामान बोकेका कन्टेनर अलपत्र परेका छन्। कन्टेनरमा रहेका स्याउ लसुन लगायतका सामग्री कुहिन थालेका छन्। मन्त्रीहरूले अनुगमन गरे पनि सड़क खुलाउने काम शुरू नभएकोमा व्यवसायी असन्तुष्ट छन्।
17: तातोपानी नाका 2 सातादेखि बन्द हुँदा व्यापार राजस्व र स्थानीय जनजीवन प्रभावित भएको छ। 12 बजे तातोपानी सड़कको 26 किलोमिटर खण्डमा डाकलाङ घट्टे खोला र इको क्षेत्रमा गएको पहिरोका कारण असार 27 गतेदेखि सड़क अवरूद्ध बनेको हो। डाकलाङमा करिब 100 मिटर सड़क नै बगाएको छ भने सड़क कटानका कारण पन्थलीका 42 घरधुरी र इको क्षेत्रका 65-70 घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। स्थानीय पेम्बा शेर्पा र राजु थामी
18: काठमाडौँदेखिको यति नजिकको नाका हो, देशलाई नै आमदानी हुने यति ठुलो नाका अहिले तपाईँको चाहिँ छप्प नै छ।
17: समस्या बुझ्न गएको आइतबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून मन्त्री सुविता गौतम सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। अनुगमन पछि विज्ञ टोली पठाई सड़क सञ्चालनको काम अघि बढ़ाउने प्रतिबद्धता जनाइएको थियो। सड़क खुलाउने काम अझै शुरू हुन सकेको छैन। सड़क अवरूद्ध भएपछि चीनबाट आएका करिब 200 मालवाहक कन्टेनर बाटोमै रोकिएका छन्। भन्सार पास भएका 30 कन्टेनर भने डाकलाङमै अलपत्र छन्। केही सामान भन्सार यार्डसम्म पुर्याउने प्रयास भए पनि व्यापारीहरू माल सामानको सुरक्षा र क्षतिप्रति चिन्तित छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत,
11: यो पहिरो भनेको योभन्दा 10 वर्ष अगाडिदेखि पहिरो जान थालेको, यो लामो समय चाहिँ धेरै दुःख बिहोरिरहेको हो हामी व्यवसायीहरूले। यहाँ राज्यले के गरिरहेछ भन्दाखेरि हिउँदाभरि सुतिनी बर्खा भइसकेपछि मिसिन चलाउने भनेर यहाँका स्थानीय पनि केही आक्रोश पनि भएका थिए। तीन महिनाभित्र मात्रै एउटा व्यवस्थित झाल्टा तालले भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो के अरे बाटो पहिरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौँ।
17: सड़क मर्मतका लागि गत आर्थिक वर्षमै 48,49,00,000 रुपियाँको ठेक्का लागेर काम शुरू भएको थियो। तर चीन सरकारले सड़क बनाउने भन्दै सरकारले वैशाखमा नेपाली ठेकेदार संघको सम्झौता रद्द गर्दै 54,00,000 रुपियाँ क्षतिपूर्ति पनि भुक्तानी गरिसकेको छ। तर नयाँ काम शुरू नहुँदा व्यापारीले सरकारमाथि व्यवस्थाको आरोप लगाएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,
19: उदारी र डाकलाङ भन्ने स्थानमा अहिले सड़क अवरुद्ध छ र यो विगतदेखिकै क्रोनिक पहिरोहरू भएको यहाँहरूलाई जानकारी नै छ। स्थायी समाधान गर्नका लागि सड़क विभागले विभिन्न अध्ययनहरू डिजाइनहरू गरेर अहिले ठेक्कासम्म लगाइसकेको र निर्माण व्यवसाय परिचालन भइसकेको उहाँहरूले जानकारी गराउनु भएको छ र मलाई लाग्छ आगामी वर्षको बरसातसम्म चाहिँ यो स्थायी समाधानको हिसाबले चाहिँ अगाडि बढ्छ। अहिलेलाई चाहिँ मास मुभमेन्ट भइरहेको पहिरो चाहिँ निरन्तर गइरहेको तल भोटेकोसीको किनारदेखि नै नदीले काटेको र माथि बस्ती जोखिममा पर्या हुनाले सबैभन्दा पहिला बस्तीहरूलाई कसरी सुरक्षित गर्ने त्यसमा एक्सपर्टहरूको टिमले काम गर्ने र त्यसपछि चाहिँ सड़क सुचारू गर्ने भन्ने हिसाबले अस्तिको अन्डरस्ट्यान्डिङ पनि भएको छ। त्यो अनुसार सड़क विभागले टिम गठन गरेको छ, त्यसको अध्ययन पश्चात काम अगाडि बढ्ला।
17: तातो पानी नाकाबाट तयारी पोसाक, जलविद्युत आयोजनाका उपकरण, कृषि औजार, फलफूल, विद्युतीय गाड़ी, कम्प्युटर पार्ट्स लगायतका सामग्री आयात हुने गर्छ। गत वर्ष यही नाकाबाट 14,52,00,000,00,000 रूपियाँ राजस्व संकलन भएको थियो भने यस वर्ष 25,00,00,000,00,000 उठाउने लक्ष्य छ। तर सड़क बन्द रहेकाले साउनमा उठाउने लक्ष्य राखिएको करिब 1,80,00,00,000,00,000 रूपियाँ राजस्व समेत प्रभावित हुने देखिएको छ। दीपक खत्री, सीआईएन, रेडियो सिन्धु, सिन्धुपाल्चो।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोको कारण मानवीय क्रियाकलाप अपनाउनु पर्ने सावधानी,
5: पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ।
4: पहिरो विज्ञ संघको विशेष कुराकानी बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमने, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3,300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
21: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
22: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
23: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
22: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
24: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
25: कार्यक्रम साझा आवाज,
22: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
26: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
27: प्रोपाइटर मधुमाया जी, पढे हैन प्रोपाइटर भनेछु, हेर्नुस त, घर खर्च दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ।
22: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देश्तै भर
23: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
24: पसिनाको सम्मान, समानताको अभियान,
25: कार्यक्रम साझा आवाज।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कम
1: देशो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब पहिरो र जोखिम कम गर्ने उपाय बारेको प्रसंग। मध्य बर्खाको समय छ, लगातार पानी पर्दा पहिरोको जोखिम पनि उत्तिकै हुन्छ। यसै कारण नेपालमा सयौं व्यक्तिको मृत्यु हुने गरेको छ। पहिरोको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा पहिरो विज्ञ वसन्तराज अधिकारीसँग हामीले कुराकानी गरेका छौं।
4: कहिलेकाहीँ हाम्रो कस्तो हुन्छ नि, पहिरो जाँदैन जस्तो लाग्छ, तर वास्तवमा त्यो प्रक्रिया चाहिँ डेभलप भइसकेको हुन्छ, त्यो अवस्थामा पनि पहिरो जान्छ। अर्को चाहिँ कस्तो हुन्छ भने एकदम धेरै पानी परेर अब हामी बसेको ठाउँ भनौँ न, हामी अब हाम्रा बुवा आमाहरू बाजे बजेहरू सयौं वर्ष देखि बसिरहेको ठाउँमा पहिरो नगएको ठाउँमा पनि पहिरो जान्छ नि त। त्यो चाहिँ कतिपय अवस्थामा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारण गर्दा यहाँ भौगर्भिक हलचलहरू पनि छन् जसले गर्दा पहिला भन्दा अलिकति फरक भइसकेको, र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै चाहिँ
5: पहिरो जाँदैन, संकेत चाहिँ हामीलाई दिइरा हुन्छ कि हुँदैन
4: हुन्छ, पहिरोका संकेतहरू हुन्छन्। जस्तै बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पोलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि, कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन, त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ, र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ पहिला भनौँ न अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्टो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
5: यो संकेत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सक्यो, अब संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा?
4: यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्, जस्तै हामीसँग विभिन्न विधिहरूले प्रविधिहरूले चाहिँ हामीसँग ज्ञान छ, विज्ञान छ, त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ, त्यसको लागि अध्ययन गर्न सकिन्छ। जस्तै म अहिले जुन विश्वविद्यालयमा पढाउँछु पुल्चोकमा, पुल्चोक क्याम्पसमा, त्यहाँ चाहिँ हामीले चाहिँ के गर्छौँ भने पहिरोको अध्ययन गर्छौँ। जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ, भन्न सकिन्छ। तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन, अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ, र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ, संस्कृति नै त्यसरी डेभलप भएको, तर हामीले विज्ञानलाई बुझ्नुपर्छ। त्यही भएर हामीले चाहिँ विज्ञानमा आधारित चाहिँ तथ्य र त्यसको नीति नियम बनाउने भनेर भनिरहेछ नि, त्यस कारण प्राकृतिक प्रक्रियाहरू भगवानमा निर्भर हुँदैनन्। हामीसँग नबुझेपछि, जोखिमको जानकारी नभएपछि, पहिरो कहाँ जान्छ भन्ने थाहा नभएपछि अकस्मात हुँदाखेरि चाहिँ अब हामी चाहिँ भगवान भरोसे भएको हो, त्यो प्रार्थना भन्ने कुरा चाहिँ म चाहिँ एग्री गर्दैन, होइन, पटक्कै होइन।
5: अर्को ध्रुव भारतीजीले कमेन्ट गर्नुभएको छ, सामान्य नागरिकले मौसमको सूचना र पहिरोको जोखिम बारे भरपर्दो जानकारी कहाँबाट र कसरी नियमित रूपमा प्राप्त गर्न सक्छौ भनेर चाहिँ सोध्नु भएको छ।
4: अब यो चाहिँ मौसमको जानकारी चाहिँ जल तथा मौसम विज्ञान विभागले चाहिँ बुलेटिन उहाँहरूले चाहिँ विभिन्न टिकटक मार्फत अथवा चाहिँ फेसबुक मार्फत
5: उहाँहरूको फेसबुक छ होइन,
4: अनि अघिल्लोचोटि हाम्रो एकजना सर पनि आउनु भएको थियो मौसमको होइन, उहाँले पनि धेरै कुराहरू भन्नुभएको छ। र पहिरोको चाहिँ जानकारी आफ्नो घर ठाउँमा पहिरो कहाँ जान्छ भनेर भन्नको लागि चाहिँ हामीसँग यो खानी तथा भूगर्भ विभाग र अरू हामी जस्ता विश्वविद्यालयहरू र केही सरकारी अरू विभाग र मन्त्रालयहरूले चाहिँ नक्साहरू बनाउनु भएको छ। तर अघि नै मैले भने जस्तो कसैको घर नजिकै अथवा चाहिँ पुल नजिकै अथवा बाटो नजिकै पहिरो जान्छ कि जाँदैन भनेर ठ्याक्कै ठोकुवा गरेर अहिले सूचना प्राप्त गर्ने चाहिँ विधि हामीसँग छ, तर सूचना चाहिँ छैन।
5: त्यो भन्नाले अब आम नागरिक अथवा मैले चाहे भने लिन नसक्ने भए,
4: तपाईँले तपाईँको घरमा पहिरो अब जान्छ कि जाँदैन भनेर अहिले भनेर चाहिँ सूचना प्राप्त गर्ने अवस्था चाहिँ छैन। भनेको चाहिँ जस्तै त्यो ठाउँमा पहिरो जान सक्छ कि सक्दैन भनेर आकलन गर्न चाहिँ सक्ने खालका नक्साहरू चाहिँ छन् होइन, तर ठ्याक्कै गइहाल्छ कहिले जान्छ भनेर भन्न सक्ने लेभलको सूचना चाहिँ हामीसँग छैन अहिले।
5: त्यसो भए सर्वसाधारणले सूचना चाहिँ कसरी कहाँबाट लिने त यदि त्यस्तो जोखिम छ भनेदेखि सूचना त महत्वपूर्ण हुने भयो हाम्रो लागि.
4: एक्ज्याक्टली यसको लागि चाहिँ आफ्ना पालिकाहरूमा नगरपालिकामा अथवा गाउँपालिकामा त्यहाँ चाहिँ गएर आफ्ना जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यो क्षेत्रसँग काम गर्ने टेक्निकल मानव संसाधनहरू हुनुहुन्छ उहाँहरूले चाहिँ पनि अध्ययन गरेर भन्न सक्नुहुन्छ. यदि उहाँहरूलाई गाह्रो पर्यो भने चाहिँ अहिले हाम्रो चाहिँ यो विपद प्राधिकरण एनडीआरआरएमए छ उहाँले चाहिँ त्यसलाई सहयोग गरेर बनाउनुहुन्छ. अझै त्योभन्दा पनि अझै बढी चाहियो भने चाहिँ हामी जस्तो विश्वविद्यालयमा काम गर्ने मान्छेहरूले हामी त्यहाँ गएर अध्ययन गरेर यहाँ पहिरो जान्छ कि जाँदैन भनेर भनिदिन सक्छौँ.
5: उहाँले पहिरोको जोखिम त छैन तर नजिकै चाइनिज कम्पनीले बनाएको महेन्द्र राजमार्ग भौतिक संरचनाले कृत्रिम डुबानको प्रबल सम्भावना बढाएको छ. मानिसहरू सड़कको छेउ पक्की घर निर्माणमा वृद्धि र प्राकृतिक रूपमा जलको बहावले थुनिनु जस्तो चाहिँ लाग्छ भनेर लेख्नु भएको छ उहाँले. ठ्याक्कै एक्ज्याक्टली उहाँले अलिकति के यसलाई संकेत गर्न खोजिरहनु भएको छ केही भन्नुभएको जस्तो लाग्यो मलाई होइन. तर पहिरोको भन्दा पनि यो चाहिँ डुबानको कुरा गर्नुभएको छ उहाँले. यो संरचनाहरू निर्माणले गर्दाखेरि पनि कतै कतै पहिरोको जोखिम पनि बढ्ने
4: हामीले सधैँ भन्दै आएको के भने उहाँले डुबानसँग लड जोड्नु भयो तर त्यसलाई म अब पहिरोमा लड जोड्दिन्छु. जस्तै हामीले के भनिरहेका छौँ भने यो आफ्ना पालिकाहरूमा सड़क निर्माणको क्रममा बिना इन्जिनियरिङ हामीले जुन सड़क निर्माण गरिरहेका छौँ त्यसले चाहिँ पहिरो निम्ताइरहेछ. मैले चाहिँ यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेभलमा जाँदाखेरि मेरो प्रस्तुति दिने बेलामा चाहिँ एउटा स्लाइड छ प्रेजेन्टेसनमा पहिरो छ पहिरोको बीचमा हामीले चाहिँ सड़क बनाएका छौँ त्यही भएर मैले त्यसलाई चाहिँ स्वर्ग जाने बाटो भन्छु कि
5: पहिरोको
4: बीचमा चाहिँ सड़क छ स्वर्ग जाने बाटो किनभने त्यहाँ गइसकेपछि पहिरो जान्छ पहिरो गएपछि गाडी खस्छ गाडी खसेपछि त अब सिधै स्वर्ग गइयो भनेर चाहिँ मैले त्यसलाई व्यङ्ग्यात्मक रूपमा अलिकति चाहिँ स्वर्ग जाने बाटो भनेर चाहिँ मैले भनेको छु. भनेको त्यस्तो किसिमको विकास निर्माणहरू जुन हामी गरिरहेछौँ त्यसले गर्दा चाहिँ पहिरोहरू चाहिँ धेरै निम्तेको छन्.
3: विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई धार्मिक सद्भाव कायम राख्न संयुक्त अपील जारी गरेका छन्. प्रधानमन्त्री बालेन्द्र शाहले तराई मधेसमा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मधेस केन्द्रित राजनीतिक दलका शीर्ष नेताहरू र रासुपा सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ. विरोध प्रदर्शन चर्किएसँगै जनकपुरधाम र राजविराजका विभिन्न क्षेत्रमा जारी कर्फ्यूका कारण आज बजार पसल र सड़क सुनसान बनेका छन्. तराई मधेस घटनामा निष्पक्ष छानबिन गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन छ. माइती घरमा लघुवित्त पीड़ितको पाँच बुधे मार्गसहित आमरण अनशन जारी छ. अपमानजनक शब्द सच्याउन सर्वोच्चले परमादेश जारी गरेको छ. बर्खामा पहिरोको जोखिम बढ़दो संकेत चिनेर सावधानी अपनाउन विज्ञको आग्रह छ. र स्पेनको सेउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश. आगामी वर्ष हुने आईसीसी एक दिवसीय विश्वकपका खेल 12 स्थानमा हुने भएको छ. हवस् आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि धितालाई धन्यवाद. भोलि साउन 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार शुभरात्री.

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: लालबाबु रावजी म तपाईलाई यी कार्यक्रम रेडियो फार्म स्वागत गर्छु।
2: ल धन्यवाद। हजुर,
1: प्रधानमन्त्रीसँग तपाईँको खास गरी तपाईँहरूको भेटघाट भएको छ, त्यहाँ के कुरा भयो?
2: खासमा भन्ने हो भने अहिले जुन वर्तमान अवस्थामा तराई मधेसमा देखिएको घटना खास गरी र कप्तानगंजबाट शुरू भएर अहिले चाहिँ तराई मधेसका करिब करिब सबै जिल्ला अहिले प्रभावित हुने अवस्थामा छ। यस सम्बन्धमा अब प्रधानमन्त्रीजीको जिज्ञासा थियो के गर्दा कसरी गर्दा चाहिँ यो समस्यालाई हामी समाधान गर्ने भन्ने सम्बन्धमा उहाँको जिज्ञासा

0: आज ले
1: हजुर
0: त्यो एक्सन चाहिँ समयमा लिएको है सायद यो घटना यतिकै चाहिँ फैलिने थिएन र अहिले चाहिँ चारैतिर जुन किसिमको अवस्था देखिएको छ त्यो देखिने थिएन
1: जो अग्रसरता बिहिबार साँझबाट देखाइयो त्यो सम्भवतः सोमबारबाटै देखाएको भए यो हुन थियो
0: स्वाभाविक हो सुकैलाई त्यहाँ गोली लागेको छ पहिले त सायद स्थानीय प्रशासनले समयमै त्यहाँ चाहिँ प्रिकसन लिएको भए त्यो घटना घट्नुभन्दा पहिले चाहिँ अब अलिकता प्रहरी प्रशासनले त्यो घटना घट्नुभन्दा पहिले नै अलिकता तदारुकता देखाएको चाहिँ त्यस्तो अहिले घटना हुँदैन थियो घटना घटिसकेपछि पनि जसरी अब गृहमन्त्रीले अब बिना कामको अब बोर्डरै घुमिराख्ने अब विभिन्न जिल्लाहरूमा ओभरद्वार गरिराख्ने होइन अब बोर्डर अब माथि अहिले चाहिँ त्यत्रो ठुलो घटना भइसक्यो हाम्रै दाजुभाइ त्यहाँ चाहिँ मारिएका छन् घाइते भएका छन् त्यस्तो गम्भीर अवस्थामा सरकार प्रमुखले पनि अब जुन किसिमको इनिसिएसन लिनुपर्ने त्यो इनिसिएसन लिएको देखिएन हुन त प्रधानमन्त्रीले अब मै सुरुदेखि नै म यसमा गम्भीर छु हामी गम्भीरताका साथ लिएका छौँ र पहिलो राइट फ्रम द फर्स्ट डे नै हामी चाहिँ त्यहाँ के गर्नुपर्छ सरकारले के गर्नुपर्छ सुरुमा चाहिँ स्थानीय प्रशासन जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालयबाट नै यसलाई अब हामी समस्या समाधान गर्न खोजेका थियौँ हुन त उहाँ आफ्नो भनाइमा आफ्ना सफाई पनि राख्नुभयो आफूले गरेको कामको चाहिँ अब जुन कुरा गरिराख्नुभयो त्यसको बारेमा जानकारी पनि गराउनुभयो तर हाम्रो चाहिँ उहाँलाई यो अनुरोध थियो कि सायद गृह प्रशासन र जसरी गृहमन्त्री जानुभयो चार दिनपछि जानुभयो सायद त्यो चाहिँ त्यही दिन गएको भए
1: हजुर
0: मुलुकको नाममा सम्बोधन गरेको भए सायद अवस्था फरक हुन्थ्यो कि भनेर हाम्रो चाहिँ सुझाव थियो
1: हजुर अब के त उहाँले के भन्नुभयो नि उहाँलाई चाहिँ संहिता विरोधीको चित्रित पनि गरिन्थ्यो सम्भवतः तपाईँले त्यो पनि प्रश्न गर्नुभयो होला यो बेला होइन
0: होइन कुरा त मै राख्छु प्रहरी प्रशासन सायद तपाईँ अहिले जसरी कि सबभन्दा पहिले त मधेस प्रदेश नै मधेस प्रहरी एन ल्याउने त्यो आइसकेपछि पनि अहिले यत्रो भइसक्यो अब भनौँ न संघीय सरकारले अब प्रहरी समायोजन र सञ्चालन सम्बन्धी दुई दुईवटा एन चाहिँ बनाइसकेका छ हुन त यो प्रमाणित चाहिँ एन अहिले चाहिँ 2076 माघ 28 गते नै भइसक्यो मैले नै राखेँ
1: र
0: अहिलेसम्म अब इभेन ओएनएम पनि भइसकेको छ ओएनएम पनि भइसकेर कुन प्रदेशलाई कति प्रहरी चाहिँ भन्ने कुरा त्यो पनि भइसकेको अवस्थामा अहिले चाहिँ जसरी गृहमन्त्रीले प्रदेशको अब संरचना बनिसकेपछि पनि अहिले जिल्लामा जसरी गृहमन्त्रीले डुलिँदै अब जुन किसिमको काम गर्दैछन् त्यो त प्रदेशको गृह मन्त्रालयले गर्नुपर्छ नि त त्यो प्रदेशको इस्यु
1: हुन्छ हजुरहरूको कन्सर्न यो पनि रह्यो कि यदि प्रदेश बलियो बनाएको भए गृह प्रशासन प्रदेशको पनि आफ्नै भएको भए सम्भवतः यस्ता किसिमका घटना कम हुन सक्थे
0: अब त्यहाँका मुख्यमन्त्री छन् त्यहाँका गृहमन्त्री छन् त्यहाँका स्थानीय प्रशासन छन् अब त्यो निर्देशन चाहिँ अब काठमाडौँबाट लिनुभन्दा पहिले ठिक छ पनि अब त्यो त हामी एकअर्काका त सहयोगी हौ
1: भनेपछि
0: अब जसरी कि अब यहाँका प्रधानमन्त्रीले आएको गृह मन्त्रालय त्यो चाहिँ त्यहाँ त्यस ठाउँको बारेमा जानकारी लिनु एउटा कुरा हो तर चाहिँ अब जसरी चाहिँ आफै चाहिँ गइराख्नु भएको छ त्यहाँको गृहमन्त्री बिना कामको बसिराखेका छन् त्यहाँको मुख्यमन्त्री कुनै अधिकारी नभएर त्यसै चाहिँ हुने चाहिँ अब डुलेर हिँडेका छन्
1: त्यसै
0: न्युज सुनेर हिँडेका छन् अब जे पनि अब सङ्घबाट गर्ने भएपछि त्यो त न संहिताको मर्म अनुसार भयो न चाहिँ प्रदेशमा शान्ति सुरक्षा भयो किनभने सानो दिनो घटना हुँदाखेरि महिला हिंसा लगायत दलित अब भनौँ न माथिको कुनै किसिमको अन्याय जोसुकै होस् अहिले पनि जुन किसिमका घटनाहरू घटिराखेका छन् त्यो चाहिँ सायद प्रदेश मात्र चाहिँ प्रहरी भएको भए त्यो इमिडिएटली एक्सनमा जान सजिलो हुन्थ्यो किनभने प्रदेशको त्यही काम हुन्थ्यो त्यही एक्सनमा जानु हुन्थ्यो अब यहाँ मुख्य त्यहाँ प्रधानमन्त्री गृहमन्त्रीको त मुलुकभरिको चिन्ता छ प्रदेशको मन्त्री र के अरे मुख्यमन्त्रीलाई त्यो त प्रदेशको चिन्ता हुन्थ्यो सायद त्यहाँ इमिडिएट एक्सन हुन्थ्यो कि अब अहिले चाहिँ त्यो संविधानमा पनि व्यवस्था छ यहाँले पनि मैले भने कि बलगर संहिता बलगर प्रदेश बनाउने चाहिँ भनिसकेपछिको अवस्थामा अहिलेसम्म त्यस्ता त केही एक्टिभिटी त देखिएन त्यसमा चाहिँ एक्टिभिटी छिटै होस् होइन हुन्छ भनेर उहाँले स्योर पनि गर्नुभयो हामी लागेका छौँ र यो पहिलो वर्ष भइरहेछ हामी गर्छौँ भनेर भन्नुभयो अर्को कुरा यो पनि भन्नुभयो कुरा उठाए र हाम्रै टिमबाट उठ्यो जे तपाईँको यो चितवन महाधिवेशनमा त संहिता खारेजको कुरा ल्याउनु भएछ
1: होइन
0: त्यो झुटो हो त्यस्ता केही छैन हामी संहितालाई मजबुत गराउनलाई हामी लागेका छौँ त्यस्तो कहिले पनि हुन सक्दैन म स्योर गरिरहेछु संहितालाई अब मजबुत नै बनाएर जाने हो अधिकार दिएर नै जाने हो बरु प्रदेशले आफ्नो अधिकार लिन जानेन हामी भन्यौँ कि तो अधिकार अब त व्यक्तिमा निर्भर गर्छ मन लाग्यो त्यो डीआईजीपी त्यहाँका प्रहरी प्रशासन कुरा सुन्ने यदि राम्रो छन् अलिकता उनलाई मन लाग्यो भने

0: सुन्ने किनभने कानूनी अधिकार त छैन प्रदेशलाई जो उनीमाथि कुनै किसिमको पुरस्कृत गर्ने दण्डित गर्ने अधिकार त छैन. त्यो नभएर चाहिँ गाह्रो छ. तर उहाँलाई हामीले यो सबै राख तपाईँको होइन संहितामा त हामी एकदम संहिताहरू मजबुत बनाएर जाने प्रदेशलाई अझ बलियो बनाएर जाने मैले भने यो अहिले जनताले विश्वास गरिराखेको छैन किनभने कथनी र कर्नीमा त फरक भइराखेको छ. एउटा कुरा यहाँले भनेर आउनुभएको छ अर्को अहिलेसम्म केही गर्नुभएकै छैन. संहिताको कार्यान्वयन सम्बन्ध अधिकार भएको संविधानमा जुन अधिकार अहिले पनि अधिकार जसरी चाहिँ यहाँ प्रायोजित गर्नुपर्ने हो संहितालाई जसरी मजबुत गरेर जानुपर्ने हो जसरी प्रदेशलाई अधिकार दिनुपर्ने त्यसमा त केही देखिएको छैन. होइन त्यो त हामी गर्छौ भनेर उहाँ एस्योर पनि गर्नुभयो र यो कसैले यो कुरा भन्छ कि संहिता खारेजको कुरा छ भने यो झुठो हो यसमा म विश्वास गर्दिनँ बरु म चाहिँ संहितालाई मजबुत पारेर लग्छु भनेर उहाँले आजको बैठकमा एस्योर गर्नुभयो.
1: अनि अहिलेको घटनाक्रमसँग केन्द्रित भएर कुरा गर्दा चाहिँ अब सद्भाव फर्किने अवस्थातर्फ गएको हो
0: होइन उहाँ पनि अब यो उहाँसँग कुरा गर्दाखेरि उहाँ आफू एक्सन गरिराखेको चिन्तित नै उहाँ हुनुहुन्छ. उहाँले चाहिँ अब जसरी काम गरिराख्नु भएछ अब उहाँको भनाइ अनुसार त उहाँ एकदमै सिरियस हुनुहुन्छ र मलाई लाग्छ कि उहाँ अहिले चाहिँ अब आफ्नो तर्फबाट अब जुन घटना घटेको अब सुनसरीदेखि लिएर प्रशासनमा जुन किसिमको अहिले अवस्था देखिएको छ त्यसप्रति उहाँ गम्भीर रहेको हामी पायौं.
1: ये अब तपाईँहरूकै विचारमा चाहिँ अहिले जो अवस्था भड्किने आइलाग्यो त्यहाँका खास कारणहरू गभर्मेन्टको प्रोएक्टिभनेस नभएको इस्यू हो कि अरू इस्यू पनि हो अतिवादी समूहहरू घुसपेट भएको हुन सक्नेदेखि लिएर अनेक आकलन र चर्चाहरू भयो नि यो बीचमा.
0: अब यो कुरा त सरकारको जिम्मेवारीभित्र हो. हामीलाई तथ्य प्रमाण नफैला परुन्जेलसम्म हामीलाई कसैलाई यो अतिवादको यसमा घुसपेट छ के छ भन्न त गाह्रो छ. तथापि उहाँले भन्नुभयो कि हाम्रो चाहिँ अब प्रहरी प्रशासन हाम्रो चाहिँ संयन्त्र चाहिँ त्यो समय दोषीलाई कारवाही गर्छ. दोषी जोसुकै होस्

0: पक्कै पनि दोषी हुन सक्दैन भनेर उहाँले यो कुरालाई
1: हजुर रावज्यू अब यो घटना चाहिँ हामी कहाँ नयाँ र नौलो छैन, तथापि हामी न पाकिस्तान हौ, न भारत हौ, न बांगलादेश हौ, त्यो किसिमको अवस्था

0: ससुराल आई अब प्रधानमन्त्री बनाउने भएपछि र राजनीतिक पुराना राजनीतिक दलहरूको जुन गतिविधि रहेका थिए त्यसबाट असन्तुष्टि भएर तराई मधेस त पुरै दिएको हो नि अब 78 अब 21 जिल्लामा 75 जना जिताएकै हो नि त भन्नुहोस् त कति भोट दिया होला कति प्रतिशत भोट होला भन्नुहोस् त यो यसलाई यसलाई तपाईँले कल्पना गर्नुहोस् त कति प्रतिशत भोट दिएका छन् तराई मधेस भनेपछि त विश्वास त गरेकै थियो विश्वास गरेरै दिएका छन् होइन त्यसैले मलाई के लाग्छ भने अहिले अहिले अब जुन किसिमले अब एक्सनमा जानुपर्ने हो सरकार त्यो चाहिँ अलिकता त्यहाँ त अब भरोसा त गरेका छन् त्यसैले दिएका
1: हो
0: बिताए अब अलमोस्ट 2/3 मेजोरिटीको सरकार बनाएछ अब सरकारले जुन अब एक्सपेक्टेसन त हाई छ तर पनि अब के देखिएको छ भने जसरी उहाँ बाट चाहिँ एउटा रोल प्ले गरेर एउटा अब के हो अब बाहिर भित्र के कतातिर गयो ऊ छ भनेपछि यो त प्रमुख जिम्मेवारी त सरकारकै सरकार त यो होइन नि
1: होइन त्यो त पानी यहाँ त यस्तो पनि आयो नि त जस्तो यो चाहिँ यो न पहिलो न अन्तिम सम्भवतः हुनेवाला छैन तर राज्य संयन्त्र आम समाज नागरिक बुद्धिजीवीको प्रयत्न चाहिँ यस्ता किसिमको घटना अन्तिम हुन् भन्ने प्रयत्न नै हो अझ तपाईँहरू त होइन राजनीतिमै हुनुहुन्छ राजकाज चलाइसक्नुभयो मध्य प्रदेशको त यसकारण म यो सोध्दैछु कि किन यो चाहिँ भइरहेको छ त कारण हामी किन पहिलाउन सकेनौँ विगतमा
0: यो के रहेछ भने अब यहाँले जस्तो अब के रहेछ भने पक्कै पनि अब नेपालका त्यसमा पनि हामी नेपाली त सुरुदेखि नै अब शान्ति प्रिय नै हाम्रो समाज हो हामी अहिंसामा विश्वास गर्ने व्यक्ति हो हिंसालाई हामी कहिले पनि यो नेपालको इतिहास हेर्ने हो भने कहिले पनि भरोसा गरेको छैन त्यस्ता अब त्यस्ता किसिमको उच्छृङ्खल गतिविधिहरू कहिले पनि हुन त माओवादी जनयुद्धमा केही समयको लागि आतंकित थियो तथापि मधेसमा पनि एउटा अधिकारको आन्दोलन हो तर यहाँ हेर्दाखेरि जसरी चाहिँ अब अवस्था देखिएको छ यो निश्चित रूपमा अब सरकारले गर्ने पहल कदमी हो के हो ताकिकै अब स्थानीय व्यक्तिहरूको समस्या छ त्यहाँ अब पक्कै पनि अब जुन किसिमको एउटा अवस्था देखिएको छ त्यो अवस्था यहाँले भने जस्तो शंका गर्ने ठाउँ छ तथापि हामी आफ्नै नेपाली दाजुभाइमा कसरी अब शंका गर्ने कसरी ऊ गर्ने तर चाहिँ हामी बीचमा यस किसिमको मनमुटाव यस किसिमको धार्मिक असहिष्णुता कसरी आयो भन्ने कुरा यो बुझ्नुपर्ने कुरा हो यहाँले भने पहिले भन्नुभयो कि साँच्ची के भन्ने हो भने अब यो बल भन्दा पनि अब हाम्रा चाहिँ अब स्थानीय प्रशासन विभिन्न राजनीतिक दलका नेता सामाजिक क्षेत्रमा काम गर्ने विभिन्न किसिमका अगुवाहरू पक्कै पनि सबैको बुद्धिजीवीहरू समाजका विभिन्न संगठनसँग लागेका व्यक्तिहरू सबैले सामूहिक रूपले यदि हामी चाहिँ यसमाथि चिन्तन गर्यौं भने पक्कै पनि यसलाई हामी सुधार गर्न सक्छौ हामी अब अरूलाई दोष दिनुभन्दा हामी हाम्रा बीचमा भएको कमी कमजोरी के रहेछ त्यसलाई पहिले आउनु पर्छ र सरकारले त्यसमा चाहिँ अब उहाँले एउटा कुरा प्रधानमन्त्रीले राम्रो कुरा भन्नुभयो दोषी उम्कन सक्दैन हामी त्यसमा आइडेन्टिफाई गर्छौँ आइडेन्टिफाइड भएपछि हामी त्यसलाई कारवाही गर्छौँ
1: होइन त्यो त राज्यले भनि नै हाल्छ अर्को चाहिँ राज्यले पटक पटक सम्झौता गर्दै आउने त्यसलाई धोका दिँदै आउने कार्यान्वयन नगरिदिने चाहिँ सबै जसोसँग यस्ता सम्झौता हुने कार्यान्वयन नहुने
0: अहिलेसम्म त देखिएको त्यही हो नेपालको इतिहास नै हेर्ने हो भने हामीसँग हामीभन्दा पहिले हामीभन्दा पछि जति पनि राज्यले गरेका
1: छन् तराई मधेस मात्र केन्द्रित नगरेर सबैतिर त्यस्तो भइरहेको हुन्छ
0: सबैतिर विभिन्न जातीय समुदायसँग गरेको सम्झौताहरूले कारण आन्दोलनलाई त्यो विद्रोहलाई सामसुम पार्नलाई सम्झौता गरिहाल्ने तर एक्सनमा जाँदाखेरि कार्यान्वयनमा चाहिँ नजाने भनेर देखियो नि अहिले नै भनौ न त्यत्रो प्रधानमन्त्रीले अब जनकपुरबाट घोषणा गरेको बलगर चाहिँ प्रदेश बनाउने अहिले चाहिँ के भएछ भन्नुहोस् कुन एउटा सिङ्गो ऊ पनि भाँचिया छ भन्नुहोस् कहीँ भाँचिया छ अहिले देशका जनताहरूले विश्वास गर्न अहिले सकेका छन् त भन्नुहोस् कहीँ छैन नि त्यत्रो जनमत दिएका छन् त्यत्रो चाहिँ मत दिएर जिताएका छन् अभूतपूर्व भनौ न यस्तो त कहिले पनि नेपालको इतिहासमा नभएको मत दिएका छन् तर के छ कुन तरिकाले हामी विश्वास गरौं कि यो सरकार पनि बालेन्जीको सरकार पनि यदि मुलुकमा संघीयतालाई प्रदेशलाई मजबुत गर्नलाई प्रदेशलाई अधिकार दिनलाई उहाँ चाहिँ तदारुकता देखाइराख्नु भएको छ कसरी विश्वास गर्ने सही कुरा हो यहाँले जोसुकै पनि सरकारका नेतृत्व गर्ने आएपछि आफ्नो भन्ने कुरा त बनिदिन्छ तर यहाँले एउटा सुरुमा उठाउनु भएको यो के रहेछ किन यस्तो मधेसमा बारम्बार यस्तो हुन्छ यसमा चाहिँ यो वास्तवमा भन्ने हो भने अध्ययनको कुरो रहेछ सरकारले यसमा पहलकर्मी लिनुपर्छ उसका विभिन्न किसिमका संयन्त्रहरू छन् विभिन्न किसिमका अनुसन्धानका ऊहरू छन् त्यसमा चाहिँ त्यो पक्कै पनि त्यसलाई अनुसन्धान गरेर त्यो क्योर गर्न सकिएन भने त्यसलाई चाहिँ निराकरण गर्न सकिएन भने पक्कै पनि यस्ता घटनाहरू पटक पटक

0: अब तपाईँ चाहिँ एउटा एकाडेमिक मान्छे पनि हो, अध्यापक पनि, एज ए एकाडेमिसियनको हिसाबले यसलाई हेर्ने हो भने चाहिँ यो बेला चार्जहरू यसरी लगाइयो, रोहिङ्गादेखि लिएर अनेकको नाम पनि यो बेला घुसाइएको छ, यो बेला अलिक कट्टरपन्थी कुरा गर्नेहरूले, त्यस्तो पाटो केही पाइन्छ सुइँकोहरू?
1: अब यो के रहेछ नि, अब यहाँ विभिन्न एलिमेन्ट्सहरूको यहाँ प्रवेश हुन्छ बुझ्नु, अब यो कुरा त पक्कै पनि जुन किसिमले अहिले परिस्थिति देखिएको छ त्यो सामान्य कुरो होइन, असामान्य नै छ होइन। त्यसैले मलाई लाग्छ अब को के भन्दा पनि अब अवस्था सामान्य छैन, यो भोलिका दिनमा पनि दोहोरिन सक्दैन भन्ने कुरा भन्न पनि अहिले नसक्ने अवस्था छ। त्यसैले मलाई के लाग्छ भने बडो गाह्रो छ, अब राज्यले यसलाई चाहिँ गम्भीरताका साथ लिएर अब हाम्रा तराई मधेसका या मुलुककै कुनै पनि दाजुभाइ दिदीबहिनीहरू यस्ता घटनाको शिकार नहोस् भनेर गम्भीरताका साथ लियो भने मलाई लाग्छ पक्कै पनि यसलाई निराकरण गर्न सकिन्छ। धेरै कुरा छन्, अब समय आएपछि यो खुल्दै जाने कुरा हो, किनभने यस्ता नखुल्ने कुरा होइन।
0: तर अब कामना गरौँ यो सद्भावमा फर्कियोस्, शान्त अवस्थामा फर्कियोस्, यो कामना।
1: हजुर, यही कामना छ, यही गभर्मेन्टसँग पनि हाम्रो एक्सपेक्टेसन छ, सरकारलाई कम से कम यो अवसर मिलोस् कि यो मुलुकमा भएको अस्थिरता वा शान्ति या सद्भाव जुन खलबली रहेको छ त्यसलाई शान्त गर्न सकोस्, यो हाम्रो शुभकामना छ। जुन चाहिँ अब हाम्रै अब बीचका एकजना भाइहरू जुन शहादत दिएका छन्, अब यो घटनामा अब उनीहरूको ज्यान गएको छ, उनीहरूप्रति हार्दिक श्रद्धाञ्जली छ, उहाँहरूको परिवारप्रति हार्दिक संवेदना छ, किनभने यस्ता घटनाहरू पक्कै पनि जसको परिवारका सदस्य गएका छन् कुनै पनि कारणले, जसको पनि अब त्यसमा चाहिँ सहभागिताले, अब त्यो छ। अर्को चाहिँ अब कति निर्दोष चाहिँ हाम्रा हाम्रै बीचका समाजका दाजुभाइ दिदीबहिनीहरूको घर जलेको छ, उनीहरूको मल जलेको छ, उनीहरूको सर्वस्व लुटिएको छ, पक्कै पनि यो समाजमा यसले चाहिँ राम्रो मेसेज दिँदैन। त्यसैले मलाई लाग्छ कि हामी सबै एउटै समाजमा बस्दै आएको सबै दाजुभाइ दिदीबहिनीहरू सामूहिक रूपले यसलाई सोचौं र समस्यालाई साथ दिउँ।
0: धन्यवाद।
2: रेडियो पावर, घटना विषयको सशक्त संवाद।

0: हजुरको रेडियो 102.1 MHz।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीन कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
5: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
4: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेसन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बिहोरा समेत जानकारीका लागि अनुरोध छ।
5: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
4: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
5: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
4: राष्ट्रिय परिचय पत्र नम्बर,
5: 1 प्रति पासपोर्ट साइजको फोटो,
4: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
5: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
4: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
5: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
4: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
5: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
7: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
6: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
7: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848-45398, 0848-45398।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
2: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
8: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692065998।
5: के तपाई वा तपाईले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
5: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
12: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: विषादै युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली, रामेछाप।
0: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: बीबीसी नेपाली सेवाको साझ पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा साम्प्रदायिक तनाव अन्त्य गराउने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ़ र प्रतिपक्षी दलका शीर्ष नेताले बढ़ाए सक्रियता। सुनसरीमा स्थिति सामान्य उन्मुख रहेको प्रहरीको दावी, तर मधेसमा अवस्था अघिल्लो दिनको जस्तै। र अन्तर्राष्ट्रिय प्रसंगमा गत 24 घण्टाको अवधिमा स्पेनको सिउटामा झण्डै 60,000 आप्रवासीहरू प्रवेश गरेका विवरण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
1: विनिता दाहालबाट समाचार सुन्नुहोस्। स्पेनको आन्तरिक मामिला मन्त्रालयका अनुसार स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटामा पुगेका करिब 60,000 आप्रवासी मध्ये 25,000 भन्दा बढ़ी अहिले मोरक्को फर्किसकेका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ठूलो संख्याको आप्रवासी प्रवेशलाई स्पेनमाथिको आक्रमणको संज्ञा दिएका छन्। सिउटाको भ्रमणका क्रममा उनले स्थानीय बासिन्दालाई सम्पूर्ण स्पेन उनीहरूको साथमा रहेको र राज्यले उनीहरूको सुरक्षाका लागि सबै उपाय अपनाउने बताए। बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन्, स्पेनले मोरक्को र सिउटा बीचको सीमा सुरक्षा बलियो बनाउन प्रहरी र सेना परिचालन गरेको छ। एकैपटक यति धेरै मानिसहरू कसरी बिना अवरोध समुद्री बाटो हुँदै पौडिएर प्रवेश गर्न सफल भए भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। बीबीसीकी सारा रेन्सफोर्डको भनाई। अधिकारीहरूका अनुसार सिउटा प्रवेश गर्ने प्रयासका क्रममा हालसम्म 34 जनाको मृत्यु भएको छ। पाकिस्तानमा उद्धार टोलीले विश्वको 12 अग्लो हिमाल ब्रोड पीकमा हिउँ पहिरो गएको स्थान नजिकै 4 जना आरोहीको शव फेला पारेको छ। अधिकारीहरूका अनुसार उद्धार टोलीले ती शवहरू आधार शिविरसम्म ल्याउने काम गरिरहेको छ। सोही आरोही समूहका अन्य 6 जना अझै बेपत्ता छन्। बेपत्ता मध्ये विश्व प्रसिद्ध पर्वतारोही नेपाली मूलका तथा ब्रिटिश पूर्व सैनिक निर्मल पूर्जा पनि रहेका छन्। उक्त टोलीमा पूर्जा बाहेक अरू 5 नेपाली र विभिन्न देशका नागरिकहरू थिए। हमासले इजरायलले आफ्ना सेना फिर्ता बोलाएर आक्रमण अन्त्य गरे पूर्ण रूपमा निशस्त्रीकरण हुन सहमत भएको जनाएको छ। उक्त समूहले आफ्ना हतियारहरू गाजामा बन्ने नयाँ प्यालेस्टिनी प्रशासनको नियन्त्रणमा सुरक्षित रूपमा राखिने तर ती इजरायललाई हस्तान्तरण नगरिने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताको घोषणा गर्दै यस अन्तर्गत इजरायलले गाजाबाट चरणबद्ध रूपमा आफ्ना सेना फिर्ता लैजाने बताए। तर इजरायल सरकारले भने यो सम्झौता कार्यान्वयन गर्ने वा नगर्ने बारे अहिलेसम्म पुष्टि गरेको छैन। श्रीलंका पूर्व प्रहरी प्रमुख पुजित जयसुन्दरालाई सन् 2019 ईस्टर सन्डेमा भएका घातक इस्लामवादी आत्मघाती बम विस्फोट रोक्न विफल भएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ। अदालतले आक्रमणबारे प्राप्त गुप्तचर सूचनामाथि आवश्यक कदम नचाली गम्भीर लापरवाही गरेको भन्दै उनलाई दोषी ठहर गरेको हो। र भारतमा प्रहरीले फेसबुकको माऊ कम्पनी मेटाका स्थानीय प्रमुख विरूद्ध मुद्दा दर्ता गरेको छ। सत्तारूढ़ भारतीय जनता पार्टी बीजेपीका सदस्यहरूले दिएको उजुरीका आधारमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति अपमानजनक ठानिएको सामाजिक सञ्जाल सामग्रीबारे अनुसन्धान गर्न प्रहरीले मुद्दा दर्ता गरेको हो। यो विषयमा मेटाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
0: सुनसरीबाट शुरू भई तराई मधेसका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनाव अन्त्य गर्ने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ़ र प्रतिपक्षी दलका शीर्ष नेताले सक्रियता बढ़ाएको देखिएको छ। सो क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले आज मधेस केन्द्रित दलका नेताहरूसँग परामर्श गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवासँग छलफल गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने दिशामा कांग्रेसको पहलकर्मी बारे मधेस र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीका महानिरीक्षकले धार्मिक सद्भाव कायम राख्न अपील गरेका छन्। सुनौ एक रिपोर्ट। जारी तनावबीच बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्नुका साथै राष्ट्रपति तथा उपराष्ट्रपतिसँग कुराकानी गरेका प्रधानमन्त्री शाहले आज मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्। छलफलका क्रममा प्रधानमन्त्रीले मधेसमा शान्ति सुव्यवस्था कायम राख्न र आउँदा दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्ने बारे नेता नेताहरूको धारणा मागेको उनको सचिवालयले जनाएको छ। छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउतले हरेक जिल्लामा अन्तर धार्मिक संयन्त्र बनाउनु पर्ने मत आफूले राखेको भन्दै संचारकर्मीहरूसँग भने,
2: त्यसमा सबै धर्म गुरुहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन्, त्यो जिल्लाका सबैले त्यसमा राख्नु, त्यसको नियमित बैठक भनौँ न हरेक महिना चाहिँ त्यहाँ राख्नु, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस्। हरेक समुदायमा के हुन्छ, केही गलत गति के पात्रहरू चाहिँ हुन्छ, त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउन्, ताकि यस्तो कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजर रूपमा त्यहाँ लागू गर्न सकियोस्।
0: राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले सुनसरी घटनाबारे छानबिन भई दोषीमाथि कार्यवाही गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले गलत तत्वले फाइदा लिन सक्ने तर्फ सजग गराएको उल्लेख गरे। संचारकर्मीहरूसँग उनले भने,
3: र यस्ता घटना यस्ता साम्प्रदायिक दंगा गरेर यसको अनुचित लाभ उठाउने चाहिँ त्यो काम कुरा पनि हुन सक्छ, त्यो तत्वहरूबाट सबै हामी सावधान रहौं र प्राप्त अधिकारलाई रक्षा गर्दै त्यसलाई कसरी अगाडि बढाउने हो त्यो चाहिँ हामी गर्छौं भनेर उहाँले वचन दिनुभयो।
0: प्रधानमन्त्री शाहले तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सांसदहरूसँग पनि आज छलफल गरेका छन्। पछिल्ला दिनमा विभिन्न तहमा संवाद गर्दै आएको देखिएका राष्ट्रोपाका सभापति रवि लामिछानेले तनाव अन्त्य गराउने प्रयासमा आज विश्व हिन्दू महासंघ नेपाल र अल सलाम सोसाइटीका पदाधिकारीहरूसँग छलफल गरे। त्यसै गरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आकस्मिक बैठकमा सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने सन्दर्भमा पार्टीका नेताहरू जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड़ दिएको सो पार्टीले जनाए। भर्चुअल सम्बोधन मार्फत सभापति थापाले गलत सूचनाको पछि नलाग्न सचेत गराउँदै खास गरी मधेसका नेताहरूलाई भने,
4: हामीलाई कसले के भन्छ, हामीले यसमा यतातिर हाम्रो चासो कम हुनुपर्छ, हाम्रो ड्युटी के हो, हाम्रो रोल के हो, हाम्रो रोल हामी नेपाली कांग्रेस हो, हामी मुख्य शक्ति हो, हामी मूल शक्ति हो, हामी अभिभावक हो, हामी जिम्मेवार हो र समाजले काम हो, आगो जस्तै लगाएर घर निभाउने काम हाम्रो हो, हामीले त्यो समाजले शक्ति हामी भएको छ, जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचाइ राखेर यो सहिष्णु काम गर्ने सबै साथीले काम गर्नु होला।
0: नेपाल प्रहरीको नेतृत्वले पनि सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै प्रकारको गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफ्नो अपीलमा भनेका छन्,
5: यस संवेदनशील समयमा अफवाह उत्तेजना र घृणा भन्दा विवेक संयम र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार आस्था र मर्यादाको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो।
0: निजी क्षेत्रका विभिन्न संगठनहरूले पनि तराई मधेसका जिल्लाहरूमा उत्पन्न पछिल्लो तनावबारे चिन्ता व्यक्त गर्दै सद्भाव कायम राख्न अपील गरेका छन्। काठमाण्डुमा नागरिक समाजले साम्प्रदायिक तनाव फैलिन नदिन एउटा कार्यक्रम मार्फत अपील गरेको छ। चर्चा सुनसरी घटनासँग सम्बन्धित विषयकै, गृहमन्त्री सुदन गुरूङले सुनसरी पुगेर दिवानगंज घटनामा ज्यान गुमाएका दुई युवकका परिवारसँग सहमति गरेपछि सुनसरीको अवस्था तुलनात्मक रूपमा सामान्य बन्दै गएको कोशी प्रदेश प्रहरीले जनाएको छ। तर सोही घटनालाई लिएर तनाव देखिएका मधेस प्रदेशका कतिपय जिल्लामा भने स्थिति अझै सुधार नभएको प्रहरी अधिकारीहरूले बीबीसीलाई बताएका छन्। सुनौ एक रिपोर्ट। प्रहरीका अनुसार दिवानगंज घटनामा ज्यान गुमाएका दुई युवकका शव पोस्टमार्टम पछि परिवारले बुझेका हिंसात्मक घटना भएको पाँच दिनपछि गृहमन्त्री गुरूङले बिहिबार राति देवानगंज पुगेर मृतकका परिवारसँग सरकारका तर्फबाट गरेको सहमतिमा राहतदेखि छानबिनसम्मका विषय समेटिएका छन्। सम्झौतामा नेपाल सरकारले मृतक द्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने तथा मृतकका परिवारलाई सरकारले जनाही 10 लाख रूपियाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ। यो सँगै अघिल्ला दिनहरूको तुलनामा देखिएको स्थितिबारे कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाले बीबीसीसँग भने,
6: सामान्य बन्दै गएर ठिक छ, अब यहाँ पीड़ित परिवारको मृतक परिवारको पक्षहरूसँग जो गृहमन्त्रीज्यू आफै एक किसिमको सहमति भएको छ, अहिले सामान्य बन्दै गइरहेछ।
0: पछिल्लो समय कर्फ्यूको चाहिँ के छ?
6: कर्फ्यू अहिलेसम्म यथावत नै छ, अनि अब बिस्तारै अलि माहौल शान्त हुँदै गएपछि त्यो पनि कुकुर हुँदै जान्छ।
0: हिजो अस्तिको भन्दा समग्रमा अवस्था सामान्य हुँदै गएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रभावित क्षेत्रहरूमा सोमबार बिहानदेखि लगाइएको कर्फ्यू भने कायमै छ। ती क्षेत्रहरूमा सेना प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग समेत गरी चारवटै सुरक्षा निकाय परिचालित भएका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। अर्कोतर्फ मधेस प्रदेशका सुनसरी, धनुषा र सिराहाका केही स्थानमा भने नारा र जुलुस भएका प्रहरीले जनाएको छ। प्रभावित स्थानहरूमा कर्फ्यूको स्थिति भने कायमै छ। पछिल्लो अवस्थाबारे मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंहले बीबीसीसँग भने,
6: पर्सामा सदर त्यो भयो सिचुएसन त त्यसले देखा भयो स्टाफ जितले एकदमै मैले उसले छ हिजोको भन्दा हिजोले चाहिँ भएको छैन उसले छ अनि अब थप दुःख पट्टा के भएको छैन तर अब पर्सी सत्ती पनि बाह्र जिल्लामा पत्ता सिरा सत्तरीमा पर्सी छ भन्सामा पर्सी छ अनि पर्सामा चाहिँ निषेधाज्ञा तर पछि पटनाहरू भइरहेछ अनि सत्तार लोकेसन नगरपालिकाहरूभन्दा सबै सत्ता र्याली सकेपछि अनि अन्य र्यालीहरू निस्केर त्यो कारोबार जम पनि राज्य लोकेसनको भइरहेको छ त्यति तोडफोड त खास त्यति
0: मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंह अधिकारीहरूका अनुसार मधेस प्रदेशका 11 परीक्षा केन्द्रमा आज हुने भनिएको एमबीएस र एमए तहको परीक्षा स्थगित भएको छ भने कतिपय स्थानमा विद्यालयहरू पनि बन्द गरिएका छन्। सुनसरीमा सोमबारबाट चर्किएको तनाव बिहिबारसम्म पुग्दा सिधा र धनुषामा पनि फैलिएको थियो। ठाउँ ठाउँमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले प्रभावित स्थानहरूलाई लक्षित गर्दै कर्फ्यू आदेश जारी गरेको थियो। बिहिबार सिधाको गोल बजारमा गोली लागेर एकजनाको ज्यान गएको थियो। तपाईँ बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। एउटा विषय संक्षेपमा, कुवेतको उत्तरी क्षेत्रमा बिहिबार भएको ड्रोन आक्रमणमा परि सवारी चालकका रूपमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको कुवेत स्थित नेपाली राजदूतावासले जनाएको छ। राजदूतावासले आज एउटा विज्ञप्ति जारी गर्दै कुवेतको विदेश मन्त्रालयबाट थेराथुमका 44 वर्षीय पुरूषको मृत्यु भएको आधिकारिक जानकारी प्राप्त भएको जनाएको हो। विज्ञप्ति अनुसार उनको शव यथाशीघ्र नेपाल पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय गरी अघि बढ़ाइएको छ। दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सबै निर्देशन र मापदण्डको पूर्ण पालना गर्दै संयमित र सुरक्षित रहन पनि आग्रह गरेको छ।

0: प्रवेश गरेका अधिकारीहरूले बताएका छन्। बिहिबार हजारौं मानिसहरू समुद्रमा पौडी खेल्दै उक्त शहरतिर आइरहेका देखिने भिडियो र तस्विरहरू सार्वजनिक भएका थिए। राति पनि मानिसहरू सिउटा छिरेका विवरण स्थानीय संचार माध्यमहरूले दिएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
1: केही दिन यता उक्त क्षेत्रमा पुग्ने प्रयास गर्दा कम्तीमा 34 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। स्पेनको सर्वोच्च अदालतले यसै महिना सिउटा वा अर्को स्पेनी भूभाग मेलिया पुग्ने प्रयास गर्दा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको थियो। विगतमा स्पेनी भूभागमा प्रवेश गर्ने प्रयास गर्नेहरूको संख्या बढेपछि स्थानीय अधिकारीहरूले सहयोगका लागि मड्रिडलाई गुहारेका थिए। हजारौं मानिस ओइरिन थालेपछि बिहिबार सिउटाको सीमा नियन्त्रण गर्ने व्यवस्था अस्तव्यस्त बन्न पुगेको थियो। स्पेनले पछि सिउटा र मेलियामा सुरक्षा व्यवस्था कड़ा पार्न सशस्त्र बल परिचालन गर्यो। मेलियामा बिहिबार राति 300 देखि 400 मानिस प्रवेश गरेको विवरण आएको छ। आधिकारिक तथ्याङ्क अनुसार सिउटामा 83,600 मानिसको बसोबास रहेको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हर वीक रात को 9 बजे
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलखा किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117 9845-55562 048-45-562 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
3: ओस्मानमा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी गरे नि।
4: हो र? होइन होला त्यस्तो त।
5: सोइता

0: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: चन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
3: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
2: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
4: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543398 0848543398।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
6: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
7: देव, पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी, कहाँ गएर बनायौ?
8: हेर न प्रसीमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको, अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भन्या।
6: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पूर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 9860584530 0848590530। एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामेछाप। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
8: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
7: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
8: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडान नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
7: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
8: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
9: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
9: हुर्केकै गिरिराज चल्ला 150मा?
10: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
11: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
10: विराज किसानको साथी,
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
10: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540239।

0: चालीस पाँच सय तेत्तीस र अन्ठानब्बे पाँच चालिस चालिस दुई सय उन्चालिस विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
1: सूचना सूचना सूचना
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब असहाय अपाङ्गता भएको व्यक्ति ज्येष्ठ नागरिक शहीद परिवार प्रहरी हिरासतमा भएका थुनुवा बिरामी विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति लैंगिक हिंसाबाट पीड़ित सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
3: यो पसलमा धागो छ केर पनि बर्बादै भयो। मान्छेले पनि फोन गरेर दिक्क लाइसके। यता कपडाको चाङ पनि त्यत्तिकै भइसक्यो। अब यो ठाउँमा राम्रो धागो पाउने पसल कतै देख्दिन, कहाँ जाने होला?
4: न्यू धागो पसल।
5: यो एउटा भक्कु मेसिन पनि थुप्रो भइसकेको छ। अब एउटा मेसिन, कपडामा लगाउने आइरन र कैची पनि चाहिएको छ। यो सबै पाइने ठाउँ कहाँ होला?
4: न्यू धागो पसल
5: होइन, जे सोधे पनि न्यु धागो पसल, न्यु धागो पसल भनेछ के भने यो?
6: त्यही त,
4: तपाईँहरू सबैको समस्याको समाधानका लागि मन्थलीको कृषि विकास बैंक बसेको घरमा रहेको न्यु धागो पसलमा जाने भनेर भन्या नि।
7: हजुर, यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू काठमाडौँकै मूल्यमा आधुनिक डिजाइनमा भनेकै समयमा सिलाइनुका साथै विवाह, व्रतबन्ध, पास्निका ड्रेस र मगर ड्रेस, विवाहको मेहेन्दी फंक्सनमा लगाउने ड्रेस भाडामा पनि पाइन्छ। अनि विभिन्न प्रकारका धागो सिलाई मेसिनका सम्पूर्ण पाट पूर्जाहरू पनि सुफत मूल्यमा पाइन्छ।
8: प्रोप्राइटर दिपेन्द्र नेपाली, सम्पर्क अन्ठानब्बे चौवालिस तेह्र उनासी चालिस।
9: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
9: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
9: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
9: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
9: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
9: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
9: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथानी बाली बचाऊ, स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखा द्वारा जनहितमा जारी सन्देश।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
0: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
0: विश्व स्तनपान सप्ताह 2026 अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
2: लौ चट्याङ पर्ने आटो सबैजना यता आउ त यता, त्यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: के तपाईँलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
0: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
6: निरूपण गर्ने प्रकृतिका विवादहरू:
0: आलिधुर, बाँध, पैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
6: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
0: चरण घाँस दाउरा सम्बन्धी विवाद,
6: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
0: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
6: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
0: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
6: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
0: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
6: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद।
0: सदियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद।
6: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद।
0: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू।
6: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद।
0: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद।
6: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद।
0: अङ्गभङ्ग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद।
6: गाली बेइज्जती सम्बन्धी विवाद।
0: लुटपिट सम्बन्धी विवाद।
6: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद।
0: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद।
6: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद।
0: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद।
6: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बादी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद।
0: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
7: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, तामाको एसएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। विभिन्न धार्मिक समुदायका अगुवाले शान्ति सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रियताको पक्षमा उभिन आम नेपाली नागरिकहरूलाई आह्वान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेसँग आज सिंहदरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाले संयुक्त विज्ञप्ति निकालेर कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न अपील गरेका हुन्। उनीहरूले सदियौंदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेको विभिन्न क्रियाकलापप्रति सचेत रहन पनि आह्वान गरेका छन्। संयुक्त अपीलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी, जमियत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, महासंघका सचिवालय सदस्य राजुराम फुयाल र अलसलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गर्नुभएको छ। सुनसरी, सिरा तथा मधेस प्रदेशको अन्य जिल्लाहरूमा भएको घटनाको सत्य तथ्य छानबिन गरी कानून विपरीतको कार्यमा संलग्न जोसुकैलाई कार्यवाही गर्न, पीड़ित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध पनि गरिएको छ। तराई क्षेत्रमा विकसित हिंसात्मक घटनालाई दृष्टिगत गर्दै सशस्त्र प्रहरी बल सीमावर्ती क्षेत्रमा निगरानी उच्च बनाएको छ। त्यसका लागि भारतीय सशस्त्र सीमा बल एसएसबीसँग सहकार्य भइरहेको सशस्त्रका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले बताउनु भएको छ। उहाँका अनुसार गृह मन्त्रालयको सुरक्षा योजना अनुसार एकीकृत रूपमा परिचालित हुनेछन्। विभिन्न भारतीय सीमाबाट आवत जावत गर्ने मानिसहरूको उच्च निगरानी राखिएको कार्कीले बताउनुभयो। भारतीय सशस्त्र सीमा बल एसएसबीले गर्ने निगरानी र गस्तीलाई शस्त्र प्रहरीले संयुक्त रूपमा अगाडि बढ़ाएको छ। सीमा क्षेत्रबाट आउने र जल प्रहरी बलको सीमावर्ती क्षेत्रमा निगरानी उच्च बनाएको छ। त्यसका लागि भारतीय शस्त्र सीमा बल एसएसबीसँग सहकार्य भइरहेको शस्त्रका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले बताउनु भएको छ। उहाँका अनुसार

देखो प्रवक्ता कार्कीले बताउनु भएको छ। प्रहरी प्रधान कार्यालयले एसएसपी देखि एआईजी सम्मका 15 अधिकृतलाई तराईमा देश खटाएको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी अभि नारायण काफलेका अनुसार 15 उच्च अधिकारीहरूलाई अधिकृतहरूलाई तराईमा देश परिचालन गरिएको छ। सुनसरीको कप्तानगंजमा 10 साउन राति दुई समुदायबीच विवाद हुँदा सुरक्षाकर्मीको गोली लागेर एकजनाको ज्यान गएको थियो। सो घटनाको साइड इफेक्ट सुरक्षा निकायमा पनि परेको छ। सुनसरी मात्र नभएर सप्तरिसिरा धनुषा र पर्सासम्मका जिल्ला शान्त बनेपछि ती जिल्लाहरूमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। त्यही घटनाका लागि थप प्रहरी जनशक्ति तराई केन्द्रित बनाइएको छ। स्रोत साधनको परिचालन, प्रभावकारी मूल्यांकन, नीति निर्देशक, सुरक्षा कार्य योजना, सूचना संकलन तथा विश्लेषण र आवश्यकता अनुसार फिल्डमा खटिएर काम गर्न उच्च अधिकृतहरूलाई परिचालन गरिएको छ। नेपाली कांग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षहरूसँग संवाद गर्ने भएको छ। सुनसरीको कप्तानगंज घटना र त्यसपछि तराई मधेशको विभिन्न जिल्लाहरूमा उत्पन्न परिस्थितिको सन्दर्भमा कांग्रेस केन्द्रीय कार्य समितिको आज बसेको आकस्मिक बैठकले पार्टीका सबै तहका समितिले वडा तहसम्म नै पहल गर्ने निर्णय गरेको छ। बैठकले पछिल्लो घटनाको सत्यतथ्य छानबिन गर्ने सन्दर्भमा तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वास योग्य छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग पनि गरेको छ। संकटपूर्ण र संवेदनशील घड़ीमा नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पार्टीले यसको जिम्मेवारपूर्वक पहल कदमी लिने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्य, संसदीय दलका नेता तथा सांसदहरू, काठमाडौँमा उपलब्ध सुनसरी, मोरङ लगायत सम्बन्धित जिल्लाका पार्टीका केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको सहभागिता रहेको थियो। नेपाल सरकारले पाकिस्तानको ब्रोड पिकमा सम्पर्कविहीन आरोहीको खोजी गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ। पाकिस्तानको काराकोरम हिमश्रृंखलामा रहेको 8,047 मिटर अग्लो ब्रोड पिक आरोहणको क्रममा हिम पहिरोमा परेर नेपाली सहित विभिन्न देशका पर्वतारोही सम्पर्कविहीन भएको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुःख व्यक्त गर्दै खोजीमा जुट्न आग्रह गरेको छ। पर्यटन विभागले विज्ञप्ति निकालेर हिजो हिम पहिरोमा नेपाली आरोही निर्मल पूर्जा, निम्स ताई सहित पूर्वहादुर गुरूङ युक्त, किली पेम्बा शेर्पा, किलु निमा शेर्पा, न्वाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा सम्पर्कविहीन रहेको जनाएको छ। 6 जना नेपाली सहित 10 जनाको अवस्था थाहा हुन सकेको छैन। यद्यपि हिम पहिरो क्षेत्रमा 4 जनाको शव भेटिएको पनि पछिल्लो विवरण छ। यो खबर तयार पार्दासम्म भेटिएका शवको पहिचान हुन सकेको छैन। खोज तथा उद्धारका लागि पाकिस्तानमा रहेको नेपाली दूतावास मार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको पनि विभागले जनाएको छ। जिल्ला प्रशासन कार्यालय पर्साली वीरगंजमा पुनः निषेधाज्ञा जारी गरेको छ। शुक्रबार आज साँझ 5 बजेदेखि भोलि बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। प्रशासनले वीरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बस पार्क, बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा पनि 5 जनाभन्दा बढ़ी भेला हुन, सभा जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ। रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली नगर अस्पतालले 1 वर्षको अवधिमा रामेछापमै सबैभन्दा बढ़ी बिरामीहरूको स्वास्थ्य परीक्षण तथा उपचार प्रदान गरेको छ। यति धेरै बिरामीको उपचार रामेछापमा अन्य स्वास्थ्य संस्थामा भएको छैन। गएको 2082 सालको 1 वर्ष अवधिभरमा उक्त अस्पतालले 61,698 जना बिरामीको स्वास्थ्य परीक्षण तथा उपचार गरेको छ। अस्पतालमा पुग्ने आकस्मिक र अन्य बिरामीहरूलाई अस्पतालले स्वास्थ्य परीक्षणका साथै प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, आँखा, दाँत, फिजियोथेरापी लगायतका सेवा समेत प्रवाह गरेको थियो। कुखुरा किन्न गएका एक पुरूषले महिलामाथि कुटपिट गरेर घाइते बनाएर फरार भएका छन्। रामेछापको लिखु तामाकोशी गाउँपालिका 7 तिलपुङका 31 वर्षीय हर्कनारायण श्रेष्ठले स्थानीय 56 वर्षीय तोकमाया श्रेष्ठलाई कुटपिट गरेर धकेलेर लडाएर फरार भएका हुन्। तोकमाया लडेर गम्भीर घाइते भएपछि उनका परिवारले तत्काल घटनास्थलबाट उद्धार गरेर उपचारको लागि मन्थली अस्पताल भर्ना गरेका थिए। उनको टाउको ठोकिएको ठाउँमा सुन्निएको र टाउको भित्री भागमा समस्या देखिएकोले थप

उपचारको लागि काठमाडौँ रिफर गरिएको मन्थली अस्पतालले जनाएको छ। सिन्धुलीको कमलामय नगरपालिका पाँच रातमाटा डाँडा स्थित कालिका सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको ग्रीन पार्क संरक्षण र व्यवस्थापनको अभावमा अपेक्षित रूपमा सञ्चालन हुन सकेको छैन। करिब 20 लाख रूपियाँको लागतमा निर्माण गरिएको उक्त पार्क अहिले नियमित हेरचाह मर्मत सम्भार र व्यवस्थापनको कमीका कारण क्रमशः आकर्षण गुमाउँदै गएको स्थानीयले बताएका छन्। आर्थिक वर्ष 2082-83 बागमती प्रदेश सरकारको बजेटबाट डिभिजन वन कार्यालय सिन्धुली मार्फत कालिका सामुदायिक वन उपभोक्ता समितिले पार्क निर्माण गरेको थियो। आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको पार्कमा केही भौतिक संरचनामा क्षति पुगेको छ भने नियमित सरसफाई र फोहोर व्यवस्थापनको अभावले पार्कको सौन्दर्यता समेत प्रभावित भएको छ। सिन्धुलीको दुधौली नगरपालिका 10 रातमाटेमा पोखरीमा डुबेर 9 वर्षीय बालकको मृत्यु भएको छ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सो कुराको जानकारी दिएको छ। घरबाट हराएका बालकलाई खोजी गर्ने क्रममा पोखरीको किनारमा उनको कपड़ा र चप्पल भेटिएपछि खोजतलाश गर्दा उनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो। उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ। प्रदेश प्रहरीका अनुसार बिहिबार दिउँसो करिब 31 बजेको समयमा दुधौली नगरपालिका 10 रातमाटेका चन्द्रबहादुर लोपचनका छोरा सरगम लोपचन तामाङ घरबाट हराएका थिए। बालक नभेटिएपछि आफन्तहरूले खोजी गर्ने क्रममा घरदेखि करिब 7-8 मिटर दक्षिणतर्फ रहेको जंगल क्षेत्रमा रहेको पोखरीको किनारमा उनले लगाएको चप्पल टी शर्ट र हाफ प्यान्ट फेला पारेका थिए। उक्त घटनाबारे सोही वडाका वडाध्यक्षले राति 11:30 बजे टेलिफोन मार्फत प्रहरी चौकी दुधौलीलाई जानकारी गराएका थिए। प्रहरी टोलीले पोखरीमा खोजी गर्दा बालकलाई अचेत अवस्थामा फेला पारेको थियो। ओकलढुङ्गाको खिचदेम्बा गाउँपालिका 9 पातले स्थित जंगलमा लोपन्मुख रेड पाण्डा हाब्रेको पहिलो पटक भिडियोमा कैद भएको छ। यससँगै उक्त क्षेत्रमा रेड पाण्डा रहेको पुष्टि भएको छ। स्थानीय खुरी शेर्पाले जंगलमा देखिएको रेड पाण्डाको भिडियो खिच्न सफल हुनुभएको हो। यसअघि सो क्षेत्रमा रेड पाण्डाको दिशा फेला परेपछि यसको वासस्थान रहेको अनुमान गरिए पनि प्रत्यक्ष रूपमा देखिएको वा भिडियोमा कैद भएको यो पहिलो पटक हो। सिराको औराही गाउँपालिकाको गोलबजारमा प्रहरीको गोली लागेर ज्यान गुमाएकाको परिवारलाई 10 लाख रूपियाँ उपलब्ध गराउने औराही गाउँपालिकाले 10 लाख रूपियाँ उपलब्ध गराउने भएको छ। 15 वर्षीय गणेश यादवको परिवारलाई गाउँपालिकाले राहतस्वरूप 10 लाख रूपियाँ उपलब्ध गराउने भएको हो। शुक्रबार आज सूचना जारी गर्दै गाउँपालिकाले मृतक गणेश यादवको परिवारलाई राहत रकम प्रदान गर्ने बताएको छ। औरै गाउँपालिका 2 तुलसीपुर मोतीपुरका यादवको प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएको थियो। डोटीस्थित बढ़ी केदार गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष इन्द्र कुमारी बोहरालाई जेल चलान गरिएको छ। भ्रष्टाचार मुद्दाको सुनवाईका लागि आफै विशेष अदालतमा उपस्थित भएकी बोहरालाई चुनावमा राख्ने आदेश भएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलले त्यस्तो आदेश दिएको हो। बोहराले आफूलाई तारेकमा राखेर मुद्दाको पूर्वपक्ष गर्न माग गरेकी थिइन्, तर विशेष अदालतले तारेकमा राख्न अस्वीकार गरेको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्यमुखी समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभरात्री।

0: হ্যাপি?
1: একদমই হ্যাপি।
0: ফটিসন
1: ফ্রাস্ট্রেশন পনি গায়েব ভয়। साँच्चै खोज्न जाने भने खुसी यो संसारमा जहाँ तै छ है। हामीले त म यस्तो उस्तो भनेर आफैले आफैलाई एउटा बााउन्ड्रीमा राखेर दुःख दिएका रहेछौँ। मैले लाइफलाई यसरी हेरेकै थियो। थ्याङ्क यू सो मच।
0: तिम्रो थ्याङ्क्यु खल्तीमा राख, फुरुक्क एउटा गीत बनाऊ, कम्पनी चलाउनु पर्दैन।
1: सेल्फिस। यो आजको गीत कस्तो छ, यही हान्दिने?
0: रमाइलो पनि छ, सन्देशमूलक पनि छ। हुन्छ, के रेकर्डिङ स्टुडियो बुक गरौँ त?
1: ओके।
0: अनि सुन त, एकपल्ट कोरोना जगाउनु पर्छ है, यसरी बाहिर त निस्कनु नहुने हो।

0: मेरो माले भैँसी यसको माले एकल गोरु बेचेर हामीले पढ्न पठा
1: हामी
0: त मोडल बान्ने हिरा मैले फिल्ममा खेल्ने भाइ
1: ठिक छ के त्यसरी तिमीहरू हिरो बन्ने होइन त ठिक छ हामीसँग छौ बनाइदिन्छ।

0: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 0845410043 98630423422।
0: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
4: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
3: ए हो र?
4: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसा, पिसाब, सुगर, युरिक एसिड, मिर्गौला सबै जाँच हुन्छ नि।
5: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम, 20 सडक मन्थली रामेछाप।
0: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: इण्डिया 1 अगस्त 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सरकारको सर्वपक्षीय सक्रियतापछि तराई मधेसको तनाव शान्तितर्फ। खाना पकाउने ग्यासको अभाव चुलिँदै हिम पहिरोमा फँसे कीर्तिमान निम्सदाई सहित 10 आरोही। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्स दैनिकमा छापिएको 4 दिनको यात्रा 4 घण्टामा शीर्षकको शुभ समाचार।
0: कालीगण्डकी करिडोर क्षेत्रका नागरिकले वर्षौंदेखि भोग्दै आएको लामो र कठिन यात्राको समस्या अहिले धेरै ठाउँमा कम भएको छ। कालीगण्डकी करिडोर सड़क ट्र्याक खुलेपछि पहिले 4 दिन लाग्ने यात्रा अब 4 घण्टामै पूरा गर्न सकिने भएको हो। राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी सरकारले प्राथमिकतामा राखेको 445 किलोमिटर करिडोर सड़क निर्माणले गति लिएसँगै दुर्गम जिल्लाका बासिन्दालाई यातायातको सहज भएको छ। यसअघि सड़क नहुँदा घण्टौं हिँडेर सदरमुकाम र अन्य ठूला शहरमा जानु पर्थ्यो, तर सड़क खुलेपछि यात्रा समय उल्लेख्य रूपमा घटेको छ। बिरामी, विद्यार्थी र दैनिक उपभोगी सामग्री ढुङ्गानीमा समेत सहज भएको छ। पाल्पाको रामपुर नगरपालिका वडा नम्बर 10 का दुर्गा मन्दिर टोलका उपेन्द्र अधिकारी पनि 5 घण्टा लगाएर नुन तेल लिन गल्याङ पुग्ने गरेको स्मरण गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, हाम्रो बुवा हजुरबुवाहरू नुन तेल लिन 3-4 दिन लगाएर बुटबल जानुहुन्थ्यो, पछि गल्याङसम्म आउन थालेपछि हामीहरू 4-5 घण्टा पैदल यात्रा गरेर जान्थ्यौं, तर अहिले त्यो समस्या छैन। केही वर्ष अघिसम्म बिहानै घरबाट निस्किएका स्थानीय साँझसम्म पनि घर पुग्न सक्दैनथे। बिरामीलाई डोकोमा बोकेर उकालो ओह्रालो हिँड्नुपर्ने बाध्यता थियो। किसानले उत्पादन गरेका सुन्तला, तरकारी र अदुवा गाउँमै कुहिन्थ्यो, तर आज त्यही गाउँमा गाड़ीको आवाज सुनिन्छ, एम्बुलेन्स पुग्छ, उत्पादन सिधै बजारसम्म जान्छन्। हामीलाई बजार जान 4-5 घण्टा लगाएर सदरमुकाम जानुपर्ने बाध्यता थियो, रम्बा होगीका 70 वर्षीय कमल भण्डारीले भन्नुभयो। अहिले त शहर जान त कुनै दुःख नै छैन, 2-3 घण्टामै बजार गएर आउने गरिन्छ। आफूले निकै दुःख गरे पनि अहिले छोरा नातिका लागि सहज भएको उहाँ सुनाउनुहुन्छ। हेर्दा हेर्दै, देख्दा देख्दै परिवर्तन हुँदा सपना जस्तै लाग्छ। हिजो त गेजा, होगी, खालिवन, फोक्सिङकोट क्षेत्रका जनता आफ्नै जिल्लाको सदरमुकाम जानुपर्दा स्याङ्जाको गल्याङसम्म पैदल त्यसपछि बस चढ़ेर जानुपर्ने बाध्यता थियो। जिल्ला प्रशासनिक कार्यालयमा नागरिकता बनाउनु होस् या राहदानी बनाउनु होस्, मालपोत नापी कार्यालयमा पुगेर काम गर्न पनि कठिन हुन्थ्यो, बास बस्नुपर्ने बाध्यता थियो। अब ती दिनका कुरा गर्दा अहिलेलाई कथा जस्तै लाग्छ, भण्डारीले भन्नुभयो। यो परिवर्तनको प्रमुख आधार बनेको छ कालीगण्डकी करिडोर।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरु, संघ संस्था र जिल्ला स्थित स्थानीय समुदायबीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच तराई मधेसमा देखिएको तनाव साम्य हुँदै गएको छ। सुनसरी, सिराहा, सप्तरी र धनुषामा कर्फ्यू र पर्सामा निषेधाज्ञा लगाएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढ़ाएको छ। प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेसमा उच्च अधिकृतलाई नै खटाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफ्लेका अनुसार सबै पक्षको अपील र सद्भावको पहलपछि मधेसको परिस्थिति सामान्य हुँदै गएको छ। शान्ति र सद्भावमा असर पुर्याउन खोज्ने 38 जनालाई कोशी र मधेसबाट नियन्त्रणमा लिएका छौं। हाल सप्तरीमा खटिएका काफ्ले बताएका छन्। निगरानीका लागि सादा पोशाकमा टोली खटाएका छौं भने ड्रोनबाट समेत निगरानी भइरहेको छ उनले भनेका छन्। गृहमन्त्री सुदन गुरूङले सुनसरी र सिराहामा पीड़ित पक्षसँग भेटेर संवाद र सहमति गरेपछि माहौल शान्त बन्दै गएको उनले बताएका छन्। गृहमन्त्री गुरूङले बिहिबार राति नै पीड़ित परिवारलाई भेटेर सहमति गरेका थिए। तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको वृद्धिसँगै प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबार तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गरे राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनीतिक दलका नेतासँग संवाद गरेका छन्। 10 साउनको राति संसदमा भएको साम्प्रदायिक तनाव मधेस प्रदेशको जिल्लामा पनि फैलदै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ राष्ट्रपा सभापति रवि लामिछाने एकपछि अर्को राजनीतिक संवाद र भेटघाटमा सक्रिय देखिएका छन्। समानान्तर रूपमा भए जस्तादेखि नै भेटघाट र संवादको समयरेखा केलाउँदा के देखिन्छ भने यसमा सभापति लामिछाने अघि अघि थिए भने प्रधानमन्त्री शाहले त्यसैलाई आफ्नै शैलीमा पछ्याइरहेको देखिन्छ। पछिल्ला 3 दिनमा सभापति लामिछानेले कम्तीमा आधा दर्जन सामूहिक भेटघाट गरेका छन्। प्रधानमन्त्री शाहले पनि 2 दिनमा उस्तै खाले भेटवार्ता गरे। सुनसरी घटनामा शुरूदेखि नै प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरूङले राजनैतिक र सामाजिक सद्भावबाट समाधान खोज्नुको सट्टा प्रहरी र नेपाली सेना परिचालनबाट नियन्त्रणमा लिने उपायमा लागे। त्यही बेला लामिछाने राजनैतिक संवादमा अग्रसर भए। यस्तो पहल कदमी प्रधानमन्त्रीबाट नभएको भन्दै आलोचना हुन थालेपछि शाहले पनि उस्तै प्रकृतिको संवाद श्रृंखला शुरू गरे। लामिछानेले घटनाको दोस्रो दिन विज्ञप्ति नै निकालेर संयम हुन सार्वजनिक आह्वान मात्र गरेका थिएनन्। लगत्तै राजनीतिक र धार्मिक नेताहरूसँग बसेर समस्या समाधानको उपाय खोज्न अग्रसर समेत भएका थिए। राजनीतिक विश्लेषक भास्कर गौतम भुई तहमा जे देखिन्छ त्यसमा गम्भीरता नदेखाउने पुरानै शासकीय शैली सुनसरी घटनाका सन्दर्भमा देखिएको टिप्पणी गर्छन्। सरकार र सत्तामा रहेकाहरूलाई हामी जे पनि ठिक गरिदिन्छौं भन्ने भ्रम हुन्छ उनले भनेका छन्। रवि बालेन्द्रले शुरू गरेको समानान्तर गतिविधि त्यसैको प्रकट रूप हो। त्यसको बिउ प्रधानमन्त्रीको शपथ अघि नै रोपिएको थियो उनको भनाइ छ। गृहमन्त्री सुदन गुरूङद्वारा सुनसरी र सिराहामा पीड़ित पक्षसँग संवाद र सहमति भएको छ भने सरकारसँग सहमतिपछि आफन्तद्वारा सुनसरी घटनाका दुवै मृतकका सामूहिक रूपमा अन्त्येष्टि गरिने पनि सहमति भएको छ। मधेसबाट प्रतिनिधित्व गर्ने राष्ट्रपा सांसद र विभिन्न दलका नेतासँग प्रधानमन्त्री शाहको निरन्तर छलफल पनि भएको थियो। सर्वपक्षीय सक्रियतापछि तनाव साम्य हुँदै शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: यसै प्रसंगमा आजको गोर्खा पत्र दैनिकमा पनि खबर छापिएको छ। परिस्थिति शान्त पार्न प्रधानमन्त्री सक्रिय शीर्षकमा खबर छापिएको छ भने प्रदेश साम्य प्रदर्शन साम्य पार्दै गृहमन्त्री पीड़ित परिवारसँग सम्झौता शीर्षकमा अर्को समाचार छ। सुनसरीको देवनगंजमा भएको घटनापछि उत्पन्न परिस्थिति सम्हाल्न सक्रिय गृहमन्त्री सुदन गुरूङ घटना भएको मुख्य स्थान तथा मधेस प्रदेशमा केन्द्रित हुनुभएको छ। शुक्रबार देवानगंज पुगेर उहाँले घटनाको छानबिन निष्पक्ष पारदर्शी र प्रभावकारी ढंगबाट अगाडि बढ़ाइने तथा दोषीलाई कानून अनुसार कार्यवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यही घटनापछि मधेस प्रदेशमा उत्पन्न अशान्त परिस्थिति साम्य पार्न उहाँले आन्दोलन भइरहेको जिल्ला पुग्नु भएको छ। त्यहाँ उहाँले परिस्थिति सम्हालेर फर्किने बताउनु भएको छ। गैराती करिब 12 बजे देवानगंज पुग्नुभएका गृहमन्त्री गुरूङले रातभर स्थानीय जनप्रतिनिधि राजनैतिक दल सुरक्षा निकाय नागरिक समाज तथा सरकारवालाहरूसँग छलफल गर्नुभएको थियो। शुक्रबार बिहान घटनामा ज्यान गुमाएका परिवारसँग भेट गरी नेपाल सरकारका तर्फबाट सहमति गरेपछि संचारकर्मीसँग कुराकानी गर्दै उहाँले पीड़ित परिवारलाई न्याय दिलाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको थियो। गृहमन्त्री गुरूङले नेपालमा सामाजिक तथा धार्मिक सद्भावना खलल पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभएको थियो। यसैबीच यसअघि गृहमन्त्री गुरूङले घटनास्थल देवनगंज स्थित मृतकका परिवार लगायत स्थानीय सरकारवाला पक्षलाई भेटेर छलफल गरी शुक्रबार बिहान मृतकको परिवारसँग सात बुझे सम्झौता गरेर आन्दोलन समेत फिर्ता लिने सहमति गराउनु भएको थियो। गत साउन 10 गते भएको घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताका परिवार र नेपाल सरकारको तर्फबाट गृहमन्त्री गुरूङबीच सम्झौता भएको थियो। सम्झौता अनुसार सरकारले मृतकको द्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढ़ाउनेछ। साथै मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट जनही 10 लाख रूपियाँ उपलब्ध गराउने पनि उल्लेख गरिएको छ। आजको गोर्खा पत्र दैनिकमा समाचार छापिएको छ।
2: चा। विश्वका 8,000 मिटर भन्दा अग्ला सबै चौध हिमाल केवल 6 महिना 6 दिनमै आरोहण गरेर ख्याति कमाएका नेपाली आरोही निर्मल पूर्जा निम्स दाई सहित 10 आरोही पाकिस्तानको ब्रड पिकको हिम पहिरोमा परेपछि बिहिबार साँझदेखि नै अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायले सर्वाधिक चासो व्यक्त गरिरहेको छ। पाकिस्तानको काराकोरम हिमश्रृंखला स्थित 8,051 मिटर उचाइको विश्वको 12 अग्लो शिखर ब्रड पिक आरोहणका क्रममा बिहिबार बिहान 9 बजे आसपास गएको हिम पहिरोमा उनीहरू परेका थिए। आरोहीको खोजी अभियान बिहिबार साँझदेखि चले पनि जीवित उद्धार कसैको पनि हुन सकेको छैन। उनीहरू सबैको अवस्थाबारे यथार्थ जानकारी न पाकिस्तान न नेपाल सरकारले नै सार्वजनिक गर्न सकेका छन्। निर्मल पूर्जा सहित पूर बहादुर गुरूङ किली पेम्बा शेर्पा निमा शेर्पा नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा गरी 6 नेपाली आरोही पहिरोमा परेका हुन्। ओमनकी नदिरा अहमद अब्दुल्ला अल हार्ती पाकिस्तानका सोहेल साखी चीनका वाङ झुङ र अमेरिकाका म्यालोरी गाइस पनि दुर्घटनामा परेका छन्। त्यहाँबाट नेपाली शेर्पाले दिएको जानकारी अनुसार हालसम्म पूर्वहादुर ओमनकी नदिरा र अमेरिकाका म्यालोरीको शव फेला परेको छ। हिमपहिरोमा परेका पूर्जाले 8,000 मिटर अग्ला हिमाल सबैभन्दा बढ़ी 57 पटक आरोहण गरिसकेका थिए। केही साता अघिसम्म पाकिस्तानमै रहेका र यस घटनाको लगभग शुरूदेखि नियालिरहेका अनुभवी नेपाल एक्सपिडिसन लिडर छाङ दावा शेर्पाले खोजी अभियानको प्रत्येक चरणबारे जानकारी दिएका छन्। उनका अनुसार आरोहीको खोजीमा पाकिस्तानले शुक्रबार बिहानदेखि सेना हेलिकप्टर ड्रोन र स्थलमार्गबाट उद्धार टोली परिचालन गरेको थियो। नेपाल सरकारले परराष्ट्र मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभाग पाकिस्तान स्थित नेपाली दूतावास तथा पर्वतारोहण सम्बद्ध निकाय मार्फत उच्च स्तरीय कूटनीतिक समन्वय गरिरहेको छ। सेभेन समिट ट्रेक्सका निर्देशक समेत रहेका छाङ दावाका अनुसार दुर्घटनापछि सम्पर्कविहीन भएका आरोहीहरूको अवस्थाबारे पहिलो संकेत जीपीएस ट्र्याकबाट आएको थियो। जीपीएस ट्र्याक हेर्दा मान्छे 7,000 मिटर माथिबाट सिधै तल आएको देखिएको छ। त्यसपछि अवस्था राम्रो छैन भन्ने बुझिएको उनले बताएका छन्। उनको कम्पनीका 3 सदस्य टोली मंगलबार ब्रड पिकको आधार शिविरबाट आरोहणका लागि पहिलो शिविरतर्फ उक्लिएको जनाइएको छ। हिमपहिरोमा फसे कीर्तिमानी निम्स दाई सहित 10 आरोही शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: यस्तै घटना छिमेकी राष्ट्र पाकिस्तान र भारतमा पनि भएको समाचार छ। आजको गोर्खा पत्र दैनिकले छापेको छ, पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिम पहिरोमा परि 4 जनाको मृत्यु भएको छ, जसमध्ये गोर्खाका चर्चित पर्वतारोही पूर बहादुर गुरूङ युक्त सहित 4 जनाको मृत्यु भएको पुष्टि भएको छ। अन्य पर्वतारोहीको अवस्था अज्ञात रहेको छ। चर्चित पर्वतारोही निम्स दाई नेतृत्वको 10 जना आरोहीको टोलीमा 6 जना नेपाली र 4 जना विदेशी पर्वतारोही रहनु भएको थियो। यसैबीच भारतको उत्तर पूर्वी राज्य असममा हालै भीषण बाढ़ी पहिरो जाँदा 80 जनाको मृत्यु भएको छ भने लाखौं मानिस प्रभावित भएका छन्। 3 लाख भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। बाढ़ीको पानी केही घट्दै गए पनि अझै पनि 8 जिल्लाको जनजीवन अस्तव्यस्त रहेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। भारतीय समाचार संस्था पीटीआईका अनुसार यो 6 दशक यताकै सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो। बाढ़ी पहिरोबाट असमका चराईदेव शिवसागर चोरहट गोलाघाट नगाउँ विश्वनाथ मेघाजी र कामरूप अर्थात मेट्रो गरी 8 जिल्ला अझै पनि बाढ़ीको चपेटामा परेका छन्। जसमध्ये शिवसागर र चराईदेव सबैभन्दा बढ़ी प्रभावित भएका छन्। असममा भीषण बाढ़ी पहिरो र नेपाली आरोहीको पाकिस्तानमा निधन आजको गोर्खा पत्र दैनिकमा समाचार छापिएको छ।
2: बजारको माग अनुसार ग्यास आपूर्ति हुन नसकेपछि देशभर नै ग्यासको अभाव सिर्जना भएको छ। ग्यासका लागि लाइनमा बसेर पालो कुर्न उपभोक्ता बाध्य भएका छन्। पश्चिम एसियामा भएको द्वन्द्वले पेट्रोलियम पदार्थको आयातमा कठिनाई भएपछि नेपाल आयल निगमले गएको फागुन 29 गतेदेखि आधा सिलिण्डर मात्र ग्यास बिक्री वितरण शुरू गरेको थियो। अमेरिका इरान युद्धको असरले इन्धनमा संकट देखिएको थियो। त्यति बेला पनि ग्यासको हाहाकार र लाइन बढ़दै जाँदा निगमले 7.1 केजी तौल भएको आधा सिलिण्डर ग्यास बजारमा पठाउने निर्णय गरेको थियो। आधा सिलिण्डर ग्यासले तत्कालको अभावलाई कम गराएको थियो, तर ग्यासको असहजता भएको भन्दै निगमले असार 31 गतेदेखि फेरि 14.2 केजी अर्थात भरि सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गरेको थियो। निगमले देशैभर विगतकै जस्तो भरि ग्यास बिक्री गर्न शुरू गरेको एक सातादेखि नै फेरि ग्यासको अभाव सिर्जना भएको छ। पछिल्लो 2 साता यता उपभोक्ताले ग्यास पाउनका लागि लामो लाइन लाग्न बाध्य छन्। नयाँ बानेश्वरकी सम्झना बस्नेतले भरी सिलिण्डर बिक्री गर्ने भनेदेखि नै ग्यास नपाएको बताएकी छन्। उनले भनिन् भरी सिलिण्डर ग्यास पाइने भनेर ढुक्क भइयो, अहिले दुई साता हुँदा समेत ग्यास पाइएको छैन। घरको आधा सिलिण्डर ग्यास सकिने लाग्यो तर पालो कुर्दा समेत ग्यास पाइएको छैन। त्यस्तै चाबहिलका रमेश आचार्यले भन्छन् निगमले पूरा सिलिण्डर दिने भनेर घोषणा गर्नुभन्दा आधा मात्र दिए हुन्थ्यो, आधा हुँदा सहज नै भएको थियो। एकपटक देशैभर पूरा सिलिण्डर बिक्री गर्ने निर्णय नै सही छैन। उनको भनाइ छ आधा ग्यास सिलिण्डरबाट एकैपटक पूरा सिलिण्डर बिक्री गर्दा वात्तै स्टक बढ़ेको निगमको भनाइ छ। उपभोक्ता डिपोमा नै गएर लाइन लाग्न बाध्य छन् भने ग्यासको अभाव अहिले देशभर नै देखिएको छ। निगमले बजारमा ग्यासको अभाव नभएको दावी गर्दै आएको छ। नागभन्दा बढ़ी नै ग्यास भारतबाट आयात भइरहेकाले समस्या नहुने भन्दै उपभोक्तालाई नआतिनका लागि आग्रह गरेको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले 34,000 मेट्रिक टन ग्यास आयात भइरहेको अवस्थामा अहिले 49,000 मेट्रिक टन ग्यास आइरहेको बताएका छन्। भारततर्फका नियमित रूपमा ग्यास बुलेट आइरहेकाले एकैपटक माग बढ़दा केही अभाव देखिएको उनको भनाई छ।
0: सरकार र लघुवित्त पीड़ित बीच पाँचबुते सहमति आन्दोलन स्थगित शीर्षकमा नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ। सरकार र लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति बीच पाँचबुते सहमति भएको छ। अर्थ मन्त्रालयमा दुई दिनसम्म चलेको वार्तापछि शुक्रबार दुवै पक्षबीच सहमति जुटेको हो। सरकारी वार्ता टोली र संघर्ष समितिका प्रतिनिधिबीच भएको सहमति अनुसार लघुवित्त पीड़ितहरूको समस्या समाधानका लागि गठित कार्यदलको 2081 साउन 22 गतिको प्रतिवेदन कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिश गरी निर्णय पठाउने निर्णय भएको छ। कार्यदलले समस्यामा परेका लघु वित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनरुत्थान कार्यक्रम सञ्चालन, कालो सूची तथा धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन लगायतका विषयमा कार्यान्वयन योग्य विकल्पसहित प्रतिवेदनमा सिफारिश गर्ने सहमति भएको छ। यस्तै घ वर्गका इजाजत प्राप्त लघु वित्त वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट जारी गरिएको संचालन मार्गदर्शन 2081 पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने र त्यसको कड़ाईका साथ अनुगमन नेपाल राष्ट्र बैंकले गर्ने सहमति पनि भएको छ। लघुवित्त वित्तीय संस्थाबाट ऋण असुलीका क्रममा हुने यातना, घरबाट जिन्सी सामान उठाइदिने, किस्ता नतिरेसम्म कर्मचारीलाई घरमै बसेर दबाव दिने जस्ता कानूनी विपरीतका गतिविधिमाथि प्रचलित कानून अनुसार कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने पनि सहमति भएको छ। सरकार र लघुवित्त पीड़ित बीच पाँचबुते सहमति आन्दोलन स्थगित आजका पत्र पत्रिकामा खबर छ।
2: अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर एक चिदीका बड़